0: जसमा 215 जना मृत्यु भएको छ भने 15 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार घटनामा 1422 जना बेपत्ता भएका छन् भने 5638 परिवार प्रभावित भएका छन्। यो अवधिमा सबैभन्दा धेरै घटना आग लागेका भएका छन्। 1090 आग लागेका घटना हुँदा 20 जनाको मृत्यु भएको छ भने 146 जना घाइते भएका छन्। सर्पदंशका 892 घटना भएका छन् जसमा 63 जनाको मृत्यु भएको छ, 837 जना घाइते भएका छन्। यो अवधिमा 862 पहिरो गएका छन् जसमा 24 जनाको मृत्यु भएको छ भने 11 जना बेपत्ता र 35 जना घाइते भएका छन्। 237 बाढी सम्बन्धी घटना हुँदा 18 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता र 13 जना घाइते भएका छन्। भारी वर्षाका कारण पनि 4 जनाको मृत्यु भएको तथ्याङ्क छ। हावाहुरीका 480 घटनामा 13 जनाको मृत्यु भएको छ, 68 जना घाइते भएका छन्।
1: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: नेपालमा उत्पादित मदिराको ट्रेडमार्क वा लोगोमा स्कच वा स्कटिङ शब्द प्रयोग गर्न नपाइने भएको छ।
1: सर्वोच्च अदालतले स्वदेशी मदिरामा यस्ता शब्द प्रयोग गर्न नपाउने फैसला गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले उच्च अदालत पाटन र उद्योग विभागको निर्णय सदर गर्दै यस्तो फैसला गरेको हो। रूपन्देहीको मोहिनी हाइजिन प्रोडक्ट्सले मदिराको ट्रेडमार्कमा स्कच शब्द राख्न खोजेपछि बेलायत स्थित द स्कच विस्की एसोसिएशनले आपत्ति जनाएको थियो। त्यसपछि उद्योग विभागले शब्द हटाउन निर्देशन दिएको थियो। सर्वोच्चले स्कच शब्द स्कटल्याण्डसँग जोडिएको भौगोलिक पहिचान भएकाले नेपाली मदिरामा प्रयोग गर्दा उपभोक्ता भ्रममा पर्न सक्ने ठहर गरेको छ। विदेशी भौगोलिक संकेतको संरक्षण गर्नु नेपालको अन्तर्राष्ट्रिय दायित्व भएको अदालतको भनाइ छ।
0: नेपालमा उत्पादित मदिराको ट्रेडमार्क वा लोगोमा स्कच वा स्कटिस शब्द प्रयोग गर्न नपाइने भएको हो। नेपाल आयल निगमले आज 5 ठाउँबाट ग्यास वितरण गरिने जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको हो। अत्यावश्यक परेका उपभोक्ताले बिहान 10 साँझ 6 तोकिएका बिक्री केन्द्रमा गएर ग्यास किन्न सक्नेछन्। ग्यास किन्नका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्ने निगमले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ काम गर्न खोज्दा राज्यले नियन्त्रण भन्दा प्रोत्साहन र सहयोगको नीति लिनुपर्ने बताउनु भएको छ। पार्टी कार्यालय सानिपामा आयोजित ग्रीन टेबल चलचित्र महोत्सव कार्यक्रममा बोल्दै थापाले नागरिक र व्यवसायलाई शुरूमै खराब देख्ने र नियन्त्रण गर्न खोज्ने सरकारी सोच बदल्नुपर्ने बताउनुभयो। चलचित्र क्षेत्रमा एआईको प्रयोग बढ्दै गएको भन्दै उहाँले चुनौतीसँगै यसले सिर्जना गर्ने अवसरलाई पनि उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रविधिको विकाससँगै आवश्यक नीति नियम र कानून समयमै बनाउनु पर्ने उहाँको भनाइ छ। एआईको प्रयोगबारे सांसद विज्ञ र सम्बन्धित क्षेत्रका प्रतिनिधि सम्मिलित कार्यदल बनाएर थप छलफल गर्ने पनि थापाले बताउनुभयो। सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले निजी क्षेत्रको प्रवर्धन सेवा प्रवाह सुधार भ्रष्टाचार नियन्त्रण र कानूनी सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। राजधानीमा आयोजित बजेट वाच कार्यक्रममा बोल्दै मुख्य सचिव कार्कीले आर्थिक विकास रोजगारी सिर्जना र निजी क्षेत्रको प्रवर्धन मार्फत युवालाई स्वदेशमै बस्ने वातावरण बनाउने सरकारको उद्देश्य रहेको बताउनुभयो। पुराना कानूनका कारण व्यवसाय र विकासमा देखिएका अवरोध हटाउन नयाँ कानून निर्माण तथा संशोधनलाई प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो। एकै दिन 9 कानून निर्माण तथा संशोधन सम्बन्धी प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत गरी संसदमा पठाइएको उहाँको भनाइ छ। सरकारी सेवालाई एकद्वार प्रणालीमा लैजाने अनलाइन सेवा विस्तार गर्ने र लगानी स्वीकृति कम्पनी तथा उद्योग दर्ता लगायत कामलाई स्वचालित प्रणालीमा लैजाने तयारी भइरहेको कार्कीले बताउनुभयो। रोल्पामा विपदका घटनामा परि 2 15 ज्यान गएको छ। थवाङ र सुनछरीको पहिरोमा परि 2 14 मृत्यु भएको हो। यस्तै लुङ्री 1 खदरमा चट्याङबाट थप 1 मृत्यु भएको छ। थवाङ पहिरोमा बेपत्ता भएका 3 अझै फेला परेका छैनन्। यो पहिरोमा घाइते भएका 2 बुटवलमा उपचार भइरहेको छ। हिजो राति सुनछरी 2 मङ्गरारुखी 64 लामी घरती मगरको शव खोज तलासका क्रममा भेटिएको छ। प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार यसअघि सुनसरी 2 फलवाङका 77 वीरबहादुर घरती मगर, 68 श्रीमती सनी घरती मगर र छिमेकी 70 लली घरती मगरको शव फेला परेको थियो। अविरल वर्षापछि बिहिबार राति पहिरोले सुनसरीका 2 घर पूर्ण रूपमा नष्ट भएका थिए। पहिरोका कारण 2 घरभित्र सुतिरहेका 4 मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार बेलुकी मात्रै जिल्लाको थवाङ 5 कोटलबारा पहिरोमा परि 10 मृत्यु भएको थियो। यो पहिरोमा परि बेपत्ता 3 खोजी भइरहेको छ। थवाङ पहिरोका 2 घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल पुटौलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै बिहिबार राति लुङ्री 1 खदरमा चट्याङबाट घरमा सुतिरहेका 59 वीरबहादुर खत्रीको मृत्यु भएको थियो। मुलुकका केही ठाउँमा आज भारी वर्षाको सम्भावना छ। आज राति र दिउँसो केही प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभाग, लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाल निगमले आज काठमाडौँका विभिन्न ठाउँबाट ग्यास वितरण गर्ने भएको छ। जिल्ला प्रशासनकाले काठमाडौँ र नेपाल निगमको समन्वयमा तोकिएका ठाउँबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। अत्यावश्यक परेमा उपभोक्ताले बिहान 10 देखि साँझ 6 बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास किन्न सक्नेछन्। ग्यास किन्न उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्नेछ। निगमको टेकु परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ श्री र हिमाल ग्यास पाइनेछ। यातायात कार्यालय परिसर चाभेलबाट नेपाल र एसपी ग्यास वितरण हुनेछ। यस्तै राधास्वामी किर्तिपुर परिसरबाट नेपाल ग्यास एसपी एभरेस्ट सुगम श्री माया श्री कृष्ण साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ। यस्तै राधास्वामी वसुन्धरा परिसरमा नेपाल एसपी एभरेस्ट सुगम भानु र ओम ग्यास उपलब्ध हुने निगमले जनाएको छ। यस्तै पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर हिमाल लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुनेछ। निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेता मार्फत पनि नियमित रूपमा बिक्री गरिरहेको स्पष्ट पारेको छ। निगमले अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गरेको छ। विशेष अदालतले सेयर कारोबारसँग जोडिएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा राजबहादुर शाह किशोर शिशिर गैरे र सुरेन्द्र थापालाई धरोटी वा सो बराबरको ब्याङ्क जमानत लिएर तारिखमा राख्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष टेक नारायण कुवर तथा सदस्यहरू नारायण प्रसाद पौडेल र रामबहादुर थापाको इजलासले प्रतिवादीहरू विरूद्ध तत्काल प्राप्त प्रमाणको अध्ययन गरी उनीहरूलाई थुनामा नराखी धरोटीमा मुद्दाको पूर्वपक्ष गर्न आदेश दिएको हो। गएको आर्थिक वर्षमा चितवन जिल्लामा 15 जनामा औलोको संक्रमण देखिएको छ। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये 3,415 जनाको परीक्षण गर्दा 15 जनामा औलोको संक्रमण देखिएको हो। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2081-82 8,405 जनाको नमूना परीक्षण गर्दा 11 जनामा औलो देखिएको थियो। यस्तै आर्थिक वर्ष 2080-81 8,860 जनाको परीक्षण गर्दा 10 जनामा संक्रमण देखिएको केसीले बताउनु भयो। इङ्ल्यान्ड र वेल्सका लाखौं मोबाइल प्रयोगकर्ताले आज साँझ डढेलो बारे सरकारी आपतकालीन सूचना पाएका छन्। सरकारले डढेलो फैलिन सक्ने भन्दै बार्बेक्यू बगैँचामा फोहोर जलाउने लगायत आगो सल्किने कुनै पनि काम नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय अधिकारीहरूले पनि सरकारी चेतावनीलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्। ठूलो डढेलो फैलिएपछि वेस्ट मिडल्यान्ड्सको स्टोर ब्रिजमा 19 घर जलेर नष्ट भएका छन्। स्थानीय बासिन्दा एन्ड्रयू रेनोल्ड्सले डढेलो फैलिएको गति देखेर आफूहरू सबै स्तब्ध भएको बताउनु भएको छ।
4: It just engulfed everything. It's a block of 6 houses together and it just ripped through them all. Everybody's lost so much. I mean, there's absolutely nothing left in anybody's houses. It's all gone.
3: 3 महिनापछि काठमाडौँ विश्वविद्यालय केयुले नयाँ उपकुलपति पाएको छ। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले प्राध्यापक डाक्टर विवेक बराललाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो। शिक्षा मन्त्री सस्मित पोखरेल नेतृत्वको छनौट समितिले उपकुलपतिका लागि बरालसहित प्राध्यापक डाक्टर बालचन्द्र लुइचेल र प्राध्यापक डाक्टर राजेन्द्र जोशीको नाम सिफारिस गरेको थियो। सिफारिसमा बराल पहिलो नम्बरमा हुनुहुन्थ्यो। सरकारले गएको वैशाखमा अध्यादेश मार्फत तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर अच्युत वाग्लेलाई हटाएपछि केयु उपकुलपति विहीन थियो। उपकुलपति नियुक्तिका लागि गएको जेठ 19 गते छनौट समिति गठन गरिएको थियो। मुलुकका केही ठाउँमा आज भारी वर्षाको सम्भावना छ। राति र दिउँसो केही प्रदेशका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो बागमती गण्डकी र कर्णालीका पहाड़ी भूभाग लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ। राति बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा भारी वर्षाको पूर्वानुमान छ। विभागले दिउँसो हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ। हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही तथा मधेस कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै ठाउँमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: Movie and

मुभी एन्ड मोरको एउटा अर्को एपिसोड तपाईँहरूको लागि आइसकेको छ। BFBS गोर्खा रेडियोमा र साथमा म संगीता श्रेष्ठ तपाईँहरूको लागि हरेक हप्ता नेपाली सिनेमाहरूको कलेक्सन लिएर आउने यो कार्यक्रम लिएर आज पनि आइसकेको छु। र आजको एपिसोडमा पनि तपाईँहरूले पाउनुहुनेछ यस्ता यस्ता कलेक्सन, यस्ता यस्ता जानकारी, त्यो पनि नेपाली सिनेमाको बारेमा। र आजको नेपाली सिनेमाको कलेक्सनहरू जान्नको लागि तयार हुनुहोस्। त्योभन्दा पहिले म गीत सुनाउँछु, गीतपछि मात्रै हामी कुरा गर्नेछौँ आजको हाम्रो कलेक्सनको बारेमा।

नर्मली कुनै पनि सिनेमा रिलिज हुनुभन्दा केही महिना अगाडि नै फिल्मको सम्पूर्ण कामहरू सकिएर होइन पोस्ट प्रोडक्सनको काम सकिएर त्यसलाई रिलिज गर्नको लागि पब्लिसिटीको तयारीमा मात्रै लाग्ने गर्छन् धेरै जसो सिनेमाको टिम भनौँ न. तर यति बेला पनि मलाई कुरा गर्न मन लाग्यो पछिल्लो केही हप्ता अगाडि भनौँ केही हप्ता अगाडि अफकोर्स एकदमै नेगेटिभ वेमा चाहिँ कन्ट्रोभर्सी भएको थियो यो गीतको होइन जुन गीतलाई लिएर चाहिँ एउटा अवस्था यस्तो आयो कि गीतलाई युट्युबबाट झिक्नुपर्ने अवस्था पनि आयो. कुरा गर्दैछु मास्टरनीको प्रियङ्का कार्कीको होम प्रोडक्सनमा बनाएको नयाँ सिनेमा हो यो र पहिलो सिनेमा पनि हो जुन सिनेमाको एउटा भिडियोले निकै कन्ट्रोभर्सी ल्यायो त्यो पनि नेगेटिभ वेमा. यो सिनेमा रिलिज हुनलाई धेरै दिन बाँकी छैन भदौको 5 गते सिनेमालाई रिलिज गर्ने भनेर भनिएको हो. तर यति बेला सिनेमा रिलिज हुन केही समय मात्रै बाँकी हुँदाखेरि फिल्मलाई रिसुट गरियो. रिसुट पनि 8-9 दिनको चाहिँ सेड्युल राखेर चाहिँ सिनेमाको केही पोर्सन रिसुट गरियो. किन गरियो त भनेर प्रश्न गर्दाखेरि आन्सर के आयो भने फिल्म रेडी भइसकेको थियो र हामी केही सिलेक्टिभ हामी नजिकका मान्छेहरू हामीले मिलेर जब यो सिनेमा हेऱ्यौँ तब हामीले के देख्यौँ भने केही कुराहरू सायद अलिकति मिलेन कि रिसुट गर्नुपर्छ कि यसलाई एकपल्ट अझै सुट गरियो भने अझै बेस्ट होला जस्तो लागेको कारणले गर्दाखेरि हामीले चाहिँ ती दृश्यहरूलाई रिसुट गरिएको हो भन्ने कुरा चाहिँ प्रियङ्का कार्की आफैले पनि एक्सेप्ट गरेकी छिन्. तपाईँहरूलाई यो पनि बताइदिइहालौँ कि यो सिनेमा जसले निर्देशन गरेका छन् उनलाई हामीले बङ्गाली भाषी निर्देशकको रूपमा चिन्दछौँ सुभेन्द्र घोष होइन. सुभेन्द्र घोषलाई चाहिँ यो सिनेमा चाहिँ निर्देशन गर्न दिइयो जसले योभन्दा अगाडि नेपाली सिनेमाको कुरा गर्ने हो भने आई एम जित बहादुर पनि निर्देशन गरेका थिए र यो रिसुटमा चाहिँ उनलाई फेरि बोलाएर उनले फेरि इन्भल्भ भएर काम गरेको त होइन तर यो जति पनि बाँकीको सेड्युल थियो होइन जुन गर्नुपर्ने बाँकी त्यो चाहिँ सिमोज सुनवार नेपाली सिनेमाका अर्का एकजना निर्देशकलाई चाहिँ जिम्मा दिएको थियो यो जति पनि बाँकी थियो त्यो सुट गर्नको लागि. र यो कुराको जानकारी यसका निर्देशक सुभेन्द्र घोषलाई चाहिँ दिएर नै गरिएको हो भनेर पनि प्रियङ्का कार्कीले बताइन् र हो हामीले केही दिनको सुट गरेको हो र यसले चाहिँ सिनेमालाई राम्रै बनाउँछ भन्ने चाहिँ हाम्रो आशा रहेको छ भनेर चाहिँ बताइरहेकी छिन्. यति बेला मास्टरनीलाई लिएर पक्कै पनि भनिरहनु नपर्ला यो सिनेमालाई हेर्न जाम एकदमै राम्रो हुनुपर्छ भन्ने र हेर्नै नजाने भन्नेहरूको पनि दुई ग्रुप छ. बाजी कसले मार्ने हो के हुने हो सिनेमा रिलिज भइसकेपछि त्यो भने धेरै कुराहरू अहिले आउन बाँकी नै छ. अहिलेलाई भने मैले यो कुरा किन पनि सेयर गरेँ भने प्रायः जसो सिनेमा रिलिज हुनुभन्दा केही दिन अगाडि सिनेमालाई रिसुट गर्ने काम हत्तपत्त गरिँदैन र गरिहालेको खण्डमा पनि सिनेमाको रिलिज डेट पछाडि सर्छ. तर यो सिनेमाको न त रिलिज डेट पछाडि सरेको छ न त अन्य केही कुराहरूको इन्फर्मेसन छ. सो जे होस् हाम्रो तर्फबाट हामीले चाहिँ अल द बेस्ट नै भन्नुपर्छ यो सिनेमालाई. हाम्रो तर्फबाट अल द बेस्ट नै छ मास्टरनीलाई. फिल्म रिलिज भइसकेपछि यसले पाएको रेस्पोन्सको बारेमा अफकोर्स हामी कुरा गर्नेछौँ एकपल्ट फेरि मुभी इन मोरमा.

मुभी इन मोडमा हामी प्रायः जसो लेटेस्ट होइन इन्फर्मेसनहरूको कुरा गर्छौँ. केही हप्ता अगाडिको कुरा गर्ने हो भने अशोक दर्जी जसलाई लिएर एउटा भिडियो अचानक भाइरल भएको थियो, जसमा चाहिँ उनलाई अन्य केही अपरिचित व्यक्तिहरू, जुन हाम्रो लागि अपरिचित हुनसक्छ, अशोकको लागि चाहिँ परिचित व्यक्तिहरू नै भए तापनि उनलाई चाहिँ बुली गर्दै गरेको, उनलाई झापड हान्दै गरेको भिडियो जुन सार्वजनिक भएको थियो त्यो बारेमा हामीले तपाईँहरूसँग कुरा गऱ्यौँ. त्यो पछि हामीले फेरि पनि अशोकलाई लिएर अर्को कुरा के गर्यौँ भने पार्वती सिनेमा जुन रिलिज हुने तयारीमा रहेको छ, जसलाई लिएर धेरै एक्सपेक्टेसन रहेको छ फिल्मको पोस्टर देखेर, फिल्मको केही क्लिप्सहरू देखेर होइन जुन रहेको छ, यो सिनेमाकै कुरा गर्न मन लाग्यो यति बेला. किनभने सिनेमाको अहिलेसम्म बाहिर आएको टोलमा कि त हामीले निता ढुङ्गानालाई देख्छौँ जसले यही सिनेमाबाट निर्देशनमा पनि डेब्यू गर्दैछिन्, उनकै पर्फर्मेन्स पनि भयो, अनि कि त अशोक दर्जीको, किनकि दिदी र भाइ दुवैजनाको संवाद कन्भर्सेसन त्यो त बाहिर आइसकेको थियो हामीले देख्यौँ. र यो कुराहरू मैले तपाईँहरूसँग योभन्दा अगाडि पनि सेयर गरेको थिएँ. यति बेला पनि एउटा अर्को कुरा तपाईँहरूसँग सेयर गर्नु मन लाग्यो मलाई. पार्वती मुभीबाटै हो यो, जुन सिनेमाको एउटा गीत बाहिर आएको छ होइन, यो गीतमा आवाज दिएका छन् नन अदर देन अशोक दर्जीले. किनभने अशोक दर्जीलाई हामीले सानैदेखि गीत गाउँदै गरेको होइन रूपमा देख्यौँ, गायकको रूपमा चिन्यौँ. उनको मनमिनाको धन असाध्यै हिट गीत भइहाल्यो. त्यो बाहेक पनि उनले आफ्नो केही सिनेमाहरूको लागि पनि आवाज दिएका छन्. धनबहादुर गिरी बाबुल जसलाई पनि हामी चिन्छौँ, उनैको शब्द र उनैको सङ्गीतमा रहेको जुन गीत अशोक दर्जीले गाएका छन्, यो चाहिँ दिदी र भाइ बिचको माया सम्बन्धलाई लिएर बनाएको छ. एकदमै सुन्दाखेरि सबैजनालाई मनपर्छ, सबैजनाको मन छुन्छ भनौँ न. दिदीभाइ बिचको माया प्रेमलाई लिएर बनाएको यो गीत, यो गीत म तपाईँलाई सुनाउँछु, तपाईँहरू सुन्नुहोस् होइन. अनि हामी मुभी एन्ड मोरमा चाहिँ के कुराहरू बाहिर आएको छ, लेटेस्ट इन्फर्मेसनहरू के छ, कसको बारेमा छ, कुन सिनेमाको बारेमा छ, त्यो पनि तपाईँहरूसँग सेयर गर्ने गर्दछौँ. सो यो गीत सुनौँ, त्यसपछि मसँग अरू इन्फर्मेसनहरू अझै पनि बाँकी नै छ.

0: ऐप्स गोरखा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि सन्तुलित खानपान
3: शरीरका अन्य अंगहरू जस्तै तपाईको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढंगबाट काम गर्नको लागि विभिन्न पोषक तत्वहरूको आवश्यकता पर्दछ शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
0: EFBS Gorkha Radio

कुरा गरौं 2079 सालमा प्रदर्शन भएको फिल्म झिङ्गे दाउको, जुन झिङ्गे दाउ त्यो बेला पनि 79 सालमा पनि देउरानी जेठानीको बिचको झगडाले सुपरहिट भएको थियो, यही भन्नुपर्ला सायद हामीले। हाम्रो सोसाइटीको एक किसिमको दृश्य हो यो, जहाँ चाहिँ घर घरमा त भन्न मिल्दैन तर हाम्रो सोसाइटीमा धेरै जसो देखिने कथा हो यो। त्यो बेला यो सिनेमाको टिजर ट्रेलर बाहिर आउँदा पनि दर्शकहरूको मनमा चाहिँ असाध्यै हो, यो सिनेमा त हेर्नुपर्छ है, के के अधिकारी र आँचल शर्मा एकअर्कासँग भुत्लाभुत्ली गर्दै गरेको, झगडा गर्दै गरेको दृश्यहरू कसरी पिक्चराइज गरेको होला, कस्तो देखिन्छ होला भन्ने कुराले मन छोएको थियो, दर्शकहरूको मन तानेको थियो। अनि सिनेमा हेर्न दर्शकहरू पुगे, त्यसमाथि सिनेमाको ओभरअल प्रेजेन्टेसन पनि असाध्यै राम्रो थियो, त्यसले गर्दाखेरि पनि यो सिनेमा चाहिँ नै मन पराइयो, सुपर हिट भयो फिल्म भनौँ न। र अब 2079 सालमा रिलिज गरेको सिनेमाको सिक्वेल अब रिलिज हुने तयारीमा छ। कुरा गर्दैछु म झिङ्गे दाउ 2 को, जसको टिजर बाहिर आइसकेको छ र जुन टिजरलाई भनौँ न युट्युबमा आइसकेपछि हेर्ने दर्शकहरूको एक किसिमको बाढी नै आयो, किनभने यो दृश्यमा यो पालिको टिजरमा पनि वन्स अगेन देउरानी जेठानीको त्यस्तै किसिमको झगडा नै फिचर गरिएको छ र अगेन यो झगडालाई चाहिँ दर्शकहरूले इन्जोय गरेको देखिन्छ कि। हुन त यस्तो झगडा झगडालाई इन्जोय गर्नु त भएन होइन, तर पनि धेरैले रिलेट गरे कि, आफूले वरिपरि देखेको दृश्यहरू भएर रिलेट गरे कि, जे यो टिजरलाई एकदमै मन पराएको छ। सो झिङ्गे दाउको पार्ट 2 को कुरा गर्ने हो भने साँच्चै पनि यो सिनेमाले फेरि पनि पार्ट 1 जस्तै दर्शकहरूलाई हलसम्म ल्याउँछ कि भन्ने चाहिँ छनक देखिएको छ, किनकि सिनेमाको एक त पहिलाकै फिडब्याक जुन थियो होइन, जुन किसिमले सिनेमाले राम्रो कमाइ गर्यो, राम्रो फिडब्याक पायो, त्यो नै बाँकी नै थियो होइन। त्यो बाहेक पनि पार्ट 2 को पनि त्यस्तै किसिमको प्रेजेन्टेसन देखेर पनि होला दर्शकहरू यति बेला एकदम एक्साइटेड भएका छन् यो सिनेमालाई हेर्नको लागि। धेरै दिन त बाँकी छैन, धेरै दिन बाँकी छैन भन्दा पनि यो सिनेमालाई जुन एउटा रिलिज गर्ने भनेर डेट तोकिएको छ होइन, असोजको 2 गते भनौँ न, दसैँको एक किसिमको माहौल बिस्तारै बन्दै गरेको बेलामा चाहिँ यो सिनेमालाई रिलिज गर्ने तयारी गरेको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो सिनेमामा अगेन के के अधिकारीलाई रिपिट गरेको छ, आँचल शर्मा पनि छन् होइन, त्यसै गरी महेश त्रिपाठी भयो, आर्यन सिग्देल, कुशल विष्ट फेरि रिपिट भएका छन्, सरोज खनाल, हेउबाला गौतम, वसुन्धरा भूषाल, चैत्य देवी, सङ्गम भण्डारी, अभय बराल, अंशु महर्जन, विजय देउजा, उत्तम केसी, यस्ता थुप्रै कलाकारहरू छन् जसलाई हामीले पार्ट 1 पनि देख्यौँ र पार्ट 2 पनि देख्ने तयारी गरिरहेका छौँ। सो त्यो अवस्थामा हामी के भन्न सक्छौँ भने यो सिनेमाले जुन एउटा रेकर्ड पार्ट 1 राखेको थियो होइन, अहिले पनि कतिजना दर्शकहरू पार्ट 1 अझै हेर्न पाए हुन्थ्यो भन्ने नै अवस्थामा चाहिँ पार्ट 2 पनि आउँदैछ। एकपल्ट फेरि पारिवारिक कथा अनि परिवारभित्र दाजु र भाइ अनि दुबीको श्रीमतीको बिचमा हुने गरेको लडाइँ झगडा मनमुटाव, तर पढ्दाखेरि फेरि एकअर्कासँग सँगै उभिने त्यो किसिमको माहौललाई बोकेर झिङ्गे दाउ 2 फेरि पनि आउँदैछ। सो हामी आशा गरौँ यसपल्टको सिनेमाले पनि त्यतिकै इन्टरटेन गर्नेछ सबैलाई। अल द बेस्ट हाम्रो तर्फबाट होल टिमलाई।

यति बेला एउटा सिनेमाको टिजर बाहिर आएको छ, अक्षरा नाम चाहिँ सिनेमाको दिएको छ अक्षरा भनेर होइन। यो सिनेमाको टिजर हेरिसकेपछि विभिन्न किसिमको फिडब्याकहरू त आएकै नै छ, तर मलाई यो विषयमा तपाईँहरूसँग कुराकानी किन गर्न मन लाग्यो भने यो सिनेमालाई जुन विषय दिएर रिलिज गरिएको छ त्यो विषय देख्दाखेरि यसो हेर्ने हो भने कमै मात्र भन्छन् कि यस्तो किसिमको कथाहरू। युट्युबमा जुन सार्वजनिक गरेको छ 2 मिनट लामो टिजर, यो टिजरले पनि सिनेमाको कथा के होला त भनेर चाहिँ केही हिन्सहरू दिएको छ होइन। कथा सिनेमाको के हो भने महिलामाथि हुने हिंसा, महिलाहरूले घरमा परिवारमा बाहिर भित्र हरेक ठाउँमा भनौँ न जुन एक किसिमको हिंसा भोग्नुपर्ने हुन्छ, सहनुपर्ने हुन्छ, त्यो कुराहरूलाई दर्शाएको छ यो कथामा। र यो देख्दाखेरि कस्तो फिल भयो भने तपाईँहरूसँग किन सेयर गर्नु मन लाग्यो भने हत्तपत्त बन्दैन कि, हत्तपत्त महिलाको विषयमा सिनेमाहरू बन्दैन, बनिहाल्यो भने पनि महिलामाथि हुने हिंसालाई लिएर होल सिनेमा बन्ने चाहिँ कमै हुन्छ। सिनेमाको एउटा पार्टमा त्यो चिजहरू देखाइएला छुट्टै कुरा हो, तर होल सिनेमा नै महिलामाथि हुने हिंसा त्यसलाई रोकौँ या त्यो कसरी भइरहेको छ भन्ने विषयलाई चाहिँ कमै मात्र दर्शाइएको हुन्छ। सिनेमाको जुन टिजर बाहिर आएको छ यसमा हामीले देख्न सक्छौँ सुशील सिटौला र एक्ट्रेस न्यान्सी खड्का दुवैजनालाई चाहिँ यो सिनेमामा चाहिँ श्रीमान श्रीमतीको रूपमा होइन देखाइएको छ, जहाँ चाहिँ नै त्यो मदिरा सेवन गरिसकेपछि होइन हस्बेन्डले वाइफलाई गर्ने कुटपिट अब्युज भनौँ न, त्यो अब्युजको सिचुएसन हुँदै गएपछि परिवारभित्रको अवस्था के हुन्छ, परिवारभित्रको माया प्रेम जुन छ त्यो के हुन्छ, यो कुराहरूलाई उठाइएको छ। भाद्र 26 गतेबाट यो सिनेमा प्रदर्शनमा आउने भनेर तयारी गरिएको छ होइन। फिल्ममा चाहिँ केवल अघि मैले भने जस्तै सुशील सिटौला र न्यान्सी खड्का मात्रै होइन कि, यो सिनेमामा हामीले रिश्ता बस्नेतलाई, सुशील पोखरेललाई, उत्तम केसीलाई, अंशु महर्जनलाई होइन, गीता अधिकारी, यस्ता थुप्रै कलाकारहरूलाई पनि देख्नेछौँ। विनय राज पौडेलको निर्देशनमा बनेको यस सिनेमाले मलाई जहाँसम्म लाग्छ महिला हिंसाको जुन कुराहरू उठाएको छ त्यसलाई एउटा समाधानतर्फ पनि केही न केही अवस्थामा लगेको हुनुपर्छ होइन। सो जसको आवश्यकता पनि छ, यसरी बन्ने र बनाइने कथाहरूको सङ्ख्या कम छ भन्छु म त, बढ्नुपर्छ, किनभने सिनेमालाई समाजको ऐना भन्छौँ नि त होइन। सो त्यो ऐना भएकै कारणले पनि हामीले समाजमा चल्ने यस्तो घटनाहरूलाई बाहिर ल्याउनु पनि पर्छ र त्यसलाई रोक्नको लागि हामीले सिनेमाबाटै पनि केही माध्यमहरू देखाउन सक्छौँ भने त्यो पनि ल्याउनुपर्छ। अक्षराले कसरी प्रस्तुत गरेको छ यो कुरालाई हेर्न बाँकी नै छ, तर अहिलेलाई भने मैले तपाईँलाई यो विषयमा कुरा गरेँ किनकि कहिलेकाहीँ मात्रै बन्ने यस्तो विषयहरू तपाईँहरूसँग मलाई सेयर गर्नु।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie.

आउनुहोस् हाम्रो कार्यक्रम मुभी एन्ड मोरमा यो पल्ट फेरि कुरा गरौँ गौँथलीको बारेमा। हुन त्योभन्दा अगाडि पनि हामीले गौँथलीको बारेमा धेरै कुरा गऱ्यौँ र कुरा नगर्ने पनि किन यति बेला यो वर्षको लागि दोस्रो ब्लकबस्टर फिल्मको रूपमा चिनियो गौँथली। प्रदर्शनको 24 दिनमै ठुलो व्यावसायिक सफलता हासिल गरेको छ यो सिनेमाले, जुन अपेक्षा गरिएको थिएन। होइन, मैले पहिला पनि तपाईँसँग सेयर गरेँ कि चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जुन बक्स अफिस रिपोर्ट हुन्छ त्यो रिपोर्टमा नि हेर्ने हो भने यो सिनेमाले लगभग 19-20 करोडको बिजनेस गरिसकेको देखाइएको थियो। अहिले त झन् त्यसपछि नयाँ रिपोर्टहरू अझै केही पछि सार्वजनिक होलान्, तर यति बेला कुरा चाहिँ के भयो भने सायद यो सिनेमा सर्वाधिक पैसा कमाउने भनौँ न, अहिलेसम्म कतिवटा सिनेमाले सर्वाधिक पैसा कमाएको छ नि त, त्यसरी सर्वाधिक पैसा कमाउने सिनेमाहरूको लिस्टमा पनि अब यो सिनेमा पर्ने जस्तो कन्फर्म देखिएको छ। कन्फर्म मात्रै होइन कि सायद यो सिनेमाले 12 गाउँ या कबड्डी 4 को पनि रेकर्ड ब्रेक गर्छ कि भन्ने पनि कुराहरू चलिरहेको छ। भनौँ न लगभग लगभग 20 करोडको व्यापार गर्न भ्याइसकेको यो सिनेमा 12 गाउँको पनि रेकर्ड यसले तोड्छ कि, हुनसक्छ कबड्डी 4 को पनि रेकर्ड तोड्छ कि, किनभने 12 गाउँको रेकर्ड हेर्ने हो भने 19.92 करोड को रेकर्ड 12 गाउँको थियो भने कबड्डी 4 को रेकर्ड 21.40 करोड थियो। हुनसक्छ यही स्पिडमा अगाडि बढ्दै गयो भने गौँथलीले यो रेकर्ड ब्रेक गर्ने हो कि। रमाइलो कुरा जुन गर्नै पर्ने कुरा चाहिँ के छ भने योभन्दा अगाडि केही समय अगाडिको कुरा गर्ने हो भने गौँथली जुन विषयमा बनाइएको सिनेमा हो, होइन, एउटी गाउँकी केटी जो पढ्न चाहन्छन् तर अनफोर्चुनेटली बिहे गरेर जानु नै छोरी मान्छेको चाहिँ भविष्य हो र सबैभन्दा पहिला गर्नुपर्ने कामै यही हो भन्ने एउटा समाजको आमा बुबाको सोचले गर्दा जुन अवस्थामा धेरै बालिकाहरू भनौँ ले भोग्नु परेको अवस्था मध्येको एउटा अवस्थालाई चाहिँ गौँथलीमा देखाइएको थियो। र केही समय अगाडि मात्रै हेर्ने हो भने फर्केर यस्तो किसिमको विषयवस्तुमा बनाइएको कतिपय सिनेमाहरू आयो गयो थाहा भएन, किनभने दर्शकहरूले त्यो सिनेमालाई त्यति इन्ट्रेस्ट नै दिएन। हामी भन्ने बेलामा चाहिँ गाउँको कथा छैन, गाउँको कथा ल्याएनौँ भन्छौँ, तर गाउँको कथा ल्याउँदा त्यो कथाहरूले यस्तो अवस्था भोग्नु पर्यो कि दर्शक नै नआइदिने, होइन, हल खाली हुने अनि हलवालाहरूले तुरुन्तै सिनेमा उतारिदिने, त्यो अवस्था धेरै सिनेमाले भोगेको। तर लकीली यसपल्ट गौँथलीको कथा हाम्रै नेपाली गाउँघरको कथा भए पनि यो कथालाई असाध्यै रुचाइयो। श्रावणको 1 गतेबाट प्रदर्शनमा आएको सिनेमाले कन्टिन्यू सिनेमा हल पाइरहेको छ, दर्शक पनि पाइरहेको छ भने योभन्दा ठुलो कुरा के हुनसक्छ नेपाली सिनेमाको लागि। विशेष गरी मैले भनिहालेँ नि यो सिनेमा हेर्नको लागि यसको कथाको कारणले पनि हुनसक्छ महिलाहरूको संख्या चाहिँ अलिकति बढी नै रहेको देखिन्छ दर्शकहरूको रूपमा चाहिँ, र भनिरहनु पर्दैन डाक्टर भोला रिजालका छोरा डाक्टर कपिल रिजालको निर्देशनमा बनेको सिनेमा हो यो, जुन सिनेमामा हामीले अरुण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिबा तुलाधर, रविन्द्र छ, ईश्वरी बराल, संजोग र साइली जस्ता कलाकारहरूलाई देख्यौँ। श्रीमान श्रीमतीको सम्बन्धको कथा त हो तर नर्मल हामीले देखिरहने टाइपको श्रीमान श्रीमतीको कथा पनि होइन यो, पढ्नलाई हुरुक्कै गर्ने छोरी त हो तर उसको शिक्षा हासिल गर्ने प्रतिको जुन रुचि छ, जुन चाहना छ, त्यो कथाहरू हामीले धेरै देख्यौँ हाम्रो वरिपरि जसलाई गौँथलीले लिएर आएको हो। सायद यसै कारणले गर्दा पनि यो सिनेमालाई यति मन पराइयो र अझै कति हप्ता अगाडि जाने हो हाम्रो तर्फबाट चाहिँ अल द बेस्ट नै भन्छौँ अझै पनि यो सिनेमालाई। र यो जानकारी के हुनसक्छ अन्य सिनेमाको रेकर्ड पनि यसले ब्रेक गर्दै जान्छ कि भनेर जुन एउटा अहिले यति बेलाको डाउट छ त्यो मैले तपाईँहरूसँग सेयर गरेँ मुभी एन्ड मोरमा। अब पनि म तपाईँहरूलाई सिनेमाको गीत नै सुनाउँछु।

हाम्रो मुभी एन्ड मोरमा हरेक पल्ट आउँदा मैले सकेसम्म तपाईँहरूको लागि नेपाली सिनेमाको लेटेस्ट इन्फर्मेसनहरू लिएर आएर सुनाउन चाहन्छु, सेयर गर्न चाहन्छु, किनकि धेरै कुराहरू परिवर्तन भइरहन्छ नि त नेपाली सिनेमाको कथाहरूमा, कुराहरूमा, सिनेमासँग जोडिएका व्यक्तिहरूमा. सो त्यो मध्येका कथाहरू मैले तपाईँहरूमा चाहिँ लिएर आउँछु, सेयर गर्छु. आज पनि लिएर आएँ, सेयर गरेँ. यति बेला पनि सम्पूर्ण कुराहरू सकिसकेको छ र मैले तपाईँहरूसँग कार्यक्रमबाट बिदा माग्नुपर्ने समय भइसकेको छ. सो मलाई म तपाईँहरूसँग भाइ नै भन्न चाहन्छु, तर यसपछि भने म अर्को हप्ता आउँदाखेरि फेरि तपाईँहरूसँग यस्तै किसिमको कलेक्सनहरू लिएर आउने प्रमिस गर्दै आजको लागि तपाईँहरूसँग बिदा माग्न चाहन्छु. तपाईँहरूको समय शुभ रहोस्. नमस्ते.

0: Pe Live Buddy.
1: On Air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bun Host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: साढे छ बजेसम्मको बाढी पहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सड़कमा आवागमन प्रभावित भएको जनाएको हो। काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी सड़क खण्डमा हरेक दिन साँझ छदेखि बिहान चार बजीसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। सम्भावित बाढ़ीको जोखिमलाई ध्यान दिँदै सवारी साधन चलाउन रोक लगाइएको हो। यो सड़कमा बिहान चारदेखि बेलुका छ बजीसम्म भने सवारी साधन चल्न सक्नेछन्। यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपरान्न पाँचदेखि बिहान पाँच बजेसम्म सवारी साधन आवागमनमा रोक लगाइएको छ। इलाम नौ राजदुवालीमा हिलोले मेची राजमार्ग अवरूद्ध भएको छ। यो ठाउँमा वैकल्पिक सड़क प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत भोटेकोसी चार किलो पहिरो लिपिङमा सड़क भाँसिएर अवरूद्ध भएको छ। रसुवाको उत्तर गया पाँच खाल्टेमा सड़क कटान हुँदा त्रिशुली मैलुङ स्याफ्रो बेसी सड़क खण्ड पनि अवरुद्ध भएको छ। यसै गरी रुकुम पश्चिमको आठ बिस्कोट छ रिजेगाड खोला नजिक भेरी करिडोरको जाजरकोट डोल्पा सड़क पहिरोले अवरुद्ध भएको छ। रुकुम पूर्वको भूमेचार काँडाबगर र धौला पहिरामा पहिरो खस्ता मध्य पहाड़ी लोकमार्ग पनि अवरुद्ध छ। यस्तै रोल्पाको थवाङ दुई लाफले भीर र दवाङ र घोराही थवाङ शहीद मार्गका दुई ठाउँमा सड़क अवरुद्ध भएको छ। चेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको कोशी प्रदेश सभा अब करिब एक वर्षपछि आफ्नै सचिवालय स्थलमा फर्कने भएको छ। ध्रुवबाट राईको रिपोर्ट।
4: गत भदौ 23 र 24 गते विराटनगरको देवकोटा चोकमा रहेको प्रदेश सभा सचिवालय तथा बैठक भवन ध्वस्त भएपछि सरकारले 26 कार्तिकमा सचिवालयलाई मोरङको कटरी गाउँपालिका एक स्थित कृषि थोक बजारमा सारेको थियो। सचिवालय त्यहाँबाट सञ्चालन भए पनि बैठकका लागि आवश्यक पूर्वाधार नहुँदा प्रदेश सभाको अधिवेशन विराटनगर महानगरपालिकाको सभागृह भाडामा लिएर सञ्चालन हुँदै आएको थियो। महानगरको सभागृहका लागि सरकारले मासिक 8 लाख रुपियाँ भाडा तिर्दै आएको थियो। अब भने कटरी स्थित सचिवालय परिसरमै प्रदेश सभा बैठक सञ्चालन गर्न मिल्ने गरी अस्थायी संरचना तयार गरिएको छ। भौतिक पूर्वाधार मन्त्रालयका इन्जिनियर सनम सिंहा:
5: यो स्ट्रक्चर चाहिँ हाम्रो एक्जिस्टिङ स्ट्रक्चरलाई हामीले मेन्टेनेन्स गरेको। यो पहिला एउटा कृषि बजार थियो अनि प्रदेश सभा सचिवालय बस्न योग्य गरी हामीले मरम्मत सम्भार कार्य गरेको हो। यसमा हाम्रो अहिलेको कन्टेक्स्टमा चाहिँ हामीलाई अर्थबाट चाहिँ हामीलाई 5,40,00,000 सहमति दिनुभएको थियो, जुनमा चाहिँ हाम्रो सम्झौता चाहिँ 3,72,91,000 भएको थियो। र अहिले फागुन 15 गते 2082 साल फागुन 15 गते यसको सम्झौता भएको थियो र अहिलेको कन्टेक्स्टमा चाहिँ हामीले सभा हल सम्पन्न गरिसकेका छौँ, समिति हल पनि सम्पन्न भइसकेको छ, त्यस्तै मुख्य भवनको मरम्मत सम्भार कार्य पनि सम्पन्न भइसकेको छ।
4: सरकारले कृषि थोक तथा बजार परिसरलाई नै प्रदेश सभाको अस्थायी संरचनाका रूपमा विकास गर्ने योजना अघि सारेको थियो, तर संरचना निर्माणमा भएको ढिलाइका कारण प्रदेश सभा बैठक लामो समय प्रभावित भयो। भौतिक पूर्वाधार मन्त्रालयको जिम्मामा रहेको निर्माण कार्य करिब 6 महिनामा पूरा भएपछि अब भने कटरीबाटै प्रदेश सभाका सबै काम कारवाही सञ्चालन गर्न सकिने भएको छ। गत 24 असारमा 9 अधिवेशन र 22 बैठकबाट चालू आर्थिक वर्षको बजेट पारित गरेपछि बर्खे अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको थियो। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
6: कोशी प्रदेश सभाको बैठक वीरेन्द्र सभागृहबाट सञ्चालन हुँदै आएको थियो, अहिले चाहिँ कटरी स्थित आफ्नै प्रदेश सभाको आफ्नै भवनबाट सञ्चालन हुने अवस्थामा पुगेको छ। यही भाद्र 3 गते बुधबार कोशी प्रदेश सभाको 9 अधिवेशनको बैठक जुन बजेट पारित भएपछि स्थगित भएको थियो त्यो बैठक सञ्चालन हुन गइरहेको छ। अब यहीँबाट कोशी प्रदेश सभाका बाँकी बैठकहरू सञ्चालन हुन्छन्।
4: जेएनजी आन्दोलनले मूल भवन ध्वस्त बनाएपछि भाडाको सभागृहबाट सञ्चालन हुँदै आएको कोशी प्रदेश सभा अब आफ्नै सचिवालय स्थलमा फर्कन लागेको हो, तर 4 करोड भन्दा बढी खर्च गरेर तयार पारेको अस्थायी संरचनालाई दीर्घकालीन रूपमा प्रयोग गर्ने कि स्थायी भवन निर्माण गर्ने भन्ने विषय भने सरकारसँग प्रष्ट कार्ययोजना देखिँदैन।
3: पूर्वी इन्डोनेसियामा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परि 54 वर्षीय महिलाको मृत्यु भएको र कम्तीमा 2 घाइते भएको त्यहाँका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली खटाइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी हजुर कार्यक्रम आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रममा आजको नारीले आज पनि एकजना विशेष नारी, एकजना विशेष पाहुनालाई लिएर आएको छ र आजको बसाइमा हामी रहनेछौँ लगभग एक घन्टा भनौँ, र गीत संगीत पनि हामी सुन्नेछौँ भनौँ, इन्जोय गर्नेछौँ भनौँ, र उहाँसँगको कुराकानीमा रहनेछौँ। उहाँ एउटा व्यवसायी महिला हुनुहुन्छ, ब्युटिसियन पनि हुनुहुन्छ र अहिले कोहिनुर हेयर सप भनेर उहाँले यो केशको बिजनेस भनौँ होइन, हेयरको बिजनेसमा उहाँ हुनुहुन्छ। उहाँ भक्तपुरबाट हुनुहुन्छ श्रोताहरू, भक्तपुरबाट फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ। आउनुहोस् अब हामी अबेर नगरौँ, उहाँलाई स्वागत गरिहालौँ। नमस्ते चन्द्रकलाजी।
1: नमस्कार म्याम।
0: हजुर श्रोताहरू, उहाँ चन्द्रकला गिरी हुनुहुन्छ, उहाँ चाहिँ भक्तपुरबाट हुनुहुन्छ, उहाँ फोन मार्फत सम्पर्कमा हुनुहुन्छ र आउनुहोस् अब हामी कुराकानीलाई अघि बढाउँ। चन्द्रकलाजी, अब भक्तपुरको मौसम चाहिँ कस्तो छ आज भोलिको भनौँ न?
1: आज भोलिको त अब घरिघरि घाम लाग्ने, घरिघरि पानी पर्ने, मौसम राम्रै छ, चिसो पनि छैन, गर्मी पनि छैन, ठिक्क मिडियम मौसम म्याम आज।
0: हजुर हजुर, भक्तपुरतिर त त्यो माथिको पहाडको चिसो हावा पनि त आउँछ, चिसो पानी होइन?
1: हो म्याम, एकदम स्वच्छ छ, राम्रो छ, बस्नलाई चाहिँ एकदम वातावरण चाहिँ एकदमै राम्रो लाग्छ।
0: हजुर हजुर, भक्तपुर कहाँनिर बस्नुहुन्छ तपाईँ?
1: हाम्रो भक्तपुरको त राधे राधे भारबटिनीबाट अलिकति मासेर आएपछि एउटा निको सेरा चोक छ,
0: हजुर
1: त्यसकै साइडमा चाहिँ मेरो कोहिनुर हेयर सप हो पसल छ।
0: हजुर, तपाईँको कोहिनुर हेयर सप चाहिँ मैले टिकटकमा हेरेर, तपाईँको हेयर सपको बारेमा हेरेर, फोन नम्बर लिएर चाहिँ मैले कल गरेको होइन। जे होस् कार्यक्रममा आइदिनु भयो त्यसको लागि सुरुमा नै तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: थ्याङ्क यू म्यामलाई पनि, मलाई यति अब यस्तो अवस्थामा मलाई बोलाएर दुई शब्द बोल्ने मौका पाउँदा, हजुरको रेडियो प्रोग्राममा चाहिँ दुई शब्द आफ्नो विचार राख्नु पाउँदा हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद।
0: हस्, अनि चन्द्रकलाजी तपाईँको यो कोहिनुर हेयर सपको बारेमा भन्नुहोस् न, कहिले थाल्नु भएको, कसरी थाल्नु भयो?
1: मैले कोहिनुर हेयर सप चाहिँ लगभग यो हाम्रो यो कोरोनाको उसमा चाहिँ हाम्रो खासै पार्लर चल्दैन थियो, त्यति बेला चाहिँ अब पार्लर आउन जान पनि डर हुन्थ्यो, बिजनेस के गर्ने, अब केही गर्न सकिँदैन भन्ने क्रममा चाहिँ बिजनेस पनि डाउन भइरहेको थियो, एकदम टेन्सन थियो घरमा पनि। त्यस्तो अवस्थामा चाहिँ अब केही गर्नुपर्छ भनेर चाहिँ मैले सानो एउटा कपडा पसल पनि राखेको थिएँ, साइडमा चाहिँ मेरो एक दुईवटा काँटा हेयरहरू मैले पहिलादेखि नै बेच्थेँ तर हालेको चाहिँ थिइनँ। अब यसै यो पनि देखाउँ न त केही होला, अब अहिले त पार्लर जानलाई त गाह्रो हुन्छ दिदी बहिनीलाई यस्तो माहौलमा, अनि आफै यसो कपाल रेडिमेड आयो भने लाउनलाई सजिलो, पार्लर पनि गइराख्नु नपर्ने भनेर कि यसै एउटा मैले टिकटकमा एउटा काँटावाला कपाल चाहिँ स्टार्ट गरेको, त्यो हालेको थियो, त्यो चाहिँ एकदमै भाइरल भइदियो क्या, मिलियनै भ्युज आयो, भाइरल पनि भइदियो। त्यो भएको कारणले गर्दा चाहिँ यो चिज चाहिँ सबैलाई चाहिने रहेछ, हेयर यस्तो चिज रहेछ, इम्पोर्टेन्ट रहेछ भन्ने कुरामा चाहिँ अलिकति व्यापारमा पनि अब त्यो भाइरल भइदिएपछि अलिकति यसैलाई फोकस गरौँ कि भनेर चाहिँ मैले यसलाई निरन्तर अघि सार्दै लगेको म्याम।
0: हजुर, अनि चन्द्रकलाजी अहिले त यो कपालको बिजनेस त कति ठुलो, कति धेरै चलेको छ कि?
1: ए बबाल बबाल म्याम, एकदमै बबाल, मैले त हजुरको 5,000 स्टार्ट गरेको, अहिले करोडौँको बिजनेस गर्ने भइसके।
0: त्यही त, अनि कति ठुल्ठुलो भनौँ न सोरुमहरू छ, कति ठुल्ठुलो अनलाइन बिजनेसहरू त्यत्तिकै छ होइन, अनि किन चाहिँ यसको पछाडि चाहिँ के कारण होला? कपालै नभएर, कपालै झरेर त होइन नि होइन, हामी सबैको कपाल छ टाउकोमा, तर यो के कपालको बिजनेसमा अचम्म लाग्छ, कपालै नभएर होइन, सब यस्तो तपाईँहरूको बिजनेस हेर्दा त सबै हामी सबै चिन्ने हुनुपर्ने होइन, के छ कारण भन्नु न?
1: यसमा कारण चाहिँ मेन चाहिँ म्याम एकदम इम्पोर्टेन्ट छ होइन, अब सबैलाई राम्री हुनुपर्ने, दिदी बहिनीलाई पनि राम्री हुनुपर्ने, अब विशेष हाम्रो दिदी बहिनीले एक त बिजीलाई टाइमै छैन पार्लर जानलाई, त्यो अवस्थामा चाहिँ साडी चोलो लाएर हल्का आफै मेकअप गरेर अन्त अब सेल्फ मेकअप आफै पनि सिकेँ, दुई दिनको कोर्स पनि गर्ने नभए युट्युब हेरेर पनि सिक्छन् दिदी बहिनीले प्रायः यसो हल्का गाजर सजल लिपस्टिक त अब यो गर्ने हो भनेर सिकिन्छ। अन्त कपाल मेन इम्पोर्टेन्ट चाहिँ कपाल बनाउनलाई चाहिँ पार्लर गइराख्नु पर्ने भएको कारणले गर्दा अहिले चाहिँ हामीले रेडिमेड कपाल नै त्यहाँ देखाउँछौँ, यसरी लगाउने यसरी डिजाइन गर्ने भनेर मैले प्रत्येक कपालहरूको डिजाइन बनाएर मैले चाहिँ टिकटकमा हालिदिएको छु। त्यही सिलसिलामा अहिले यति चल्छ, फेरि लुक के म्याम एकदम लुक चेन्ज हुन्छ यति राम्रो है कपालले त तपाईँको 10 वर्ष 15 वर्ष आयु नै कम्ती बनाइदिँदो रहेछ क्या म्याम। त हेर्नुहोस् न, नलाएको व्यक्ति हेर्नु अनि लाएको व्यक्ति हेर्नु, अब आफैमा खुइले भएको छ, आफैमा यस्तो अब तालो कपाल झरेको छ, अब दिदीबहिनीको फुलेको छ होइन, अब क्यान्सर पेसेन्ट होइसिन्छ त्यस्तोको चाहिँ अब बाटेरै छ म्याम होइन। अब कपालै हुने राम्रो मान्छे स्वच्छ मान्छे पनि अहिले चाहिँ यो तपाईँको कपाल नलाई चाहिँ दिदीबहिनीहरू हिँड्दै नहिँड्ने क्या, जुनै पनि प्रोग्राम भयो कपालले चाहिँ लुक चेन्ज प्रत्येकचोटि गयो प्रत्येक लुक चेन्ज, अनि फोटो खिच्नलाई पनि अलिकति उहाँहरूलाई पनि सुन्दरताको लागि पनि मोटिभेट गर्दछ क्या। त्यही भएर चाहिँ कपालप्रति आकर्षित भएर चाहिँ धेरै नेपालीहरू अहिले अघि बढिराख्नु भएको छ भन्नु पर्यो।
0: हजुर हजुर, तपाईँले भन्नुभए जस्तो सबैलाई राम्री भएर हिँड्नु मन लाग्छ होइन होइन, सबैलाई त्यो पार्टीको सेन्टर अफ अट्र्याक्सन हुन मन लाग्छ होइन, तर बिक्री भएको देख्दाखेरि चाहिँ मलाई अचम्म लाग्छ। तपाईँहरू जहिले तहिले व्यस्त है, तपाईँ त झन् त्यो भिडियोहरू कति रमाइलो पाराले बनाउनुहुन्छ तपाईँले होइन, चिन्डो चिन्डो मान्छेलाई एक्सिनमा कति ह्यान्डसम बनाउनुहुन्छ होइन। जे होस् श्रोताहरू, उहाँ टिकटकमा हुनुहुन्छ कोहिनुर हेयर सप भनेर उहाँ हुनुहुन्छ, हेर्नुहोला। र भन्नाले अब कपाल झरेकोहरू त आउनुहुन्छ, अब भनेपछि कपालको स्टाइल चेन्ज गर्नलाई पनि होइन आउनुहुन्छ भनेपछि होइन।
1: हजुर हजुर म्याम हजुर, अहिले चाहिँ मोटिभेट पनि हुनुभएको छ क्या दिदी बहिनीहरू, जस्तै अब मैले चाहिँ यति दुःख लाग्छ यो क्यान्सर पेसेन्ट दिदी बहिनीहरू जो चाहिँ फेटा बाँधेर बसिराख्नु भएको छ, उहाँलाई चाहिँ एउटा क्याप लगाइदिएर उहाँको अनुहारमा खुसी देख्छु कि, त्यो खुसीले गर्दा चाहिँ म अझै मोटिभेट हुन्छु, अझै यो बिजनेस चाहिँ अझै बढाउनु पर्ने छ, अझै चाहिने चिज रहेछ, किनभने 10% बिमार त तपाईँको यो कपाल नहुँदाको उनीहरूलाई अझै बढ्ने क्या, अनि यो कपाल लगाउने बित्तिकै उहाँहरूलाई चाहिँ मोटिभेट भएर त्यो आफूलाई नै अलिकति बिमार नभएको फिल हुँदो रहेछ म्याम।
0: हजुर हजुर हजुर, कन्फिडेन्ट लेभल हाई हुन्छ बढ्छ होइन, कपालहरूले अर्कै लुक्स देखाएको हुन्छ, तपाईँले भन्नुभयो जस्तै धेरै यङ देखिन्छ, आफ्नो एजभन्दा धेरै यङ देखिन्छ कपाल छ भने, त्यो पनि हो होइन, र त्यसले गर्दाखेरि पनि मान्छेलाई आफ्नो आत्मबल बढ्ने भयो होइन, आफूलाई प्रेजेन्ट गर्नलाई आँट आउने भयो, आफूलाई प्रेजेन्टेबल पनि त बढाउनु पर्यो नि त होइन। त्यसैले गर्दा हो त अनि कपाल त्यति धेरै बिक्री भएको त। अनि सुन्नु न, ह्युमन हेयर भन्नुहुन्छ तपाईँ है, सिन्थेटिक होइन तपाईँकोमा, सिन्थेटिक त होइन है?
1: होइन म्याम, मेरोमा चाहिँ अलराउन्डर छ, अब पैसा अलिक महँगो पर्छ ह्युमन हेयर चाहिँ होइन, अनि सबैसँग पैसा हुँदैन, अब कोही कोही चाहिँ थोरै पैसामा पनि आफूलाई लुक चेन्ज गर्न चाहनुहुन्छ होइन, पैसा अब नहुनेहरूलाई पनि त हामीले हेर्नुपर्छ भन्ने उसमा गएर चाहिँ मैले चाहिँ सँगसँगै तपाईँको फाइबरको सिन्थेटिकको सिन्थेटिक प्लस ह्युमन मिक्स त्यो चाहिँ क्याटेगोरी अनुसार 1000 लिएर हजुरको 1,00,000 कपालहरू पाइन्छ मेरोमा चाहिँ।
0: हजुर हजुर,
1: 1000 नै स्टार्ट छ, अब कतिपय छ अब अलिक सस्तो जुरोहरू पनि पाउँछ 500-350 त्यहाँदेखि नै स्टार्ट छ, तर आफ्नो गति अनुसार दिदी बहिनीहरूले कस्तो लगाउने उहाँहरू आएर मजाले हेरेर आफ्नो फेसमा कुन सुट हुन्छ त्यो अनुसार लगाउनुहुन्छ।
0: हजुर, तपाईँले क्याटेगोरी भिन्न भिन्दै भन्नुभयो होइन, थुप्रै क्याटेगोरीको, कतिवटा कति किसिमको हुन्छ
1: त्यो हेयर चाहिँ? धेरै किसिमको हुँदो रहेछ, अब हेयर त मैले बेच्दै थिएँ डुप्लिकेट बेच्दै थिएँ पहिला, अब डुप्लिकेट बेच्दै बेच्दै यसमा चाहिँ अब दिदी बहिनीहरूको धेरै माग भयो, ओरिजिनल पनि ल्याउनु पर्यो म्याम, हाम्रो चाहिँ ओरिजिनल कपाल चाहिँ कस्तोलाई चाहिने रहेछ भन्दा चाहिँ यो विशेष गरी चाहिँ यो हाम्रो हेयर फल जो अगाडि चाहिँ उसमा चाहिँ सेतो कपाल हुने अनि त्यस पछाडि तालु तक्लु भएको जस्तै अब मेलामिस के भन्छ त्यसलाई एउटा रोग हुँदो रहेछ, त्यो छालाको रोग, त्यो अगाडि कपाल झर्दै जाँदो रहेछ क्या यो बच्चाहरू भइसकेपछि दिदीबहिनीको दाजुभाइको, अनि अब त्यस्तो अवस्थामा चाहिँ अगाडि ठ्याक्कै देख्दा चाहिँ रियल कपालै चाहियो, अनि त्यस पछाडि त्यसको लागि पनि अब रियल कपाल धेरै माग आयो भने रियल कपाल पनि मैले राख्ने गरेको छु, अनि एउटा चाहिँ त्यो भइहाल्यो, अर्को चाहिँ हजुरको सेन्थेटिक प्लस ह्युमन मिक्स पनि आउँछ म्याम, मिक्स भएर त्यसमा चाहिँ अलिकति कम प्राइस पर्छ होइन, मिडियम प्राइस भनौँ न, अनि त्यसमा सेन्थेटिक मात्रै पनि आउँछ, अनि एउटा चाहिँ फाइबर लो क्वालिटीको, सबैभन्दा लो क्वालिटी चाहिँ फाइबर हो। त्यो चाहिँ अब यसो फोटो सोटो सुट गर्न टिकटक बनाउन दाजुभाइ दिदीबहिनीहरूले यसो हिँड्नु भन्दा पनि उहाँहरूलाई चाहिँ अब टिक फोटोमा रमाउने र टिकटकमा रमाउने पनि अधिकांश देखेँ क्या मैले दिदीबहिनी र दाजुभाइ
0: उहाँहरूको
1: लागि सस्तो सस्तो राम्रो चाहिने भएको कारणले गर्दा मैले त्यो खालको पनि मैले सामानहरू मतलब हरहरू चाहिँ जुटाइदिएको छु
0: दिदीबहिनीहरू
1: दाजुभाइहरूलाई चाहिँ सुपथ मूल्यमा।
0: अब टिकटक बनाउनलाई त थरी थरीको पो चाहियो त होइन, चेन्ज गर्नु पर्यो आफ्नो हजुर। त्यसो त अब त्यो लाखौँको पचासौँ हजारको त किनेर भएन होइन, त्यसले गर्दा सबै सबैलाई हुने खालको सबैले किन्न सक्ने खालको रहेछ भनेपछि होइन तपाईँकोमा दाम कतिदेखि कतिसम्म छ?
1: मैले भने नि हजुर हामीसँग भएको हेयर क्याचहरू 350 लिएर हजुरको हामीसँग 85,000 छ अहिले चाहिँ।
0: कसले किन्छ 85,000 है? किन्छ है मान्छेले
1: म्याम, अहिले आवश्यकता छ सबैलाई आवश्यकता छ। अब हेयर ओरिजिनल 100% ह्युमन हेयर, अब लामो लेन्थ कम्मर कम्मरसम्मको दिदीबहिनीहरूलाई टपर, त्यो त्यही अनुसारको महँगो पनि छ। अनि त्यो चाहिँ हजुरको पर्मानेन्ट हेयर भन्छ, त्यो चाहिँ 5-10 वर्षसम्म पनि टिक्छ, जतन गरे जतन नगर्दा पनि हजुरको 3-4 वर्ष मजाले जान्छ क्या त्यो खालको हेयर।
0: ए हजुर हजुर, बेला बेलामा वास गर्नु पर्यो, आफूले नुहाएको जस्तै त हो नि होइन?
1: हो, आफ्नो हेयर जस्तै त्यो पनि हेयर हो, त्यसलाई पनि स्याम्पू ट्रिटमेन्ट लाएर अब धुनु पर्यो आवश्यकता अनुसार, कहिले कति दिन लाग्यो, कति कस्तो भयो, मैला भयो भएन, आफैलाई पनि स्माइल आउँछ त्यही अनुसार लगेर अब कस्टमरहरूले चाहिँ त्यसलाई केयर गर्यो भने चाहिँ राम्रो लङ लास्टिङै टिक्छ।
0: अनि यो ह्युमन हेयर कहाँबाट ल्याउनुहुन्छ तपाईँ?
1: म्याम हाम्रो त अब यहाँ कन्ट्याक्ट हुन्छ म्याम, चाइनाबाट आउने हो होइन, हाम्रो चाहिँ माध्यम छ, 2-4 जना सरहरू हुनुहुन्छ, उहाँहरूले हामीलाई कन्ट्याक्ट गराउने हो। म चाहिँ लिएर बेच्ने मात्रै हो यहाँनिर, अनि त्यही हो अब फ्यामिली अल फ्यामिली नै हामी लागिरहेछौँ यसमा। अहिले राम्रो हुँदै गयो, अब पहिला त मैले मात्रै गरेको थिएँ, यसो टिकटक बनाउने ओर्ने त्यस्तो खासै राम्रो पनि हुँदैन थियो टिकटक, र पनि अब धेरै दर्शकहरूले मन पराइदिनु भयो होइन। अब हाम्रो चाहिँ हु बाउजे छु म त्यस्तै नै मैले हालेको हुन्छ क्या, कुनै पनि बनाउटी हुँदैन त्यसमा।
0: हजुर हजुर हजुर, EFBS गोर्खा रेडियो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk। EFBS गोर्खा रेडियो।
0: हजुर होस्, फ्यामिली सबैजना भएर चलाउनुहुन्छ अहिले चाहिँ होइन?
1: अहिले चाहिँ, पहिला चाहिँ अब हस्बेन्ड बाहिर बाहिरै सर्भिस गर्नुहुन्थ्यो, यता सशस्त्रमा हुनुहुन्थ्यो उहाँ चाहिँ, अनि चाहिँ अब रिटायर लाइफ भइसकेपछि अहिले चाहिँ मलाई पनि उहाँले अब नभ्याएको अवस्थामा चाहिँ अहिले चाहिँ फुल्ली बाबुले, मेरो छोराले, अनि मेरो हस्बेन्डले सबै भएर हामी लागिरहेछौँ। मैले
0: सपोर्ट त चाहियो नि त होइन?
1: चाहियो म्याम, एकजना मात्रैले चाहिँ अलिकति गाह्रै हुँदो रहेछ। अनि अहिले मसँग 6 जना स्टाफ पनि हुनुहुन्छ, मैले 6 जना स्टाफलाई चाहिँ मजाले रोजगार पनि दिएको छु।
0: ए भनेपछि प्रशस्तै बिक्री हुँदो रहेछ भन्ने बुझियो होइन? हजुर हजुर, त्यही त सबैलाई राम्रै हुनु मनपर्छ, राम्रै हुनु मनपर्छ होइन, सुन्दर देख्नु कसको रहर नहोला त होइन त चन्द्रकलाजी?
1: सुन्दर भयो भने मात्रै आफू सुन्दर भयो भने मात्रै अरूलाई पनि सुन्दर देखिन्छ क्या।
0: पक्का हो, मेरो त कपाल ठुटे छ हो, म सबैलाई ठुटे देख्छु।
1: छुटे पनि मोटिभेट हो, कसैलाई छुटे मनपर्छ म्याम, त्यस्तो होइन
0: त्यही त।
1: तर छुटे कपाललाई चाहिँ हजुरले लुक चेन्ज गर्न हुन्छ भने चाहिँ एकचोटि अवश्य मेरो कोही हेयर सपमा आउनु होला, म हजुरलाई पुरै टोटली लुक चेन्ज गरिदिन्छु।
0: हुन्छ, म एक दिन आउँछु है। तपाईँको त्यो कपाल जुन चाहिँ लगाउने मान्छेहरू आउनुहुन्छ है, दिदी बहिनीहरू आउनुहुन्छ, दाजु बहिनीहरू आउनुहुन्छ, यति रमाइलो गरेर तपाईँले त्यो भिडियोहरू बनाउनुहुन्छ, त्यस्तो खालको खुसी, त्यस्तो खालको आनन्द त्यो बिक्री भएरै आएको हो कि के भन्नु न, के छ राज, के छ राज?
1: होइन जिन्दगीमा मर लाग केही छैन म्याम, होइन अनि एक बारको जिन्दगी हो। अब दिदी बहिनीहरू कति तनाव कति टेन्सन, दाजुभाइहरूलाई पनि आफ्नो टेन्सन त हुन्छ नि होइन, अनि उहाँहरूलाई पनि आफ्नो लुक चेन्ज गरौँ, यसो केही हुन्छ कि त्यहाँ गएर चाहिँ केही यसो राम्रो सुन्दर देखिन्छ कि भन्ने हिसाबले चाहिँ उहाँहरू दौडेर आउनुहुन्छ। खासै नै आफूमा आफैमा उहाँहरू आफै छक्क पर्नुहुन्छ, त्यही कपाल लगाइसकेपछिको डिफ्रेन्ट, नलाउँदाको डिफ्रेन्ट, उहाँहरू आफै हेर्नु तर आफै कत्तन हाँस्नुहुन्छ एकैचोटि चाहिँ। अब उहाँहरूको हाँसो देखेपछि आफूलाई भित्रैबाट हाँसो आउँछ क्या फेरि म्याम।
0: हजुर हजुर हजुर, तपाईँको त्यो अनुहारमा त्यो खुसी खुसी देखिन्छ, ग्राहकलाई खुसी बनाउँदाको खुसी तपाईँको अनुहारमा देखिन्छ।
1: हजुर हजुर, एकदमै उहाँहरू सन्तुष्ट हुनुभयो भने म त्यसै पनि सन्तुष्टि हुन्छु।
0: हजुर श्रोताहरू, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, कपाल छोटो छ भने, कपाल झरेको छ भने हाम्रो चन्द्रकला गिरी उहाँ हुनुहुन्छ, उहाँ चाहिँ भक्तपुरमा हुनुहुन्छ। भक्तपुर पनि घुमाइ हुने, कपाल पनि जोडाइ हुने, होइन उहाँकोमा जानुहोला। र ह्युमन हेयर मात्रै पनि उहाँले राख्नु हुँदो रहेछ, सिन्थेटिकहरू पनि उहाँले मिक्स कपालहरू पनि राख्नु हुँदो रहेछ। त्यसले गर्दाखेरि अब दाम हेरी हेरी होला होइन, र तपाईँहरू यसो कपाल कहिले काहीँ पार्टीमा अलिकति लुक्स चेन्ज गरेर जाम्ला भन्यो भने पनि तपाईँहरूले लान सक्नुहुन्छ। र हाम्रो चन्द्रकला गिरे कोहिनुर हेयर सप भनेर चाहिँ टिकटकमा हुनुहुन्छ, उहाँलाई फलो गर्नुहोला। अनि तपाईँको त पहिला चाहिँ कोहिनुर ब्युटी पार्लर थिएछ होइन?
1: पार्लर थियो मेरो म्याम।
0: हजुर हजुर,
1: कोभिडले गर्दा चाहिँ अलिक डिस्टर्ब भयो मलाई।
0: हजुर हजुर, अब त्यति बेला डिस्टेन्स मेन्टेन गर्नुपर्ने, फेसियल गर्ने कुरै भएन होइन?
1: हजुर।
0: अनि कति वर्ष चलाउनु भयो ब्युटी पार्लर चाहिँ?
1: मैले त लगभग भयो, आजको सिचुएसनमा पनि आज पनि मैले हेयर सप प्लस मैले चाहिँ अहिले फेसियलहरू पनि होइन, स्किन केयर सम्बन्धी पनि मेरो रेगुलर कस्टमर हुनुहुन्छ 25-26 वर्षदेखिको। लगभग यो लाइनमा हिँडेको मैले 57 सालदेखि हो म्याम, पार्लर लाइनमा चाहिँ।
0: हजुर,
1: 20-25 वर्ष भयो मेरो।
0: हजुर हजुर, भनेपछि फेसियलहरू गर्नुहुन्छ, स्किन केयर चाहिँ तपाईँ गर्नुहुन्छ होइन भनेपछि होइन?
1: हजुर।
0: र अब सकिगयो भने स्किन केयर, फेसियल र अब यता कपाल आएपछि त सकिगयो भने त्यसपछि चटक्क साडी ल्याए हिँड्यो है।
1: हजुर म्याम, हजुर होइन, अब हाम्रो दिदी बहिनीहरू सुन्दर हुन चाहनुहुन्छ, सुन्दर हुन कसलाई मन पर्दैन, त्यस कारणले चाहिँ अब यो प्लस पोइन्ट भयो क्या। अब यता फेस सम्बन्धी पनि भयो, यता हेयर सम्बन्धी पनि भएपछि सँगसँगै नङ्ग्रा मासुको सम्बन्ध भएर गए जस्तै भयो क्या, अनि त्यही भएर पनि अलिकति आफूलाई पनि सबै दुइटै ब्युटीपट्टि नै भयो क्या, हेयर पनि एउटा ब्युटीमै आयो अनि अब फेसको त आफ्नो रेगुलर भइहाल्यो, त्यो भएको कारणले गर्दा अलिक अघि बढेको हो कि जस्तो लाग्छ मलाई।
0: हजुर हजुर, एकदमै त्यही त, तपाईँको बिजनेस अहिले एकदमै भनेपछि राम्रो। यो कपालको बिजनेसहरू हुनेहरू प्रायः सबैको म चलेको देख्छु, अरू पनि हुनुहुन्छ है, चलेको देख्छु।

0: र अब स्किनको कुरा गर्दाखेरि अब एउटा तपाईँ धेरै वर्ष एउटा एज अ ब्युटिसियन तपाईँले आफ्नो ब्युटी क्लिनिक ब्युटी पार्लर चलाएको हुनाले गर्दाखेरि स्किन केयरको बारेमा अलिकति भनिदिनुहोस् न, कस्तो प्रकारले स्किन केयर गर्ने?
1: हजुर हजुर, स्किन केयर गर्नको लागि चाहिँ अब हाम्रो खास त अब स्किनमा त्यस्तो केही फेसमा केही छैन, मतलब इन्फेक्सन छैन. अब अहिले त कस्तो छ भने अलिक बच्चादेखि नै पिम्पलहरू आउने, 16 वर्षदेखि नै अलिकति प्रोब्लम देखिन्छ होइन. अब मान्छेको एज उमेर हुँदैन, अब जस्तो समयमा प्रोब्लम छ त्यही प्रोब्लमलाई सल्भ गर्दै फेसियल ट्रिटमेन्ट गर्नुपर्छ. अब एज उमेरले यसमा डिपेन्ड रहँदैन होइन, अब प्राय बच्चाहरूलाई पनि हुन्छ अहिले. त्यही पनि अब 40 कटेपछि त अब रेगुलर कम्पलसरी नै महिनामा एकचोटि चाहिँ हजुरहरूले चाहिँ फेसियल गर्नुपर्ने हुन्छ. अब फेसमा अब के छ होइन, अब विशेष चाया पोतो छ भने त्यहाँ सम्बन्धी गर्नु पर्यो कि क्लिन चाहिँदा अब नर्मल फेसियलहरू पनि हुन्छ स्किन केयरको. अब डिपमा जाँदा चाहिँ अब हाम्रो फेस सम्बन्धी ट्रिटमेन्टहरू हुन्छ क्या, धेरैवटा ट्रिटमेन्ट सम्बन्धी जाने हो कि अब त्यो चाहिँ धेरै हुन्छ. तै पनि नर्मल दिदी बहिनीहरूले चाहिँ यति सम्झिनु होला, महिनामा एकचोटि चाहिँ फेसियल आफ्नो शरीरमा आफ्नो लागि टाइम दिनुपर्छ, महिनामा एकचोटि फेसियल गर्नु. अनि त्यस पछाडि चाहिँ हामीले चाहिँ डे नाइट होइन टोनर मोइस्चराइजर सनब्लक यो चाहिँ कम्पलसरी हो, यति चाहिँ गर्नै पर्यो. त्यस पछाडि बाँकी रहेको चाहिँ अब पार्टी वेयर मेकअपमा चाहिँ अब पेनिस्टिक सिनिस्टिक मेकअप हजुरहरूले जे लाए पनि भयो, तर कम्पलसरी 3 चिज चाहिँ हामीले छुटाउनु भएन. डे नाइट क्रिम चाहिँ अब बाहिर हिँड्दा सनब्लक लाउनै पर्यो, राति टोनर मोइस्चराइजर. अब हजुरको फेस धेरै ड्राई छ भने हजुरले भिटामिन सिरमहरू पनि लाउन सक्नुहुन्छ. त्यति चाहिँ हामीले रेगुलर गर्नुपर्छ. साथसाथै अब हामीले आफ्नो शरीरको होइन अब पानी प्रशस्त मात्रामा पानी खाने, रेगुलर एक्सर्साइज गर्ने, अनि तनावमा धेर नलिने, टेन्सन मुक्त हुने, त्यस्तो भयो भने चाहिँ आफ्नो जस ब्युटी टिप्स चाहिँ भित्रबाट पनि ग्लो आउँछ, बाहिर प्लस पोइन्ट त पार्लरमा गएर महिनामा एकचोटि गर्दा धेरै सुन्न सुगन्ध हुन्छ. यति नै हो हजुरलाई.
0: हजुर, भनेपछि आफू अलिकति मेन्टल्ली होइन पिसफुल रहनु पर्यो होइन. हुन त अहिले मेन्टल्ली शान्त रहनुलाई त गाह्रो नै पर्छ, सबैलाई आफ्नो टेन्सन हुन्छ, आफ्नो होइन परिस्थिति अनुसारको टेन्सनले सताइराखेको हुन्छ. त्यसले गर्दाखेरि विशेष गरेर खानपानलाई ध्यान गर्नु पर्यो र स्किन केयर
1: खानपानलाई नै हो विशेष गरी चाहिँ खानपान अनि आफ्नो व्यायाम दिनमा एकचोटि व्यायामहरू गर्ने शरीरमा होइन एक्सर्साइजहरू गर्ने, पानी प्रशस्त विशेष चाहिँ पानीले महत्त्व छ. अहिले हामी दिदी बहिनी के गर्छौँ दाजुभाइ के गर्छौँ भने बिहान उठो दुर्गा उठो एक ग्लास पानी खाने चिया खाने अनि त्यस पछाडि चाहिँ चिया खाइसकेपछि 11-12 बजे आफूले खाना खाने, त्यस पछाडि पानी कोही मतलब काम काम काम काम पानीको मतलब हुँदैन. पानी कम भएर पनि अहिले चाहिँ दिदी विशेष फेसमा चाहिँ रिङ्कलहरू देखा पर्ने, चाया पोतो देखा पर्ने, पिम्पल देखा पर्ने, एउटा यो छालै मरेको जस्तो हुने, विशेष चाहिँ पानीमा चाहिँ ध्यान पुऱ्यायो भने धेरै नै राम्रो हुन्छ. दिनमा 4 लिटर खानै पर्छ.
0: अनि तपाईँ 4 लिटर पिउने गर्नु भएको छ पानी?
1: म त प्रशस्त 4 होइन, मेरो त 6 पुग्छ होला.
0: हजुर हजुर, पानीको मात्रा बढाउनु पर्ने भयो भनेपछि होइन. र अब
1: सुन्दरतामा चाहिँ तपाईँको पानी बढाएपछि चाहिँ एकदमै शरीर चाहिँ एकदमै राम्रो क्या, ग्लो भएर आउँदो रहेछ भित्रैबाट ग्लो, कुनै रोगहरू पनि नलाग्ने, पिसाब पनि हजुरको पहेँलो नहुने, फुलेर जाने, पिसाब सम्बन्धी रोगहरू निको हुने, त्यो चाहिँ मैले आफै पनि अनुभव गरेँ. अनि यसो युट्युबहरू पनि हेर्छु, आफूलाई पनि अनुभव भयो, आफूले फलो गरिसकेपछि अनि अरूलाई भन्ने हो क्या, मैले गर्छु पहिला त्यसपछि मलाई राम्रो भने म अरूलाई भन्छु.
0: हजुर हजुर, एकदमै राम्रो होइन, पहिला आफूले ट्राई गर्नुपर्छ. भगवान बुद्धले भन्नुभएको छ नि, अनुभव आफैले गर भनेर, पहिला आफूले एक्सपिरियन्स गर्ने होइन के हुँदो रहेछ यसले भनेर, त्यसपछि अरूलाई सिकाउने. तपाईँ त सिकाउनु पर्ने ठाउँमै हुनुहुन्छ फेरि, एउटा एज अ ब्युटिसियन होइन, आफ्नो क्लाइन्टहरूलाई सरसल्लाह दिनु पर्यो.
1: मेरो स्टुडेन्टहरू छन्
0: हजुर हजुर. अनि चन्द्रकलाजी, अहिले त यो स्किन केयर प्रोडक्टहरू त यति धेरै कम्पनीहरू निस्किन्छ होइन, कुन छान्ने कुन नछान्ने, कसरी चाहिँ छान्ने त हौ?
1: अब मैले देख्दा चाहिँ म्याम, अब यसो विचार गरौँ न हजुर, अब हामी नेपालमा बसेर क्यानाडाको क्रिम लाएर हुन्छ त? हुँदैन नि. हामी नेपालमा छौँ, नेपालको इन्भाइरोमेन्ट मिल्नु पर्यो. हामीलाई मिल्ने भनेको इन्डियाको इन्भाइरोमेन्ट र नेपालको इन्भाइरोमेन्टमा केही त्यति फरक हुँदैन. इन्डियन क्रिम लिने, हेमोप्याथी त्यो पनि नेपालको पनि क्रिम यति राम्रो राम्रो आएको छ अहिले, हजुरको हेमोप्याथी हर्बल प्रोडक्ट चुज गर्नु पर्यो क्या. अहिले जे आए त्यही जे पनि देखाएको छ, तलेको छ, लाएको छ, त्यो हुँदैन, त्यो हुनेवाला केही छैन. अहिले त के हो के कोरेन अरे के अरे पाप्रा उगाउने, त्यो त चाहेको लागि त्यो एक हप्ता प्याक राखेर त्यो पाप्रा पनि उगाइरहेको, त्यस्तो त छैन मेरोमा चाहिँ. ए एकदम हेमोप्याथी हातको मसाज हुन्छ मजाले, अनि मैले क्रिम दिँदा पनि मैले एकदम हेमोप्याथी क्रिमहरू दिने हो, डे नाइट सिरम अब भिटामिन सी अब आवश्यक छ भने दिने हो, नभए आवश्यक छैन भने दिन्न पनि म।
0: हजुर हजुर, भनेपछि हाम्रो भने इन्डिया र नेपालको क्लाइमेट मिल्छ, इन्डियन मेड सामानहरू लाउनु पर्छ खासमा भन्ने चाहिँ मैले सुनेको थिएँ
1: होइन, नभए नेपालकै मेड होइन राम्रो अब कम्पनीको चलेको पहिला ट्राई गर्ने कस्तो रहेछ के रहेछ त्यसमा अब पढेर हेरेर अब हामी आफूलाई सुट हुनेछ भने चाहिँ सकेसम्म चाहिँ हामीले हर्बल नै लिएर राम्रो हुन्छ, बेस्ट हुन्छ हर्बल।
0: अघि तपाईँले हेमोप्याक भन्नुभयो त्यो चाहिँ के हो कम्पनी हो?
1: त्यो रिचफुल प्रोडक्ट हो, अब मैले चलाएको चाहिँ त 25 वर्ष भयो अनि त्यही क्रिम लाउँछु म चाहिँ, धेरै वर्ष भयो म अरू कुनै क्रिम पनि लाउँदिनँ, मैले लाउने त्यही हर्बल क्रिमको हेमोप्याथी भन्छ त्यसलाई
0: चाहिँ,
1: त्यही क्रिम लाउने हो मैले।
0: हजुर हजुर हजुर हजुर, हर्बल प्रोडक्टहरू चलाउनु पर्यो होइन?
1: हजुर, म चाहिँ एकदमै हर्बल प्रोडक्टमै म बिलिभ गर्छु, म आज आएर 30-40-44 वर्ष भए होइन, ए होइन नि म त लगभग कति समय 43-44 चाहिँ लागे म 43 वर्षको भए, अहिलेसम्म मेरो स्किनमा त्यस्तो केही प्रब्लम।
0: हजुर हजुर, देखिन्छ तपाईँको उज्यालो भनेपछि है, हर्बल चलाउनु पर्ने सबैले होइन, अहिले त धेरै प्रकारको प्रोडक्टहरू निस्केको छ, जे होस् तपाईँको अनुहार देखिन्छ नि टिकटकमा है, उज्यालो हँसिलो, सबैसँग हँसी मजाक गरिराख्नु भएको आफ्नो ग्राहकहरूसँग होइन, अनि हजुर हजुर, अब त्यो ग्राहकको पनि त्यो कपाल लगाउनु भन्दा पहिला र कपाल लगाइसकेको पछिको खुसी अर्कै देखिन्छ क्या त्यहाँनिर होइन, त्यसपछि ग्राहकलाई हेरेर तपाईँको हाँसो होइन, रमाइलो हुन्छ तपाईँको भिडियोहरू म हेर्ने गर्छु होइन, र अब
1: रमाइलो हुन्छ म्याम।
0: हजुर, अब भक्तपुरमा हुनुहुन्छ, अब तपाईँको कपालको पनि कुरा गरियो, अलिकति ब्युटी टिप्स पनि भयो होइन, अब भक्तपुरमा हुनुहुन्छ, भक्तपुरको टुरिज्म त अब होइन कुरै गर्नु पर्दैन, त्यहाँको मन्दिरहरू मठ मन्दिरहरू के छ तपाईँको वरिपरि, कुन चाहिँ मन्दिर छ?
1: हाम्रो वरिपरि चाहिँ यहाँ विशेष चाहिँ अब राधे राधे मन्दिर छ, राधे राधे मैले फोनमा बोल्दा पनि केही नभए दिनमा बिहानदेखि बेलुकासम्म मैले लगभग 30-35 चोटि चाहिँ राधे राधे भनेर यहाँ लोकेसन लिनुपर्ने हुन्छ, अनि यो राधे राधे जप गर्दा चाहिँ मलाई एउटा जपै जस्तो भयो क्या, त्यसैमा आफैमा राधे राधे भगवान्ले पो पुऱ्याइदिनु भएको कि बा यस्तो प्रचलित कसरी भयो होइन, त प्रायः म मात्रै होइन यहाँनिर हाम्रो राधे राधेमा आएको जति पनि हाम्रो व्यापारीहरू हुनुहुन्छ 4-5 जना नै यहाँ अब भाइरल भइसक्नु भएको छ, अब हाम्रो यो ठाउँै त्यस्तो हो कि मन्दिरै हो कि नामै राधे राधे काफी छ क्या हजुरको।
0: हजुर हजुर, भनेपछि
1: मेरो छेउमा चाहिँ राधे राधे मन्दिर छ, अनि लोकेसन दिन पनि सजिलो,
0: राधे राधे मन्दिर भनेपछि राधा रानी होइन, कृष्ण राधा कृष्णको,
1: हजुर कृष्ण राधा राधा राधा,
0: हजुर हजुर हजुर,
1: राधे कृष्ण राधे कृष्ण राधे कृष्ण भन्दा पनि अब धेरै नै शान्ति मिल्छ होइन, अनि राधे राधे राधेको नाम लिँदा पनि मलाई त धेरै नै राम्रो भएको अनुभव हुन्छ क्या।
0: हजुर, भनेपछि भक्तिमा पनि धेरै हुनुहुन्छ तपाईँ, राधा कृष्णको भक्तिमा पनि होइन, अब त्यति भक्ति गरेपछि सबैलाई खुसी बनाएपछि त अब कृष्ण भगवान्ले आशीर्वाद पनि नदिने त होइन नि त, दिनु पर्यो नि त होइन त्यति त।
1: अनेस्टली एकदम मिहिनेत लगनशील भएर जुन काममा आफू लागिन्छ होइन, मिहिनेत पनि हुनु पर्यो, त्यसलाई धैर्यता पनि लिनु पर्यो, लगनशील भएर अघि पनि बढ्नु पर्यो, हिम्मत हार्नु भएन,
0: हिम्मत हार्नु भएन। जे होस् राधे राधे मन्दिर छ, अरू अरू के छ त भक्तपुरमा त राम्रो राम्रो मन्दिरहरू
1: थुप्रो हुनुहुन्छ, मन्दिर त यहाँ पाँचतले मन्दिर छ, अलिक माथि हो त्यो चाहिँ हाम्रो भन्दा 10-15 मिनट उता छ, यो चाहिँ पाँचतले मन्दिर अलिक माथि नै हो क्यान्सर हस्पिटल साइड पर, हजुरको हाम्रो छेउमा एउटा गणेशस्थान मन्दिर छ, यो चाहिँ नर्मल यहीँ वरिपरि निकोसेराको, अनि त्यसपछि चाँगु नारायण मन्दिर छ, मन्दिरै मन्दिरको ठाउँ हो क्या।
0: हजुर हजुर, चाँगु नारायण मन्दिर त म पनि गएको छु एकपल्ट होइन,

0: BFBS Gorkha Radio。
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
2: अनि अब अहिले श्रावण महिना चलिरहेछ, हामी तपाईँ हामी यो रेकर्ड गर्दै गर्दा होइन, कसरी मनाउनु हुँदैछ श्रावण महिना? राधे राधे, राधा कृष्णलाई त यसो नाम जप गरेर मनाउनु हुँदैछ होइन, यसो हरियो सुरा हरियो पोते लाएर कतातिर जाँदै हुनुहुन्छ?
3: अहिले चाहिँ मेरो म्याम हामी जुठुमै छौँ, मेरो भर्खरै सासु खस्नु भएको छ, 3 महिना भयो।
2: ओहो हजुर,
3: सासु अनि अहिले चाहिँ म जुठुमै छु, कहीँ जाएको गएको छुइनँ, तर मेरो पसलमा जति पनि आउनुहुन्छ दिदी बहिनीहरू, उहाँहरू चाहिँ हरियो चुरा अनि त्यसले रातो रङको पहिरन एकदम राम्री बराम्री भएर कत्त आउनुहुन्छ। मन्दिर पनि अब धेरै मन्दिर यहीँ भएको कारणले गर्दा विशेष सोमबार चाहिँ मेरो प्याक हुन्छ, अहिले यो साउन महिना चाहिँ मेरो सोमबार प्याक हुन्छ क्या। अब यता मन्दिर, यता माथि माथि मन्दिर, थुप्रो मन्दिर, अब दिदी बहिनीलाई त मन्दिर घुम्ने हो नि त सोमबारको दिन त,
2: हजुर हजुर,
3: अनि मन्दिर जाने क्रममा चाहिँ त्यहाँ भक्तपुरमा त साँच्ची कपालको भाइरस छ, जाउँ न निक्ल्यौँ त्यहाँ, त्यहाँ मन्दिर पनि जाने।

0: तपाईँको
1: झुठो परेको रहेछ होइन, जे होस् सेवा जारी छ भनौँ न मन्दिर जानेहरूलाई यसो होइन, मेकअप सेप कपाल अलिअलि
0: धेरैजना मेरो दर्शकहरूले मलाई मन पराइदिनु भएको छ, मलाई यति खुसी लाग्छ, यति माया गर्नु छ, यति माया गर्नु छ, उहाँहरूको मायाले नै मोटिभेट भएर यसलाई अघि बढेको, म यो कपालको विषय चाहिँ अघि बढेको, अहिले पार्लर कम कपाल ज्यादा भयो कि मेरोमा चाहिँ।
1: हजुर हजुर हजुर, जे होस् अब भगवान्कोमा जाँदाखेरि झन् राम्री भएर जानु पर्यो भगवान्को लागि होइन, आशीर्वाद दिने उहाँ हुनुहुन्छ होइन, त्यसले गर्दाखेरि पनि तपाईँकोमा त आउने नै भयो। अनि के छ तपाईँ अरू अरूमा चाहिँ के विषयहरूमा तपाईँलाई अलिकति चासो लाग्ने विषयहरू चाहिँ के छ अरू? यो कपाल मेकअप त भइहाल्यो होइन,
0: अरू त अब यस्तै हो, अब पहिला चाहिँ मेरो सास ससुरा हुनुहुन्थ्यो सँगैनेरी होइन, अब उहाँहरूको बिहान बेलुका सेवा गर्नु पाउँदा खुसी लाग्थ्यो आफूलाई, ससुरा पनि 4 वर्ष त अब सेवा गरेर मेरो हजुर पनि आउनुभयो, त्यही अवस्थामा हजुरले पनि स्याहार गर्न पाउनुभयो, अब 4 वर्षको अन्तरमा ससुरा पनि बित्नु भयो, ससुरा बितेको ठ्याक्कै 13 महिनामा सासू पनि बित्नु भयो। अब अहिले चाहिँ हामी जुठो भएको कारणले गर्दा कहीँ यताउता कहीँ अब जानलाई पनि सामेल भएको छैनौँ, अब यो 1 वर्ष पछाडि चाहिँ अब मैले चाहिँ अरू आउट कुराहरूमा पनि यसो कहाँ जाने के गर्ने के गर्न सकिन्छ, कसरी सहयोग गर्न सकिन्छ, गरिब दुखीलाई सहयोग गर्ने होइन, आफ्नो देशको अब नेपालको लागि होइन आफूले के गर्न सकिन्छ, त्यो त्यसको खोजीमा चाहिँ अब 1 वर्ष पछाडि चाहिँ लाग्नु पर्ला भन्ने छु म। अहिले चाहिँ म डिप्ली भन्दा चाहिँ पछल्लो घर।
1: हजुर हजुर, भनेपछि सेवा गर्ने
0: समाज सेवा हो।
1: हजुर, समाज सेवा गर्ने पनि इच्छा रहेछ तपाईँको होइन?
0: एकदमै इच्छा, त्यो योभन्दा अगाडि त मैले गरेकै थिएँ, अहिले 2 वर्ष भयो हामी लगातार जुठोमा परेको।
1: हजुर,
0: योभन्दा अगाडि चाहिँ 2 वर्षभन्दा अगाडि चाहिँ म जाने समाजसेवी पनि गर्ने, अनि त्यो हाम्रो ब्युटिसियन नेपालको 2022 पनि मैले थर्ड रनर अप भएर चाहिँ साथ पनि लगाएको थिएँ, अनि त्यहाँ हामी स्नेह कागहरू गर, अब हामीले गर्ने सहयोगहरू अब वृद्ध आश्रम गर, अब त्यो चाहिँ अब हामी देखाउ गर्नु चाहिँ गर्छु तर देखाउँदिनँ क्या, मैले त्यस्तो नदेखाइने किसिमले चाहिँ सहयोग गरिराखेको हुन्छु।
1: हजुर, अब देखाउनु भएन तर यहाँ सुशान्त बालासँग चाहिँ सुटुक्क सेयर गर्नुपर्छ क्या।
0: दान धर्म भनेको देखाएर नगर्नु अरे भन्छ नि, त्यही भएर त्यसरी त्यो आफ्नो पर्सनल कुराहरू चाहिँ अहिलेसम्म मैले त्यहाँ देखाएको छुइनँ।
1: हजुर हजुर, हजुर हजुर, ठिकै छ, किनभने आफ्नो आफ्नो इच्छा हो होइन, तर कहिले काहीँ चाहिँ यसो सेयर गर्यो भने थाहा हुन्छ मान्छेलाई फलनाले कति सेवा गर्नु हुँदो रहेछ है भन्ने कुराहरू पनि थाहा हुन्छ होइन, त्यसले गर्दाखेरि यता आजको नारीमा चाहिँ सुटुक्कै भन्ने हो क्या चन्द्रकलाजी।
0: र अब
1: हजुर हजुर, सिक्नु पनि त पर्यो नि त अरूले, अब चन्द्रकलाजीले पनि यस्तो सेवा गर्दा छ हामी पनि गरौँ न भन्ने खालको त त्यो पनि त आउनु पर्यो मान्छेको भावना होइन। अनि गीत सीतहरू गाउनुहुन्न यसो भजनहरू, राधे राधेको भजनहरू गीतहरू?
0: मलाई चाहिँ गाना भन्दा पनि मैले चाहिँ आफ्नो जीवनमा भोगेको होइन आफूले थाहा भएको कुरा चाहिँ म गर्छु, अब मेरो चाहिँ खास चाहिँ पहिला चाहिँ मैले 25 वर्षदेखि लगभग बिजनेस गरेको होइन म्याम, 25 वर्षदेखि बिजनेस गर्दा पनि म केही त्यस्तो मेरो उपलब्धि थिएन, जुन दिन मेरो सासू ससुरा मैले मेरो घरमा ल्याएँ, मेरो घरमा लिएर आउँदा पितृ पनि होइसक्यो मेरो ससुरा होइन, पितृ भनेको चाहिँ अब आफैले खुवाइदिनु पर्ने, उठाइदिनु पर्ने, सुताउनु पर्ने त्यस्तो अवस्थाको मेरो ससुरा हुन्थ्यो, 85 वर्षको 85 भन्दा बढी हुन्थे, 93 होइन 93 वर्षको चाहिँ ससुरा हुनुहुन्थ्यो, 85 वर्षको सासु, अनि बुवाको त चेत पनि थिएन लगभग होइन, अनि अब बुढो पनि अब रिटायर लाइफ भएर आउनुभएको, छोरी भर्खर घर जान पराएको, अब के गर्ने होला कसो गर्ने होला, के गरेर व्यापार दिँदैछ अघि बढाउने भनेर मेरो डिप्रेसन जस्तो भइरहेको थिएँ, अनि के यस्तो भोलिपल्ट कपाल जाउँदा भाइर भयो, त्यही भएर मलाई चाहिँ कस्तो लाग्छ भने बुढा बुढीको चिया सुसार जसले गर्दा जुन घरमा पितृको आशीर्वाद छ नि त्यहाँ अभावको केही कमी रहँदैन, अहिले चाहिँ कतिपय देख्छु म आफ्नो बाबामा धेर भएको, बाबामालाई नपाल्ने, बाबामालाई टाइम नदिने छोरा छोरीले, अनि वृद्ध आश्रम लगेर राखिदिने पैसा तिरेर त्यस्तो देख्छु है, कति देख्छु नि त म, त्यस्तो चाहिँ प्लिज कसैले पनि आफ्नो बुवा आमालाई नगरिदिनु होला, सकेसम्म बुवा आमाले बच्चामा हामीलाई कति टाइम दिनुभएको थियो, वृद्ध हुँदा चाहिँ बुवा आमालाई चाहिँ हामीले फुल्ली टाइम दिनुपर्छ, उहाँकै आशीर्वादले चाहिँ हाम्रो छोरा नाति पनाती हामी उपलब्ध जानिरहेछु भन्ने कुरो चाहिँ त्यति चाहिँ मलाई चाहिँ मेरो सासु ससुर आइकन त्यति चाहिँ मलाई ज्ञान भयो होइन. म सबैलाई त्यही भन्छु, बुढाबुढीको सेवा गर भने मेरो त भन्छु क्या म सबैलाई.
1: हजुर हजुर, श्रोताहरू उहाँले एउटा सन्देश दिनुभयो, विशेष गरेर उहाँको अनुभव सुनाउनु भयो. बाबा आमाको सेवा गर्नुहोला भन्ने कुरा तपाईँलाई धेरै राम्रो हुन्छ, फलिफाप हुन्छ जिन्दगीको यात्रामा भन्ने दिनुभयो. र चन्द्रकलाजी, अब आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लाग्यो होइन. जे होस्, भक्तपुरबाट मिठो आवाजले सबै कुराहरू तपाईँको विशेष गरेर यो कपालको बिजनेसहरूको बारेमा कुरा राखिदिनु भयो, भनिदिनु भयो, जानकारी दिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद. साथसाथै अल द बेस्ट.
0: थ्याङ्क यू. हजुरलाई पनि यति महत्त्वपूर्ण टाइम मेरो लागि हजुरले पनि त्यहाँ दुई शब्द बोल्ने मौका दिनुभएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद. म हजुर आउँछु है.
1: हजुर श्रोताहरू, हाम्रो चन्द्रकलाजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीलाई बिट मार्ने बेला भइसकेको छ. र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आँकिदिनुहोस्. नमस्ते, बाबाई.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: कतिपय साना ठुला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। आज काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक रसुवा गोर्खा काठमाडौँ मकवानपुर नुवाकोट धादिङ लगायत जिल्ला र आसपासका जिल्ला भई बहने ससाना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यस्तै पाल्पा तनहुँ स्याङ्जा लमजुङ जाजरकोट बझाङ दार्चुला लगायत जिल्लामा पनि बाढीको जोखिम छ। यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज बिहान गरिएको मापन अनुसार कोशी नारायणी बागमती कर्णाली महाकाली र यिनका सहायक नदी तथा कन्काई कमला बबई पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ। दार्चुलोमा पहिरोमा परेर तीनजना घाइते भएका छन्। महाकाली नगरपालिका चारको रिङ्गलताल बाङ्गा बगरमा ब्रह्मा टोल एन्ड लजको माथिबाट पहिरो खस्दा तीनजना घाइते भएको प्रहरीले जनाएको छ। दुहुँ चार बस्ने 20 वर्षका सूरज कुमार, मालिका अर्जुन दुई बस्ने 42 वर्षीय भागरती धामी र 45 वर्षीय भगत सिंह धामी घाइते हुनुभएको दार्चुलाका डीएसपी गौरव महतले जानकारी दिनुभएको छ। घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाइएको छ। अमेरिकी सरकारले नेपाल सहित विभिन्न मुलुकका नागरिकलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्टाटस टिपिएस खारेज गरेको छ। हाल अमेरिकी सरकारले नेपाली नागरिकका लागि टिपिएस सुविधा दिइरहनु पर्ने कानूनी आधार नरहेको भन्दै यसको अन्त्य गर्ने निर्णय गरेको हो। अमेरिका आप्रवासन सेवाका अनुसार नेपालको टिपिएस सुविधा 1 वर्ष अघि नै सकिएको थियो, तर खारेज गर्ने वा कायमै राख्ने भन्ने निर्णय भइसकेको थिएन। टिपिएस अन्तर्गत अमेरिकामा रहेका सम्बन्धित मुलुकका योग्य नागरिकले निश्चित अवधिसम्म अमेरिकामा बस्न तथा काम गर्न पाउने र देश निकालाबाट अस्थायी सुरक्षा पाउने व्यवस्था थियो। टिपिएस सकिएपछि भने अन्य कुनै वैध आप्रवासन हैसियत नभएका व्यक्तिले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ। टिपिएस सुविधा लिएर अमेरिका बसेका नेपालीहरूलाई यो निर्णयले जोखिम सिर्जना भएको छ। अमेरिकी सरकारले नेपालसँगै हाइटी अफगानिस्तान यमन सिरिया होन्डुरस क्यामरुन भेनेजुएला दक्षिण सुडान म्यानमार लगायत मुलुकका नागरिकका लागि टिपिएस अन्त्य गर्ने निर्णय गरेको सूची सार्वजनिक भएको हो। टिपिएस सेवा युद्ध प्राकृतिक विपत्ति वा अन्य असाधारण परिस्थितिका कारण तत्काल आफ्नो मुलुक फर्कन नसक्नेहरूलाई अमेरिकाले दिने अस्थायी कानूनी संरक्षण हो। मिथिलाञ्चल क्षेत्रका नवविवाहिता मिथिलायनीले आज मधुश्रावणी पर्वलाई समापन गर्दैछन्। मिथिलाञ्चलमा मौना पञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन शुरू भएको पर्व आज 13 दिन साउन शुक्ल तृतीयामा समापन गर्न लागि हो। श्रीमान श्रीमती बीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलायनीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ। पर्व अवधिभरि भगवान शिव शंकर गौरी पार्वती र नागदेवताको आराधना गरिन्छ। पर्वमा बस्ती भरिकै नवविवाहिता जम्मा भएर हाँस परिहास र सामूहिक गायनमा रमाउने गर्छन्। पर्व समापन भएपछि व्रतालुले पर्व अवधिभर पूजा गरिएका बेलपत्र र फूल संग्रहित गरी पवित्र नदी वा तलाउमा विसर्जन गर्ने गर्छन्। नेपालमा उत्पादित मदिराको ट्रेडमार्क वा लोगोमा स्कच वा स्कटिस शब्द प्रयोग गर्न नपाइने भएको छ।
4: सर्वोच्च अदालतले स्वदेशी मदिरामा यस्ता शब्द प्रयोग गर्न नपाउने फैसला गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले उच्च अदालत पाटन र उद्योग विभागको निर्णय सदर गर्दै यस्तो फैसला गरेको हो। रूपन्देहीको मोहिनी हाइजिन प्रोडक्ट्सले मदिराको ट्रेडमार्कमा स्कच शब्द राख्न खोजेपछि बेलायत स्थित द स्कच विस्की एसोसिएशनले आपत्ति जनाएको थियो। त्यसपछि उद्योग विभागले शब्द हटाउन निर्देशन दिएको थियो। सर्वोच्चले स्कच शब्द स्कटल्याण्डसँग जोडिएको भौगोलिक पहिचान भएकाले नेपाली मदिरामा प्रयोग गर्दा उपभोक्ता भ्रममा पर्न सक्ने ठहर गरेको छ। विदेशी भौगोलिक संकेतको संरक्षण गर्नु नेपालको अन्तर्राष्ट्रिय दायित्व भएको अदालतको भनाइ छ।
3: नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न ठाउँबाट ग्यास वितरण गर्दैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा तोकिएका ठाउँबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको हो। अत्यावश्यक परेका उपभोक्ताले अहिले बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास किन्न सक्नेछन्। ग्यास किन्न उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्ने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ श्री र हिमाल ग्यास पाइनेछ। यातायात कार्यालय परिसर चाबहिलबाट नेपाल र एसपी ग्यास वितरण हुनेछ। राधास्वामी किर्तिपुर परिसरबाट नेपाल ग्यास एसपी एभरेस्ट सुगम श्रीमाया श्रीकृष्ण साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ।
2: BFBS, Gorkha Radio Home.

असार साउनको यो जुन झरी छ त्यो समय त अलिकति पार गर्यौँ हामीले, अब भदौरे झरीको आनन्द लिनु छ है। हरेक समय केही न केही आइरहन्छ हाम्रो जीवनमा र कहिलेकाहीँ त्यसले दुःख दिन्छ, कहिलेकाहीँ त्यसले खुसी दिन्छ। अब दुःख त छँदैछ, दुःखलाई टिप्नुको सट्टा खुसीलाई टिपौँ। अब भदौरे झरीको आनन्द लिनुपर्छ भनेर सकारात्मक सोच्यौँ भने त्यो आउने दुःख, त्यो हिलो सिमसिम परेको पानीले भिजायो भन्ने मनमा नेगेटिभ थट पनि आउँदैन। आहा, भदौरे झरी कति रमाइलो भन्ने सोच आयो भने रमाइलो पनि त हुन्छ नि, होइन? ल हजुर, त्यही रमाइलो भदौको झरी तपाईँको लागि सुखद सुखद रहोस्। असार साउनको झरीले पनि तपाईँको जीवनमा केही खुसी दियो होला, तपाईँको मनभित्र प्रेमको झरी बर्सियोस्, स्नेहको झरी बर्सियोस्, अनि सदैव खुसी सुख शान्तिको झरी बर्सियोस्। यिनी शुभकामनाका साथ तपाईँलाई स्वागत छ मनको आवाजमा। रेडियो स्टेशन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिर आइसकेको छु। तपाईँलाई थुप्रै थुप्रै मायाका साथ न्यानो न्यानो अभिवादन गर्दछु र यो गीत तपाईँको नाममा समर्पित गर्छु।

असार साउन भदौको झरी जस्तै जीवनमा पनि कहिलेकाहीँ निरन्तर झरी पर्छ, वर्षा भइरहन्छ। कहिले खुशीका थोपाहरू झर्छन्, कहिले सम्झनाका लहरहरू बर्सिन्छन्, कहिले चुनौतीका त कहिले समस्याहरूका। झरी त आइरहन्छन् होइन, खुसीका आँसु पनि झर्छन्, दुःखका आँसु पनि झर्छन्, झर्न त झरिरहन्छन् नि। मानिसको जीवनमा पनि कहिलेकाहीँ यस्तै समस्याका झरी पर्छन्, बाधा व्यवधानका झरी पर्छन्, खुसीका झरी हुन्छन्, मुस्कानका झरी हुन्छन्, आँसुका झरी हुन्छन्। झरी विभिन्न किसिमका हुन्छन्, तर त्यो झरीले हामीलाई अझ परिपक्व बनाइदिन्छ। अनि यस्ता झरीहरूको महत्व पनि हामीलाई हाम्रो जीवनमा हुने गर्दछ। अब आज यति बेला तपाईँकोतिर पानी परिरहेको छ कि छैन, झरी परेको छ कि छैन मलाई थाहा छैन, तर काठमाडौँको कुरा गर्नुहुन्छ भने कहिले झरी कहिले घाम, यस्तै छ आज भोलिका दिनहरू। प्रकृतिले वर्षा गराएपछि हरियाली ल्याउँछ, सायद हाम्रो जीवनमा पनि सङ्घर्षका बाढीहरू पछि हरियाली आउँछ होला। भोलिको एउटा नयाँ उज्यालोले हामीलाई पर्खिरहेको हुन सक्छ। आजको कार्यक्रममा पनि यस्तै केही सकारात्मक सोचहरू, रोचक कुराकानी, केही जानकारी, केही जीवनसँग जोडिएका कुराहरू लिएर तपाईँलाई भेट्न मान्दिर हाजिर छु र राम्रा राम्रा गीतहरू पनि छानी छानी लिएर आएको छु, जुन तपाईँको मनले पक्कै पनि मन पराउनेछ। साथै बस्नुहोला मनको आवाजमा।

हामी प्राय भन्छौँ नि आज मन छैन, तर कहिलेकाहीँ मनको अवस्थासँग हाम्रो खानपिनको पनि सम्बन्ध हुन्छ। यो कुरालाई चाहिँ हामी बिर्सिन्छौँ। अब तपाईँ छक्क पर्नुहुन्छ होला, आज मन छैन, आज कस्तो दिन, कस्तो कस्तो छ मेरो मनको अवस्था, ठिक छैन भन्छौँ। तर त्यो मनको अवस्था ठिक नहुनुको पछाडि हामीले खाएको खानेकुरा हो कि भनेर चाहिँ सोच्दा पनि सोच्दैनौँ कि हामी। दिनभरि हामीले पर्याप्त पानी पिएका छैनौँ कि, खाना राम्रोसँग खाएका छैनौँ कि, हतारमा खाना खायौँ कि, यस्ता साना साना कुराहरूले पनि हाम्रो मनलाई खुसी राख्ने र बेचैन राख्नेमा पनि फरक पर्दछ। त्यसैले हाम्रा यी साना साना बानी बिहोराहरू छन् नि, यी चिजले शरीरलाई मात्र होइन मनलाई पनि असर गर्छन्। त्यसैले समयमा खाना खानु, फलफुल खानु, सागसब्जी खानु, सन्तुलित आहार खानु, शान्त मनलाई राख्नको लागि अलिकति योग साधना, व्यायाम गर्नु, राम्रा राम्रा पुस्तकहरू पढ्नु होइन मन प्रतिको सम्मान हो, आफ्नो जीवनलाई आफैले सम्मान माया गर्नु, म केही होइन भनेर आफूले आफैलाई अपहेलना नगर्नु, यस्ता साना साना कुराले धेरै नै फरक पार्छ के जिन्दगीमा। त्यही भएर भन्दैछु, यो त एउटा अनुभव पनि हो र धेरैले भनेका कुराहरू पनि हो। हाम्रो शरीर स्वस्थ छ भने मन शान्त रहन्छ, अनि मन शान्त छ भने यो मनले गरेको निर्णय पनि असल हुन्छ, राम्रो हुन्छ, अनि जीवनमा सफलता हात पार्न सजिलो हुन्छ, र जीवन एक किसिमले भन्ने हो भने सहज पनि बन्छ। तपाईँको जीवन त्यस्तै सहज होस्, सरल होस्, अनि त्यसमा धेरै खुसी होस्।

0: गोरखा रेडियो, गोरखा रेडियो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

भने बाटो एउटै यात्री पनि एक्लै गन्तव्य पनि उही हो एउटै सँगै हिँडौ न युवकले मुस्कुराउँदै सोधे प्रति उत्तरमा युवती मौन भइन् न मुस्कुराउन सकिन् न साथ हिँड्न नै न उनको अनुरोधलाई स्वीकार गर्न सकिन् न उनी सँगसँगै पाइला चाल्न सकिन् बस उनी आफ्नै गतिमा आफ्नै सुरमा आफ्नै पाइला चाल्दै अगाडि गइन् उनले चालेका ती पाइलाहरू सायद ती युवकले पछ्याउँदै थिए कि गन्दै थिए कि नाप्दै थिए कि वा उनी त्यही स्थानमा उभिएर उनलाई हेर्दै थिए युवतीलाई थाहा छैन किनकि उनले पछाडि फर्केर हेर्नै चाहिनन् उनले आफ्नो मनलाई सम्झाइन् दुई थोपा आँसु झारिन् अनि आफ्नो गन्तव्य नाप्न एक्लो यात्री अगाडि बढिन् युवकले के सोचे युवतीले के सोचिन् उनीहरूको परिस्थिति के थियो उनीहरूको विगतमा के भएको थियो उनीहरूको भविष्यमा के होला थाहा छैन तर एउटा सानो घटना जुन घटनाले मन छोयो

0: सबैजना सफल हुन चाहन्छन्, सबैको एउटा एउटा सपना छ, मेरो यो सपना पुरा भइदिएदेखि त भन्ने सपना पनि छ होइन। तर धेरै मान्छेको सपना चाहिँ के छ भन्दाखेरि, धेरै पैसा कमाउन पाइए हुन्थ्यो धेरै पैसा कमाउन पाए त हुन्थ्यो नि त, पैसा कमाउन पनि गाह्रो छ र पैसा धेरै आयो भने आफूले भनेको सुख सुविधा पाइन्छ भन्ने पनि छ। तर यसो हेर्नुहोस् न, सुख सुविधाका लागि मानिसहरूले के मात्रै गर्दैनन्, पैसा हुने मानिसहरू पनि सुख सुविधाकै पछाडि दौडिरहेका छन्, तर पनि खुसी घाम छाया जस्तै हो। अनि नहुने मानिसहरू पनि त्यही पैसा कमाउनको होडबाजीमा अगाडि बढेकै छ र त्यो पैसा कमाएर खुसी पाउँछु भन्ने उसको धोको पनि छ। उसको जीवनमा पनि खुसी सुख दुःख त्यही घाम छाया हो। सपना बुन्नु नराम्रो होइन, तर त्यो सपनालाई पुरा गर्नलाई चाहिँ अब समय कहाँ खर्च गरिरहेका छौँ। हामी सफल हुनका लागि चाहिने कुराहरूको लागि सही ठाउँमा सही समय खर्च गरिरहेका छौँ, वा आज हाम्रो हातमा भएको जुन मोबाइल छ, इन्टरनेट छ, जुन हामीले अवसर पाएका छौँ, त्यो अवसर सामाजिक सञ्जालमा यताउता गरेर अल्मलेर बितिरहेको छ। त्यो समय कहाँ बितेको छ, घन्टौँ घन्टा बितेको पनि हामी पत्तो पाउँदैनौँ स्क्रोल गर्दा गर्दै। अब त्यो समय सही ठाउँमा बितेको छ कि गलत ठाउँमा बितेको छ, के हाम्रा सपनाहरू पुरा हुनका लागि हामीले गरेको परिश्रममा मेहनतमा सही समयमा सही ठाउँमा समय खर्च गरिरहेका छौँ त भन्ने प्रश्न पनि उठ्छ। ल हजुर, अब मैले यो भन्न सक्दिनँ होइन, कहिलेकाहीँ मेरो पनि स्क्रोल गर्दा गर्दै बित्छ अनि झुस्याङ्ग हुन्छु, ए हुन्न यो समय त खेर गयो भनेर आफूलाई सम्झाएर फेरि काम गर्न थाल्छु। अब खेलौना भएपछि खेल्न मन लाग्छ, तर कति खेल्ने भन्ने कुरो पनि हो। ल हजुर, अब के गर्ने हो, कसो कसो गर्ने हो, तनाव घटाउने हो कि निराशासँग जुझ्ने हो कि खुसी भएर बाँच्ने हो कि अथवा अरूलाई पनि दुःख दिने, आफू पनि दुःखी हुने हो कि अथवा आफू पनि सुखी हुने अरूलाई पनि सुख दिने हो कि, अब निर्णय तपाईँको हातमा छ। आफ्नो परिवारलाई खुसी राख्ने हो कि जे छन् तपाईँको मनको कुरा मसँग आइपुगोस् न हजुर। mandiradhungel3@gmail.com यो मलाई इमेल पठाउने ठेगाना हो भने मेसेन्जरमा तपाईँले मन्दिरा ढुङ्गेल सर्च गर्न सक्नुहुन्छ, आफ्ना कुराहरू लेखि पठाउन सक्नुहुन्छ।
1: मेरो मन
0: सही समय खर्च गरिरहेका छौँ।

कहिलेकाहीँ मलाई के लाग्छ थाहा छ तपाईँलाई, हरेक हप्ता म तपाईँसँग भेट्न आउँछु मनको आवाज लिएर, अनि त्यहाँ केही शब्दहरू, केही कथाहरू, केही अनुभवहरू, आफूले भोगेका, अरूले भोगेका, देखेका, सुनेका यति धेरै कुराहरू म तपाईँसँग साट्छु, बाँड्छु, किनकि मनको आवाज हो यो। र मेरो उद्देश्य चाहिँ तपाईँलाई उपदेश दिनु, तपाईँलाई ज्ञान दिनु, तपाईँलाई पढाउनु होइन। मलाई चाहिँ के लाग्छ भन्दा, तपाईँ हाम्रो यात्रामा सकारात्मक सोचका साथ अगाडि बढ्यौँ भने यसले

यो कुनै म जान्ने भएर मास्टरनी भएर तपाईँलाई सिकाएको चाहिँ होइन होइन। यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ बिएफबिएस गोर्खा रेडियोमा।

0: SBS गोर्खा रेडियो.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS गोर्खा रेडियो.
4: BFBS गोर्खा रेडियोमा मनको आवाज.

हामी भाग्य भाग्य भाग्य भन्छौँ है, कतिले कर्म भन्छन्, कतिले भाग्य भन्छन्। तर मलाई के लाग्छ भने नि, भाग्य पनि चाहिन्छ र कर्म पनि चाहिन्छ।

किन भन्दाखेरि चाहिँ दैनिक जुन हाम्रो बानी बिहोरा छ, जुन हामीले समयको सही प्रयोग गर्ने बानी छ, समयको सही प्रयोग गरेर नियमित परिश्रम गर्ने बानीले चाहिँ हाम्रो भविष्य बनाउँछ। अनि हामीमध्ये धेरैले भन्छौँ नि, यदि भाग्यले साथ दियो भने मेरो मनोकामना पूर्ण हुन्छ भन्छौँ नि, होइन? तर एकछिन सोचौँ न, यदि किसानले खेतमा हलो नचलाइकन नखनिकन त्यत्तिकै बिउ नरोपिकन पानी मात्रै परेर राम्रो बाली फल्छ त? अनि विद्यार्थीहरूले किताबै नकिनिकन, किताब खोल्दै नखोलिकन, पढ्दै नपढिकन परीक्षा दिएर भाग्यकै भरमा अनि जाँच दिएर आउँदा पास हुन्छन् त? किताबै पल्टाउँदै नपल्टाइकन उसले जाँच दिएर पास हुन्छ त? अनि त्यस्तै हामीले चाहिँ सपनाहरू ठुल्ठुलो देख्ने, सपनाहरू सजाउने, अनि त्यो सपना पुरा गर्नको लागि चाहिँ एउटा पनि प्रयासै नगर्ने, सानो मेहनत पनि नगर्ने हो भने अनि कसरी चाहिँ हाम्रो भाग्य बन्छ, कसरी चाहिँ हामी अगाडि बढ्न सक्छौँ? त्यही भन्छन् नि, एउटा उखान पनि छ नि त, भाग्यमा छ भन्दैमा डोकोमा दुध दोहेर अड्दैन भनेको त्यही हो। टिक्दै टिक्दैन नि, डोकोमा दुध राखेर अडिन्छ त, त्यस्तै हो। भाग्य त छँदैछ, भाग्य छ भने कर्म पनि गर्नु पर्यो, अनि जब कर्म गर्छौँ त्यो कर्मबाट चाहिँ त्यसको फल चाहिँ भाग्य बनेर आउँछ। त्यसै कारणले जीवनमा ठुलो परिवर्तन गर्नको लागि धेरै कुरामा प्रतीक्षा गरेर मात्र पनि हुँदैन, सही समयमा सही काम गर्नु पर्यो, सबैसँग मिठो बोल्नु पर्यो, इमान्दारीका साथ काम गर्नु पर्यो, नयाँ सिक्नु पर्यो, सबै यस्ता साना साना बानीहरूले चाहिँ हाम्रो बिस्तारै भविष्यको आकार निर्माण गर्दछ। अरूलाई दोष दिनुभन्दा, आफूलाई कोस्नुभन्दा, आफ्नो भाग्यलाई दोष दिनुभन्दा हरेक दिन सही समयमा सही चिज गर्नाले चाहिँ सायद हाम्रो कर्मले हाम्रो भाग्यलाई बदल्छ होला। त्यो भाग्यका कारण हाम्रो जीवनको दिशा पनि परिवर्तन भएर हामीलाई सफलताको बाटोमा डोर्याउँछ होला जस्तो लाग्छ के मलाई। यस्तै यस्तै कुराहरू अरू पनि छन्, म गर्दै गरौँला। भाग्य र कर्मको बारेमा मेरो राय पनि तपाईँलाई अझ यो गीतपछि बताउने नै छु, साथै बस्नुहोला।

हजुर, कोही भाग्य भन्छन्, कोही कर्म भन्छन्, कोही न भाग्य न कर्म, जे हुन्छ आफै हुन्छ भन्छन्, होइन? सबैको सोच फरक फरक छ। तर मेरो कुरा गर्नु पर्दाखेरि चाहिँ, अब तपाईँ मेरो कुरामा सहमत हुन पनि सक्नुहुन्छ, नहुन पनि सक्नुहुन्छ। हरेक व्यक्तिको विचार बेग्लै, हरेक व्यक्तिको सोच बेग्लै। तर मलाई चाहिँ कर्म पनि गर्नुपर्छ, कर्म गरेपछि कर्मको फल भाग्य बनेर आउँछ कि जस्तो पनि लाग्छ। तर कैयौँ मानिसहरूको चाहिँ भाग्य बलियो हुन्छ, जे काम गरे पनि त्यो कामबाट उनीहरूलाई सफलता मिल्छ, तर पनि त्यसमा कर्मै प्रधान भयो। अब कैयौँ व्यक्तिले यति मेहनत गर्छन्, सफलतै हात लाग्दैन। अब त्यस्तो व्यक्तिको हकमा भने अब भाग्य बलियो भएर आउनै पर्यो, भाग्य नै ठुलो भन्ने जस्तो पनि लाग्छ। तर पनि अब समष्टि रूपमा हेर्दाखेरि चाहिँ कर्म गरेपछि भाग्य पछि पछि लागेर आउँछ भन्ने कुरा चाहिँ होइन भन्न चाहिँ सकिँदैन, होइन त? मनका आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, र यति बेला तपाईँको लागि अत्यन्तै सुन्दर गीत म राख्दछु, सुन्नुहोस्।

तपाईँलाई थाहा छ एउटा इतिहाससँग जोडिएको रोचक तथ्य थाहा त होला होइन तर पनि एकचोटि भनिहाल्छु प्राचीन कालमा जुन अलेक्जेन्ड्रियाको पुस्तकालय थियो नि लाइब्रेरी त्यो चाहिँ संसारकै महान ज्ञानको केन्द्र मानिन्थ्यो अरे के त्यति बेला त्यहाँ हजारौँ हस्तलिखित किताबहरू हातले लेखेका किताबहरू ज्ञानका अभिलेखहरू सुरक्षित थिए अरे टाढा टाढा दूर दराजका विद्वानहरू पनि त्यहाँ आएर अध्ययन गर्ने गर्थे अरे के त्यहाँ आइपुग्थ्यो अरे अध्ययन गर्नको लागि यसले एउटा के सन्देश दिन्छ भन्दाखेरि सभ्यता बलियो बन्नको लागि हतियार भन्दा पनि ज्ञानको आवश्यकता हुन्छ अब हेर्नुहोस् न आज हाम्रो हातमा मोबाइल छ इन्टरनेट छ असङ्ख्य पुस्तक छ कति असङ्ख्य जानकारी छ होइन तर प्रश्न के उठ्छ भन्दाखेरि चाहिँ यी जति पनि जानकारी ज्ञानहरू उपलब्ध छ नि हाम्रा लागि त्यसबाट हामीले के सिकिरहेका छौँ केही सिकिरहेका छौँ यो प्रश्न सदैव उठ्छ सबैका लागि के भनिन्छ भने ज्ञान चाहिँ सधैँ समय लगानी गर्ने मानिसको साथी बन्छ अरे अब धेरै बुद्धिमान तपाईँ हुनुहुन्छ सोच्नुहोला विचार गर्नुहोला आफ्नो जीवनलाई कसरी एउटा लक्ष्य दिन सकिन्छ यो जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ रमाइलो गर्नु आफ्नो ठाउँमा छ मिठो खानु राम्रो लाउनु आफ्नो परिवारलाई हेर्नु यो सबै आफ्नो ठाउँमा छ तर जीवन सार्थक बनाउने कुरा बेग्लै हो त्यो कसरी हुन सक्छ भन्ने कुरा चाहिँ सोचौँ नबिर्सिउँ आजलाई अब तपाईँसँग मैले बिदा लिने समय पनि भइसकेको छ अर्को साता फेरि आउँला तपाईँका लागि अति उत्तम राम्रा राम्रा कोसिलीहरू अवश्य ल्याउँला स्वर्ग उपर कतै होइन स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ यो स्वर्गमा खुसी भएर बाँचौँ हवस् त आजलाई बिदा पाऊँ नमस्कार

0: Pe Live Buddy.
1: On Air.
0: Acma.
1: Ani Smart Speaker ma band hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपालका निगमले आज काठमाडौँका पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गरिरहेको जनाएको छ। निगमले सार्वजनिक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डर अहिले बिहान 10 बजेदेखि विकेट वितरण भइरहेको जनाएको हो। सूचना अनुसार टेकु परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ श्री र हिमाल ग्यास वितरण हुँदैछ। यसैगरी यातायात कार्यालय परिसर चावेलबाट नेपाल र एसपी ग्यास राधा स्वामी किर्तिपुर परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम श्री माया श्री कृष्ण साईबाबा र ओम ग्यास वितरण हुँदैछ। निगमका अनुसार राधा स्वामी वसुन्धरा परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम भानु र ओम, पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर हिमाल एसटीसी लोकप्रिय र सूर्य ग्यास बिक्री हुँदैछ। निगमले अति आवश्यक भएका व्यक्तिले मात्रै आफ्ना नागरिकता वा राष्ट्रिय परिचय पत्रसहित बिहान 10 देखि आज साँझ 5 बजेसम्म तोकिएका ठाउँबाट ग्यास खरिद गर्न सक्ने जनाएको छ। बेलायत सरकारले डढेलो नियन्त्रण गर्न 100 जना सुरक्षा फौज खटाएको छ। बेलायती प्रधानमन्त्रीले अग्नि नियन्त्रक विमानहरू पनि परिचालन गर्ने योजना रहेको बताउनु भएको छ। इङ्ल्याण्ड र वेल्सका लाखौं मोबाइल प्रयोगकर्ताले डढेलोबारे सरकारी आपतकालीन सूचना पाएका छन्। सरकारले डढेलो फैलन सक्ने भन्दै बार्बिक्यू बगैँचामा फोहोर जलाउने लगायत आगो सल्किने कुनै पनि काम नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय अधिकारीहरूले पनि सरकारी चेतावनीलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्। ठूलो डढेलो फैलिएपछि वेस्ट मिडल्याण्ड स्टोर ब्रिजमा 19 घर जलेर नष्ट भएका छन्। स्थानीयवासी एन्ड्रयू रेनोल्ड्सले डढेलो फैलिएको गति देखेर आफूहरू स्तब्ध भएको बताउनु भएको छ।
4: It just engulfed everything. It's a block of 6 houses together and it just ripped through them all. Everybody's lost so much. I mean, there's absolutely nothing left in anybody's houses. It's all gone.
3: रोल्पामा विपदमा परि 2 दिनमा 15 जनाको ज्यान गएको छ। थवाङ र सुनसरीको पहिरोमा परि 2 दिनमा 14 जनाको मृत्यु भएको हो। यस्तै लुङ्री 1 खदरमा चट्याङबाट थप 1 जनाको ज्यान गएको छ। थवाङ पहिरोमा बेपत्ता 3 जना अझै फेला परेका छैनन्। यो पहिरोमा परि घाइते 2 जनाको बुटवलमा उपचार भइरहेको छ। हिजो राति सुनसरी 2 मङ्गरारुकी 64 वर्षीय लामी घरती मगरको सब खोज तलासका क्रममा फेला परेको छ। प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार यसअघि सुनसरी 2 फलबाङका 77 वर्षीय वीरबहादुर घरती मगर 68 वर्षीय श्रीमती शनि घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको सब फेला परेको थियो। अविरल वर्षापछि बिहिबार राति पहिरोले सुनसरीका 2 घर पूर्ण रूपमा नष्ट भएका थिए। पहिरोका कारण 2 घरभित्र सुतिरहेका 4 जनाको मृत्यु भएको थियो। बुधबार बेलुकी मात्रै जिल्लाको थवाङ 5 कोटल 12 पहिरोमा परि 10 जनाको मृत्यु भएको थियो। यो पहिरोमा परि बेपत्ता 3 जनाको खोजी भइरहेको छ। प्रहरी र सशस्त्र प्रहरी विरूद्ध संसदीय समितिमा परेको उजुरीमाथि छानबिन भइरहेका बेला सांसद खगेन्द्र सुनारले गृहमन्त्री सहित सम्बन्धित पक्षप्रति आपत्ति जनाउनु भएको छ। सांसद सुनारले अनुसन्धानकै क्रममा रहेका व्यक्ति र मुद्दाबारे कसैले पनि पूर्वाग्रही ढंगले निष्कर्ष सुनाउन नहुने बताउनु भएको हो। उजुरी परेपछि सांसदका रूपमा आवश्यक प्रश्न उठाउनु आफ्नो जिम्मेवारी भएको उहाँको भनाइ छ। पूर्वी इण्डोनेसियामा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परि 2 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली खटाइएको छ। भूकम्पमा परि केही घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान करिब 5 बजे पूर्वी नुसा तेगारा प्रान्तको फ्लोरेस क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको केन्द्र नाजिकियोबाट करिब 30 किलोमिटर टाढा र जमिनको सतहबाट 15 किलोमिटर गहिराईमा रहेको अधिकारीहरूले बताएका छन्। भूकम्पपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको सीएनएनले जनाएको छ। भूकम्पपछि प्रभावित तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँ तथा अग्ला ठाउँमा जान भनिएको छ। एपीका अनुसार राष्ट्रिय एजेन्सीले स्थानीय बासिन्दालाई समुद्रको तट र नदी किनारबाट टाढा रहन निर्देशन दिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प लगतै 5.9, 5.6 र 6.1 म्याग्निच्युडका परकम्प गएका थिए। क्षतिको थप विवरण आउन बाँकी छ। नेपाल भलिबल लिग आउँदो भदौ 19 शुरू हुने भएको छ। आयोजक केडिया ग्रुपले पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ 19 27 गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आयोजना हुने जनाएको हो। लिगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका लागि खेलाड़ी अक्सन समेत भइसकेको छ। खप्तड फाल्कोन्स, कर्णाली शिवराज, काठमाडौँ रेड्स लगायत टोली सहभागी हुँदैछन्।

बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफपीएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आदरणीय श्रोता, आज शनिबार हो। शनिबार हामी भगवान शिवका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ, समग्रमा पनि गर्ने गर्दछौँ, अर्थात् शिव पार्वतीको रूपमा पनि, भैरवादी देवताको रूपमा पनि, शक्ति स्वरूपिणी देवीको रूपमा पनि, र भक्तहरूका राजाको रूपमा रहनुभएका हनुमानजीको स्वरूपमा पनि हामी भगवान शिवकै उपासना गर्ने गर्दछौँ। आशुतोष औडर दानी भगवान शिव नीलकण्ठ हुनुहुन्छ। त्यस्ता भक्तहरूका प्रिय गर्ने भगवान शिवको उपासनाबाट हामी सदैव सन्तुष्ट रहन सकौँ, सदैव भगवान शिवको उपासना गर्न सकौँ, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र केही न केही विषयबिन्दुको चर्चा गर्ने गर्दछौँ। यसै सन्दर्भमा आज हामी एउटा विशेष दिनमा आइपुगेका छौँ, जुन दिनमा हामी भगवानको स्मरण गर्न विशेष रूपमा अवसरहरू प्राप्त गर्न खोजिरहेका हुन्छौँ र त्यसैको पूर्ति भइरहेको छ र त्यही दिनको रूपमा आज हाम्रो अगाडि आइपुगेको छ, जुन दिन भगवानले विशेष लीलाका लागि छान्नुभएको एउटा दिन हो। यो दिनका विशेष महिमाहरू गाइएका छन्, पुराणहरूमा यसको व्यापक रूपमा चर्चाहरू भएका छन्। भगवानका लीलाहरूको विभिन्न कोणबाट व्याख्या विश्लेषणहरू भएका छन्, चिन्तन मननहरू भएका छन् र भक्तहरूले भगवानको अनुभूति गरेर आनन्दको सागरमा डुबेका छन् भनेर बताइएको छ। त्यसैले त्यस्तै महत्त्वपूर्ण दिनमा हामी आइपुगेका छौँ र यो महत्त्वपूर्ण दिन हो र आजकै दिन भगवानले वराह रूपमा अवतार धारण गरेर पृथ्वीको उद्धार गरी दुष्टको प्रतीकको रूपमा रहेको हिरण्याक्षको वध गर्नुभएको थियो र त्यही विशेष दिन यो आजको दिन हो। वराह जयन्तीको रूपमा यसलाई मनुष्यहरूले मान्दै आइरहेका छन्, सनातनीहरूले मान्दै आइरहेका छन्। वैदिक परम्परामा यसको निकै ठुलो महिमा छ र भक्तहरूको बिचमा त यसको महिमाको बखान गर्न नै सकिँदैन। त्यसैले भगवानको लीला भएको दिन, भगवान प्रकट भएर लीला गर्नुभएको दिन र जुन पृथ्वीमा आज हामी सास फेरिरहेका छौँ, आज हामी मनुष्यको रूपमा उपस्थित छौँ र आज यो सम्पूर्ण पृथ्वीको हामी दर्शन गर्ने भगवानका लीलाका विविध विषयहरूको चर्चा गर्ने जुन अवसरमा हामी आइरहेका छौँ, हाम्रा लागि उपलब्ध गराउनु भएको छ भगवानले, त्यो वास्तवमा अत्यन्त महिमाशाली दिन छ। वराह जयन्ती भनेर यो विशेष रूपमा मनाउने गरिन्छ र यसका कथा प्रसङ्गहरू पौराणिक साहित्यमा व्यापक रूपमा विशिष्ट रूपमा बताइएको छ। संक्षिप्तमा हामी त्यसको चर्चा गर्ने नै छौँ। भगवानले आफ्नो नाभि कमलबाट ब्रह्माजीको सृष्टि गरेर अब संसारको सृष्टि गर भन्ने आज्ञा दिनुभएको प्रसङ्ग आउँछ। ब्रह्माजीले भगवानको नाभि कमलबाट प्रकट भएर त्यो नाभि कमल कमलको डाँठको तलदेखि माथिसम्म अनेकौँ सहस्रौँ हजार हजारौँ हजार वर्षसम्म त्यसरी तल र माथि गरेर त्यसको फेद टुप्पो खोज्ने चेष्टा गर्नुभयो, तर काहीँ केही उहाँले कुनै अनुभव गर्न सक्नु भएन र हाहाकार गरेर आत्तिएर उहाँले ग्वार ग्वार भन्ने स्थितिमा भगवानको शरणमा जानुभयो र भगवानले आकाशवाणी मार्फत तपह भनेर भन्नुभयो र तपको जो अर्थ बुझेर ब्रह्माजीले तपस्या गर्नुभयो र निकै लामो समयसम्म गरेको तपस्याबाट प्रसन्न भएर भगवानले ब्रह्माजीलाई चतुश्लोकी भागवत दिएर अब सृष्टि गर भनेर आज्ञा दिनुभएको प्रसङ्ग आउँछ र त्यही आज्ञालाई शिरोधार्य गरेर सृष्टि गर्ने जमर्को गरेका ब्रह्माजीले सृष्टि कहाँ गर्ने त्यो भेउ पाउन सकेनन्, किनभने सृष्टि गर्ने पृथ्वी छँदै थिएन। पृथ्वी नभएको र सृष्टि गर्ने अन्यत्र कुनै पनि ठाउँ नभएको हुनाले कहाँ छ भनेर हेर्दा पृथ्वी त समुद्रमा डुबाइदिएको रहेछ हिरण्याक्ष नाम गरेको राक्षसले, जो हिरण्यकशिपुको भाइ थियो। उसले त्यसरी डुबाइरहेको पृथ्वीलाई ब्रह्माजीले बाहिर निकाल्ने सामर्थ्य आफूसँग नरहेको देखेपछि भगवानसँगै प्रार्थना गर्नुभयो र भगवानले अब पृथ्वीको उद्धार गर्ने चेष्टा गरेर ब्रह्माजीकै नाकबाट एउटा सानो सानो सूक्ष्म रूपमा रहेको जीवको रूपमा भगवान प्रकट हुनुभयो र बिस्तारै बढ्दै बढ्दै उहाँको आकार यति विशाल भयो कि वराहको रूपमा भगवान यति विशाल भएर रहनुभयो कि ब्रह्माजीले भगवान हो भन्ने थाहा पाइहाल्नुभयो र भगवानको स्तुति गरेर ब्रह्माजीले भगवानको दर्शन गर्नुभयो र भगवान वराहको रूपमा घुरघुरा आउँदै चुनौती दिँदै पृथ्वी डुबाइएको समुद्रभित्र प्रवेश गर्नुभयो र पृथ्वी लिएर जब बाहिर निक्लिँदै हुनुहुन्थ्यो भगवान, हिरण्याक्षले भगवानमाथि त्यहीँ आक्रमण गर्यो र हिरण्याक्षसँग हजारौँ हजार वर्ष युद्ध भयो, त्यहाँ ठुलो युद्ध भयो र त्यो युद्धमा हिरण्याक्षलाई मारेर भगवानले पृथ्वीको उद्धार गरेर
पृथ्वीलाई यो जहाँ अहिले हामी रहेका छौँ यहाँ स्थित गराउनुभयो र जीवहरूको जो सृष्टिको प्रक्रिया थियो ब्रह्माजीले त्यसपछि यही पृथ्वीमा सृष्टिको क्रमलाई अगाडि बढाउनु भयो भनेर उल्लेख गरिएको छ। त्यसैले भगवानको हामीप्रति कति कृपा रहेछ हामीले अनुमान गर्न सक्छौँ। यदि पृथ्वी हुँदैन थियो भने हामी कसरी जन्मन्थ्यौँ र हामी जन्मने प्रक्रियामा पनि भगवानको विशेष कृपा छ, किनभने हामी कहाँबाट जन्म्यौँ र हामी कसरी जन्म्यौँ र हामी जन्मिएर अब एउटा स्थितिमा गएपछि हामी कसरी लुप्त हुन्छौँ, कसरी हराउँछौँ, वास्तवमा यो सब विशिष्टता छ, यो भगवानलाई मात्रै थाहा छ, अरू कसैलाई यो विषयमा केही थाहा छैन भनेर उल्लेख गरिएको छ। त्यसैले त्यस्ता कृपालु भगवानले वराहको रूपमा अवतार ग्रहण गरेर उद्धार गरिएकी पृथ्वी माताको गर्भमा हामी रहेर मनुष्य जन्म बिताइरहेका छौँ। यस्तो शुभ अवसर प्राप्त भएकोमा भगवानको चरणमा कोटि कोटि धन्यवाद व्यक्त गर्दछु। आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी वराह जयन्तीको अवसरमा वराह भगवानकै लीलाको केही चर्चा गरिरहेका छौँ। वास्तवमा हिरण्याक्ष राक्षस एउटा कुनै सामान्य बलशाली थिएन, ऊ निकै बल भएको थियो र न पृथ्वीलाई यहाँबाट उठाएर समुद्रमा लगाएर फालिदिनु चान्चुने कुरा थिएन, त्यो सामान्य कसैले गर्न सक्ने कुरा भएन। ब्रह्माजीले नै त्यो पृथ्वीलाई ल्याउन सक्नुहुन्नथ्यो भने त्यो लान पनि निकै ठुलो बलशाली पुरुष नै आवश्यक हुन्थ्यो र त्यो बल वास्तवमा हिरण्याक्षसँग थियो र त्यो हिरण्याक्षसँग भएको बल पनि भगवानकै थियो। भगवानले नै कृपा गरेर उसलाई बल दिनुभएको थियो र वास्तवमा एकका पक्षबाट हेर्ने हो भने भगवानको लीलाका लागि सहयोगी भूमिका निर्वाह गर्न जीवहरूले अनेकौँ प्रयत्न गरेका हुन्छन् र तिनै विभिन्न प्रयत्नहरूका आधारलाई ग्रहण गरेर भगवानले तिनीहरूलाई आफ्नो केही सामर्थ्यहरू दिनुहुन्छ। कसैलाई साधु सन्तको रूपमा, आचार्यको रूपमा धरतीमा पठाउनुहुन्छ, कसैलाई राक्षसको रूपमा, जय विजय रावण र कुम्भकर्ण बनेर उनीहरू नै त आएका थिए, शिशुपाल र दन्तभक्त पनि उनीहरू नै थिए र हिरण्याक्ष र हिरण्यकशिपु पनि त जय विजय नै थिए। त्यसैले वास्तवमा भगवानकै यी अनेक स्वरूपहरूबाट यी लीलाहरू भइरहेको भनेर उल्लेख गरिएको छ र यसमा तलमाथि किन होइन भनेर भन्न सकिँदैन भने वास्तवमा जीवहरूसँग कुनै बल नै छैन। के गर्न सक्छ जीवले? जीव त परवश भएर निरन्तर आफ्नो क्षय भइरहेको हेरेर पनि मस्त आनन्द लिइरहेको छ। योभन्दा जीवसँग मूर्खताहरू के हुनसक्छ? यति ठुलो मूर्ख जीवलाई पनि भगवानले कृपा गरेर यस्तो मनुष्य शरीर दिएर यसरी संसारको यो स्वरूपको दर्शन गराएर आफ्नो सेवा शुश्रूषा मार्फत शान्ति सुख र निर्वाण अथवा कल्याण प्राप्त गर्ने जो एउटा अवसर प्रदान गर्नुभएको छ, सर्वोपरि रूपमा भगवान नै जीवको एकमात्र आफन्त हो, अरू केही होइन भनेर शास्त्रले बताएको छ। माया त भगवानकै हो, मायाको रणभुङ्गमा परेर मनुष्यहरूले आफूलाई दुखी बनाइरहेको देख्दा भगवान अत्यन्तै दुखी हुनुहुन्छ भनेर पनि उल्लेख गरिएको छ। त्यसैले वराह भगवानको कृपाबाट नै पृथ्वीको उद्धार भएको हो र पृथ्वीमा मनुष्यले आफ्नो दैनिकी चलाउन पाइरहेको छ, मनुष्य हुन पाइरहेको छ र मनुष्य भएपछि फेरि पशु पंक्षीतर्फ जान्छ भने के कसैलाई खुसी हुँदो हो र? यसै भन्छ शास्त्र र यसबाट माथि उठ्नका लागि त भगवानकै शरण बाहेक अरू कुनै पनि उपाय छैन भनेर बताइएको छ। त्यसैले वराह भगवानको यो लीला प्रसङ्गले मनुष्यहरूलाई भगवान्प्रतिको आकर्षण चित्तमा पैदा होस् र शान्ति तथा सुखका दिनहरूतर्फ आकर्षित भएर अगाडि बढ्न सकुन्। यही वराह भगवानसँग प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यस कार्यक्रममा हामी विविध विषयहरू मध्ये एउटा विषयको चर्चा गर्ने गर्दछौँ र त्यस अन्तर्गत आज वराह जयन्तीको अवसरमा भगवान वराहका लीलाका केही चर्चाहरू गरिरहेका छौँ। त्यसै अन्तर्गत आदरणीय श्रोता, वास्तवमा भगवान्ले पृथ्वीको उद्धार गर्नुभयो अनि भगवानको पृथ्वीसँग चाहिँ के सम्बन्ध छ भनेर जिज्ञासा उठ्न सक्छ। त्यसको समाधान गर्दै भनिएको छ, भूमि देवी अर्थात् भूदेवी भगवानकी पत्नी हुन्, त्यसैले पृथ्वी भगवानकी पत्नी हुन्। भगवानकी पत्नीलाई राक्षसले हरण गरेर समुद्रमा डुबाइदिएको हुनाले भगवान आफ्नै पत्नीको उद्धार गर्नका लागि नै वराह रूपमा अवतरित भएर पृथ्वीको उद्धार गर्नुभएको हो र पृथ्वीमा रहेका जति पनि सन्तानहरू छन् अन्नात् भवन्ति भूतानि भनेर भगवान्ले अन्नबाट भूतहरूको अर्थात् प्राणीहरूको सृष्टि हुन्छ, उत्पादन हुन्छ भनेर बताउनु भएको छ। त्यसैले पृथ्वी अन्नमयी भएको हुनाले पृथ्वीमा जति पनि जीवहरू छन् ती सबै भगवान्का सन्तान भए, आफ्नै पत्नीबाट उत्पन्न भएका यी आफ्ना सन्तानहरूको हितका लागि र आफ्नो पत्नीको हित गर्नका लागि भगवान्ले वराह अवतार ग्रहण गरेर पृथ्वीको उद्धार गरी यस स्थितिमा हामीलाई ल्याइदिनु भएको छ। यसैले हाम्रा सन्तान हामी भगवान्का सन्तान हौँ, भगवान् हाम्रो पिता हुनुहुन्छ, पिताको पनि पिता हुनुहुन्छ, परम पिता जो भगवान् हुनुहुन्छ, सम्पूर्ण रूपमा हाम्रो आफ्नो हुनुहुन्छ। त्यस्ता भगवान् जो वराह रूप, श्रीराम रूप, श्रीकृष्ण रूप, नृसिंह रूप, माछाको रूप, कछुवाको रूप, अरू अनेकौँ रूपमा अवतरित भएर निरन्तर मनुष्यहरूको कल्याणलाई अगाडि बढाइरहन प्रेरित गर्दै मुक्ति पनि दिने गर्नुहुन्छ। त्यस्ता प्रभुको चरणमा कोटि कोटि प्रणाम गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। नमस्ते कमलाकान्त, नमस्ते सुखदायिनी, श्रीतार्ति नाशिनी तुभ्यं, भूयो भूयो नमो नमः, नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायत सरकारले डढेलो नियन्त्रणमा सहयोग गर्न 100 सुरक्षा फौज खटाएको छ। प्रधानमन्त्री एन्डी बर्नमले दक्षिण वेल्स भर डढेलो नियन्त्रण गर्न सुरक्षा फौज परिचालन गरिएको जानकारी दिनुभएको हो।
4: We have a system of mutual aid in play at the moment where fire and rescue services are supporting each other, but with so many incidents it is crucial that the military support is there if fire and rescue services can't do the same backup that they would normally be doing. So that is hugely appreciated.
3: प्रधानमन्त्रीले अग्नि नियन्त्रक विमान पनि परिचालन गर्ने योजना रहेको बताउनु भएको छ। सरकारले डढेलो फैलन सक्ने भन्दै बारबेक्यू बगैँचामा फोहोर जलाउने लगायत आगो सल्किने कुनै पनि काम नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जेएनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको कोशी प्रदेश सभा अब करिब एक वर्षपछि मात्रै सचिवालय स्थलमा फर्किने भएको छ। रिपोर्ट।
5: गत भदौ 23 र 24 गते विराटनगरको देवकोटा चोकमा रहेको प्रदेश सभा सचिवालय तथा बैठक भवन ध्वस्त भएपछि सरकारले 26 कार्तिकमा सचिवालयलाई मोरङको कटरी गाउँपालिका एक स्थित कृषि थोक बजारमा सारेको थियो। सचिवालय त्यहाँबाट सञ्चालन भए पनि बैठकका लागि आवश्यक पूर्वाधार नहुँदा प्रदेश सभाको अधिवेशन विराटनगर महानगरपालिकाको सभागृह भाडामा लिएर सञ्चालन हुँदै आएको थियो। महानगरको सभागृहका लागि सरकारले मासिक 8 लाख रुपियाँ भाडा तिर्दै आएको थियो। अब भने कटरी स्थित सचिवालय परिसरमै प्रदेश सभा बैठक सञ्चालन गर्न मिल्ने गरी अस्थायी संरचना तयार गरिएको छ। भौतिक पूर्वाधार मन्त्रालयका इन्जिनियर सनम सिंहा,
6: यो स्ट्रक्चर चाहिँ हाम्रो एक्जिस्टिङ स्ट्रक्चरलाई हामीले मेन्टेनेन्स गरेको। यो पहिला एउटा कृषि बजार थियो अनि प्रदेश सभा सचिवालय बस्न योग्य गरी हामीले मर्मत सम्भार कार्य गरेको हो। यसमा हाम्रो अहिलेको कन्टेक्स्टमा चाहिँ हामीलाई अर्थबाट चाहिँ हामीलाई 5,40,00,000 सहमति दिनुभएको थियो, जुनमा चाहिँ हाम्रो सम्झौता चाहिँ 3,72,91,000 भएको थियो। र अहिले फागुन 15 गते 2082 साल फागुन 15 गते यसको सम्झौता भएको थियो र अहिलेको कन्टेक्स्टमा चाहिँ हामीले सभा हल सम्पन्न गरिसकेका छौँ, समिति हल पनि सम्पन्न भइसकेको छ, त्यस्तै मुख्य भवनको मर्मत सम्भार कार्य पनि सम्पन्न भइसकेको छ।
5: सरकारले कृषि थोक तथा बजार परिसरलाई नै प्रदेश सभाको अस्थायी संरचनाका रूपमा विकास गर्ने योजना अघि सारेको थियो, तर संरचना निर्माणमा भएको ढिलाइका कारण प्रदेश सभा बैठक लामो समय प्रभावित भयो। भौतिक पूर्वाधार मन्त्रालयको जिम्मामा रहेको निर्माण कार्य करिब 6 महिनामा पूरा भएपछि अब भने कटरीबाटै प्रदेश सभाका सबै काम कारवाही सञ्चालन गर्न सकिने भएको छ। गत 24 असारमा 9 अधिवेशन र 22 बैठकबाट चालू आर्थिक वर्षको बजेट पारित गरेपछि बर्खे अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको थियो। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का,
7: कोशी प्रदेश सभाको बैठक वीरेन्द्र सभागृहबाट सञ्चालन हुँदै आएको थियो, अहिले चाहिँ कटरी स्थित आफ्नै प्रदेश सभाको आफ्नै भवनबाट सञ्चालन हुने अवस्थामा पुगेको छ। यही भाद्र 3 गते बुधबार कोशी प्रदेश सभाको 9 अधिवेशनको बैठक जुन बजेट पारित भएपछि स्थगित भएको थियो त्यो बैठक सञ्चालन हुन गइरहेको छ। अब यहीँबाट कोशी प्रदेश सभाका बाँकी बैठकहरू सञ्चालन हुन्छन्।
5: जेएनजी आन्दोलनले मूल भवन ध्वस्त बनाएपछि भाडाको सभागृहबाट सञ्चालन हुँदै आएको कोशी प्रदेश सभा अब आफ्नै सचिवालय स्थलमा फर्कन लागेको हो, तर 4 करोड भन्दा बढी खर्च गरेर तयार पारिएको अस्थायी संरचनालाई दीर्घकालीन रूपमा प्रयोग गर्ने कि स्थायी भवन निर्माण गर्ने भन्ने विषय भने सरकारसँग प्रष्ट कार्ययोजना देखिँदैन।
3: बाढी पूर्वानुमान महाशाखाले मुलुकका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। कतिपय साना ठूला नदीमा पानीको भाव उल्लेख बढ्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। आज काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, गोर्खा, काठमाडौँ, नुवाकोट, धादिङ लगायत जिल्ला र आसपासका जिल्ला भई बग्ने ससाना नदीमा भाव उल्लेख बढ्ने सम्भावना छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ। भएको आर्थिक वर्षमा चितवनमा 15 जनामा औलोको संक्रमण देखिएको छ। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये 3,415 जनाको परीक्षण गर्दा 15 जनामा औलोको संक्रमण देखिएको हो। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 81-82 8,405 जनाको नमूना परीक्षण गर्दा 11 जनामा औलो भेटिएको थियो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सरकारले जनजीवित रहेका शहीद परिवार घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि ल्याउँदै जनजी शहीद परिवार र घाइतेलाई 50 लाखसम्म सहुलियत कर्जा दिने व्यवस्था गरेको हो। कार्यविधि अनुसार जनजी आन्दोलनका शहीद परिवार र घाइते भएको कुरा सरकारबाट प्रमाणित भएको हुनुपर्नेछ। जनजी विद्रोहमा शहीद भएका व्यक्तिका पति पत्नी छोरा छोरी र बाबुआमाले यो कर्जा पाउनेछन्। यो ऋण कृषि तथा पशुपन्छी व्यवसाय घरेलु तथा सानो उद्योग सेवा सूचना प्रविधि पर्यटन स्टार्टअप उद्योगमा लगानी गर्नुपर्ने भनिएको छ। गृह मन्त्रालयले जेलभित्रका चौकीदार नायके र भाइ नायकेको नियुक्ति रोकेको छ। जेलभित्र कैदीको व्यवस्थापनमा सहयोग गर्ने नाममा हुने गरेका चौकीदार नायके र भाइ नायकेको नियुक्ति रोकेर पारदर्शी प्रक्रिया बनाउने तयारी थालिएको गृहमन्त्री सुदन गुरुङले जानकारी दिनुभएको हो। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आर्थिक लेनदेन पहुँच र अपारदर्शिताका गुनासा बढेपछि कैदी नायकीहरूको नियुक्ति प्रक्रिया रोकिएको जानकारी दिनुभएको हो। जेलमा जाँदा समेत मान्छेले कमाएर फर्किने अवस्था देखिएपछि कैदी नायकीहरूको नियुक्ति रोकेर पारदर्शी उपाय अप्नाउन लागि उहाँको भनाइ छ। हालसम्म आन्तरिक व्यवस्थापनमा जेल प्रशासनलाई सहयोग गर्ने भन्दै कैदी मध्येबाटै तोकिने चौकीदार नायके र भाइ नायके नियुक्ति गर्ने गरिएको थियो। समितिको बैठकमा सांसदहरूले उनीहरूको नियुक्ति प्रक्रिया अधिकार र प्रभावबारे प्रश्न उठाएका थिए। कारागार नियमावली 2020 कारागारको आन्तरिक व्यवस्थापनमा सहयोग लिन कैदी बन्दी मध्येबाट चौकीदार नायके र सहनायके राख्न सकिने व्यवस्था गरेको छ। यो व्यवस्था अनुसार 25 दरबन्दी बराबर एकजना नायके र 10 बन्दी बराबर एक सहनायकी रहने व्यवस्था छ। कारागार व्यवस्थापन विभागका अनुसार गएको असारसम्ममा मुलुकभरका 75 कारागारमा 10,400 थुनुवा र 18,300 कैदी राखिएको छ। मुलुकभरका 75 कारागारको क्षमता 16,000 हाराहारी कैदी राख्ने भए पनि हाल 1,550 महिला र 1,400 विदेशी सहित 28,000 भन्दा बढी कैदीबन्दी राखिएको विभागले जनाएको छ। शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशका राजधानीमा शिक्षा संवाद चलाउने भएको छ। मन्त्रालयले सातै प्रदेश पुगेर शिक्षक विद्यार्थी र अभिभावक सहित शिक्षा क्षेत्रका सरकारवालासँग छलफल गर्न लागेको हो। शिक्षा संवाद अभियानको पहिलो कार्यक्रम आज विराटनगरको आदर्श माविमा हुँदैछ। कोशीको विराटनगर, मधेसको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बोटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा शिक्षा संवाद कार्यक्रम हुने मन्त्रालयले जनाएको छ। यो कार्यक्रमका लागि शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटा लगायत खटिँदैछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक विद्यार्थी, प्रधानाध्यापक, अभिभावक र शिक्षासँग सरकारवालाको सुझाव संकलन गरिनेछ। छलफलबाट आएका सुझावलाई ऐनमा समेटिने शिक्षा मन्त्रालयले जनाएको छ। सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकले 30 वर्ष जागिर खाएका कर्मचारी 51 वर्षकै उमेरमा समेत अवकाशमा जान सक्ने देखिएको छ। कानून न्याय तथा संसदीय मामला मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा विधेयकको अन्तिम मस्यौदामा 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा पूरा भएका 51 वर्ष पुगेका कर्मचारीलाई पनि अनिवार्य विदाय गर्ने प्रावधान राखिएको हो। विधेयकमा पेन्सनका लागि यसअघिकै व्यवस्था कायम राखिए पनि उमेर र सेवा अवधिका आधारमा कर्मचारी विदाय गर्ने गरी 2 प्रस्ताव राखिएको हो। संसदमा दर्ता हुनु अघि नै कानून मन्त्रालयबाट मस्यौदा बाहिरिएपछि निजामती सेवाको माथिल्लो तहका कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन्। म्याग्दी जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।
4: पारिवारिक बेमेल भन्दा पनि डिपेन्डेन्ट भिजामा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो। अदालतमा गएको आर्थिक वर्षमा दर्ता भएका 591 मध्ये 345 मुद्दा सम्बन्ध विच्छेदका छन्। जिल्ला अदालतका श्रेष्ठदार जगत बहादुर भण्डारीका अनुसार गएको आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा मध्ये 285 मुद्दा फर्स्युट र 60 चालु आर्थिक वर्षमा जिम्मेवारी सारिएको छ। अधिकांश महिला सम्पत्ति वा अंश नलिई छोराछोरीको संरक्षण आफूले गर्ने शर्तमा मात्रै सम्बन्ध विच्छेद गर्न तयार भएको देखिएको उहाँको भनाइ छ। गएको आर्थिक वर्षमा दर्ता भएका 298 नयाँ मुद्दा मध्ये महिलाबाट 259 र पुरुषबाट 39 मुद्दा परेका थिए।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभागको हिस्सा बनाउने घोषणा गर्नुभएको छ। अब इरानलाई पूर्ण रूपमा पराजित गरेर हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने उहाँको दावी छ। न्यूयोर्कको प्रहरी एकेडेमीमा आयोजित सभामा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि चाँडै नै स्ट्रेट अफ हर्मुज अमेरिकाको भूभाग घोषणा गर्ने बताउनु भएको हो। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।
1: BS Gulkar Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नुवाकोटको शिवापुरी गाउँपालिका सात थाना भन्ज्याङमा पार्किङ गरेर राखेको माइक्रो भ्यानलाई अनियन्त्रित बसले ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, तीनजना घाइते भएका छन्। आज बिहान 8:30 बजेतिर बस अचानक गुडेर सड़क किनारमा रोकिराखेको खाली इभी भ्यानमा ठोकिएको थियो। ठक्करपछि दुवै गाडी सड़कबाट भिरमा खसेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका 5 जनालाई तत्काल उपचारका लागि काठमाडौँको ग्रीन सिटी अस्पताल पुर्याउन साथ 2 जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा काभ्रे बनेपा 8 की कृष्णमाया प्रजापति डंगोल र रामेश्वर खाँडादेवी की उदयमाया खत्रीको मृत्यु भएको हो। सर्लाही लालबन्दी 9 की सुजाता पखरेल, काभ्रे बनेपा 10 की शर्मिला श्रेष्ठ र दोलखा मेलुङ 6 की ज्ञानो श्रेष्ठ घाइते हुनु भएको छ। घाइते तीनैजनाको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। सरकारले जेएनजे विद्रोहका शहीद परिवार र घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतमा ऋण दिने भएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि ल्याउँदै जेएनजे शहीद परिवार र घाइतेलाई 50 लाखसम्म सहुलियतमा ऋण दिने व्यवस्था गरेको हो। कार्यविधि अनुसार जेएनजे आन्दोलनका शहीद परिवार र घाइते भएको कुरा सरकारबाट प्रमाणित भएको हुनुपर्नेछ। जेएनजे विद्रोहमा शहीद भएका व्यक्तिका पतिपत्नी, छोराछोरी र आमा बाबुले यो कर्ज पाउनेछन्। यो ऋण कृषि तथा पशुपन्छी, घरेलु तथा साना उद्योग, सेवा क्षेत्र, सूचना प्रविधि, पर्यटन, स्टार्टअप उद्यममा लगानी गर्नुपर्ने भनिएको छ। शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशका राजधानीमा शिक्षा संवाद शुरू गरेको छ। मन्त्रालयले सातै प्रदेश पुगेर शिक्षक, विद्यार्थी र अभिभावक सहित शिक्षा क्षेत्रका सरकारवालासँग छलफल गर्न लागेको हो। शिक्षा संवाद अभियानको पहिलो कार्यक्रम आज विराटनगरको आदर्श माविमा हुँदैछ। कोशीको विराटनगर, मधेसको जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको भुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढ़ीमा शिक्षा संवाद कार्यक्रम हुने मन्त्रालयले जनाएको छ। यो कार्यक्रमका लागि शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटा लगायत खटिँदैछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक र शिक्षासँग सरकारवालाको सुझाव संकलन गरिनेछ। छलफलबाट आएको सुझावलाई ऐनमा समेटिने शिक्षा मन्त्रालयले जनाएको छ। मकवानपुर हेटौडा 10 को बस पार्कमा गाडी पार्किङको विषयमा खुकुरी हाना आनुहुँदा 4 जना घाइते भएका छन्। धारिलो हतियारले आक्रमण गरेको आरोपमा प्रहरीले 4 जनालाई समातेको छ। मकवानपुरका डिएसपी माधव प्रसाद काफलेका अनुसार हिजो बस पार्किङ गाडी पार्किङका विषयमा मनहरी 1 मकरीका लक्ष्मण बर्तौला सहितका व्यक्तिबीच विवाद पर्दा खुकुरी हाना आनु भएको हो। घाइते 4 जनालाई हेटौडामा सामान्य उपचारपछि चितवन पठाइएको पनि उहाँले जानकारी दिनुभएको छ। प्रहरीले हेटौडा 12 पदम पोखरीका सुनिल थिङ, हेटौडा 15 भोरलेका करण लामा र मनहरी 1 मकारीका उज्जवल बर्तौला सहित भक्तपुर सूर्य विनायक 2 का लक्ष्मण विष्टलाई पक्राउ गरेको डिएसपी काफले जानकारी दिनुभएको छ। चितवनमा वर्षेनी औलोका बिरामीको संख्या बढ्न थालेको पाइएको छ। पोहोर साउनदेखि असारसम्मको 12 महिनामा चितवनमा 15 जना औलोका बिरामी फेला परेको तथ्याङ्क छ। चितवनमा 3,400 जनाको परीक्षण गर्दा 15 जनामा औलोको संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभएको हो। वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा संक्रमण देखिएको उहाँको भनाइ छ। अघिल्लो आर्थिक वर्षमा चितवनमा 8,400 जनाको नमुना परीक्षण गर्दा 11 जनामा औलो रोग देखिएको थियो। 2080/81 भने 8,860 जनाको परीक्षण गर्दा 10 जनामा संक्रमण देखिएको केसीले जानकारी दिनुभएको छ। एनफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो रोग लाग्ने र रोग लागेपछि ज्वरो आउने, टाउको बिस्तरी दुख्ने, बान्ता हुने, जाडो हुने, काम छुट्ने र पसिना र ज्वरो घट्ने लक्षण देखिने डाक्टरहरूको भनाइ छ। सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकले 30 वर्ष जागिर खाएका कर्मचारी 51 वर्षकै उमेरमा अवकाशमा जान सक्ने देखिएको छ। नेपालमा उत्पादित मदिराको ट्रेडमार्क वा लोगोमा स्कच वा स्कटिस शब्द प्रयोग गर्न नपाइने भएको छ।
4: सर्वोच्च अदालतले स्वदेशी मदिरामा यस्ता शब्द प्रयोग गर्न नपाउने फैसला गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले उच्च अदालत पाटन र उद्योग विभागको निर्णय सदर गर्दै यस्तो फैसला गरेको हो। रूपन्देहीको मोहिनी हाइजिन प्रोडक्ट्सले मदिराको ट्रेडमार्कमा स्कच शब्द राख्न खोजेपछि बेलायत स्थित द स्कच विस्की एसोसिएशनले आपत्ति जनाएको थियो। त्यसपछि उद्योग विभागले शब्द हटाउन निर्देशन दिएको थियो। सर्वोच्चले स्कच शब्द स्कटल्याण्डसँग जोडिएको भौगोलिक पहिचान भएकाले नेपाली मदिरामा प्रयोग गर्दा उपभोक्ता भ्रममा पर्न सक्ने ठहर गरेको छ। विदेशी भौगोलिक संकेतको संरक्षण गर्नु नेपालको अन्तर्राष्ट्रिय दायित्व भएको अदालतको भनाइ छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मज जलमार्गलाई छिट्टै अमेरिकी भूभागको हिस्सा बनाउने दावी गर्नुभएको छ। न्यूयोर्कको प्रहरी एकेडेमीमा आयोजित सभामा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि चाँडै नै स्ट्रेट अफ हर्मज अमेरिकाको भूभाग घोषणा गर्ने बताउनु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: Live Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नुवाकोटको शिवापुरी गाउँपालिका सात थाना भन्ज्याङमा पार्किङ गरेर राखेको माइक्रो भ्यानलाई अनियन्त्रित बसले ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, तीनजना घाइते भएका छन्। आज बिहान 8:30 बजेतिर बसले सड़क किनारमा रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि दुवै गाडी सड़कबाट करिब 40 मिटर तल भिरमा खसेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका 5 जनालाई तत्काल उपचारका लागि काठमाडौँको ग्रीन सिटी अस्पताल पुर्याउन साथ 2 जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा काभ्रे बनेपा 8 की कृष्णमाया प्रजाति डंगोल र कृष्णमाया प्रजापति डंगोल र रामेसाप खाडादेवीकी उदयमाया खत्रीको मृत्यु भएको हो। सर्लाही लालबन्दी 9 की सुजाता पोखरेल, काभ्रे बनेपा 10 की शर्मिला श्रेष्ठ र दोलखा मेलुङ 6 की ज्ञानु श्रेष्ठ घाइते हुनुभएको छ। घाइते तीनैजनाको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। नेपाल आयल निगमले आज काठमाडौँका 5 ठाउँबाट खाना पकाउने ग्यास वितरण गरिरहेको छ। ती 5 ठाउँमा उपभोक्ताको ठूलो भिड लागेको छ। यति बेला झरी परेकाले लाइन अस्तव्यस्त बनेको छ। निगमले सार्वजनिक सूचना जारी गर्दै विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिहान 10 बजेदेखि बिक्री वितरण गरिरहेको हो। टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिँदैछ। यातायात कार्यालय परिसरबाट पनि विभिन्न ब्रान्डका ग्यास वितरण गरिँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभागको हिस्सा बनाउने दावी गर्नुभएको छ। न्यूयोर्कको प्रहरी एकाडेमीमा आयोजित सभामा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि चाँडै नै स्ट्रेट अफ होर्मुज अमेरिकाको भूभाग घोषणा गर्ने बताउनु भएको हो।
4: एन्ड आफ्टर वी फिनिश डिफीटिङ इरान व्हिच इज बीइङ वेरी बैडली डिफीटेड प्रीटी सून आई विल बी डिक्लेयरिंग द होर्मुज स्ट्रेट a territory of the United States. We have the blockade. No ships get through unless we want them to.
3: मध्यपूर्वमा युद्ध सुरु भए यता तेहरानले बन्द गरेका महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमा थियो अमेरिकाले नियन्त्रण जमाइसकेको समेत ट्रम्पको भनाइ छ। व्हाइट हाउसका एकजना अधिकारीले भने ट्रम्पले यो टिप्पणी ठट्टाका रूपमा भनेको बताएको वर्ल्ड स्ट्रीट जर्नलले जनाएको छ। इरानका उपविदेश मन्त्री काजिम घारिबाबादीले भने सामाजिक सञ्जाल एक्समा लेख्दै स्ट्रीट अफ होर्मुज इरानी थियो, इरानी हो र इरानी रहनेछ भन्नुभएको छ। होर्मुज जलमार्ग इरानको निर्णय अनुसार बन्द वा खुला हुने उहाँको भनाइ छ। मकवानपुर हेटौँडा 10 को बस पार्कमा गाडी पार्किङको विषयमा खुकुरी आना आनाउँदा 4 जना घाइते भएका छन्। धारिलो हतियारले आक्रमण गरेको आरोपमा प्रहरीले 4 जना पक्राउ गरेको छ। मकवानपुरका डिएसपी माधव प्रसाद काफ्लेका अनुसार हिजो बस पार्कमा गाडी पार्किङको विषयमा मनहरी एक मकरीका लक्ष्मण बर्तवला सहितका व्यक्तिबीच विवाद पर्दा खुकुरी आना आनु भएको हो। घाइते 4 जनालाई हेटौँडामा सामान्य उपचारपछि चितवन पठाइएको उहाँले जानकारी दिनुभएको छ। चितवनमा वर्षिनी औलोका बिरामीको संख्या बढ्न थालेको पाइएको छ। पोहोर साउनदेखि असारसम्मको 12 महिनामा चितवनमा 15 जना औलोका बिरामी फेला परेको तथ्याङ्क छ। चितवनभर 3,400 जनाको परीक्षण गर्दा 15 जना बिरामी फेला परेका हुन्। वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्षमा चितवनमा 8,400 जनाको नमुना परीक्षण गर्दा 11 जनामा औलो देखिएको थियो। सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकले 30 वर्ष जागिर खाएका कर्मचारी 51 वर्षकै उमेरमा अवकाशमा जान सक्ने देखिएको छ। गुल्मी रेसुङ्गा नगरपालिकाले मकैको डाँठबाट रस निकालेर खुदो बनाउने प्रविधि परीक्षण गरेको छ।
5: रेसुङ्गा 3 भाँडा गाउँमा स्थानीय जातको मकै र सिपी मकैको डाँठ प्रयोग गरी रस निकालेर गोड तथा खुदो उत्पादनको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। इन्टरनेशनल एसोसिएसन अफ एग्रिकल्चरल स्टुडेन्ट्स आईएएएसको सहयोगमा खुदो उत्पादन प्रविधिको परीक्षण गरिएको हो। मकैको डाँठबाट निकालिएको रसबाट तयार पारिएको खुदो उखुबाट बनेको खुदो जस्तै देखिने र खाँदा पनि स्वादिष्ट रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनु भएको छ। उत्पादित खुदोको गुणस्तर तथा खाद्य सुरक्षा सम्बन्धी परीक्षणका लागि खाद्य विभाग अन्तर्गत प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी गरिएको छ। परीक्षणबाट सकारात्मक नतिजा आए मकैको डाँठबाट खुदो र गुड उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाइने नगर प्रमुख पन्थीले बताउनु भयो।
3: मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा भारी वर्षा हुने अनुमान गरेको छ। मनसुनी वायुको प्रभावले आज बागमती गण्डकी र कर्णालीका पहाड़ी भेगसँगै लुम्बिनीका पहाड़ी र तराई भेगका एक ठाउँमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर ठाउँको आसपास र पश्चिममा सरदरको ठाउँभन्दा उत्तरतिर देखिएको मौसम विभागले जनाएको छ। नमस्कार।
2: It's like a breath of fresh air.
6: Gorkha Connection, connecting Gorkhas around the world.
7: Gorkha Connection. BFBS.
8: 4, 3, 2, 1.

0: गोरखा रेडियो तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
1: हो
0: के गर्दै गरेको
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफपीएस का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
1: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
0: यो पीएफ

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको

निजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विधान अनुसार नचले कार्यवाही हुने बताउनु भएको छ। झापा एक काठमाडौँको फुटसल प्रतियोगिता स्थलमा संचारकर्मीसँग कुरा गर्दै उपसभापति शर्मा,
4: खेलमा एउटा विधि हुन्छ नि, बस नेपाली काङ्ग्रेस पार्टीको एउटा विधि बमोजिम नेपाली काङ्ग्रेस पार्टीको विशेष महाधिवेशन भयो, विशेष महाधिवेशन सकिसकेपछि त्यो विधिलाई पालना गरेर हामी सबै जाउँ, त्यसमा फरक मत राख्दै गर्दाखेरि सम्मानित सर्वोच्च अदालतले एउटा फैसला गरिसकेको छ, अदालतले फैसला गरिसके बमोजिम एउटा जे निर्णय आएको छ सबैलाई मानेर जाने हो। अदालतले नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बदर गरेको छैन, सभापति गगन थापा होइन भनेर उल्ट्याएको अवस्था बिल्कुलै होइन, त्यसैले नेपाली काङ्ग्रेसको सभापति को हो भनिरहँदै गर्दाखेरि उहाँहरू अल्मलिनुपर्ने, केन्द्रीय समिति को भन्दा अल्मलिनुपर्ने अवस्था छैन, त्यसैले आवेगमा आएर होइन अब यता नेम प्लेट राख्ने उता राख्ने, उहाँ पनि नै सभापति हो, उहाँ पनि नै कार्य समिति नै हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा भनेको चाहिँ खेलको नियम विधिभन्दा त्यो बाहिरको कुरा हुन्छ। हामी आग्रह गर्छौँ कि विधिभित्र जसरी खेल चल्छ त्यसरी नै विधिभित्र राजनीति चल्छ।
3: नुवाकोटको शिवपुरी गाउँपालिका सात थाना भन्ज्याङमा पार्किङ गरेर राखेको माइक्रोभ्यानलाई अनियन्त्रित बसले ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, तीनजना घाइते भएका छन्। आज बिहान 8:30 बजेतिर बसले सड़क किनारमा रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि दुवै गाड़ी सड़कबाट भीरमा खसेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका पाँचजनालाई तत्काल उपचारका लागि काठमाडौँको ग्रीन सिटी अस्पताल पुर्याउन साथ दुईजनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा काभ्रे बनेपा आठकी कृष्णमाया प्रजापति डंगोल र रामेछाप खाँडादेवी कि उदय माया खत्रीको मृत्यु भएको हो। सर्लाही लालबन्दी नौकी सुजाता पोखरल, काभ्रे बनेपा दशकी शर्मिला श्रेष्ठ र दोलखा मेलुङ छकी ज्ञानु श्रेष्ठ घाइते हुनुभएको छ। तीनैजना घाइतेको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। नेपाल अल निगमले आज काठमाडौँका पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गरिरहेको छ। निगमले सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिण्डर अहिले बिहान 10 बजेदेखि बिक्री वितरण भइरहेको जानकारी दिएको हो। सूचना अनुसार टेकु परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सागर सिद्धार्थ र श्री र हिमाल ग्यास वितरण गरिँदैछ। यसै गरी यातायात कार्यालय परिसर चाबहिलबाट नेपाल र एचपी ग्यास राधा स्वामी कीर्तिपुर परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीमाया श्रीकृष्ण साइबा र ओम ग्यास वितरण हुँदैछ। निगमका अनुसार राधा स्वामी वसुन्धरा परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम भानु र ओम पुरानो जिल्ला प्रशासन कार्यालय बबरमलबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सागर हिमाल एसटीसी लोकप्रिय र सूर्य ग्यास बिक्री हुँदैछ। निगमले अति आवश्यक भएका व्यक्तिले मात्र आफ्ना नागरिकता र राष्ट्रिय परिचय पत्र सहित विभिन्न बिहान 10 बजेदेखि 6 बजेसम्म तोकेको ठाउँमा ग्यास खरिद गर्न सक्ने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभागको हिस्सा बनाउने दावी गर्नुभएको छ। न्यूयोर्कको प्रहरी एकाडेमीमा आयोजित सभामा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि चाँडै नै स्ट्रेट अफ होर्मुज अमेरिकाको भूभाग घोषणा गर्ने बताउनु भएको हो।
5: And after we finish defeating Iran, which is being very badly defeated, pretty soon I'll be declaring the Hormuz Strait a territory of the United States. We have the blockade. No ships get through unless we want them to.
3: मध्यपूर्वमा युद्ध सुरु भएता तेहरानले बन्द गरेका महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये अमेरिकाले नियन्त्रणमा जमाएको समेत ट्रम्पको भनाइ छ। व्हाइट हाउसका एकजना अधिकारीले भने ट्रम्पले यो टिप्पणी ठट्टाका रूपमा भनेको बताएको वाल स्ट्रीट जर्नलले जनाएको छ। इरानका उपविदेश मन्त्री काजिम घरीबाबादीले सामाजिक सञ्जाल एक्समा लेख्दै स्ट्रीट अफ होर्मुज इरानी थियो, इरानी हो र इरानी नै रहन्छ भन्नुभएको छ। होर्मुज जलमार्ग इरानको निर्णय अनुसार बन्द वा खुला हुने पनि उहाँको भनाइ छ। मकवानपुर हेटौडा 10 को बस पार्कमा गाड़ी पार्किङको विषयमा खुकुरी हानाहान हुँदा चारजना घाइते भएका छन्। धारिलो हतियारले आक्रमण गरेको आरोपमा प्रहरीले चारजनालाई समातेको छ। मकवानपुरका डीएसपी माधव प्रसाद काफलेका अनुसार हिजो बस पार्कमा गाड़ी पार्किङका विषयमा मनहरी एक मकरीका लक्ष्मण बर्तौला सहितका व्यक्ति बीच विवाद पर्दा खुकुरी हानाहान भएको हो। घाइते चारै जनालाई हेटौडामा सामान्य उपचारपछि चितवन पठाइएको पनि उहाँले जानकारी दिनुभएको छ। प्रहरीले हेटौडा 12 पदम पोखरीका सुनिल थिङ, हेटौडा 15 भोरलेका करण लामा र मनहरी 1 मकरीका उज्जवल बर्तौला र भक्तपुर सूर्य विनायक 2 लक्ष्मण विष्टलाई पक्राउ गरिएको डीएसपी काफ्लेले जानकारी दिनुभएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: BFBS Gorkha Radio.
6: It's like a breath of fresh air.
7: Gorkha Connection. Connecting Gorkhas

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो बीएफपीए

0: KFVS गोरखा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ
2: BFBS Gorkha Radio
3: BFBS
2: The Forces Station
3: Backs the music
2: The Forces

0: कांग्रेस नेता डाक्टर शेखर कोइरालाले आफूहरू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। कांग्रेस देउवा पक्षको राष्ट्रिय भेलामा पत्रकारसँग कुरा गर्दै नेता कोइराला,
1: हामीले समय समयमा परिमार्जित गर्दै जानुपर्छ, यस्तै भेलाले परिमार्जित गर्दै जान्छ। मलाई लाग्छ विगतमा आउन सक्ने सम्भावना कम छ, आयो भने त्यसपछि सोचौँला कि अनि त्यसपछि अरू सबै छलफल गरेर निर्णय गर्छौँ। तर अर्को पार्टी खोल्न चाहिने म त्यसको पक्षमा छुइनँ, त्यो पक्षमा बिल्कुलै छैन।
0: उहाँले अहिलेको सरकार काम चलाउ सरकार मात्र भएको टिप्पणी पनि गर्नुभएको छ।
1: यो मलाई लाग्छ साधारण सरकार हो, कुनै हुन त बहुमत छ उनीहरूको, तर ठोस कुनै राम्रो काम गरेको त मलाई लाग्दैन। नयाँ कुनै नीतिहरू ल्याएको त छैनन् उनीहरूले, खालि यो काम चलाउ सरकार भनौँ न।
0: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता महत्वपूर्ण हुने बताउनु भएको छ। आज बिहान महाराजगंजको आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै पूर्व सभापति देउवा,
2: प्रेस फ्रिडम स्वतन्त्र
0: फरक प्रसंगमा बोल्दै सुदूरपश्चिमले आफूलाई धेरै दिएकाले अब आफूले सुदूरका लागि काम गर्ने उहाँको भनाइ छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विधान अनुसार नचले कार्यवाही हुने चेतावनी दिनुभएको छ। आज ललितपुरमा दोस्रो झापा एक काठमाडौँ कप फुटबल सल प्रतियोगितामा सहभागी हुन पुग्नुभएका उपसभापति शर्मा,
3: खेलमा एउटा विधि हुन्छ नि, बस नेपाली काँग्रेस पार्टीको एउटा विधि बमोजिम नेपाली काँग्रेस पार्टीको विशेष महाधिवेशन भयो, विशेष महाधिवेशन सकिसकेपछि त्यो विधिलाई पालना गरेर हामी सबै जाउँ। त्यसमा फरक मत राख्दै गर्दाखेरि सम्मानित सर्वोच्च अदालतले एउटा फैसला गरिसकेको छ, अदालतले फैसला गरिसके बमोजिम एउटा जे निर्णय आएको छ सबैलाई मानेर जाने हो। अदालतले नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बदर गरेको छैन, सभापति गगन थापा होइन भनेर उल्ट्याएको अवस्था बिल्कुलै होइन। त्यसैले नेपाली काङ्ग्रेसको सभापति को हो भनिरहँदै गर्दाखेरि उहाँहरू अल्मलिनुपर्ने, केन्द्रीय समिति को भन्दा अल्मलिनुपर्ने अवस्था छैन। त्यसैले आवेगमा आएर होइन, अब यता नेम प्लेट राख्ने उता राख्ने, उहाँ पनि नै सभापति हो, उहाँ पनि नै कार्य समिति नै हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा भनेको चाहिँ खेलको नियम विधिभन्दा त्यो बाहिरको कुरा हुन्छ। हामी आग्रह गर्छौँ कि विधिभित्र जसरी खेल चल्छ त्यसरी नै विधिभित्र राजनीति चल्नु।
0: खाजा खान रोकिएको बसाफै गुर्दा नुवाकोटमा दुई तीर्थयात्रीको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद ढकालका अनुसार काठमाडौँबाट तुप्सेश्वरधाम दर्शनका लागि तीर्थयात्री लिएर हिँडेको बस थाना बन्ज्याङको सड़क छेउमा रोकिएको समयमा आफै गुडेर दुर्घटनामा परेको हो। बस रोकेर चालक र यात्रुहरू खाजा खान भएको समयमा आफै गुडेको बसले अगाडि रोकिराखिएको इभी भ्यानलाई समेत ठक्कर दिएको थियो। दुवै गाडी सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका 8 का 54 वर्षीय कृष्णमाया प्रजापति र रामेछापको खाँडादेवी गाउँपालिका 2 का 65 वर्षीय उदय माया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सर्लाही लालबन्दी 9 की सुजाता पोखरेल, काभ्रे बनेपा 10 की शर्मिला श्रेष्ठ र दोलखा मेलुङ 6 की ज्ञानु श्रेष्ठ घाइते हुनुभएको छ। तीनैजना घाइतेको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। लघु वित्त पीड़ितको आन्दोलनमा जान लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले घरमै रोकेको छ। आज लघु वित्त पीड़ित ललितपुरको हरिहर भवन राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय बाहिर प्रदर्शन गरिरहँदा प्रदर्शनमा सहभागी हुन जाने तयारी गरिरहनु भएका प्रसाईलाई प्रहरीले भक्तपुरको ठिमीको निवासमै रोकेको हो। प्रसाई घरबाट निस्किन अघि नै प्रहरी पुगेको थियो। त्यसपछि प्रहरीले आफूलाई घरबाट निस्किनै नदिएको प्रसाईले बताउनु भएको छ। प्रसाईको घर अगाडि प्रहरीको भ्यान राखिएको छ, साथै उहाँको घर वरिपरि प्रहरी पनि परिचालन गरिएको छ। इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 जनाको मृत्यु भएको छ। आज बिहान 5 बजे फ्लोरेस्ट क्षेत्रमा 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो। भूकम्प गएको केही घण्टाभित्र इण्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीले कम्तीमा 38 जनाको मृत्यु भएको पुष्टि गरेको हो। त्यहाँ भत्किएका र घर तथा संरचनाहरूको भग्नावशेषमा पुरेका खोजी तीव्र पारिएको छ। खबर यति नै।
2: BFBS Kulkar Radio.

0: samudayamaa.
1: Pelaajan pari.
0: On air.
1: App-maa.
0: Ani smart speaker-maa bandhos.
2: Play BFBS.
1: You, BFBS Gorkha Radio Ho.
0: Radio. Gorkha Radio Ho.
3: पोखरामा दिउँसो विजयपुर खोलाले बगाउँदा दुई बालक बेपत्ता भएका छन्। दसजनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा दुईजनालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। आठजना पनि सकुशल छन्। नामथर र ठेगाना नखुलेका अन्दाजी 14-15 वर्षका दुईजना बालक बेपत्ता भएका हुन्। उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय सिसुवा, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय राम बजारबाट गरेर 21 जनाको प्रहरी टोली खोजीमा खटिएको छ। यसै गरी सशस्त्र प्रहरी बेस क्याम्प कुडहरबाट 9 जनाको गोताखोर सहितको टोली समेत परिचालन भएको प्रहरीले जनाएको छ। नवलपरासीको सुस्तावासीले 2 हप्ता लगाएर बनाएको बाँध बाढीले भत्काएको छ। सुस्ता गाउँपालिका 5 को थारू टोलमा 25-30 लाखको जनश्रमदानबाट बनाएको बाँध हिजो बाढीले बगाएको सुस्ता बचाउ संघर्ष समितिका संयोजक बाबु खानले जानकारी दिनुभएको छ। बाँध भत्किएपछि पूरै बस्ती खतरामा परेको उहाँले बताउनु भएको छ। सुस्ता जोगाउन संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले पहल गर्नुपर्ने खानको माग छ। 15 साउनदेखि निर्माण शुरू भएको बाँध भत्किँदा कतैबाट गुहार नपाएको सुस्तावासीले गुनासो गरेका छन्। काँग्रेसका नेता डाक्टर शेखर शशाङ्क कोइरालाले आफूहरू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। काँग्रेस देउबा पक्षको राष्ट्रिय भेलामा पत्रकारसँग कुरा गर्दै नेता कोइराला,
4: हामीले समय समयमा परिमार्जित गर्दै जानुपर्छ, यस्तै भेलाले परिमार्जित गर्दै जान्छ। मलाई लाग्छ विगतमा आउन सक्ने सम्भावना कम छ। आयो भने त्यसपछि सोचौँला कि अनि त्यसपछि अरू सबै छलफल गरेर एउटा निर्णय गर्छौँ। तर अर्को पार्टी खोल्न चाहिने म त्यसको पक्षमा छुइनँ, त्यो पक्षमा बिल्कुलै छैन।
3: उहाँले अहिलेको सरकार काम चलाउ सरकार मात्र भएको टिप्पणी पनि गर्नुभएको छ।
4: यो मलाई लाग्छ साधारण सरकार हो, कुनै हुन त बहुमत छ उनीहरूको, तर ठोस कुनै राम्रो काम गरेको त मलाई लाग्दैन। नयाँ कुनै नीतिहरू ल्याएको त छैनन् उनीहरूले, खालि यो काम चलाउ सरकार भनौँ न।
3: काँग्रेसका पूर्व सभापति शेरबहादुर देउबाले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता महत्वपूर्ण हुने बताउनु भएको छ। आज बिहान महाराजगंजको आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै पूर्व सभापति देउबा,
5: प्रेस फ्रिडम स्वतन्त्र
3: फरक प्रसङ्गमा सुदूरपश्चिमले आफूलाई धेरै दिएकाले अब आफूले पनि सुदूरका लागि काम गर्ने उहाँको भनाइ छ।
5: सुदूरपश्चिम
3: वेल्सका राजकुमारले डढेलो नियन्त्रणमा खटिएका आपतकालीन सेवाकर्मीहरूलाई धन्यवाद दिँदै यसबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्नुभएको छ। इङ्ल्याण्ड र वेल्समा लागेको डढेलो नियन्त्रणमा सघाउन 200 सैनिकहरू परिचालन गरिएको छ। वेस्टमिन्स्टर फायर सर्भिसका प्रमुख अग्नि नियन्त्रक साइमन टुहिल,
6: Some of the grass fires that occurred across the West Midlands and indeed the country have been started by disposable barbecues. And rather frustratingly for me and my colleagues, we have been attending serious grass fires across the West Midlands that we think have been started deliberately.
3: इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 जनाको मृत्यु भएको छ। आज बिहान 5 बजे फ्लोरेस क्षेत्रमा 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो। भूकम्प गएको केही घण्टाभित्र इन्डोनेसियाले राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीले कम्तीमा 38 जनाको मृत्यु भएको पुष्टि गरेको हो। त्यहाँ भत्किएका घर र संरचनाहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी तीव्र पारिएको छ। मुख्य झट्कापछि पनि दर्जनौ पराकम्पहरू आइरहेको बताइएको छ। भूकम्पपछि त्यहाँ ठूलो भागदौड मचिएको थियो। एभरेस्ट वुमेन्स भलिबल लीगको तेस्रो संस्करण असोज 3 साता हुने भएको छ। काठमाडौँ दशरथ रङ्गशाला कवर्ड हलमा असोज 15-24 गतेसम्म प्रतियोगिता हुने ईडब्ल्यूबीले जनाएको छ। नेपाल भलिबल संघले पनि लीगको तेस्रो संस्करणको मितिलाई स्वीकृति प्रदान गरेको छ। यससँगै लीगको तयारी अगाडि बढेको ईडब्ल्यूबीले जनाएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: काङ्ग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला राष्ट्रिय सम्मेलनमा परिणत भएको छ। यही शनिबारदेखि शुरू भएको बन्द सत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेश हुँदै गर्दा भेलालाई राष्ट्रिय सम्मेलनको रूपमा नामाङ्कन गरिएको हो। यो समूहले सुकेधाराको मिराकल पार्टी भेन्यूमा भेलाका लागि राखिएको ब्यानर समेत परिवर्तन गरेको छ। परिवर्तित ब्यानरमा राष्ट्रिय सम्मेलन लेखिएको छ। देउबा समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले विधानले अधिवेशन महाधिवेशन र सम्मेलन मात्र चिन्ह जारी कार्यक्रमलाई अधिवेशन भन्न नमिल्ने भएकाले राष्ट्रिय सम्मेलन भनिएको बताउनु भएको छ। विक्रमसम्म 2060 सालदेखि उत्पादन बन्द भएको बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि सरकारले प्रक्रिया अगाडि बढाएसँगै यस क्षेत्रका उद्योगी व्यवसायी मात्र होइन यही उद्योगमा 34 वर्ष बढी समय बिताएका श्रमिकहरू समेत खुशी भएका छन्। बुटवलबाट छवि पाण्डेको यो रिपोर्ट।
4: बुटवल धागो कारखानामा 34 वर्ष बिताउनु भएका सुदर्शन यादव सरकारले पुनः कारखाना सञ्चालन गर्ने खबरले खुसी बन्नु भएको छ। हाम्रै नेपाली युवाहरूले काम पाउने भएपछि खुसी लागेको भन्दै उहाँले यो उद्योग पूर्ण क्षमतामा चलाउन सकिने बताउनुभयो। उद्योग चलाउनु पर्छ भन्ने कसैको भिजन नभएको कारण बन्द भएको यादवको गुनासो छ।
5: 34 वर्ष भयो त, बहुत खुसी हजुर। सुरुदेखि देखेछु नि नयाँ जेनेरेसन हाम्रो नेपाली काम गर्छ भने बहुत खुसी लाग्छ। धागो उत्पादन हुने धागोलाई कलर गर्नुपर्ने बोयलर छ, ड्याङ छ, कसैको हजुर भिजनै थिएन यो चलोस् भनेर नयाँ नयाँ काम पायो भने खुसी नै हो।
4: उद्योगको प्रशासन र मेन्टेनेन्स विभागको प्रमुख रूपमा कार्यरत रहनुभएका यादव कारखानाको मेसिन सबै खिया लागेको अवस्थामा भए पनि यसको सामान सबै पाइने भएकोले मेसिनको मर्मतसँगै क्षमता बढाउने हो भने सञ्चालन गर्न सकिने दावी गर्नुभयो।
5: मसिन त किन काम लाग्दैन, काम लाग्छ तर मेन्टेनेन्स गरेर आयो छ कि यसको क्षमता अलिक कम छ नि, क्षमता बढाइदिनु पर्यो, अलिकति संरचना गर्दैन, नयाँ टेक्नोलोजी सेट गर्यो भने त चल्छ, किन चल्दैन, लोहा लकड त हो हजुर, यसको पार्टहरू सबै पाउँछ।
4: कारखानाका निमित्त प्रमुख दोलराज शर्माले सरकारले गठन गरेको सम्पत्ति मूल्याङ्कन तथा अध्ययन टोलीले गरेको सिफारिसको आधारमा कारखाना सञ्चालन हुने बताउनुभयो। उहाँका अनुसार विज्ञ टोलीले कारखाना सञ्चालन गर्न सकिने ठहर गरेको छ। दशैं अगाडि नै यो विषयमा टुङ्गो लाग्ने उहाँको भनाइ छ।
6: अहिले अब हामीले सम्पत्ति दायित्व मूल्याङ्कन गर्न र कारखानाको सञ्चालन सम्बन्धमा अब कसरी कुन मोडले दिन जान सकिन्छ ती विषय रिपोर्ट दिने गरी नै सम्पत्ति दायित्व मूल्याङ्कन गर्न टोली खटाइयो। अध्ययन टोलीले के भन्छ त्यसको आधारमा मात्रै त्यो मेसिनहरू नयाँ थप गरेर सञ्चालनको सम्भाव्यता अब हुन सक्छ। त्यस्तो यही मेसिनहरूले भन्दा पनि नयाँ मेसिन थपेर भदौ अन्तिम अथवा दशैँसम्म होला।
4: बुटवलका उद्योगी हरिप्रसाद अर्यालले यो उद्योग सञ्चालन हुने खबरले बुटवलका उद्योगी व्यवसायी उत्साहित भएको बताउनुभयो। 2039 सालमा निर्माण सुरु भएको कारखानाले 2048 सालदेखि व्यावसायिक उत्पादन थालेको थियो।
3: अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेको र पश्चिमा सैनिक फर्किएको 5औं वर्षगाँठ मनाउँदै गर्दा राजधानी काबुलमा ठूलो सैन्य परेड र उत्सवहरूको आयोजना गरिएको छ। काबुलको भूतपूर्व अमेरिकी दूतावास बाहिर तालिबानका लडाकुहरूले सैनिक बख्तरबन्द गाडीहरू ब्यानर र आफ्नो आधिकारिक सेतो झण्डा प्रदर्शन गर्दै यस दिनलाई विजय उत्सवको रूपमा मनाएका छन्। बीबीसी संवाददाता इयान म्याकविलियमको रिपोर्ट।
7: The Interior Minister, Sirajuddin Haqqani, said in a video address that the Taliban's return was the result of courage and divine assistance. While the bombings and terror attacks of the past have largely ended, the Taliban are accused of multiple human rights abuses, particularly the severe repression of women and girls, who are now virtually excluded from all public life. They have carried out some new construction projects, but unemployment and extreme poverty are widespread as a result of international isolation.
3: म्याग्दी जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।
8: पारिवारिक बेमेल भन्दा पनि डिपेन्डेन्ट भिजामा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो। अदालतमा गएको आर्थिक वर्षमा दर्ता भएका 591 मध्ये 345 मुद्दा सम्बन्ध विच्छेदका छन्। जिल्ला अदालतका श्रेष्ठदार जगत बहादुर भण्डारीका अनुसार गएको आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा मध्ये 285 मुद्दा फर्छ्योट र 60 चालू आर्थिक वर्षमा जिम्मेवारी सारिएको छ। अधिकांश महिला सम्पत्ति वा अंश नलिई छोराछोरीको संरक्षण आफूले गर्ने शर्तमा मात्रै सम्बन्ध विच्छेद गर्न तयार भएको देखिएको उहाँको भनाइ छ। गएको आर्थिक वर्षमा दर्ता भएका 298 नयाँ मुद्दा मध्ये महिलाबाट 259 र पुरुषबाट 39 मुद्दा परेका थिए। म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले वैदेशिक रोजगारका लागि कागजात बनाउने उद्देश्यले अदालतमा विवाह र सम्बन्ध विच्छेद गर्ने धेरै हुने गरेका बताउनु भएको छ।
3: नमस्कार।
2: Movie.

मुभी एन्ड मोरको एउटा अर्को एपिसोड तपाईँहरूको लागि आइसकेको छ BFBS गोर्खा रेडियोमा र साथमा म संगीता श्रेष्ठ तपाईँहरूको लागि हरेक हप्ता नेपाली सिनेमाहरूको कलेक्सन लिएर आउने यो कार्यक्रम लिएर आज पनि आइसकेको छु र आजको एपिसोडमा पनि तपाईँहरूले पाउनुहुनेछ यस्ता यस्ता कलेक्सन यस्ता यस्ता जानकारी त्यो पनि नेपाली सिनेमाको बारेमा र आजको नेपाली सिनेमाको कलेक्सनहरू जान्नको लागि तयार हुनुहोस् त्योभन्दा पहिले म गीत सुनाउँछु गीतपछि मात्रै हामी कुरा गर्नेछौँ आजको हाम्रो कलेक्सनको बारेमा

नर्मली कुनै पनि सिनेमा रिलिज हुनुभन्दा केही महिना अगाडि नै फिल्मको सम्पूर्ण कामहरू सकिएर होइन पोस्ट प्रोडक्सनको काम सकिएर त्यसलाई रिलिज गर्नको लागि पब्लिसिटीको तयारीमा मात्रै लाग्ने गर्छन् धेरै जसो सिनेमाको टिम भनौँ न. तर यति बेला पनि मलाई कुरा गर्न मन लाग्यो पछिल्लो केही हप्ता अगाडि भनौँ केही हप्ता अगाडि अफकोर्स एकदमै नेगेटिभ वेमा चाहिँ कन्ट्रोभर्सी भएको थियो यो गीतको होइन जुन गीतलाई लिएर चाहिँ एउटा अवस्था यस्तो आयो कि गीतलाई युट्युबबाट झिक्नुपर्ने अवस्था पनि आयो. कुरा गर्दैछु मास्टरनीको प्रियङ्का कार्कीको होम प्रोडक्सनमा बनाएको नयाँ सिनेमा हो यो र पहिलो सिनेमा पनि हो जुन सिनेमाको एउटा भिडियोले निकै कन्ट्रोभर्सी ल्यायो त्यो पनि नेगेटिभ वेमा. यो सिनेमा रिलिज हुनलाई धेरै दिन बाँकी छैन भदौको 5 गते यो सिनेमालाई रिलिज गर्ने भनेर भनिएको हो. तर यति बेला सिनेमा रिलिज हुन केही समय मात्रै बाँकी हुँदाखेरि फिल्मलाई रिसुट गरियो. रिसुट पनि 8-9 दिनको चाहिँ सेड्युल राखेर चाहिँ सिनेमाको केही पोर्सन रिसुट गरियो. किन गरियो त भनेर प्रश्न गर्दाखेरि आन्सर के आयो भने फिल्म रेडी भइसकेको थियो र हामी केही सिलेक्टिभ हामी नजिकका मान्छेहरू हामीले मिलेर जब यो सिनेमा हेऱ्यौँ तब हामीले के देख्यौँ भने केही कुराहरू सायद अलिकति मिलेन कि रिसुट गर्नुपर्छ कि यसलाई एकपल्ट अझै सुट गरियो भने अझै बेस्ट होला जस्तो लागेको कारणले गर्दाखेरि हामीले चाहिँ ती दृश्यहरूलाई रिसुट गरिएको हो भन्ने कुरा चाहिँ प्रियङ्का कार्की आफैले पनि एक्सेप्ट गरेकी छिन्. तपाईँहरूलाई यो पनि बताइदिइहालौँ कि यो सिनेमा जसले निर्देशन गरेका छन् उनलाई हामीले बङ्गाली भाषी निर्देशकको रूपमा चिन्दछौँ सुभेन्द्र घोष होइन. सुभेन्द्र घोषलाई चाहिँ यो सिनेमा चाहिँ निर्देशन गर्न दिइयो जसले योभन्दा अगाडि नेपाली सिनेमाको कुरा गर्ने हो भने आई एम जित बहादुर पनि निर्देशन गरेका थिए र यो रिसुटमा चाहिँ उनलाई फेरि बोलाएर उनले फेरि इन्भल्भ भएर काम गरेको त होइन तर यो जति पनि बाँकीको सेड्युल थियो होइन जुन गर्नुपर्ने बाँकी त्यो चाहिँ सिमोज सुनवार नेपाली सिनेमाका अर्को एकजना निर्देशकलाई चाहिँ जिम्मा दिएको थियो यो जति पनि बाँकी थियो त्यो सुट गर्नको लागि र यो कुराको जानकारी यसका निर्देशक सुभेन्द्र घोषलाई चाहिँ दिएर नै गरिएको हो भनेर पनि प्रियङ्का कार्कीले बताइन् र हो हामीले केही दिनको सुट गरेको हो र यसले चाहिँ सिनेमालाई राम्रै बनाउँछ भन्ने चाहिँ हाम्रो आशा रहेको छ भनेर चाहिँ बताइरहेकी छिन्. यति बेला मास्टरनीलाई लिएर पक्कै पनि भनिरहनु नपर्ला यो सिनेमालाई हेर्न जाम एकदमै राम्रो हुनुपर्छ भन्ने र हेर्नै नजाने भन्नेहरूको पनि दुई ग्रुप छ. बाजी कसले मान्ने हो के हुने हो सिनेमा रिलिज भइसकेपछि त्यो भने धेरै कुराहरू अहिले आउन बाँकी नै छ. अहिलेलाई भने मैले यो कुरा किन पनि सेयर गरेँ भने प्रायः जसो सिनेमा रिलिज हुनुभन्दा केही दिन अगाडि सिनेमालाई रिसुट गर्ने काम हत्तपत्त गरिँदैन र गरिहालेको खण्डमा पनि सिनेमाको रिलिज डेट पछाडि सर्छ. तर यो सिनेमाको न त रिलिज डेट पछाडि सरेको छ न त अन्य केही कुराहरूको इन्फर्मेसन छ. सो जे होस् हाम्रो तर्फबाट हामीले चाहिँ अल द बेस्ट नै भन्नुपर्छ यो सिनेमालाई. हाम्रो तर्फबाट अल द बेस्ट नै छ मास्टरनीलाई. फिल्म रिलिज भइसकेपछि यसले पाएको रेस्पोन्सको बारेमा अफकोर्स हामी कुरा गर्नेछौँ एकपल्ट फेरि मुभी इन मोडमा.

मुभी एन्ड मोरमा हामी प्रायः जसो लेटेस्ट होइन इन्फर्मेसनहरूको कुरा गर्छौँ। केही हप्ता अगाडिको कुरा गर्ने हो भने अशोक दर्जी जसलाई लिएर एउटा भिडियो अचानक भाइरल भएको थियो, जसमा चाहिँ उनलाई अन्य केही अपरिचित व्यक्तिहरू, जुन हाम्रो लागि अपरिचित हुनसक्छ, अशोकको लागि चाहिँ परिचित व्यक्तिहरू नै भए तापनि उनलाई चाहिँ बुली गर्दै गरेको, उनलाई झापड हान्दै गरेको भिडियो जुन सार्वजनिक भएको थियो त्यो बारेमा हामीले तपाईँहरूसँग कुरा गऱ्यौँ। त्यो पछि हामीले फेरि पनि अशोकलाई लिएर अर्को कुरा के गर्यौँ भने पार्वती सिनेमा जुन रिलिज हुने तयारीमा रहेको छ, जसलाई लिएर धेरै एक्सपेक्टेसन रहेको छ, फिल्मको पोस्टर देखेर, फिल्मको केही क्लिप्सहरू देखेर होइन जुन रहेको छ, यो सिनेमाकै कुरा गर्न मन लाग्यो यति बेला। किनभने सिनेमाको अहिलेसम्म बाहिर आएको टोलमा कि त हामीले निता ढुङ्गानालाई देख्छौँ, जसले यही सिनेमाबाट निर्देशनमा पनि डेब्यू गर्दैछन्, उनकै पर्फर्मेन्स पनि भयो, अनि कि त अशोक दर्जीको, किनकि दिदी र भाइ दुवैजनाको संवाद कन्भर्सेसन त्यो त बाहिर आइसकेको थियो, हामीले देख्यौँ। र यो कुराहरू मैले तपाईँहरूसँग योभन्दा अगाडि पनि सेयर गरेको थिएँ। यति बेला पनि एउटा अर्को कुरा तपाईँहरूसँग सेयर गर्नु मन लाग्यो मलाई, पार्वती मुभीबाटै हो यो, जुन सिनेमाको एउटा गीत बाहिर आएको छ होइन, यो गीतमा आवाज दिएका छन् नन अदर देन अशोक दर्जीले। किनभने अशोक दर्जीलाई हामीले सानैदेखि गीत गाउँदै गरेको होइन रूपमा देख्यौँ, गायकको रूपमा चिन्यौँ, उनको मनमिनाको धन असाध्यै हिट गीत भइहाल्यो। त्यो बाहेक पनि उनले आफ्नो केही सिनेमाहरूको लागि पनि आवाज दिएका छन्। धनबहादुर गिरी बाबुल जसलाई पनि हामी चिन्छौँ, उनैको शब्द र उनैको सङ्गीतमा रहेको जुन गीत अशोक दर्जीले गाएका छन्, यो चाहिँ दिदी र भाइ बिचको माया सम्बन्धलाई लिएर बनाएको छ। एकदमै सुन्दाखेरि सबैजनालाई मनपर्छ, सबैजनाको मन छुन्छ भनौँ न, दिदी भाइ बिचको माया प्रेमलाई लिएर बनाएको यो गीत। यो गीत म तपाईँलाई सुनाउँछु, तपाईँहरू सुन्नुहोस् होइन, अनि हामी मुभी एन्ड मोरमा चाहिँ के कुराहरू बाहिर आएको छ, लेटेस्ट इन्फर्मेसनहरू के छ, कसको बारेमा छ, कुन सिनेमाको बारेमा छ, त्यो पनि तपाईँहरूसँग सेयर गर्ने गर्दछौँ। सो यो गीत सुनौँ, त्यसपछि मसँग अरू इन्फर्मेसनहरू अझै पनि बाँकी नै छ।

0: Voice, Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढंगबाट काम गर्नको लागि विभिन्न पोषक तत्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS Gorkha Radio. Movie and more.
4: कुरा गरौं 2079 सालमा प्रदर्शन भएको फिल्म झिङ्गे दाउको। जुन झिङ्गे दाउ त्यो बेला पनि 79 सालमा पनि देउरानी जेठानीको बिचको झगडाले सुपरहिट भएको थियो, यही भन्नुपर्ला सायद हामीले। हाम्रो सोसाइटीको एक किसिमको दृश्य हो यो, जहाँ चाहिँ घर घरमा त भन्न मिल्दैन तर हाम्रो सोसाइटीमा धेरै जसो देखिने कथा हो यो। त्यो बेला यो सिनेमाको टिजर ट्रेलर बाहिर आउँदा पनि दर्शकहरूको मनमा चाहिँ असाध्यै हो, यो सिनेमा त हेर्नुपर्छ है। केके अधिकारी र आँचल शर्मा एकअर्कासँग भुत्लाभुत्ली गर्दै गरेको, झगडा गर्दै गरेको दृश्यहरू कसरी पिक्चराइज गरेको होला, कस्तो देखिन्छ होला भन्ने कुराले मन छोएको थियो, दर्शकहरूको मन तानेको थियो। अनि सिनेमा हेर्न दर्शकहरू पुगे, त्यसमाथि सिनेमाको ओभरअल प्रेजेन्टेसन पनि असाध्यै राम्रो थियो। त्यसले गर्दाखेरि पनि यो सिनेमा चाहिँ नै मन पराइयो, सुपरहिट भयो फिल्म भनौँ न। र अब 2079 सालमा रिलिज गरेको सिनेमाको सिक्वेल अब रिलिज हुने तयारीमा छ। कुरा गर्दैछु म झिङ्गे दाउ टूको, जसको टिजर बाहिर आइसकेको छ। र जुन टिजरलाई भनौँ न युट्युबमा आइसकेपछि हेर्ने दर्शकहरूको एक किसिमको बाढी नै आयो, किनभने यो दृश्यमा यो यो यो पालिको टिजरमा पनि वन्स अगेन देउरानी जेठानीको त्यस्तै त्यस्तै किसिमको झगडा नै फिचर गरिएको छ। र अगेन यो झगडालाई चाहिँ दर्शकहरूले इन्जोय गरेको देखिन्छ कि, हुन त यस्तो झगडा झगडालाई इन्जोय गर्नु त भएन होइन, तर पनि धेरैले रिलेट गरे कि, आफूले वरिपरि देखेको दृश्यहरू भएर रिलेट गरे कि, जे यो टिजरलाई एकदमै मन पराएको छ। सो झिङ्गे दाउको पार्ट टूको कुरा गर्ने हो भने साँच्चै पनि यो सिनेमाले फेरि पनि पार्ट वान जस्तै दर्शकहरूलाई हलसम्म ल्याउँछ कि भन्ने चाहिँ छनक देखिएको छ। किनकि सिनेमाको एक त पहिलाकै फिडब्याक जुन थियो होइन, जुन किसिमले सिनेमाले राम्रो कमाइ गर्यो, राम्रो फिडब्याक पायो, त्यो नै बाँकी नै थियो होइन। त्यो बाहेक पनि पार्ट टूको पनि त्यस्तै किसिमको प्रेजेन्टेसन देखेर पनि होला दर्शकहरू यति बेला एकदम एक्साइटेड भएका छन् यो सिनेमालाई हेर्नको लागि। धेरै दिन त बाँकी छैन, धेरै दिन बाँकी छैन भन्दा पनि यो सिनेमालाई जुन एउटा रिलिज गर्ने भनेर डेट तोकिएको छ होइन, असोजको 2 गते भनौँ न, दसैँको एक किसिमको माहौल बिस्तारै बन्दै गरेको बेलामा चाहिँ यो सिनेमालाई रिलिज गर्ने तयारी गरेको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो सिनेमामा अगेन के अधिकारीलाई रिपिट गरेको छ, आँचल शर्मा पनि छन् होइन, त्यसै गरी महेश त्रिपाठी भयो, आर्यन सिग्देल, कुशल विष्ट फेरि रिपिट भएका छन्, सरोज खनाल, हेउबाला गौतम, वसुन्धरा भूषाल, चैत्य देवी, सङ्गम भण्डारी, अभय बराल, अंशु महर्जन, विजय देउजा, उत्तम केसी, यस्ता थुप्रै कलाकारहरू छन् जसलाई हामीले पार्ट वानमा पनि देख्यौँ र पार्ट टूमा पनि देख्ने तयारी गरिरहेका छौँ। सो त्यो अवस्थामा हामी के भन्न सक्छौँ भने यो सिनेमाले जुन एउटा रेकर्ड पार्ट वानले राखेको थियो होइन, अहिले पनि कतिजना दर्शकहरू पार्ट वान अझै हेर्न पाए हुन्थ्यो भन्ने नै अवस्थामा चाहिँ पार्ट टू पनि आउँदैछ। एकपल्ट फेरि पारिवारिक कथा अनि परिवारभित्र दाजु र भाइ अनि दुबीको श्रीमतीको बिचमा हुने गरेको लडाइँ झगडा मनमुटाव, तर पढ्दाखेरि फेरि एकअर्कासँग सँगै उभिने त्यो किसिमको माहौललाई बोकेर झिङ्गे दाउ टू फेरि पनि आउँदैछ। सो हामी आशा गरौँ यसपल्टको सिनेमाले पनि त्यतिकै इन्टरटेन गर्नेछ सबैलाई। अल द बेस्ट हाम्रो तर्फबाट होल टिमलाई।

यति बेला एउटा सिनेमाको टिजर बाहिर आएको छ, अक्षरा नाम चाहिँ सिनेमाको दिएको छ अक्षरा भनेर होइन। यो सिनेमाको टिजर हेरिसकेपछि विभिन्न किसिमको फिडब्याकहरू त आएकै नै छ, तर मलाई यो विषयमा तपाईँहरूसँग कुराकानी किन गर्नु मन लाग्यो भने यो सिनेमालाई जुन विषय दिएर रिलिज गरिएको छ त्यो विषय देख्दाखेरि यसो हेर्ने हो भने कमै मात्र भन्छन् कि यस्तो किसिमको कथाहरू। युट्युबमा जुन सार्वजनिक गरेको छ 2 मिनट लामो टिजर, यो टिजरले पनि सिनेमाको कथा के होला त भनेर चाहिँ केही हिन्सहरू दिएको छ होइन। कथा सिनेमाको के हो भने महिलामाथि हुने हिंसा, महिलाहरूले घरमा परिवारमा बाहिर भित्र हरेक ठाउँमा भनौँ न जुन एक किसिमको हिंसा भोग्नुपर्ने हुन्छ, सहनुपर्ने हुन्छ, त्यो कुराहरूलाई दर्शाएको छ यो कथामा। र यो देख्दाखेरि कस्तो फिल भयो भने तपाईँहरूसँग किन सेयर गर्नु मन लाग्यो भने हत्तपत्त बन्दैन कि, हत्तपत्त महिलाको विषयमा सिनेमाहरू बन्दैन, बनिहाल्यो भने पनि महिलामाथि हुने हिंसालाई लिएर होल सिनेमा बन्ने चाहिँ कमै हुन्छ। सिनेमाको एउटा पार्टमा त्यो चिजहरू देखाइएला छुटेको रह्यो, तर होल सिनेमा नै महिलामाथि हुने हिंसा त्यसलाई रोकौँ या त्यो कसरी भइरहेको छ भन्ने विषयलाई चाहिँ कमै मात्र दर्शाइएको हुन्छ। सिनेमाको जुन टिजर बाहिर आएको छ यसमा हामीले देख्न सक्छौँ सुशील सिटौला र एक्ट्रेस नान्सी खड्का दुवैजनालाई चाहिँ यो सिनेमामा चाहिँ श्रीमान श्रीमतीको रूपमा होइन देखाइएको छ, जहाँ चाहिँ नै त्यो मदिरा सेवन गरिसकेपछि होइन हस्बेन्डले वाइफलाई गर्ने कुटपिट अब्युज भनौँ न, त्यो अब्युजको सिचुएसन हुँदै गएपछि परिवारभित्रको अवस्था के हुन्छ, परिवारभित्रको माया प्रेम जुन छ त्यो के हुन्छ, यो कुराहरूलाई उठाइएको छ। भाद्र 26 गतेबाट यो सिनेमा प्रदर्शनमा आउने भनेर तयारी गरिएको छ होइन। फिल्ममा चाहिँ केवल अघि मैले भने जस्तै सुशील सिटौला र न्यान्सी खड्का मात्रै होइन कि, यो सिनेमामा हामीले रिस्ता बस्नेतलाई, सुशील पोखरेललाई, उत्तम केसीलाई, अंशु महर्जनलाई होइन, गीता अधिकारी, यस्ता थुप्रै कलाकारहरूलाई पनि देख्नेछौँ। विनयराज पौडेलको निर्देशनमा बनेको यस सिनेमाले मलाई जहाँसम्म लाग्छ महिला हिंसाको जुन कुराहरू उठाएको छ त्यसलाई एउटा समाधानतर्फ पनि केही न केही अवस्थामा लगेको हुनुपर्छ होइन। सो जसको आवश्यकता पनि छ, यसरी बन्ने र बनाइने कथाहरूको संख्या कम छ भन्छु म त, बढ्नुपर्छ, किनभने सिनेमालाई समाजको ऐना भन्छौँ नि त होइन। सो त्यो ऐना भएकै कारणले पनि हामीले समाजमा चल्ने यस्तो घटनाहरूलाई बाहिर ल्याउनु पनि पर्छ र त्यसलाई रोक्नको लागि हामीले सिनेमाबाटै पनि केही माध्यमहरू देखाउन सक्छौँ भने त्यो पनि ल्याउनुपर्छ। अक्षराले कसरी प्रस्तुत गरेको छ यो कुरालाई हेर्न बाँकी नै छ, तर अहिलेलाई भने मैले तपाईँलाई यो विषयमा कुरा गरेँ किनकि कहिलेकाहीँ मात्रै बन्ने यस्तो विषयहरू तपाईँहरूसँग मलाई सेयर गर्नु।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको?
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, गोर्खा रेडियो।

आउनुहोस् हाम्रो कार्यक्रम मुभी एन्ड मोरमा यो पल्ट फेरि कुरा गरौँ गौँथलीको बारेमा. हुन त्योभन्दा अगाडि पनि हामीले गौँथलीको बारेमा धेरै कुरा गऱ्यौँ र कुरा नगर्ने पनि किन यति बेला यो वर्षको लागि दोस्रो ब्लकबस्टर फिल्मको रूपमा चिनियो गौँथली. प्रदर्शनको 24 दिनमै ठुलो व्यावसायिक सफलता हासिल गरेको छ यो सिनेमाले, जुन अपेक्षा गरिएको थिएन. होइन, मैले पहिला पनि तपाईँसँग सेयर गरेँ कि चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जुन बक्स अफिस रिपोर्ट हुन्छ त्यो रिपोर्टमा नै हेर्ने हो भने यो सिनेमाले लगभग 19-20 करोडको बिजनेस गरिसकेको देखाइएको थियो. अहिले त झन् त्यसपछि नयाँ रिपोर्टहरू अझै केही पछि सार्वजनिक होलान्, तर यति बेला कुरा चाहिँ के भयो भने सायद यो सिनेमा सर्वाधिक पैसा कमाउने भनौँ न, अहिलेसम्म कतिवटा सिनेमाले सर्वाधिक पैसा कमाएको छ नि त, त्यसरी सर्वाधिक पैसा कमाउने सिनेमाहरूको लिस्टमा पनि अब यो सिनेमा पर्ने जस्तो कन्फर्म देखिएको छ. कन्फर्म मात्रै होइन कि सायद यो सिनेमाले 12 गाउँ या कबड्डी 4 को पनि रेकर्ड ब्रेक गर्छ कि भन्ने पनि कुरा चलिरहेको छ. भनौँ न लगभग 20 करोडको व्यापार गर्न भ्याइसकेको सिनेमा 12 गाउँको पनि रेकर्ड यसले तोड्छ कि, हुनसक्छ कबड्डी 4 को पनि रेकर्ड तोड्छ कि, किनभने 12 गाउँको रेकर्ड हेर्ने हो भने 19 करोड 92 लाखको रेकर्ड 12 गाउँको थियो भने कबड्डी 4 को रेकर्ड 21 करोड 40 लाख थियो. हुनसक्छ यही स्पिडमा अगाडि बढ्दै गयो भने गौँथलीले यो रेकर्ड ब्रेक गर्ने हो कि. रमाइलो कुरा जुन गर्नै पर्ने कुरा चाहिँ के छ भने योभन्दा अगाडि केही समय अगाडिको कुरा गर्ने हो भने गौँथली जुन विषयमा बनाइएको सिनेमा हो, होइन, एउटी गाउँकी केटी जो पढ्न चाहन्छन् तर अनफोर्चुनेटली बिहे गरेर जानु नै छोरी मान्छेको चाहिँ भविष्य हो र सबैभन्दा पहिला गर्नुपर्ने कामै यही हो भन्ने एउटा समाजको आमा बुबाको सोचले गर्दा जुन अवस्थामा धेरै बालिकाहरू भनौँ ले भोग्नु परेको अवस्था मध्येको एउटा अवस्थालाई चाहिँ गौँथलीमा देखाइएको थियो. र केही समय अगाडि मात्रै हेर्ने हो भने फर्केर यस्तो किसिमको विषयवस्तुमा बनाइएको कतिपय सिनेमाहरू आयो गयो थाहा भएन, किनभने दर्शकहरूले त्यो सिनेमालाई त्यति इन्ट्रेस्ट नै दिएन. हामी भन्ने बेलामा चाहिँ गाउँको कथा छैन, गाउँको कथा ल्याएनौँ भन्छौँ, तर गाउँको कथा ल्याउँदा त्यो कथाहरूले यस्तो अवस्था भोग्नु पर्यो कि दर्शक नै नआइदिने, होइन, हल खाली हुने अनि हलवालाहरूले तुरुन्तै सिनेमा उतारिदिने, त्यो अवस्था धेरै सिनेमाले भोगेको. तर लकीली यसपल्ट गौँथलीको कथा हाम्रै नेपाली गाउँघरको कथा भए पनि यो कथालाई असाध्यै रुचाइयो. श्रावणको 1 गतेबाट प्रदर्शनमा आएको सिनेमाले कन्टिन्यू सिनेमा हल पाइरहेको छ, दर्शक पनि पाइरहेको छ भने योभन्दा ठुलो कुरा के हुनसक्छ नेपाली सिनेमाको लागि. विशेष गरी मैले भनिहालेँ नि यो सिनेमा हेर्नको लागि यसको कथाको कारणले पनि हुनसक्छ महिलाहरूको संख्या चाहिँ अलिकति बढी नै रहेको देखिन्छ दर्शकहरूको रूपमा चाहिँ. र भनिरहनु पर्दैन, डाक्टर भोला रिजालका छोरा डाक्टर कपिल रिजालको निर्देशनमा बनेको सिनेमा हो यो, जुन सिनेमामा हामीले अरुण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिबा तुलाधर, रविन्द्र छ, ईश्वरी बराल, संजोग र साइली जस्ता कलाकारहरूलाई देख्यौँ. श्रीमान श्रीमतीको सम्बन्धको कथा त हो तर नर्मल हामीले देखिरहने टाइपको श्रीमान श्रीमतीको कथा पनि होइन यो. पढ्नलाई हुरुक्कै गर्ने छोरी त हो तर उसको शिक्षा हासिल गर्ने प्रतिको जुन रुचि छ, जुन चाहना छ, त्यो कथाहरू हामीले धेरै देख्यौँ हाम्रो वरिपरि जसलाई गौँथलीले लिएर आएको हो. सायद यसै कारणले गर्दा पनि यो सिनेमालाई यति मन पराइयो र अझै कति हप्ता अगाडि जाने हो हाम्रो तर्फबाट चाहिँ अल द बेस्ट नै भन्छौँ अझै पनि यो सिनेमालाई. र यो जानकारी के हुनसक्छ अन्य सिनेमाको रेकर्ड पनि यसले ब्रेक गर्दै जान्छ कि भनेर जुन एउटा अहिले यति बेलाको डाउट छ त्यो मैले तपाईँसँग सेयर गरेँ मुभी एन्ड मोरमा. अब पनि म तपाईँलाई सिनेमाको गीत नै सुनाउँछु.

हाम्रो मुभी एन्ड मोरमा हरेक पल्ट आउँदा मैले सकेसम्म तपाईँहरूको लागि नेपाली सिनेमाको लेटेस्ट इन्फर्मेसनहरू लिएर आएर सुनाउन चाहन्छु, सेयर गर्न चाहन्छु, किनकि धेरै कुराहरू परिवर्तन भइरहन्छ नि त नेपाली सिनेमाको कथाहरूमा, कुराहरूमा, सिनेमासँग जोडिएका व्यक्तिहरूमा. सो त्यो मध्येका कथाहरू मैले तपाईँहरूमा चाहिँ लिएर आउँछु, सेयर गर्छु. आज पनि लिएर आएँ, सेयर गरेँ. यति बेला पनि सम्पूर्ण कुराहरू सकिसकेको छ र मैले तपाईँहरूसँग कार्यक्रमबाट बिदा माग्नुपर्ने समय भइसकेको छ. सो अबलाई म तपाईँहरूसँग भाइ नै भन्न चाहन्छु, तर यसपछि भने म अर्को हप्ता आउँदाखेरि फेरि तपाईँहरूसँग यस्तै किसिमको कलेक्सनहरू लिएर आउने प्रमिस गर्दै आजको लागि तपाईँहरूसँग बिदा माग्न चाहन्छु. तपाईँहरूको समय शुभ रहोस्. नमस्ते.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
1: ग्यास दिन थालेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँ संघको समन्वयमा आजदेखि ग्यास उद्योग र डिपो मार्फत ग्यास बढ्न थालेको हो। टेकुको नेपाल अल निगम परिसर, चाभेलको यातायात कार्यालय परिसर, कृतिपुर र वसुन्धाराको राधासमी परिसर तथा बबरमलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास दिन थालिएको हो। ग्यास पाइने भएपछि निगमले तोकेका ठाउँमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड़ लागेको छ। यसैबीच सरकारले आज दिनभरमा काठमाडौँका 5 बिक्री केन्द्रबाट जम्मा 6,802 खाना पकाउने ग्यास सिलिण्डर ग्यास बेचेको छ। आल निगमको तथ्याङ्क अनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढ़ी 2,290 ग्यास वितरण भएको छ। यसै गरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट 1,600, कीर्तिपुरको राधास्वामी केन्द्रबाट 762, यातायात कार्यालय परिसर चावहिलबाट 720 र वसुन्धाराको राधास्वामी केन्द्रबाट 600 सिलिण्डर बिक्री भएको निगमले जनाएको छ। यी पाँच केन्द्रबाट मात्र 5,972 सिलिण्डर बिक्री हुँदा बालाजु काउन्टरबाट 500 र साल ट्रेडिङको जड़ीबुटी तथा कालीमाटी काउन्टरबाट 630 गरी जम्मा 6,802 सिलिण्डर ग्यास उपभोक्ताको हातमा पुगेको छ। पाँच मुख्य केन्द्रबाट सबैभन्दा धेरै नेपाल ग्यास 1,760 बिक्री भएको छ। करिब 7,000 सिलिण्डर ग्यास बेचेको तथ्याङ्क दिँदा धेरै उपभोक्ताले भने ग्यास नपाएर रित्तो हात फर्किनु परेको गुनासो पनि गरेका छन्। कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला राष्ट्रिय सम्मेलनमा परिणत भएको छ। आजदेखि शुरू भएको बन्द सत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेश हुँदै गर्दा भेलालाई राष्ट्रिय सम्मेलनको रूपमा नामाङ्कन गरिएको हो। यो समूहले सुकैधाराको मिराकल पार्टी मेन्यूमा भेलाका लागि राखिएको ब्यानर समेत परिवर्तन गरेको छ। परिवर्तित ब्यानरमा राष्ट्रिय सम्मेलन राखिएको छ। देउबा समूहका प्रचार प्रसार समिति संयोजक मेन पशुकर्माले विधानले अधिवेशन, महाधिवेशन र सम्मेलन मात्र चिन्ने र जारी कार्यक्रमलाई अधिवेशन भन्न नमिल्ने भएकाले राष्ट्रिय सम्मेलन भनिएको बताउनु भएको छ। कांग्रेसको इतर पक्षले पूर्व सभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशन गर्नुपर्ने भन्दै जारी राष्ट्रिय भेला जारी राख्दा संस्थापन पक्ष पनि केन्द्रीय समिति बैठक मार्फत 15 महाधिवेशनको तयारीमा जुटेको छ। यही बेला आधिकारिकताको विषय पनि नेपाली कांग्रेस थप पेचिलो अवस्थामा पुगेको छ। सहमहामन्त्री डाक्टर दिला संग्रौला,
3: नेपाली कांग्रेसको आधिकारिकताको छिनो फानो र 15 महाधिवेशनको टुङ्गो, यो अब सर्वोच्च अदालत बाहे दुई पक्षका दाजुभाइ दिदीबहिनी मिलेर मिलाउने सम्भावना बाँकी छ कि छैन?
4: सबै काङ्ग्रेस छौँ, सबै योगदान दिएकै छौँ। यो मिलाउने पक्षमै गएर सात बुधा छलफल भइरहेको थियो। दुवै तर्फबाट दुई दुईजना प्रतिनिधि एउटा टेबुलमा बसेर छलफल गर्ने, के कुरा हटाउनु पर्छ, के कुरा मिलाउनु पर्छ भनेर छलफल जारी रहेर त्यो बिन्दुसम्म पुगेको अवस्था हो।
3: टेबल टक पनि गरिराखेका छौँ भनेर पनि कुरा गरिरहनु भएको छ। एउटा पक्ष राष्ट्रिय भेला गरेर बसिराखेका छ, अनि कहाँबाट मिल्छ कुरा?
4: हिजोको अधिकांश बोलेको वक्ताहरूको पनि मैले सुने, धेरै गाली गर्ने आरोप लाउने पनि भयो। राष्ट्रिय भेला हुनुभन्दा अगाडि नै दुवै पक्षबाट सात बुधा पाँच बुधा मात्रै होइन कि, दुईजना प्रतिनिधिहरू यताबाट दिने, दुईजना प्रतिनिधि यताबाट दिने भनेर त्यो तहसम्म छलफल भएको हो। राष्ट्रिय भेलामा जानुभन्दा अगाडि एक दुई घन्टा सभापतिजी आफै डाक्टर साहबसँग, शेखर कोरालासँग कुराकानी भएको, पूर्णबहादुर खड्कासँग कुराकानी भएको, हाम्रो आदरणीय सभापति गगन थापा निवर्तमान सभापतिसँग पनि संवादमा छु भन्नुभएको थियो। त्यसै कारणले सबैले चाहिँ भने नेपाली काङ्ग्रेसभित्रको आजको आवश्यकता भनेको यो विरेट एकता हो, होइन एक अर्कालाई होच्याउने, एक अर्कालाई गाली गर्ने त्यो अवस्था चाहिँ होइन भन्ने लाग्छ अब त।
3: अनि यो राष्ट्रिय भेलाको गतिविधि हेर्दाखेरि, उनीहरूको भनाइहरू हेर्दाखेरि मिल्नेतिर गइरहे जस्तो लाग्छ?
4: अब चाहेमा त्यो हुन्छ कि, अब हिजोसम्मको ओपनिङ हेर्दा त त्यस्तो लागेन मलाई।
3: अब अदालतले यदि निर्णय दिन ढिला गर्यो भने नि डाक्टर साहब, असोज 16-19 महाधिवेशन गर्ने कि नगर्ने संस्थापनले?
4: हामी महाधिवेशनको तयारीमै छौँ। भोलि करिब करिब नेपाली काङ्ग्रेसको केन्द्र समितिको बैठक सकिन्छ। क्रियाशील छानबिन समितिले छानबिन गर्न एक दुई दिन लाग्यो, उनीहरूले ढिलो भएको। सबैले खोजेको भनेको 15 महाधिवेशन नियमित महाधिवेशन हो, त्यो सम्मुखमा भए हुनाले एकताको मूल आधार सरकार भनेको यही हो, सबैलाई समेटेर हिँड्नुपर्छ भनेर आह्वान पनि गरेको छ।
3: अनि त्यसपछि अदालतले फेरि अर्कै पक्षलाई आधिकारिकता दियो भनेदेखि त
4: अब त्यो निस्वाध्या हो, पुनरावलोकन भनेको आधिकारिकता दिया होइन। अहिले पनि नेपाली काङ्ग्रेसको सभापति गगन थापा नै हुनुहुन्छ, निर्वाचन आयोग र सर्वोच्च अदालतले दिइसक्यो। सभापति गगन थापाको हस्ताक्षर भएको टिकटबाट चुनाव लडेर अहिले प्रतिनिधि सभामा मान्यजीवहरू सदनभित्र हुनुहुन्छ, धेरै लामो प्रोसेस यो कटिसकेका छ, अगाडि आइसकेका छ, त्यस कारणले गर्दा यो सबै कुरा चाहिँ संवादबाट टुङ्गाउनु पर्छ।
3: देउबाजी पनि आउने, फेरि उहाँले सभापतिकै नेम प्लेट पनि राख्ने, यही बेलामा राष्ट्रिय भेला पनि गर्ने, यो सबै एकैचोटि गडाङ गुडुङ हुँदाखेरि संस्थापन पक्ष चाहिँ अलि आत्या हो डाक्टर साहब?
4: आत्याको पनि छैन, कुनै पनि आत्या छैन। विधि विधानलाई टेकेर, नेपाली काङ्ग्रेसको विधानलाई टेकेर, धारा 17 (2) अनुसार टेकेर विशेष महाधिवेशन भएको हो, त्यो वैधानिक बाटोमा हामीले गरेका हो। तर चाहिँ तपाईँले भन्या जस्तो अब हाँसो पनि उठ्छ कहिले काहीँ, चाहिँ मलाई चाहिँ भन्न पनि अप्ठ्यारो लाग्छ। गगन थापा सभापति हो, उहाँले चाहिँ मिल्नुपर्छ भनेर 5 बुदा पठाउने, सभापति भनेर सम्बोधन गर्ने, टिकट आफै लिने, गगन थापा सभापतिले मिलाउनु भएन भन्ने, अब राष्ट्रिय बेलामा गएर हाम्रो सभापति फेरि शेरबहादुर देउपा हो भन्ने, बोल्दामा जे बोले पनि हुने त होइन नि त। तर चाहिँ विशेष कुरा के हो भने, त्यो भित्र फेरी फेरी भएको सबै नेताहरूले जुन खालको जाल बुन्नु भएको छ, त्यो जालमा आदरणीय निवर्तमान सभापति, पूर्व प्रधानमन्त्री, अभिभावक कस्तो भूमिका खेल्नुपर्छ, उहाँको अनुभव अझै नेपाली काङ्ग्रेसलाई चाहिएको छ। त्यसैले नेपाली काङ्ग्रेस केन्द्र समितिको बैठकले उहाँको स्वागत गर्दै स्वास्थ्यलाभ र अभिभावकीय भूमिका हुनुपर्छ भनेर हामीले निर्णय पनि गरेका छौँ।
3: हाँसो पनि उठ्छ चाहिँ भन्नुभयो, यस्तो गम्भीर भएर बोल्नुभयो
4: नि त, अब नभएको कुरालाई तपाईँले बाटा बाटामा सभापति, अब जुन कुरा निर्णय भएर आइसक्यो, नेम प्लेट लेखिने, जे मुखमा आउँछ त्यही बोल्ने, नेताहरूले त टिकटै लडेको हो नि त, हाल लाग्ने कुरा पनि हो नि त
3: डाक्टर साहब। असोज 16-19 मई महाधिवेशन चाहिँ हुन्छ,
4: अधिवेशन हुन्छ, यो तल माथि हुँदैन।
1: काङ्ग्रेसका नेता शशाङ्क कोइरालाले आफूहरू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। काङ्ग्रेस देउबा पक्षको राष्ट्रिय सम्मेलनमा पत्रकारसँग कुरा गर्दै नेता कोइराला,
2: हामीले समय समयमा परिमार्जित गर्दै जानुपर्छ, यस्तै भेलाले परिमार्जित गर्दै जान्छ, मलाई लाग्छ विगतमा आउन सक्ने सम्भावना कम छ, आयो भने त्यसपछि सोचौँला के, अनि त्यसपछि अरू सबै छलफल गरेर एउटा निर्णय गर्छौँ। तर अर्को पार्टी खोल्न चाहिने म त्यसको पक्षमा छुइनँ, त्यो पक्षमा बिल्कुलै छैन।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेतृत्वबाट हटाउने षड्यन्त्र मौलाको भन्दै हटाएर देखाउन चेतावनी दिनुभएको छ। आज लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्न इलाम पुग्नुभएका ओली,
3: नेपाल टेलिकमको नाफा 1 वर्षमा 6 अर्ब 95 करोड बढ्यो। अघिल्लो आर्थिक वर्षमा 6 अर्ब 67 लाख नाफा कमाएको टेलिकमले गएको वर्ष दिनमा 8 अर्ब 86 करोड 46 लाख कमायो। ग्यास वितरण प्रणालीको निरीक्षणका लागि तनहुँमा सहायक सिडिएको नेतृत्वमा द्रुत प्रतिकार्य टोली गठन, प्रहरी, उद्योगी र स्थानीय प्रतिनिधि सहितको टोलीले छड्के अनुगमन र गुनासोको आधारमा निरीक्षण गर्ने, लापरवाही र कानून उल्लंघन गरेको भेटिए ग्यास भण्डार सिल गर्ने, बढी मौजदात फिर्ता र जरिवाना समेत तिराइने। वन्यजन्तुले गरेको पशु र अन्नबालीको क्षति बापत गुल्मीका किसानले 3 वर्षपछि राहत पाए, क्षति बेहोरेका 74 किसानले वन कार्यालयबाट 9,64,000 बुझे। कास्कीका दुग्ध उत्पादक किसानलाई वर्ष दिनमा 2,20,00,000 प्रोत्साहन अनुदान वितरण, 44,00,000 लिटर दूधका लागि प्रति लिटर 5 रुपियाँका दरले सहकारी मार्फत रकम बाँडियो। मिथिलाञ्चलमा झुला पर्व शुरू, साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने यो पर्वको बेला राम सीता र राधा कृष्णलाई झुलामा राखेर झुलाउने परम्परा। र भरतपुर १० को विशाल चोक प्रतीक्षालयमा बस्ने वृद्ध वृद्धा बटुवा र आउजाउ गर्ने सर्वसाधारणलाई शुद्ध पानी खुवाउन सार्वजनिक ट्याङ्की र धारा निर्माण लायन्स क्लब चितवन राइजले बनाइदिएको धारा र ट्याङ्की अब भरतपुर वडा १० संरक्षण गर्ने।
1: इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 जनाको मृत्यु भएको छ। आज बिहान 5 बजे फ्लोरेस क्षेत्रमा 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो। भूकम्प गएको केही घण्टाभित्र इन्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीले कम्तीमा 38।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू आजको नारी हजुर कार्यक्रम आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रममा आजको नारीले आज पनि एकजना विशेष नारी एकजना विशेष पाहुनालाई लिएर आएको छ र आजको बसाइमा हामी रहनेछौँ लगभग एक घन्टा भनौँ र गीत संगीत पनि हामी सुन्नेछौँ भनौँ इन्जोय गर्नेछौँ भनौँ र उहाँसँगको कुराकानीमा रहनेछौँ। उहाँ एउटा व्यवसायी महिला हुनुहुन्छ ब्युटिसियन पनि हुनुहुन्छ र अहिले कोहिनूर हेयर सप भनेर उहाँले यो केशको बिजनेस भनौँ होइन हेयरको बिजनेसमा उहाँ हुनुहुन्छ। उहाँ भक्तपुरबाट हुनुहुन्छ श्रोताहरू भक्तपुरबाट फोन मार्फत सम्पर्कमा आइसक्नु भएको छ। आउनुहोस् अब हामी अबेर नगरौँ उहाँलाई स्वागत गरिहालौँ। नमस्ते चन्द्रकलाजी।
1: नमस्कार म्याम।
0: हजुर श्रोताहरू उहाँ चन्द्रकला गिरी हुनुहुन्छ उहाँ चाहिँ भक्तपुरबाट हुनुहुन्छ उहाँ फोन मार्फत सम्पर्कमा हुनुहुन्छ र आउनुहोस् अब हामी कुराकानीलाई अघि बढाउँ। चन्द्रकलाजी अब भक्तपुरको मौसम चाहिँ कस्तो छ आज भोलिको भनौँ न?
1: आज भोलिको त अब घरिघरि घाम लाग्ने घरिघरि पानी पर्ने मौसम राम्रै छ चिसो पनि छैन गर्मी पनि छैन ठिक्क मिडियम मौसम म्याम आज।
0: हजुर हजुर भक्तपुरतिर त त्यो माथिको पहाडको चिसो हावा पनि त आउँछ चिसो पानी होइन?
1: हो म्याम एकदम स्वच्छ छ राम्रो छ बस्नलाई चाहिँ एकदम वातावरण चाहिँ एकदमै राम्रो लाग्छ।
0: हजुर हजुर भक्तपुर कहाँनिर बस्नुहुन्छ तपाईँ?
1: हाम्रो भक्तपुरको त राधे राधे भारबटिनीबाट अलिकति मासेर आएपछि एउटा निको सेरा चोक छ
0: हजुर
1: त्यसकै साइडमा चाहिँ मेरो कोहिनूर हेयर सप हो पसल छ।
0: हजुर तपाईँको कोहिनूर हेयर सप चाहिँ मैले टिकटकमा हेरेर तपाईँको हेयर सपको बारेमा हेरेर फोन नम्बर लिएर चाहिँ मैले कल गरेको होइन। जे होस् कार्यक्रममा आइदिनु भयो त्यसको लागि सुरुमा नै तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: थ्याङ्क यू म्यामलाई पनि मलाई यति अब यस्तो अवस्थामा मलाई बोलाएर दुई शब्द बोल्ने मौका पाउँदा हजुरको रेडियो प्रोग्राममा चाहिँ दुई शब्द आफ्नो विचार राख्न पाउँदा हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद।
0: हस् अनि चन्द्रकलाजी तपाईँको यो कोहिनूर हेयर सपको बारेमा भन्नुहोस् न कहिले थाल्नु भएको कसरी थाल्नु भयो?
1: मैले कोहिनूर हेयर सप चाहिँ लगभग यो हाम्रो यो कोरोनाको उसमा चाहिँ हाम्रो खासै पार्लर चल्दैन थियो त्यति बेला चाहिँ अब पार्लर आउन जान पनि डर हुन्थ्यो बिजनेस के गर्ने अब केही गर्न सकिँदैन भन्ने क्रममा चाहिँ बिजनेस पनि डाउन भइरहेको थियो एकदम टेन्सन थियो घरमा पनि त्यस्तो अवस्थामा चाहिँ अब केही गर्नुपर्छ भनेर चाहिँ मैले सानो एउटा कपडा पसल पनि राखेको थिएँ साइडमा चाहिँ मेरो एक दुईवटा काँटा हेयरहरू मैले पहिलादेखि नै बेच्थेँ तर हालेको चाहिँ थिइनँ अब यसै यो पनि देखाउँ न त केही होला अब अहिले त पार्लर जानलाई त गाह्रो हुन्छ दिदी बहिनीलाई यस्तो माहौलमा अनि आफै यसो कपाल रेडिमेड आयो भने लाउनलाई सजिलो पार्लर पनि गइराख्नु नपर्ने भनेर के यसो एउटा मैले टिकटकमा एउटा काँटावाला कपाल चाहिँ स्टार्ट गरेको त्यो हालेको थिएँ त्यो चाहिँ एकदमै भाइरल भइदियो क्या मिलियनै भिज आयो भाइरल पनि भइदियो त्यो भएको कारणले गर्दा चाहिँ यो चिज चाहिँ सबैलाई चाहिने रहेछ हेयर यस्तो चिज रहेछ इम्पोर्टेन्ट रहेछ भन्ने कुरामा चाहिँ अलिकति व्यापारमा पनि अब त्यो भाइरल भइदिएपछि अलिकति यसैलाई फोकस गरौँ कि भनेर चाहिँ मैले यसलाई निरन्तर अघि सार्दै लगेको म्याम।
0: हजुर अनि चन्द्रकलाजी अहिले त यो कपालको बिजनेस त कति ठुलो कति धेरै चलेको छ कि?
1: ए बबाल बबाल म्याम एकदमै बबाल मैले त हजुरको 5,000 स्टार्ट गरेको अहिले कोरोनाको बिजनेस गर्ने भइसक्यो
0: त्यही त अनि कति ठुल्ठुलो भनौँ न सोरुमहरू छ कति ठुल्ठुलो अनलाइन बिजनेसहरू त्यत्तिकै छ होइन अनि किन चाहिँ यसको पछाडि चाहिँ के कारण होला कपालै नभएर कपालै झरेर त होइन नि होइन हामी सबैको कपाल छ टाउकोमा तर यो के कपालको बिजनेसमा अचम्म लाग्छ कपालै नभएर होइन सब यस्तो तपाईँहरूको बिजनेस हेर्दा त सबै हामी सबै चिन्ने हुनुपर्ने होइन के छ कारण भन्नु न?
1: यसमा कारण चाहिँ मेन चाहिँ म्याम एकदम इम्पोर्टेन्ट छ होइन अब सबैलाई राम्री हुनुपर्ने दिदी बहिनीलाई पनि राम्री हुनुपर्ने अब विशेष हाम्रो दिदी बहिनीले एक त बिजीलाई टाइमै छैन पार्लर जानलाई, त्यो अवस्थामा चाहिँ साडी चोलो लाएर हल्का आफै मेकअप गरेर अन्त अब सेल्फ मेकअप आफै पनि सिके, दुई दिनको कोर्स पनि गर्ने नभए युट्युब हेरेर पनि सिक्छन् दिदी बहिनीले प्रायः जस्तो हल्का गाजर सजल लिपस्टिक त अब यो गर्ने हो भनेर सिकिन्छ। अन्त कपाल मेन इम्पोर्टेन्ट चाहिँ कपाल बनाउनलाई चाहिँ पार्लर गरिराख्नु पर्ने भएको कारणले गर्दा अहिले चाहिँ हामीले रेडिमेड कपाल नै त्यहाँ देखाउँछौँ, यसरी लगाउने यसरी डिजाइन गर्ने भनेर मैले प्रत्येक कपालहरूको डिजाइन बनाएर मैले चाहिँ टिकटकमा हालिदिएको छु। त्यही सिलसिलामा अहिले यति चल्छ, फेरि लुक के म्याम एकदम लुक चेन्ज हुन्छ, यति राम्रो है कपालले त तपाईँको 10 वर्ष 15 वर्ष आयु नै कम्ती बनाइदिँदो रहेछ क्या म्याम। त्यहाँ हेर्नुहोस् न, नलाएको व्यक्ति हेर्नु अनि लाएको व्यक्ति हेर्नु, अब आफैमा खुइले भएको छ, आफैमा यस्तो अब तालो कपाल झरेको छ, अब दिदी बहिनीको फुलेको छ होइन, अब क्यान्सर पेसेन्ट होइसिन्छ, त्यस्तोको चाहिँ अब बाध्यतै छ म्याम होइन। अब कपालै हुने राम्रो मान्छे स्वच्छ मान्छे पनि अहिले चाहिँ यो तपाईँको कपाल नलाइ चाहिँ दिदी बहिनीहरू हिँड्दै नहिँड्ने क्या, जुनै पनि प्रोग्राम भयो कपालले चाहिँ लुक चेन्ज प्रत्येकचोटि गयो प्रत्येक लुक चेन्ज, अनि फोटो खिच्नलाई पनि अलिकति उहाँहरूलाई पनि सुन्दरताको लागि पनि मोटिभेट गर्दछ कि त्यही भएर चाहिँ कपालप्रति आकर्षित भएर चाहिँ धेरै नेपालीहरू अहिले अघि बढिराख्नु भएको छ भन्नु पर्यो।
0: हजुर हजुर, तपाईँले भन्नुभए जस्तो सबैलाई राम्री भएर हिँड्नु मन लाग्छ होइन होइन, सबैलाई त्यो पार्टीको सेन्टर अफ अट्र्याक्सन हुन मन लाग्छ होइन, तर बिक्री भएको देख्दाखेरि चाहिँ मलाई अचम्म लाग्छ। तपाईँहरू जहिले तहिले व्यस्त है, तपाईँ त झन् त्यो भिडियोहरू कति रमाइलो पाराले बनाउनुहुन्छ तपाईँले होइन, चिन्डो चिन्डो मान्छेलाई एकछिनमा कति ह्यान्डसम बनाउनुहुन्छ होइन। जे होस् श्रोता, उहाँ टिकटकमा हुनुहुन्छ कोहिनुर हेयर सप भनेर उहाँ हुनुहुन्छ, हेर्नुहोला। र भन्नाले अब कपाल झरेकोहरू त आउनुहुन्छ, अब भनेपछि कपालको स्टाइल चेन्ज गर्नलाई पनि होइन आउनुहुन्छ भनेपछि होइन।
1: हजुर हजुर म्याम हजुर, अहिले चाहिँ मोटिभेट पनि हुनुभएको छ क्या दिदी बहिनीहरू, जस्तै अब मैले चाहिँ यति दुःख लाग्छ यो क्यान्सर पेसेन्ट दिदी बहिनीहरू जो चाहिँ फेटा बाँधेर बसिराख्नु भएको छ, उहाँलाई चाहिँ एउटा क्याप लगाइदिएर उहाँको अनुहारमा त्यो खुसी देख्छु कि, त्यो खुसीले गर्दा चाहिँ म अझै मोटिभेट हुन्छु, अझै यो बिजनेस चाहिँ अझै बढाउनु पर्ने छ, अझै चाहिने चिज रहेछ, किनभने 10% बिमार चाहिँ तपाईँको यो कपाल नहुँदाको उनीहरूलाई अझै बढ्ने क्या, अनि यो कपाल लाउने बित्तिकै उहाँहरूलाई चाहिँ मोटिभेट भएर त्यो आफूलाई नै अलिकति बिमार नभएको फिल हुँदो रहेछ म्याम।
0: हजुर हजुर हजुर, कन्फिडेन्ट लेभल हाई हुन्छ बढ्छ होइन, कपालहरूले अर्कै लुक्स देखाएको हुन्छ। तपाईँले भन्नुभयो जस्तै धेरै यङ देखिन्छ, आफ्नो एजभन्दा धेरै यङ देखिन्छ कपाल छ भने, त्यो पनि हो होइन, र त्यसले गर्दाखेरि पनि मान्छेलाई आफ्नो आत्मबल बढ्ने भयो होइन, आफूलाई प्रेजेन्ट गर्नलाई आँट आउने भयो, आफूलाई प्रेजेन्टेबल पनि त बढाउनु पर्यो नि त होइन। त्यसैले गर्दा हो त अनि कपाल त्यति धेरै बिक्री भएको त। अनि सुन्नु न, ह्युमन हेयर भन्नुहुन्छ तपाईँ है, सिन्थेटिक होइन तपाईँकोमा, सिन्थेटिक त होइन है?
1: होइन म्याम, मेरोमा चाहिँ अलराउन्डर छ, अब पैसा अलिक महँगो पर्छ ह्युमन हेयर चाहिँ होइन, अनि सबैसँग पैसा हुँदैन, अब कोही कोही चाहिँ थोरै पैसा पनि आफूलाई लुक चेन्ज गर्न चाहनुहुन्छ होइन, पैसा अब नहुनेहरूलाई पनि त हामीले हेर्नुपर्छ भन्ने उसमा गएर चाहिँ मैले चाहिँ सँगसँगै तपाईँको फाइबरको सिन्थेटिकको सिन्थेटिक प्लस ह्युमन मिक्स त्यो चाहिँ क्याटेगोरी अनुसार 1000 लिएर हजुरको 1,00,000 कपालहरू पाइन्छ मेरोमा चाहिँ।
0: हजुर हजुर,
1: 1000 नै स्टार्ट छ, अब कतिपय छ अब अलिक सस्तो जुरोहरू पनि पाउँछ 500-350 त्यहाँदेखि नै स्टार्ट छ, तर आफ्नो गति अनुसार दिदी बहिनीहरूले कस्तो लगाउने उहाँहरू आएर मजाले हेरेर आफ्नो टेस्टमा कुन सुट हुन्छ त्यो अनुसार लगाउनुहुन्छ।
0: हजुर, तपाईँले क्याटेगोरी भिन्दा भिन्दै भन्नुभयो होइन, थुप्रै क्याटेगोरीको, कतिवटा कति किसिमको हुन्छ
1: यो हेयर चाहिँ? धेरै किसिमको हुँदो रहेछ, अब हेयर त मैले बेच्दै थिएँ डुप्लिकेट बेच्दै थिएँ पहिला, अब डुप्लिकेट बेच्दै बेच्दै यसमा चाहिँ अब दिदी बहिनीहरूको धेरै माग भयो, ओरिजिनल पनि ल्याउनु पर्यो म्याम, हाम्रो चाहिँ ओरिजिनल कपडा चाहिँ कस्तोलाई चाहिने रहेछ भन्दा चाहिँ यो विशेष गरी चाहिँ यो हाम्रो हेयर फल जो अगाडि चाहिँ उसमा चाहिँ सेतो कपाल हुने अनि त्यस पछाडि तालु तक्लु भएको त्यसै अब मेलामिस के भन्छ त्यसलाई एउटा रोग हुँदो रहेछ, त्यो थालाको रोग, त्यो अगाडि कपाल झर्दै जाँदो रहेछ क्या यो बच्चाहरू भइसकेपछि दिदी बहिनीको दाजुभाइको, अनि अब त्यस्तो अवस्थामा चाहिँ अगाडि ठ्याक्कै देख्दा चाहिँ रियल कपालै चाहियो, अनि त्यस पछाडि त्यसको लागि पनि अब रियल कपाल धेरै माग आयो भने रियल कपाल पनि मैले राख्ने गरेको छु, अनि एउटा चाहिँ त्यो भइहाल्यो, अर्को चाहिँ हजुरको सेन्थेटिक प्लस ह्युमन मिक्स पनि आउँछ म्याम, मिक्स भएर त्यसमा चाहिँ अलिकति कम प्राइस पर्छ होइन, मिडियम प्राइस भनौँ न, अनि त्यसमा सेन्थेटिक मात्रै पनि आउँछ, अनि एउटा चाहिँ फाइबर लो क्वालिटीको, सबैभन्दा लो क्वालिटी चाहिँ फाइबर हो। त्यो चाहिँ अब यसो फोटो सोटो सुट गर्न टिकटक बनाउन दाजुभाइ दिदीबहिनीहरूले यसो हिँड्नु भन्दा पनि उहाँहरूलाई चाहिँ अब टिक फोटोमा रमाउने र टिकटकमा रमाउने पनि अधिकांश देखेँ क्या मैले दिदीबहिनी र दाजुभाइ
0: उहाँहरूको
1: लागि सस्तो सस्तो राम्रो चाहिने भएको कारणले गर्दा मैले त्यो खालको पनि मैले सामानहरू मतलब हरहरू चाहिँ जुटाइदिएको छु
0: दिदीबहिनीहरू
1: दाजुभाइहरूलाई चाहिँ सुपथ मूल्यमा।
0: अब टिकटक बनाउनलाई त थरी थरीको पो चाहियो त होइन, चेन्ज गर्नु पर्यो
1: आफ्नो
0: हजुर। त्यसो त अब त्यो लाखौँको पचासौँ हजारको त किनेर भएन होइन, त्यसले गर्दा सबै सबैलाई हुने खालको सबैले किन्न सक्ने खालको रहेछ भनेपछि होइन तपाईँकोमा दाम कतिदेखि कतिसम्म छ?
1: हजुरले हामीसँग भएको हेयर प्याचहरू 350 लिएर हजुरको हामीसँग 85,000 छ अहिले चाहिँ।
0: कसले किन्छ 85,000 है? किन्छ है मान्छेले
1: म्याम, अहिले आवश्यकता छ सबैलाई आवश्यकता छ। अब हेयर ओरिजिनल 100% ह्युमन हेयर, अब लामो लेन कम्मर कम्मरसम्मको दिदीबहिनीहरूलाई टपर त्यो त्यही अनुसारको महँगो पनि छ, अनि त्यो चाहिँ हजुरको पर्मानेन्ट हेयर भन्छ। त्यो चाहिँ 5-10 वर्षसम्म पनि टिक्छ, जतन गरे जतनै नगर्दा पनि हजुरको 3-4 वर्ष मजाले जान्छ क्या त्यो खालको हेयर।
0: ए हजुर हजुर, बेला बेलामा वास गर्नु पर्यो आफूले नुहाएको जस्तै त हो नि होइन?
1: हो आफ्नो हेयर जस्तै त्यो पनि हेयर हो, त्यसलाई पनि स्याम्पू ट्रिटमेन्ट लगाएर अब धुनु पर्यो आवश्यकता अनुसार, कहिले कति दिन लाग्यो कति कस्तो भयो मैला भयो भएन आफैलाई पनि स्माइल आउँछ त्यही अनुसार लगेर अब कस्टमरहरूले चाहिँ त्यसलाई केयर गर्यो भने चाहिँ राम्रो लङ लास्टिङै टिक्छ।
0: अनि यो ह्युमन हेयर कहाँबाट ल्याउनुहुन्छ तपाईँ?
1: म्याम हाम्रो त अब यहाँ कन्ट्र्याक्ट हुन्छ म्याम, चाइनाबाट आउने हो होइन, हाम्रो चाहिँ माध्यम छ, 2-4 जना सरहरू हुनुहुन्छ उहाँहरूले हामीलाई कन्ट्र्याक्ट गराउने हो, म चाहिँ लिएर बेच्ने मात्रै हो यहाँनिर। अनि त्यही हो अब फ्यामिली अल फ्यामिली नै हामी लागिरहेछौँ यसमा, अहिले राम्रो हुँदै गयो। अब पहिला त मैले मात्रै गरेको थिएँ, यसो टिकटक बनाउने ओर्ने त्यस्तो खासै राम्रो पनि हुँदैन थियो टिकटक, र पनि अब धेरै दर्शकहरूले मन पराइदिनु भयो होइन, अब हाम्रो चाहिँ हु बाउ जे छु म त्यस्तै नै मैले हालेको हुन्छ क्या, कुनै पनि बनावटी हुँदैन त्यसमा।
0: हजुर हजुर हजुर। EFBS गोर्खा रेडियो,
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: हजुर होस्, फ्यामिली सबैजना भएर चलाउनुहुन्छ अहिले चाहिँ
1: होइन? पहिला चाहिँ अब हस्बेन्ड बाहिर बाहिरै सर्भिस गर्नुहुन्थ्यो, यता सशस्त्रमा हुनुहुन्थ्यो उहाँ चाहिँ, अनि चाहिँ अब रिटायर लाइफ भइसकेपछि अहिले चाहिँ मलाई पनि उहाँले अब नभ्याएको अवस्थामा चाहिँ अहिले चाहिँ फुल्ली बाबुले मेरो छोराले अनि मेरो हस्बेन्डले सबै भएर हामी लागिरहेछौँ। मैले
0: सपोर्ट त चाहियो नि त होइन?
1: चाहियो म्याम, एकजना मात्रैले त अलिकति गाह्रै हुँदो रहेछ, अनि अहिले मसँग 6 जना स्टाफ पनि हुनुहुन्छ, मैले 6 जना स्टाफलाई चाहिँ मजाले रोजगार पनि दिएको छु।
0: ए भनेपछि प्रशस्तै बिक्री हुँदो रहेछ भन्ने बुझियो होइन? हजुर हजुर, त्यही त सबैलाई राम्रै हुनु मनपर्छ, राम्रै हुनु मनपर्छ होइन, सुन्दर देख्नु कसको रहर नहोला त होइन त चन्द्रकलाजी?
1: सुन्दर भयो भने मात्रै आफू सुन्दर भयो भने अरूलाई पनि सुन्दर देखिन्छ क्या।
0: पक्का हो, मेरो त कपाल ठुटे छ हो, म सबैलाई ठुटे देख्छु। हुन्छ म एक दिन आउँछु है। तपाईँको त्यो कपाल जुन चाहिँ लगाउने मान्छेहरू आउनुहुन्छ है, दिदी बहिनीहरू आउनुहुन्छ, दाजु बहिनीहरू आउनुहुन्छ, यति रमाइलो गरेर तपाईँले त्यो भिडियोहरू बनाउनुहुन्छ, त्यस्तो खालको खुसी त्यस्तो खालको आनन्द त्यो बिक्री भएरै आएको हो कि के भन्नु न, के छ राज, के छ राज?
1: होइन जिन्दगीमा मरला केही छैन म्याम होइन. अनि एक बारको जिन्दगी हो. अब दिदी बहिनीहरू कति तनाव कति टेन्सन, दाजुभाइहरूलाई पनि आफ्नो टेन्सन त हुन्छ नि होइन. अनि उहाँहरूलाई पनि आफ्नो लुक चेन्ज गरौँ, यसो केही हुन्छ कि त्यहाँ गएर चाहिँ केही यसो राम्रो सुन्दर देखिन्छ कि भन्ने हिसाबले चाहिँ उहाँहरू दौडेर आउनुहुन्छ. साँच्चै नै आफूमा आफैमा उहाँहरू आफै छक्क पर्नुहुन्छ. त्यही कपाल लगाइसकेपछिको डिफ्रेन्ट, नलाउँदाको डिफ्रेन्ट उहाँहरू आफै हेर्नु, तर आफै कतिजना हाँस्नुहुन्छ त्यतिचोटि चाहिँ. अब उहाँहरूको हाँसो देखेपछि आफूलाई भित्रैबाट हाँसो आउँछ क्या फेरि म्याम.
0: हजुर हजुर हजुर, तपाईँको त्यो अनुहारमा त्यो खुसी खुसी देखिन्छ, ग्राहकलाई खुसी बनाउँदाको खुसी तपाईँको अनुहारमा देखिन्छ.
1: हजुर हजुर एकदमै, उहाँहरू सन्तुष्ट हुनुभयो भने म त्यसै पनि सन्तुष्टि हुन्छु.
0: हजुर श्रोताहरू, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, कपाल छोटो छ भने, कपाल झरेको छ भने हाम्रो चन्द्रकला गिरी उहाँ हुनुहुन्छ, उहाँ चाहिँ भक्तपुरमा हुनुहुन्छ. भक्तपुर पनि घुमाइ हुने, कपाल पनि जोडाइ हुने होइन, उहाँकोमा जानुहोला. र ह्युमन हेयर मात्रै पनि उहाँले राख्नु हुँदो रहेछ, सिन्थेटिकहरू पनि उहाँले मिक्स कपालहरू पनि राख्नु हुँदो रहेछ. त्यसले गर्दाखेरि अब दाम हेरी हेरी होला होइन. र तपाईँहरू यसो कपाल कहिलेकाहीँ पार्टीमा अलिकति लुक्स चेन्ज गरेर जामला भन्यो भने पनि तपाईँहरूले लान सक्नुहुन्छ. र हाम्रो चन्द्रकला गिरे कोहिनूर हेयर सप भनेर चाहिँ टिकटकमा हुनुहुन्छ, उहाँलाई फलो गर्नुहोला. अनि तपाईँको त पहिला चाहिँ कोहिनूर ब्युटी पार्लर थिएछ होइन?
1: हजुर
0: हजुर,
1: पार्लर
0: थियो. अब त्यति बेला डिस्टेन्स मेन्टेन गर्नुपर्ने, फेसियल गर्ने कुरै भएन होइन? अनि कति वर्ष चलाउनु भयो ब्युटी पार्लर चाहिँ?
1: मैले त लगभग भयो, आजको सिचुएसनमा पनि आज पनि मैले हेयर सप प्लस मैले चाहिँ अहिले फेसियलहरू पनि होइन, स्किन केयर सम्बन्धी पनि मेरो रेगुलर कस्टमर हुनुहुन्छ 25-26 वर्षदेखिको. लगभग यो लाइनमा हिँडेको मैले 57 सालदेखि हो म्याम, पार्लर लाइनमा चाहिँ.
0: हजुर
1: 20-25 वर्ष भयो मेरो.
0: हजुर हजुर, भनेपछि फेसियलहरू गर्नुहुन्छ, स्किन केयर चाहिँ तपाईँ गर्नुहुन्छ होइन, भनेपछि होइन. र अब सकि गर्ने स्किन केयर फेसियल र अब यता कपाल आएपछि त सकि गर्ने, त्यसपछि चटक्क साडी ल्याए हिँड्यो है.
1: हजुर म्याम हजुर, होइन अब हाम्रो दिदी बहिनीहरू सुन्दर हुन चाहनुहुन्छ, सुन्दर हुन कसलाई मन पर्दैन, त्यस कारणले चाहिँ अब यो प्लस पोइन्ट भयो क्या. अब यता फेस सम्बन्धी पनि भयो, यता हेयर सम्बन्धी पनि भएपछि सँगसँगै नङ्ग्रा मासुको सम्बन्ध भएर गए जस्तै भयो क्या. अनि त्यही भएर पनि अलिकति आफूलाई पनि सबै दुइटै त्यही ब्युटीपट्टि नै भयो क्या. हेयर पनि एउटा ब्युटीमै आयो, अनि अब फेसको त आफ्नो रेगुलर भइहाल्यो, त्यो भएको कारणले गर्दा अलिक अघि बढेको हो कि जस्तो लाग्छ मलाई.
0: हजुर हजुर एकदमै, त्यही त तपाईँको बिजनेस अहिले एकदमै भनेपछि राम्रो. यो कपालको बिजनेसहरू हुनेहरू प्रायः सबैको म चलेको देख्छु, अरू पनि हुनुहुन्छ है, चलेको देख्छु.

0: र अब स्किनको कुरा गर्दाखेरि अब एउटा तपाईँ धेरै वर्ष एउटा एज अ ब्युटिसियन तपाईँले आफ्नो ब्युटी क्लिनिक ब्युटी पार्लर चलाएको हुनाले गर्दाखेरि स्किन केयरको बारेमा अलिकति भनिदिनुहोस् न, कस्तो प्रकारले स्किन केयर गर्ने?
1: हजुर हजुर, स्किन केयर गर्नको लागि चाहिँ अब हाम्रो खास त अब स्किनमा त्यस्तो केही फेसमा केही छैन, मतलब इन्फेक्सन छैन. अब अहिले त कस्तो छ भने अलिक बच्चादेखि नै पिम्पलहरू आउने, 16 वर्षदेखि नै अलिकति प्रोब्लम देखिन्छ होइन. अब मान्छेको एज उमेर हुँदैन, अब जस्तो समयमा प्रोब्लम छ त्यही प्रोब्लमलाई सल्भ गर्दै फेसियल ट्रिटमेन्ट गर्नुपर्छ. अब एज उमेरले यसमा डिपेन्ड रहँदैन होइन, अब प्रायः बच्चाहरूलाई पनि हुन्छ अहिले. त्यही पनि अब 40 कटेपछि त अब रेगुलर कम्पलसरी नै महिनामा एकचोटि चाहिँ हजुरहरूले चाहिँ फेसियल गर्नुपर्ने हुन्छ. अब फेसमा अब के छ होइन, अब विशेष चाया पोतो छ भने त्यहाँ सम्बन्धी गर्नु पर्यो कि क्लिन चाहिँदा अब नर्मल फेसियलहरू पनि हुन्छ स्किन केयरको. अब डिपमा जाँदा चाहिँ अब हाम्रो फेस सम्बन्धी ट्रिटमेन्टहरू हुन्छ क्या, धेरैवटा ट्रिटमेन्ट सम्बन्धी जाने हो कि अब त्यो चाहिँ धेरै हुन्छ. तै पनि नर्मल दिदी बहिनीहरूले चाहिँ यति सम्झिनु होला, महिनामा एकचोटि चाहिँ फेसियल आफ्नो शरीरमा आफ्नो लागि टाइम दिनुपर्छ. महिनामा एकचोटि फेसियल गर्नु अनि त्यस पछाडि चाहिँ हामीले चाहिँ डे नाइट होइन टोनर मोइस्चराइजर सनब्लक यो चाहिँ कम्पलसरी हो, यति चाहिँ गर्नै पर्यो. त्यस पछाडि बाँकी रहेको चाहिँ अब पार्टी वेयर मेकअपमा चाहिँ अब पेनिस्टिक मेकअप हजुरहरूले जे लाए पनि भयो, तर कम्पलसरी 3 चिज चाहिँ हामीले छुटाउनु भएन. डे नाइट क्रिम चाहिँ अब बाहिर हिँड्दा सनब्लक लाउनै पर्यो, राति टोनर मोइस्चराइजर. अब हजुरको फेस धेरै ड्राई छ भने हजुरले भिटामिन सिरमहरू पनि लाउन सक्नुहुन्छ. त्यति चाहिँ हामीले रेगुलर गर्नुपर्छ. साथसाथै अब हामीले आफ्नो शरीरको होइन अब पानी प्रशस्त मात्रामा पानी खाने, रेगुलर एक्सर्साइज गर्ने, अनि तनावमा धेर नलिने, टेन्सन मुक्त हुने, त्यस्तो भयो भने चाहिँ आफ्नो जस ब्युटी टिप्स चाहिँ भित्रबाट पनि ग्लो आउँछ, बाहिर प्लस पोइन्ट त पार्लरमा गएर महिनामा एकचोटि गर्दा धेरै सुन्दर सुगन्ध हुन्छ. यति नै हो हजुरलाई.
0: हजुर, भनेपछि आफू अलिकति मेन्टल्ली होइन पिसफुल रहनु पर्यो होइन. हुन त अहिले मेन्टल्ली शान्त रहनुलाई त गाह्रो नै पर्छ, सबैलाई आफ्नो आफ्नो टेन्सन हुन्छ, आफ्नो होइन परिस्थिति अनुसारको टेन्सनले सताइराखेको हुन्छ. त्यसले गर्दाखेरि विशेष गरेर खानपानलाई ध्यान गर्नु पर्यो र स्किन केयर
1: खानपानलाई नै हो विशेष गरी चाहिँ खानपान अनि आफ्नो व्यायाम दिनमा एकचोटि व्यायामहरू गर्ने शरीरमा होइन एक्सर्साइजहरू गर्ने पानी प्रशस्त विशेष चाहिँ पानीले महत्त्व छ. अहिले हामी दिदी बहिनी के गर्छौँ दाजुभाइ के गर्छौँ भने बिहान उठो दुर्ग उठो एक ग्लास पानी खाने चिया खाने अनि त्यस पछाडि चाहिँ चिया खाइसकेपछि 11-12 बजी आफूले खाना खाने त्यस पछाडि पानी चाहिँ कोही मतलब काम पानीको मतलब हुँदैन. त्यो पानी कम भएर पनि अहिले चाहिँ दिदी विशेष फेसमा चाहिँ रिङ्कलहरू देखा पर्ने, चाया पोतो देखा पर्ने, पिम्पल देखा पर्ने, एउटा यो छालै मरेको जस्तो हुने, विशेष चाहिँ पानीमा चाहिँ ध्यान पुऱ्यायो भने धेरै नै राम्रो हुन्छ. दिनमा 4 लिटर खानै पर्छ.
0: अनि तपाईँ 4 लिटर पिउने गर्नु भएको छ पानी?
1: म त प्रशस्त 4 होइन, मेरो त 6 पुग्छ होला.
0: हजुर हजुर, पानीको मात्रा बढाउनु पर्ने भयो भनेपछि होइन. र अब
1: सुन्दरतामा चाहिँ तपाईँको पानी बढाएपछि चाहिँ एकदमै शरीर चाहिँ एकदमै राम्रो क्या, ग्लो भएर आउँदो रहेछ भित्रैबाट ग्लो, कुनै रोगहरू पनि नलाग्ने, पिसाब पनि हजुरको पहेँलो नहुने, फुलेर जाने, पिसाब सम्बन्धी रोगहरू निको हुने, त्यो चाहिँ मैले आफै पनि अनुभव गरेँ. अनि यसो युट्युबहरू पनि हेर्छु, आफूलाई पनि अनुभव भयो, आफूले फलो गरिसकेपछि अनि अरूलाई भन्ने हो क्या, मैले गर्छु पहिला त्यसपछि मलाई राम्रो भने म अरूलाई भन्छु.
0: हजुर हजुर, एकदमै राम्रो होइन, पहिला आफूले ट्राई गर्नुपर्छ. भगवान् बुद्धले भन्नुभएको छ नि, अनुभव आफैले गर भनेर, पहिला आफूले एक्सपिरियन्स गर्ने होइन के हुँदो रहेछ यसले भनेर, त्यसपछि अरूलाई सिकाउने. तपाईँ त सिकाउनु पर्ने ठाउँमै हुनुहुन्छ फेरि, एउटा एज अ ब्युटिसियन होइन, आफ्नो क्लाइन्टहरूलाई सरसल्लाह दिनु पर्यो.
1: मेरो स्टुडेन्टहरू छन् म सिकाइ नै राख्छु बच्चाहरूलाई.
0: हजुर हजुर. अनि चन्द्रकलाजी,
1: हजुर,
0: अहिले त यो स्किन केयर प्रोडक्टहरू त यति धेरै कम्पनीहरू निस्किन्छ होइन, कुन छान्ने कुन नछान्ने कसरी चाहिँ छान्ने त हो?
1: अब मैले देख्दा चाहिँ म्याम, अब यसो विचार गरौँ न हजुर, अब हामी नेपालमा बसेर क्यानाडाको क्रिम लाएर हुन्छ त? हुँदैन नि. हामी नेपालमा छौँ, नेपालको इन्भाइरोमेन्ट मिल्नु पर्यो. हामीलाई मिल्ने भनेको इन्डियाको इन्भाइरोमेन्ट र नेपालको इन्भाइरोमेन्टमा केही त्यति फरक हुँदैन. इन्डियन क्रिम लिने, हेमोप्याथी त्यो पनि नेपालको पनि क्रिम यति राम्रो राम्रो आएको छ अहिले, हजुरको हेमोप्याथी हर्बल प्रोडक्ट चुज गर्नु पर्यो क्या. अहिले जे आए त्यही जे पनि देखाएको छ, चलेको छ, लगाएको छ, त्यो हुँदैन, त्यो हुनेवाला केही छैन. अहिले त के हो के कोरेन अरे के अरे पाप्रा उगाउने, त्यो त चाहेको लागि त्यो 1 हप्ता प्याक राखेर त्यो पाप्रा पनि उगाइरहेको छ, त्यस्तो त छैन मेरोमा चाहिँ. ए एकदम हेमोप्याथी हातको मसाज हुन्छ मजाले, अनि मैले क्रिम दिँदा पनि मैले एकदम हेमोप्याथी क्रिमहरू दिने हो, डे नाइट सिरम, अब भिटामिन सी अब आवश्यक छ भने दिने हो, नभए आवश्यक छैन भने दिन्न पनि म।
0: हजुर हजुर, भनेपछि हाम्रो भने इन्डिया र नेपालको क्लाइमेट मिल्छ, इन्डियन मेड सामानहरू लाउनु पर्छ खासमा भन्ने चाहिँ मैले सुनेको थिएँ
1: होइन, नभए नेपालकै मेड होइन राम्रो अब कम्पनीको चलेको पहिला ट्राई गर्ने कस्तो रहेछ के रहेछ त्यसमा अब पढेर हेरेर अब हामी आफूलाई सुट हुने छ भने चाहिँ सकेसम्म चाहिँ हामीले हर्बल नै लिएर राम्रो हुन्छ, बेस्ट हुन्छ हर्बल।
0: अघि तपाईँले हेमोप्याक भन्नुभयो त्यो चाहिँ के हो कम्पनी हो?
1: त्यो रिचफुल प्रडक्ट हो, अब मैले चलाएको चाहिँ 25 वर्ष भयो अनि त्यही क्रिम लाउँछु म चाहिँ, धेरै वर्ष भयो म अरू कुनै क्रिम पनि लाउँदिनँ, मैले लाउने त्यही हर्बल क्रिमको हेमोप्याथी भन्छ त्यसलाई चाहिँ, त्यही क्रिम लाउने मैले।
0: हजुर हजुर हजुर हजुर, हर्बल प्रडक्टहरू चलाउनु पर्यो होइन?
1: हजुर, म चाहिँ एकदमै हर्बल प्रडक्टमै म बिलिभ गर्छु, म आज 30-40-44 वर्षको भए होइन, ए होइन नि म त लगभग कतिसम्म 43-47 चाहिँ लाग्यो म 47 वर्षको भए, अहिलेसम्म मेरो स्किनमा त्यस्तो केही प्रब्लम।
0: हजुर हजुर, देखिन्छ तपाईँको उज्यालो भनेपछि है, हर्बल चलाउनु पर्ने सबैले होइन, अहिले त धेरै प्रकारको प्रोडक्टहरू निस्केको छ। जे होस् तपाईँको अनुहार देखिन्छ नि टिकटकमा है, उज्यालो हँसिलो, सबैसँग हँसी मजाक गरिराख्नु भएको आफ्नो ग्राहकहरूसँग होइन, अनि हजुर हजुर, अब त्यो ग्राहकको पनि त्यो कपाल लगाउनु भन्दा पहिला र कपाल लगाइसकेको पछिको खुसी अर्कै देखिन्छ क्या त्यहाँनिर होइन, त्यसपछि ग्राहकलाई हेरेर तपाईँको हाँसो होइन, रमाइलो हुन्छ तपाईँको भिडियोहरू म हेर्ने गर्छु होइन, र अब
1: रमाइलो हुन्छ म्याम।
0: हजुर, अब भक्तपुरमा हुनुहुन्छ, अब तपाईँको कपालको पनि कुरा गरियो, अलिकति ब्युटी टिप्स पनि भयो होइन, अब भक्तपुरमा हुनुहुन्छ, भक्तपुरको टुरिज्म त अब होइन कुरै गर्नु पर्दैन, त्यहाँको मन्दिरहरू मठ मन्दिरहरू के छ, तपाईँको वरिपरि कुन चाहिँ मन्दिर छ?
1: हाम्रो वरिपरि चाहिँ यहाँ विशेष चाहिँ अब राधे राधे मन्दिर छ, राधे राधे मैले फोनमा बोल्दा पनि केही नभए दिनमा बिहानदेखि बेलुकासम्म मैले लगभग 30-35 चोटि चाहिँ राधे राधे भनेर यहाँ लोकेसन लिनुपर्ने हुन्छ, अनि यो राधे राधे जप गर्दा चाहिँ मलाई एउटा जपै जस्तो भयो क्या, त्यसैमा आफैमा राधे राधे भगवान्ले पो पुऱ्याइदिनु भएको कि बा यस्तो प्रचलित कसरी भयो होइन, त प्रायः म मात्रै होइन यहाँनिर हाम्रो राधे राधेमा आएको जति पनि हाम्रो व्यापारीहरू हुनुहुन्छ 4-5 जना नै यहाँ अब भाइरल भइसक्नु भएको छ, अब हाम्रो यो ठाउँ त्यस्तो हो कि मन्दिरै हो कि नामै राधे राधे काफी छ क्या हजुरको।
0: हजुर हजुर, भनेपछि
1: मेरो छेउमा चाहिँ राधे राधे मन्दिर, अनि लोकेसन दिन पनि सजिलो।
0: राधे राधे मन्दिर भनेपछि राधा रानी होइन, कृष्ण राधा कृष्णको,
1: कृष्ण राधा राधा राधे,
0: हजुर हजुर,
1: कृष्ण राधे कृष्ण राधे कृष्ण भन्दा पनि अब धेरै नै शान्ति मिल्छ होइन, अनि राधे राधे राधेको नाम लिँदा पनि मलाई त धेरै नै राम्रो भएको अनुभव हुन्छ क्या।
0: हजुर, भनेपछि भक्तिमा पनि धेरै हुनुहुन्छ तपाईँ, राधा कृष्णको भक्तिमा पनि होइन, अब त्यति भक्ति गरेपछि सबैलाई खुसी बनाएपछि त अब कृष्ण भगवान्ले आशीर्वाद पनि नदिने त होइन नि त, दिनु पर्यो नि त होइन त्यति त।
1: अनेस्टली एकदम मिहिनेत लगनशील भएर जुन काममा आफू लागिन्छ होइन, मिहिनेत पनि हुनु पर्यो, त्यसलाई धैर्यता पनि लिनु पर्यो, लगनशील भएर अघि पनि बढ्नु पर्यो, हिम्मत हार्नु भएन,
0: हिम्मत हार्नु भएन। जे होस् राधे राधे मन्दिर छ, अरू अरू के छ त भक्तपुरमा त राम्रो राम्रो मन्दिरहरू
1: थुप्रो हुनुहुन्छ, मन्दिर त यहाँ पाँचतले मन्दिर छ, अलिक माथि हो त्यो चाहिँ हाम्रो भन्दा 10-15 मिनट उता छ, यो चाहिँ पाँचतले मन्दिर अलिक माथि नै हो क्यान्सर हस्पिटल साइड भयो, हजुरको हाम्रो छेउमा एउटा गणेशस्थान मन्दिर छ, यो चाहिँ नर्मल यहीँ वरिपरि निकोसेराको, अनि त्यसपछि चाङ्गु नारायण मन्दिर छ, मन्दिरै मन्दिरको ठाउँ हो क्या।
0: हजुर हजुर, चाङ्गु नारायण मन्दिर त म पनि गएको छु एकपल्ट होइन,

0: BFBS Gorkha Radio。
1: तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो।
2: अनि अब अहिले श्रावण महिना चलिरहेछ, हामी तपाईँ हामी यो रेकर्ड गर्दै गर्दा होइन, कसरी मनाउनु हुँदैछ श्रावण महिना? राधे राधे राधा कृष्णलाई त यसो नाम जप गरेर मनाउनु हुँदैछ होइन, यसो हरियो सुरा हरियो पोते लाएर कतातिर जाँदै हुनुहुन्छ?
3: अहिले चाहिँ मेरो म्याम हामी जुठुमै छौँ, मेरो भर्खरै सासु खस्नु भएको छ, 3 महिना भयो।
2: ओहो हजुर,
3: अनि अहिले चाहिँ म जुठुमै छु, कहीँ जाएको गएको छुइनँ, तर मेरो पसलमा जति पनि आउनुहुन्छ दिदी बहिनीहरू, उहाँहरू चाहिँ हरियो चुरा अनि त्यसले रातो रङको पहिरन एकदम राम्री बराम्री भएर कत्ता आउनुहुन्छ। मन्दिर पनि अब धेरै मन्दिर यहीँ भएको कारणले गर्दा विशेष सोमबार चाहिँ मेरो प्याक हुन्छ, अहिले यो साउन महिना चाहिँ मेरो सोमबार प्याक हुन्छ क्या। अब यता मन्दिर यता माथि माथि मन्दिर थुप्रो मन्दिर, अब दिदी बहिनीलाई त मन्दिर घुम्ने हो नि त सोमबारको दिन त,
2: हजुर हजुर,
3: अनि मन्दिर जाने क्रममा चाहिँ त्यहाँ भक्तपुरमा त साँच्ची कपालको भाइ रहेछ, जाउँ न निक्लिउँ त्यहाँ, त्यहाँ मन्दिर पनि जाने त्यहाँ पनि निक्लिउँ भन्दै पनि आउनुहुन्छ क्या।
2: जे होस् तपाईँको जुठो परेको रहेछ होइन, जे होस् सेवा जारी छ भनौँ न, मन्दिर जानेहरूलाई यसो होइन मेकअप सेप कपाल अलि
3: जारी छ। धेरैजना मेरो दर्शकहरूले मलाई मन पराइदिनु भएको छ, मलाई यति खुसी लाग्छ, यति माया गर्नु छ, यति माया गर्नु छ, उहाँहरूको मायाले नै मोटिभेट भएर यसलाई अघि बढेको, म यो कपालको विषय चाहिँ अघि बढेको, अहिले पार्न कम कपाल ज्यादा भयो क्या मेरोमा चाहिँ।
2: हजुर हजुर हजुर, जे होस् अब भगवान्कोमा जाँदाखेरि झन् राम्री भएर जानु पर्यो भगवान्को लागि होइन, आशीर्वाद दिने उहाँ हुनुहुन्छ होइन, त्यसले गर्दाखेरि पनि तपाईँकोमा त आउने नै भयो। अनि के छ तपाईँ अरू अरूमा चाहिँ के विषयहरूमा तपाईँलाई अलिकति चासो लाग्ने विषयहरू चाहिँ के छ अरू? यो कपाल मेकअप त भइहाल्यो होइन,
3: अरू त अब यस्तै हो, अब पहिला चाहिँ मेरो सास ससुरा हुनुहुन्थ्यो सँगै यिनीहरू होइन, अब उहाँहरूको बिहान बेलुका सेवा गर्थ पाउँदा खुसी लाग्थ्यो आफूलाई, ससुरा पनि 4 वर्ष त अब सेवा गरेर मेरो हजुर पनि आउनुभयो, त्यही अवस्थामा हजुरले पनि स्याहार गर्न पाउनुभयो, अब 4 वर्षको अन्तरमा ससुरा पनि बित्नु भयो, ससुरा बितेको ठ्याक्कै 13 महिनामा सासू पनि बित्नु भयो। अब अहिले चाहिँ हामी जुठो भएको कारणले गर्दा कहीँ यताउता कहीँ अब जानलाई पनि सामेल भएको छैन, अब यो 1 वर्ष पछाडि चाहिँ अब मैले चाहिँ अरू आउट कुराहरूमा पनि यसो कहाँ जाने के गर्ने के गर्न सकिन्छ कसरी सहयोग गर्न सकिन्छ गरिब दुखीलाई सहयोग गर्ने होइन, आफ्नो देशको अब नेपालको लागि होइन आफूले के गर्न सकिन्छ त्यो त्यसको खोजीमा चाहिँ अब 1 वर्ष पछाडि चाहिँ लाग्नु पर्ला भन्ने छु म। अहिले चाहिँ म डिप्ली भन्दा चाहिँ

0: पचल्न घर
1: हजुर हजुर भनेपछि सेवा गर्ने समाजसेवा हजुर समाजसेवा गर्ने पनि इच्छा रहेछ तपाईँको होइन
0: योभन्दा अगाडि त मैले गरेकै थिएँ अहिले 2 वर्ष भयो हामी लगातार जुठोमा परेको
1: हजुर
0: योभन्दा अगाडि चाहिँ 2 वर्षभन्दा अगाडि चाहिँ म जाने समाजसेवी गर्ने अनि त्यो हाम्रो ब्युटिसियन नेपालको 2022 पनि मैले थर्ड रनर अप भएर चाहिँ चार्ज पनि लगाएको थिएँ अनि त्यहाँ हामी स्नेह काखहरू गर अब हामीले गर्ने सहयोगहरू अब वृद्ध आश्रम गर अब त्यो चाहिँ अब हामी देखाउ गर्नु चाहिँ गर्छु तर देखाउँदिनँ क्या मैले त्यस्तो नदेखाइने किसिमकै चाहिँ सहयोग गरिराखेको हुन्छु
1: हजुर अब देखाउनु भएन तर यहाँ सुशान्त बालासँग चाहिँ सुटुक्क सेयर गर्नुपर्छ क्या
0: दान धर्म भनेको देखाएर नगर्नु अरे भन्छ नि त्यही
1: हजुर
0: त्यसरी त्यो आफ्नो पर्सनल कुराहरू चाहिँ अहिलेसम्म मैले त्यहाँ देखाएको छुइनँ
1: हजुर हजुर हजुर हजुर ठिकै छ किनभने आफ्नो आफ्नो इच्छा हो होइन तर कहिले काहीँ चाहिँ यसो सेयर गर्यो भने थाहा हुन्छ मान्छेलाई फलनाले कति सेवा गर्नुहुँदो रहेछ है भन्ने कुराहरू पनि थाहा हुन्छ होइन त्यसले गर्दाखेरि यता आजको नारीमा चाहिँ सुटुक्कै भन्ने हो क्या चन्द्रकलाजी
0: र अब
1: हजुर हजुर सिक्नु पनि त पर्यो नि त अरूले अब चन्द्रकलाजीले पनि यस्तो सेवा गर्दा चाहिँ हामी पनि गरौँ न भन्ने खालको त त्यो पनि त आउनु पर्यो मान्छेको भावना होइन अनि गीत सीतहरू गाउनुहुन्न यसो भजनहरू राधे राधेको भजनहरू गीतहरू
0: मलाई चाहिँ गाना भन्दा पनि मैले चाहिँ आफ्नो जीवनमा भोगेको होइन आफूले थाहा भएको कुरा चाहिँ म गर्छु अब मेरो चाहिँ खास पहिला चाहिँ मैले 25 वर्षदेखि लगभग बिजनेस गरेको होइन म्याम 25 वर्षदेखि बिजनेस गर्दा पनि म केही त्यस्तो मेरो उपलब्धि थिएन जुन दिन मेरो सासु ससुरा मैले मेरो घरमा ल्याएँ मेरो घरमा लिएर आउँदा पितृ पनि होइसक्यो मेरो ससुरा होइन पितृ भनेको चाहिँ अब आफैले खुवाइदिनु पर्ने उठाइदिनु पर्ने
1: सुताउनु
0: पर्ने त्यस्तो अवस्थाको मेरो ससुरा हुन्थ्यो 85 वर्षको 85 भन्दा बढी हुन्थे 93 होइन 93 वर्षको चाहिँ ससुरा हुनुहुन्थ्यो 85 वर्षको सासु अनि बुवाको त चेत पनि थिएन लगभग होइन अनि अब बुढो पनि अब रिटायर लाइफ भएर आउनुभएको छोरी भर्खर घर जाना पराएको अब के गर्ने होला कसो गर्ने होला अब के गरेर व्यापार बिजनेस अघि बढाउने भनेर मेरो डिप्रेसन जस्तो भइरहेको थिएँ अनि के यस्तो भोलिपल्ट कभर डाउँदा भाइहरू भयो त्यही भएर मलाई चाहिँ कस्तो लाग्छ भने बुढा बुढीको चिया सुसार गर्ने गर्छ जुन घरमा पितृको आशीर्वाद छ नि
1: हजुर
0: त्यहाँ अभावको केही कमी रहँदैन अहिले चाहिँ कतिपय देख्छु म आफ्नो बाबामा धेर भएको बाबामालाई नपाल्ने बाबामालाई टाइम नदिने छोरा छोरीले अनि वृद्ध आश्रम लगेर राखिदिने पैसा तिरेर त्यस्तो देख्छु है कति देख्छु नि त म त्यस्तो चाहिँ प्लिज कसैले पनि आफ्नो बुवा आमालाई नगरिदिनु होला सकेसम्म बुवा आमाले बच्चामा हामीलाई कति टाइम दिनुभएको थियो वृद्ध हुँदा चाहिँ बुवा आमालाई चाहिँ हामीले फुल्ली टाइम दिनुपर्छ उहाँकै आशीर्वादले चाहिँ हाम्रो छोरा नाति पनाती हामी उपलब्ध जानिरहेछौँ भन्ने कुरो चाहिँ त्यति चाहिँ मलाई चाहिँ मेरो सासु ससुरा आइकन त्यति चाहिँ मलाई ज्ञान भयो होइन म सबैलाई त्यही भन्छु बुढाबुढीको सेवा गरेर पनि मेरो त भन्छु क्या म सबैलाई
1: हजुर हजुर श्रोताहरू उहाँले एउटा सन्देश दिनुभयो विशेष गरेर उहाँको अनुभव सुनाउनु भयो बाबा आमाको सेवा गर्नुहोला भन्ने कुरा तपाईँलाई धेरै राम्रो हुन्छ फलिफाप हुन्छ जिन्दगीको यात्रामा भन्ने दिनुभयो र चन्द्रकलाजी अब आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लाग्यो होइन जे होस् भक्तपुरबाट मिठो आवाजले सबै कुराहरू तपाईँको विशेष गरेर यो कपालको बिजनेसहरूको बारेमा कुरा राखिदिनु भयो भनिदिनु भयो जानकारी दिनुभयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद साथसाथै अल द बेस्ट
0: थ्याङ्क यू हजुरलाई पनि यति महत्त्वपूर्ण टाइम मेरो लागि हजुरले पनि त्यहाँ दुई शब्द बोल्ने मौका दिनुभएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद म हजुर आभार छु है
1: थ्याङ्क यू बाबाई
0: थ्याङ्क
1: यू हजुर श्रोताहरू हाम्रो चन्द्रकलाजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीलाई बिट मार्ने बेला भइसकेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु आजलाई भने म सुशान बालालाई आँकिदिनुहोस् नमस्ते बाबाई

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
1: बीएफपीएस यो बीएफपीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
2: बेचेको छ। हाल निगमको तथ्याङ्क अनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढी 2290 ग्यास वितरण भएको छ। यसै गरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट 1600, किर्तिपुरको राधा स्वामी केन्द्रबाट 762, यातायात कार्यालय परिषद चाभेलबाट 720 र वसुन्धाराको राधा स्वामी केन्द्रबाट 600 सिलिण्डर बिक्री भएको निगमले जनाएको छ। यी केन्द्रबाट मात्र 5972 सिलिण्डर बिक्री हुँदा बालाजु काउन्टरबाट 500 र साल ट्रेडिङ को जड़ीबुटी तथा कालीमाटी काउन्टरबाट 330 गरी जम्मा 6802 सिलिण्डर ग्यास उपभोक्ताको हातमा पुगेको छ। पाँचमुखी केन्द्रबाट सबैभन्दा धेरै नेपाल ग्यास 1760 बिक्री भएको छ। यसै गरी एभरेस्ट र सुगम 1043, एचपी 780, हिमाल 540, सागर 464 र श्रीराम ब्रान्डका 327 ग्यास बिक्री भएका छन्। यस्तै एसटीसी 320, श्री 280, ओम 140, बानु 80, साई बाबा र श्री कृष्ण 70, श्रीमाया 72, लोकप्रिय 53 र सूर्य ब्रान्डका 53 सिलिण्डर बिक्री वितरण गरिएका छन्। करिब 7000 सिलिण्डर ग्यास बेचेको तथ्याङ्क प्रस्तुत गरिरहँदा धेरै उपभोक्ताले पनि ग्यास नपाएर रित्तो हात फर्कनु परेको गुनासो पनि गरेका छन्। स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको छ। बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अदावती गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाह यसअघि बीमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बीमा वाका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। सो प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बीमामा 59,70,403 आबद्ध भएको प्रवक्ता शाहले बताउनु भएको छ। वहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा 1,00,000 स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। थप प्रति सदस्य 700 दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 बराबरको सेवा सुविधा थपिने प्रावधान छ। यस्तै 8 प्रकारका कडा रोगमा 1,00,000 बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेतृत्वबाट हटाउने षड्यन्त्र मौलाको भन्दै हटाएर देखाउन चेतावनी दिनुभएको छ। आज लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बैठकलाई सम्बोधन गर्न इलाम पुग्नुभएका ओली
3: अहिले अनुशासनहीनता देखा परिहाल्छ, अराजकता देखा परिहाल्छ, ख्याल ख्याल कस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवार अध्यक्ष हटाउने कुरा भनेको ख्याल हो, खट्टा हो, जस्तो अध्यक्षलाई हटाउने पार्टी सदस्य सही छैन, कुरा जोडाहरू भेला भएको छ, अध्यक्ष हटाउने कहिले हटाउने हो, हटाइदिनु भिरुभक्तलाई छिटो हटाउँदा के मजा गर्छु, यस्तो चाहिँ अराजकता कोही हस्ताक्षर गर्दै हिँडेका छन् अध्यक्ष हटाउने।
2: इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 मृत्यु भएको छ। आज बिहान 5 फ्लोरेस क्षेत्रमा 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो। भूकम्प गएको केही घण्टाभित्रै इन्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीले कम्तीमा 38 मृत्यु भएको पुष्टि गरेको छ। करिब 2000 बासिन्दाहरू सुरक्षित स्थानतर्फ सरेका छन्। त्यहाँ भत्किएका घर र संरचनाहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी तीव्र पारिएको छ। राजधानी जकार्ताबाट बीबीसी संवाददाता अस्तु द्रेस्ताजेन।
4: The epicenter of the earthquake is quite near the coastal town of Sika, Maumere, and it is quite shallow. It's about 10 kilometers depth, and so the intensity of when the earthquake happened is quite strong. Now, what makes the national response difficult is because it hit several different provinces.
2: अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेको र पश्चिममा सैनिक फर्किएको 5 वर्षगाँठ मनाउँदै गर्दा राजधानी काबुलमा ठूलो सैन्य परेड र उत्सवहरूको आयोजना गरिएको छ। काबुलको भूतपूर्व अमेरिकी दूतावास बाहिर तालिबानका लडाकुहरूले सैन्य बख्तरबन्द गाडीहरू, ब्यानर र आफ्नो आधिकारिक सेतो झण्डा प्रदर्शन गर्दै यस दिनलाई विजय उत्सवको रूपमा मनाएका छन्। अहिलेसम्मका खबर यति नै. नमस्कार, म कृष्ण.
5: यो BFBS गोर्खा रेडियो हो.

एफबीए सरकार रेडियो सुन्ने हुनुहुन्छ र कार्यक्रम घर संसारको आरम्भ भएको छ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु यस समय म सेनेको तर्फबाट. कार्यक्रम घर संसार एक घण्टाको कार्यक्रम जहाँ घरको संसार हामी कसरी सुन्दर बनाउन सकिन्छ यस बारेमा अवश्य पनि म तपाईँको समक्षमा जानकारी राख्ने क्रमलाई अगाडि बढाउन चाहन्छु र साथै मिरा मिरा गीत सङ्गीतहरूको साथमा मनोरञ्जन गराउने नै छु. र अहिलेको यस समयमा चाहिँ हामी चर्चा गर्नेछौँ आजको दिनमा चाहिँ बच्चाको स्क्रिन टाइम तपाईँको व्यवहारले बिगार्न सक्छ उनीहरूको बानी यस बारेमा चर्चा गर्ने नै छु. अब एउटा घरको संसार सुन्दर बनाउन अभिभावकको ठुलो भूमिका रहन्छ होइन, यस बारेमा चाहिँ विस्तृत रूपमा जानकारी रहनेछ. यसैको साथमा आउनुहोस् कार्यक्रममा हामी अगाडि बढौँ. अहिलेको लागि पनि यो मिठो गीतको साथमा

पीएफपी सरकार भिडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम मैले हामी घर संसारमा छौँ श्रोता र बच्चाको स्क्रिन टाइम तपाईँको व्यवहारले बिगार्न सक्छ उनीहरूको बानी. खाना खाने टेबल, परिवारसँग बस्ने कोठा वा सुत्ने कोठालाई सम्भव भएसम्म मोबाइल रहित क्षेत्र बनाउनुहोस्. डिजिटल युगमा बालबालिकाको स्क्रिन टाइमबारे धेरै चर्चा हुने गर्छ. बच्चा धेरै मोबाइल चलाउँछन्, टेलिभिजन हेर्छन् वा भिडियो गेम खेल्छन् भन्ने चिन्ता अधिकांश अभिभावकमा हुन्छ. तर पछिल्ला वर्षहरूमा विशेषज्ञहरूले अर्को महत्त्वपूर्ण पक्षतर्फ ध्यानकर्षण गरेका छन्. समस्या बच्चाको स्क्रिन टाइममा मात्र सीमित छैन, अभिभावकको अत्यधिक मोबाइल प्रयोगले पनि बच्चाको व्यवहार, भावनात्मक विकास र सामाजिक सिपमा गहिरो असर परिरहेको छ. बाल मनोविज्ञानमा यसलाई चाहिँ टेक्नोफेरेन्स भनिन्छ. यसको अर्थ हो प्रविधि कारण अभिभावक र बच्चा बीचको प्रत्यक्ष संवाद तथा सम्बन्धमा अवरोध आउनु. मोबाइलले समय मात्र होइन बच्चाले पाउनुपर्ने ध्यान र आत्मीयता पनि खोज्न थालेको विज्ञहरूको भनाइ छ. अब मोबाइल व्यस्त अभिभावकलाई देख्दा बच्चाले के महसुस गर्छ, यो बारेमा पनि म चर्चा गर्नेछु. तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ, जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

बीएफपी स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ। अहिले हामी कार्यक्रम घर संसारमा छौँ श्रोता, र अहिले चर्चा गरिरहेको छु तपाईँको समक्षमा बच्चाको स्क्रिन टाइम तपाईँको व्यवहारले बिगार्न सक्छ उनीहरूको बानी भन्ने विषयमा रहेको छ। अब मोबाइलमा व्यस्त अभिभावकलाई देख्दा बच्चाले के महसुस गर्छ त? सानो बच्चाले आफ्ना भावना शब्दभन्दा बढी अनुहारको हावभाव, आँखाको सम्पर्क र अभिभावकको प्रतिक्रियाबाट बुझ्ने गर्छ। जब बच्चाले केही देखाउन खोज्छ, कुरा गर्न आउँछ वा खेल्न बोलाउँछ, तर अभिभावक पनि मोबाइलको नोटिफिकेसन हेर्न, सामाजिक सञ्जाल स्क्रोल गर्न वा च्याटमा व्यस्त हुन्छन्, बच्चाले आफूलाई मोबाइल बढी महत्त्वपूर्ण रहेछ भन्ने सन्देश यो अवचेतन रूपमा ग्रहण गर्न थाल्छ। यो अवस्था बारम्बार दोहोरिँदा बच्चाले आफूलाई उपेक्षित, बेवास्ता गरिएको र कम महत्त्वको महसुस गर्न सक्छ। दीर्घकालमा यसले उनीहरूको आत्मविश्वास, भावनात्मक सुरक्षा र व्यवहारमा नकारात्मक प्रभाव पार्न सक्छ। अब अभिभावकको अत्यधिक मोबाइल प्रयोगले बच्चामा मुख्य पार्ने असरहरू बारेमा पनि म चर्चा गर्ने नै छु श्रोता। तर त्योभन्दा अगाडि लागौ अहिलेलाई पनि यो मिठो गीत सुन्ने क्रमतर्फ।

एफबिएस कुरकार भिडियो सुन्ने अनुसार श्रोता र अहिले अभिभावकको अत्यधिक मोबाइल प्रयोगले बच्चामा मुख्य पर्ने असरमा पहिलो रहेको छ भावनात्मक सम्बन्ध कमजोर हुन सक्छ। बच्चा रोएको हाँसेको वा नयाँ कुरा सिकेको बेला अभिभावकले तुरन्त प्रतिक्रिया नदिँदा उनीहरूमा भावनात्मक असुरक्षाको भावना विकास हुन सक्छ। बच्चाले आफूलाई नबुझेको र एक्लो महसुस गर्न थाल्छ। बाल विकासका लागि अभिभावकको प्रत्यक्ष ध्यान र आत्मीय सक्रियता चाहिँ यो अत्यन्त आवश्यक मानिन्छ। दोस्रो रहेको छ चिड़चिड़ाहटपन र जिद्दी व्यवहार बढ्न सक्छ। बच्चाले ध्यान पाउन विभिन्न उपाय अपनाउँछ। यदि सहज रूपमा अभिभावकले ध्यान प्राप्त भएन भने उनीहरूले कराउने, जिद्दी गर्ने, सामान फाल्ने वा नकारात्मक व्यवहार देखाएर ध्यान तान्ने प्रयास गर्न सक्छन्। धेरै अभिभावकले यसलाई बच्चाको बानी ठान्छन्, तर कहिलेकाहीँ यसको कारण उनीहरूले खुजिरहेको ध्यान हुन सक्दछ। तेस्रोमा रहेको छ सामाजिक तथा भाषिक विकासमा असर पर्न सक्छ। बच्चाले बोल्ने शैली, अनुहार हेरेर प्रतिक्रिया दिने तरिका, संवाद गर्ने सिप र सामाजिक व्यवहार सबैभन्दा पहिले घरमै सिक्छ। यदि अभिभावकको ध्यान धेरै मोबाइलतर्फ केन्द्रित रह्यो भने बच्चाले आवश्यक संवाद र अन्तर्क्रिया कम पाउँछ। यसले भाषा विकास, सामाजिक आत्मविश्वास र सम्बन्ध निर्माण गर्ने क्षमतामा असर पार्न सक्छ। र यसबारेमा चर्चा हुँदै गर्नेछ श्रोता, केही क्षणमा बच्चाले सुने भन्दा बढी देखेर सिक्छन् भन्ने विषयमा पनि म चर्चा गर्नेछु। अहिलेलाई पनि लागौं यो मिठो गीत सुन्ने क्रमतर्फ।

र अहिलेकै समय बच्चाले शून्य भन्दा बढी देखेर सिक्छन्। बाल मनोविज्ञान रिफ्लेक्सन थियोरी भन्ने अवधारणा निकै चर्चित छ। यसको अर्थ बच्चाले अभिभावकको व्यवहारलाई नै आफ्नो व्यवहारको नमुना बनाउँछ। अब अभिभावकले कसरी कायम राख्ने त डिजिटल सन्तुलन? मोबाइल प्रयोग गर्नु पूर्ण रूपमा बन्द गर्नु समाधान होइन। काम, अध्ययन र दैनिक जीवनका लागि स्मार्टफोन आवश्यक नै हुन्छ, तर यसको प्रयोगमा सन्तुलन कायम गर्नु अत्यन्त महत्त्वपूर्ण छ। घरमा नो फोन जोन, खाना खाने टेबल, परिवारसँग बस्ने कोठा वा सुत्ने कोठालाई सम्भव भएसम्म मोबाइल रहित क्षेत्र बनाउनुहोस्। खाना खाने समयमा सबै सदस्यले मोबाइल टाढा राख्ने बानी बसाल्नु राम्रो हुन्छ। यसै गरी बच्चासँग हुँदा मोबाइललाई प्राथमिकता नदिने, बच्चासँग खेल्ने, पढाइमा सहयोग गर्ने र उनीहरूको कुरा सुन्ने बेला मोबाइललाई साइलेन्ट मोडमा राख्नुहोस् वा केही समयका लागि अर्को कोठामा राख्नुहोस्। यसले बच्चाले आफूलाई महत्त्व दिएको अनुभूति हुन्छ र परिवारको डिजिटल डिटक्स समय तय गर्ने। दिनमा कम्तीमा एकदेखि दुई घन्टा परिवारका सबै सदस्यले मोबाइल, ट्याब्लेट वा टेलिभिजनबाट टाढा रहने समय छुटाउन सकिन्छ। यो समयमा खेल्ने, कुरा गर्ने, किताब पढ्ने वा सँगै हिँडुल गर्ने गतिविधि पनि गर्न सकिन्छ। र अवश्य पनि मोबाइल प्रयोग गर्नेको कारण बच्चालाई बुझाउनु पनि एकदमै जरुरी हुन्छ। र अन्तमा म केही क्षणमा सुरक्षित र प्रभावकारी स्क्रिन प्रयोगका लागि को स्क्रिनिङ यो बारेमा पनि चर्चा गर्नेछु। तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

पीएफपी स्कोरका रेडी सुन्ने हुनुहुन्छ कार्यक्रम घर संसारमा हुनुहुन्छ म सैनिकको साथमा र अन्तमा सुरक्षित र प्रभावकारी स्क्रिन प्रयोगको लागि को स्क्रिनिङ कहिलेकाहीँ बाल बालिकाले विद्यालयको प्रोजेक्ट गृह कार्य वा अनुसन्धान लागि स्क्रिन प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ त्यस्तो अवस्थामा अभिभावकले सकेसम्म बाल बालिका सँगै बसेर उनीहरूलाई आवश्यक सहयोग र मार्गदर्शन गर्दै स्क्रिन प्रयोग गर्नु उपयुक्त हुन्छ यसलाई को स्क्रिनिङ भनिन्छ यसरी सँगै बसेर प्रयोग गर्दा बाल बालिकाले सही जानकारी छनौट गर्न सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्न र सिकाइलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाउन सहयोग पुग्दछ र श्रोता आज चर्चा गरेको छु बच्चाको स्क्रिन टाइम तपाईँको व्यवहारले बिगार्न सक्छ उनीहरूको बानी भन्ने विषयमा रहेको थियो यस वी आर इन डिजिटल एरा एकदमै अहिलेको समयमा चाहिँ टेक्नोलोजी एडभान्स भइसकेको छ र यो अब डे टु डे लाइफको नै एउटा अंश भइसकेको छ तर हामीले एउटा एज अ ह्युमन बिइङ हामीले कसरी रियल लाइफ रियल रिलेसनसिपहरूलाई चाहिँ राम्रो बनाउन सकिन्छ र नानीहरूलाई पनि उनीहरूको भविष्यको लागि उनीहरूलाई राम्रो मार्गमा लान सकिन्छ भन्ने विषयमा चाहिँ अवश्य पनि घरको संसार सुन्दर बनाउन यो केही टपिक्सहरूमा कुरा गरेको थिएँ अवश्य पनि जानकारीमूलक भएको छ भन्ने म आशा गर्दछु र यस्तै कार्यक्रममा हामी नेक्स्ट विक पनि टपिकहरू कुरा गर्ने नै छु भन्दै म सिनेपिनाहरूको लागि बिदा लिने छु यो मिठो गीत एन्जोय गर्नुहोला नमस्ते बाई

0: AM FM Online Online Apps तथा स्मार्ट स्पीकरहरुमा सुन्न सकिने यो BFBS गोर्खा रेडियो हो।
1: रोल्पाको थवाङ गाउँपालिका पाँच कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परेर बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ। यो सँगै पहिरोमा परी मृत्यु हुनेको संख्या 12 पुगेको छ भने अझै एकजना बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार बेपत्ता भएका थवाङ पाँच कोटलबारा निवासी अन्दाजी 80 वर्षीय अजम्बरपुन मगरको सप्युठानको सरुमा रानी गाउँपालिका दुई ददेरीको राप्ती नदीको बीच भागमा फेला परेको हो। फेला परेको शव मृतकका भतिजा सुशील पुनले अजम्बर पुन मगरकै भएको शनाखत गरेको प्रहरीले जनाएको छ। पहिरोमा परी थवाङ पाँच निवासी अन्दाजी 9 वर्षीय असीम पुन मगर अझै बेपत्ता हुनुहुन्छ। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ। खोलाले बगाएर स्याङ्जाको बिरुवा गाउँपालिका सातका हाल पोखरा 14 छिने डाँडा बस्ने चन्द्रबहादुर गुरुङको छोरा 14 वर्षीय निक्सन गुरुङ र खोटाङ स्थायी घर भएका हाल पोखरा 14 चौथे बस्ने सुभाष राईका 15 वर्षीय छोरा अमन राई बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभएको छ। उहाँका अनुसार बरालको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पर्न सकिएको छैन। पोखरा 14 विजय बस्तीबाट विजयपुर खोला तरेर पोखरा 26 सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिक उनीहरूलाई दिउँसो 1 बजेतिर खोलाले बगाएको थियो। भोलि उपत्यका सात ठाउँमा खाना पकाउने ग्यास बिक्री वितरण हुने भएको छ। नेपाल अयल निगमको समन्वयमा ग्यास उद्योगले ग्यास बिक्री गर्ने भएका हुन्। अयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार अयल निगमको कार्यालय टेकु परिसर पशु सेवा शाखा चपली राधा स्वामी कृतिपुर तारकेश्वर नगरपालिका परिसर नयाँ बजार जुडो हल परिसर चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिण्डर बिक्री वितरण हुनेछ। अति आवश्यक परेका व्यक्तिले मात्र आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित आएर ग्यास किन्न निगमले भनेको छ। बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म ग्यास बिक्री वितरण हुनेछ। विक्रम सम्मत 2060 सालदेखि उत्पादन बन्द भएको बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि सरकारले प्रक्रिया अघि बढाएसँगै यस क्षेत्रका उद्योगी व्यवसायी मात्र होइन यही उद्योगमा 34 वर्ष बढी समय बिताएका श्रमिकहरू समेत खुशी पाएका छन्। बुटवलबाट छवि पाण्डेको यो रिपोर्ट।
2: बुटवल धागो कारखानामा 34 वर्ष बिताउनु भएका सुदर्शन यादव सरकारले पुनः कारखाना सञ्चालन गर्ने खबरले खुसी बन्नु भएको छ। हाम्रै नेपाली युवाहरूले काम पाउने भएपछि खुसी लागेको भन्दै उहाँले यो उद्योग पूर्ण क्षमतामा चलाउन सकिने बताउनुभयो। उद्योग चलाउनु पर्छ भन्ने कसैको भिजन नभएकै कारण बन्द भएको यादवको गुनासो छ।
3: 34 वर्ष भयो त बहुत खुसी हजुर। सुरुदेखि देखेछु नि नयाँ जेनेरेसन हाम्रो नेपाली काम गर्छ भने चाहिँ बहुत खुसी लाग्छ। धागो उत्पादन हुने धागोलाई कलर गर्नुपर्ने बोयलर छ, ड्याङ छ, कसैको हजुर भिजनै थिएन यो चलोस् भनेर। नयाँ नयाँ काम पायो भने खुसी नै हो।
2: उद्योगको प्रशासन र मेन्टेनेन्स विभागको प्रमुख रूपमा कार्यरत रहनुभएका यादव कारखानाको मेसिन सबै खिया लागेको अवस्थामा भए पनि यसको सामान सबै पाइने भएकोले मेसिनको मर्मतसँगै क्षमता बढाउने हो भने सञ्चालन गर्न सकिने दावी गर्नुभयो।
3: मसिन त किन काम लाग्दैन, काम लाग्छ तर मेन्टेनेन्स गरेर आयो छ कि यसको क्षमता अलिक कम छ नि, क्षमता बढाइदिनु पर्यो, अलिकति संरचना गरिदिनु, नयाँ टेक्नोलोजी सेट गर्यो भने त चल्छ, किन चल्दैन? लोहा लकड त हो हजुर, यसको पार्टहरू सबै पाउँछ।
2: कारखानाका निमित्त प्रमुख दोलराज शर्माले सरकारले गठन गरेको सम्पत्ति मूल्याङ्कन तथा अध्ययन टोलीले गरेको सिफारिसको आधारमा कारखाना सञ्चालन हुने बताउनुभयो। उहाँका अनुसार विज्ञ टोलीले कारखाना सञ्चालन गर्न सकिने ठहर गरेको छ। दशैं अगाडि नै यो विषयमा टुङ्गो लाग्ने उहाँको भनाइ छ।
4: अहिले अब हामीले सम्पत्ति दायित्व मूल्याङ्कन गर्न र कारखानाको सञ्चालन सम्बन्धमा अब कसरी कुन मोडले दिन जान सकिन्छ ती विषय रिपोर्ट दिने गरी नै सम्पत्ति दायित्व मूल्याङ्कन गर्न टोली खटाइयो। अध्ययन टोलीले के भन्छ त्यसको आधारमा मात्रै त्यो मेसिनहरू नयाँ थप गरेर सञ्चालनको सम्भाव्यता अब हुन सक्छ। यही मेसिनहरूले भन्दा पनि नयाँ मेसिन थप गरेर भदो अन्तिम अथवा दशैँसम्म होला।
2: बुटवलका उद्योगी हरिप्रसाद अर्यालले यो उद्योग सञ्चालन हुने खबरले बुटवलका उद्योगी व्यवसायी उत्साहित भएको बताउनुभयो। 2039 सालमा निर्माण सुरु भएको कारखानाले 2048 सालदेखि व्यावसायिक उत्पादन थालेको थियो।
1: इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 जनाको मृत्यु भएको छ। अहिलेसम्मका खबर यति।

0: हजुर, यही धुन सँगसँगै सुरु भयो कार्यक्रम परदेशीको सन्देश। सन्देश रूपी कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु म, विनोद खड्का। यहाँहरू सम्पूर्ण श्रोताहरू जो देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, विभिन्न फ्रिक्वेन्सी र विभिन्न माध्यमबाट हामीलाई सुन्नुहुन्छ, अनलाइनदेखि लिएर प्रत्यक्ष प्रसारण सम्पूर्णमा हार्दिक नमस्कार र कार्यक्रममा स्वागत पनि।
1: साथमा छु मनिषा गुरुङ, यहाँहरू सबै सबैलाई स्वागत छ र नमस्कार पनि गर्छु। कार्यक्रम परदेशीको सन्देश आइसकेको छ, यहाँहरूको घर आँगनमा हामी घनिसकेका छौँ। यहाँहरू कस्तो हुनुहुन्छ? अब त चाड पर्वको ओइरो लागिसकेको छ होइन दाजु?
0: भने मतलब तपाईँलाई कति छिटो मैले मौका पाउन र तिजको कुरा गरौँ भने जस्तो लाग्यो।
1: हजुर हजुर, करिब एक महिना जति त रहेछ तर एकदमै सुरु भइसकेको जस्तो महसुस भइरहेको छ।
0: बुझे मैले, हैन? रमाइलो चाड हो तीज, हैन? दिदी बहिनी चेली बेटीसँग भेटघाट हुने, अनि आजकल त तीजको भनौँ न अब केही समय, यो पछिल्लो समय भन्नुपर्छ, न्यू एरामा भन्नुपर्छ, होइन, मा चाहिँ विभिन्न समुदाय, साथीभाइ, नाता गोता, दिदीबहिनी, यो समूह त्यो समूहको चाहिँ एकदम मजाको जमघट हुन्छ नि। तपाईँको पनि जमघट त सुरु भइसक्यो कि हुनेवाला छ बहिनी?
1: हजुर, सुरु भएको छैन दाजु, अब यो हुनेवाला छ। टोलको भयो होइन, त्यस्तै गरी दिदीबहिनीको समूह छुट्टै छ, समाजको छुट्टै छ, गर्दाखेरि थुप्रै हुन्छ। यता हाम्रो बिजिएनको छुट्टै छ।
0: तर यसले चाहिँ एउटा के पोइन्ट आउट गर्छ भने नि, ह्याप्पी, वेआर अल केपेबल, होइन, हरेक चाडपर्व मनाउनुको लागि त यही चाहियो, नगद नारायण चाहियो नि, होइन? त्यसको मतलब ह्याप्पिनेस इन्डेक्समा हामी निकै माथि छौँ, किनभने चाडपर्वको पर्खाइ गर्नु भनेको चाहिँ होइन, वी आर केपेबल अफ डुइङ इट, हामीले गर्न सक्छौँ, क्षमता छ, मन पनि छ, अर्थले पनि साथ दिएको छ भन्ने होला। तर कतिको मनमा चाहिँ अलि अमिलो पनि पर्ला नि, होइन? होइन, त्यो पनि छ। त्यस कारणले वास्तविकलाई बुझौँ, धरातलमा आऊ, चाहिने भन्दा बढ्दा नगरौँ, छ भन्दा देखाएर, फ्लन्टिङ भन्छ क्या अङ्ग्रेजीमा बहिनी, एकदम देखाएर सो अफ गरेर हिँड्नु पर्दैन, होइन, बरु राम्रो काममा लगाऊ, होइन, खानपिन नाचगान भने त आफ्नो छँदैछ, तर दिन दुखी जसलाई चाहिँ भनौँ न अभाव छ, जसको विभिन्न कारणले गर्दाखेरि अलि दुःखमा हुनुहुन्छ, उहाँहरूलाई तपाईँ हामी सबैजना मिलेर सेवा पुऱ्यायो भने यो हरितालिका तीज पनि मनाउँछौँ, दसैँ पनि मनाउँछौँ, भोलि उधौली सबै मनाउँछौँ के बहिनी, किनभने आत्मसन्तुष्टि हो नि त, होइन? आज मैले यो गरेँ, हामीले मिलेर यो राम्रो काम गरेँ भन्ने चाहिँ मनमा
1: रहोस्।
0: रियल लाइफको पुण्य भने त्यही हो, होइन? मैले हिजो अस्ति एउटा कथा सुनाएको थिएँ कि अर्को कार्यक्रममा, त्यो चाहिँ माइकल जोर्डन, विश्व प्रसिद्ध बास्केटबल खेलाडी, होइन, माइकल जोर्डनको सुरुवाती समय एकदम दुखी, होइन, आमा बुवा गरिब, सानो कम्युनिटीमा शार्लोटभिल भन्ने ठाउँमा अमेरिकामा, होइन, अनि उहाँ आउनुभयो त्यो आफ्नो गाउँमा भन्नु पर्यो, होइन, बास्केटबल खेल्ने इच्छा, तर उहाँलाई आफ्नो समुदायले पनि नहेरेको, होइन, त्यो साथीभाइहरूले पनि अलि हेपेको, लिन एन्ड थिन, दुब्लो पातोलाई सबले हेप्छ नि बहिनी, होइन, अनि त्यहाँ चाहिँ एकजना अलि उहाँभन्दा दुई वर्षले सिनियर लिरोय विल्सन भन्ने व्यक्ति, होइन, हुनुहुँदो रहेछ, अनि उहाँले यसो हेर्नुभयो, केटा छ, लोर्खे छ, बढलास्तो छ, होइन, यो 10-12 वर्षको उमेरको कुरा हो कि बहिनी, होइन, अलि अझै सानो 7-8 वर्षको उमेरमा यसलाई म सपोर्ट गर्छु भनेर सपोर्ट गर्नुभएछ कि, होइन बहिनी, होइन, अनि सपोर्ट भने मतलब ऊ चाहिँ एकदम राम्रो, एकदम छिटो, एकदमै ड्रिबलिङ गर्न जानेको बास्केटबलमा, होइन, अनि उहाँले खेल्ने इच्छा प्रकट गर्दाखेरि अरूले चाहिँ उसलाई छिछि दुदुर हेपे, उहाँले लिरोय विल्सनले चाहिँ उहाँलाई टिममा ल्याएर खेलाएर, त्यो फेरि अमेरिका भन्दामा सबै चिज कहाँ चकाचौध हुन्छ र, होइन, टुटे फुटेको बास्केटबल कोर्ट, चिरेको, भत्केको, मकेको, होइन, त्यस्तो ठाउँमा नेट नभएको बास्केटबल रिङ, होइन, मा चाहिँ खेल्नलाई अलिकति सपोर्ट गरेर उहाँले एकदमै उहाँलाई भाइ जस्तो गर्नुभएछ। पछि उहाँ कहाँ जानुभयो, हराउनुभयो, उहाँ कहाँ ठुलो बिलियनियर स्टार बन्नुभयो, होइन बहिनी, अनि एक दिन त म्याकडोनल्ड्स खानको लागि आफ्नो घरको बाटो जाँदाखेरि त त्यही व्यक्तिले चाहिँ के भन्छ, ह्यामबर्गर बगरलाई चाहिँ पोलिरहेको देख्नु भएछ, ह्यामबर्गरको लागि, होइन, अनि यो मान्छे त लिरवाई जस्तो छ, मलाई सपोर्ट गर्ने व्यक्ति भनेर हेर्नु भएछ। 3 दिनसम्म लगातार जानुभएछ कि बहिनी, होइन, त्यो ठाउँमा उसलाई थाहा नदिकन, अनि लिरोई भन्ने थाहा पाएपछि उहाँले उहाँको स्थिति बुझ्नु भएछ, बिरामी बिरामी होइन, अनि 60 वर्षको उमेर के हो भनेर उहाँको सबै परिवारको स्थिति बुझेपछि माइकल जोर्डनले उहाँलाई एक दिन बोलाउनु भयो, तपाईँलाई मैले 3 दिनदेखि हेरेको छु भन्दा उल्लेखे भनेछ पनि मैले नोट गरेका थिएँ, एकजनाले मलाई फलो गरिरहेछ, यो मेरो पुरानो साथी माइकल जोर्डन जस्तो लाग्यो, माइकल जोर्डन नचिन्ने त कुरै भएन होइन, तर उहाँले ठुलो मान्छे भइसक्यो होइन, बिलियनर हो, संसार प्रसिद्ध मान्छे हो, उसलाई चाहिँ मैले किन डिस्टर्ब गर्नु, म बरु जहाँ छु त्यहीँ सिक्छु भनेर बसेर छ क्या ऊ चाहिँ, माइकलले चाहिँ उसले नचिनोस् भनेर चस्मा चस्मा लाएर बस्ने, टोपी लाएर बस्ने होइन, पछि उहाँले यो उद्धारको कुरा गर्दैछु म, स्थिति बुझेपछि उहाँको सम्पूर्ण हेरविचार गर्नुभएछ, यहाँसम्म कि जहाँ त्यो लिरोय विल्सनले उहाँलाई बास्केटबल खेल्न सिकाउनु भयो, सपोर्ट गर्नुभयो, त्यही ठाउँमा उहाँले ठुलो एउटा चाहिँ कम्युनिटी बास्केटबल सेन्टर बनाएर त्यहाँका बच्चाहरूलाई सिक्नको लागि सपोर्ट गर्नको लागि हरेक चिजको बन्दोबस्त गरिदिनु भएको छ, अनि आफ्नो मित्र सिनियरलाई चाहिँ उहाँले त्यहाँको ओभरअल इन्चार्ज दिएर 50% सेयर पनि दिनुभएको रहेछ, झन्डै 5-7 मिलियन डलर खर्च गर्नुभएछ,
1: बुझ्नुभयो,
0: यही हो सेवा भने हो बहिनी, र आफ्नो धरातल नबिर्सिन भने, यो नोटमा चाहिँ मैले कथा सुनाएँ विश्व प्रसिद्ध बास्केटबल खेलाडी माइकल जोर्डनको कथा सुनाउँदै, अब हामी हाम्रो कार्यक्रमतर्फ जाउँ बहिनी,
1: एकदमै अब फेरि हामी आफ्नै धरातलमा आउनुहजुर कार्यक्रमतर्फ हामी लाग्छौँ, अब ठेगानाको पालो आएको छ, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल, बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल एचक्यू बिजिएन बिएफपिओ4, इमेल आइडी छ बिएफबिएस गोर्खा @bfbs.com, फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक, हाम्रा सम्पर्क नम्बर छन् 54-28-055-54-37-364 र 54-33-930।
0: ठेगाना पाउनुभयो, कथा पनि सुन्नुभयो होइन, तपाईँले पनि राम्रो काम जिन्दगीमा केही गरेछ भने लेख्नुहोस् होइन, छोटो मिठो तरकारी लेख्नुहोस्, मैले कथा लामो थियो छुट्याएँ क्या भेरी होइन, ओके माइकल जोर्डन जस्तो हुनुपर्छ भन्न खोजेको मैले होइन, एनिवे नागपञ्चमी आउँदैछ बहिनी, त्यसपछि अरू चाडपर्वहरूमा जनै पूर्णिमा होइन, रक्षाबन्धनदेखि लिएर गाई जात्रा रमाइलो होइन, छेडखानी गर्नेहरूलाई जिस्काउने मौका पाइन्छ क्या पनि यसमा, अनि उही फेरि श्रीकृष्ण जन्माष्टमी आउँदैछ अर्को महिनामा भन्नुपर्छ, भदौ विभिन्न कार्यक्रमहरू छन्, त्यसमध्येमा मुख्य तपाईँलाई मनपर्ने कार्यक्रम हरितालिका तेइस, त्यसको लागि तपाईँहरू तयार हुनुहोस्, त्यही 30 नै माइकल जोर्डनको कुरा पनि आयो नि होइन बहिनी, ओके यति भन्दै अब हामी लागौँ आजको पहिलो पत्रतर्फ, कहाँबाट आएको छ यो त, विदेशबाट आएको पत्र पो त,
1: हजुर धेरै पछि हाम्रो राज थापा दाजुले यहाँ पत्र लेख्नु भएको छ लिम्बिक आयरल्यान्डबाट, दाजु
0: ओहो राजी नमस्कार, सबभन्दा पहिला तपाईँलाई र कार्यक्रममा हार्दिक स्वागत छ, यही ललितपुर बासी होइन त उहाँ,
1: हजुर धोबीघाट,
0: धोबीघाट उहाँको उहाँको नाम सुभद्रा थापा, पुरा थाहा छ, भेट्न मात्रै नपाओ नि होइन र,
1: हो नि दाजु हजुर,
0: ओके अब उहाँ जहिले नेपाल आउनुहुन्छ उहाँलाई यहाँ लिएर आउनुहुन्छ, वा चाहिँ हामी भेट्न दर्शन भेट गर्न जाउँ न त होइन त, ओके लेख्नुहुन्छ आइल्यान्डबाट आदरणीय सञ्चालक विनोद दाई तथा सञ्चालिका बहिनीहरू निशा मिना सुजनजीमा, यो सात समुद्र पारीको बिरानो सहर लिम्ब्रिक आइल्यान्डबाट राजथापाको नमस्कार भन्नुभएको छ बहिनी,
1: राज दाई धेरै पछि आउनु भएको छ, स्वागत छ दाई र कार्यक्रममा स्वागत छ, कार्यक्रममा स्वागत भनिहालेको छौँ, हामी दुवैजनाको नमस्कार पनि छ, र गत हप्ता मिना दिदीले मलाई साथ दिँदै हुनुहुन्थ्यो दाजु होइन, मिना दिदीको तर्फबाट पनि नमस्कार,
0: अघि मैले कुरा गरेँ नि यो चाडपर्व हामीले जहाँ जहाँ गयौँ हाम्रो आनी बानी व्यवहार संस्कृति सभ्यता हाम्रो पर्वहरू पुगेका छन् के बहिनी, अनि मलाई धेरै वर्ष अगाडि हो लिम्ब्रिक आइल्यान्डतिरबाट के फोटो फेसमा हेर्न मौका पाएको थिएँ, उहाँले दसैँ तिहारदेखि लिएर अन्य चाडपर्व मनाएको, र आशा गर्दछु यसपालिको भनौँ न अब यो चाड जुन चाहिँ नाच्ने चाड भन्छु म होइन, मासे तिजमा तपाईँहरूले भेला भएर दिदी बहिनीहरू लिम्ब्रिक आइल्यान्डदेखि होल आइडलका दिदीबहिनीको फोटो हेर्न पाऊ, मेरो तपाईँलाई यही अनुरोध छ, पठाउनु होला, होइन त?
1: एकदमै हजुर।
0: उहाँ अझै लेख्नुहुन्छ, यस सन्देशलाई मेचीदेखि महाकालीसम्म र घर घरसम्म पुर्याउन सहयोग गरिदिने रेडियो नेपाललाई पनि मुरी मुरी धन्यवाद भन्नुभएको छ उहाँले।
1: नेपाल बिना त कार्यक्रम हाम्रो नेपालभरि प्रसारण नै हुँदैन,
0: हुँदैन।
1: हजुर, जहाँ इन्टरनेटको पहुँच छैन त्यहाँ रेडियो नेपालको पहुँच छ।
0: एक्ज्याक्टली। अनि पहिला पहिला मैले 90% अफ टेरिटरी 90% अफ पपुलेसन भन्थे, अहिले त्योभन्दा बढेको छ कि बहिनी, होइन? अझै 100% होस्, हाम्रो शुभकामना। र रेडियो नेपालसँग हाम्रो पुरानो सहयात्रा छ, र जहिले पनि रेडियो नेपालको चैत 20 होइन त बहिनी, जन्मोत्सव हामीलाई बोलाउनुहुन्छ, हामी एकदमै खुसी साथ जान्छौँ। त्यहाँको एमसिआरमा काम गर्नुहुने दिदीबहिनीहरूलाई मिठो मिठो सम्झना, उहाँहरू हाम्रो कार्यक्रम लगाउनुहुन्छ र सुनेर बस्नुहुन्छ कि बहिनी,
1: होइन?
0: विनोदजीले हामीलाई भन्नुहुन्छ कि हुन्न भनेर, यसपालिको उहाँको उहाँलाई तिजको शुभकामना। हरि हरियो चुरा पठाउनु पर्ला जस्तो भयो त
1: हजुर, अब ड्युटीमा हुनुहुन्छ अन्त हरिया चुरा हरिया पोते होइन
0: कतिजना आउनुहुन्छ होला, उहाँले पनि हामीलाई फोन गरेर विनोदजी टेलिफोन छ हामी यतिजना छ भनेर हरियो चुरा पठाउनु पर्ला जस्तो लाग्यो मलाई चाहिँ। एनिवे अगाडि बढौँ।
1: हुन्छ,
0: यो प्रदेशको ठाउँमा बसेर मन बहलाउने एउटा नजिकको मित्र बिएबिएस गोर्खा रेडियो र रेडियो नेपाल बनेको छ, किनकि घर देशको सबै खबर यसै कार्यक्रमबाट हामीलाई सुन्न मिल्छ भन्नुभएको छ बहिनी।
1: है, एकदम हामीलाई त्यति टाढा बसेर पनि जहिले साथ दिनुहुन्छ दाजु, होइन? उहाँ जस्तै अर्का हाम्रा श्रोता हुनुहुन्थ्यो दामिनी गुरुङ, उहाँ चाहिँ अहिले पोखरा आइसक्नु भएको रहेछ।
0: उहाँ चाहिँ नर्दर्न आइल्यान्ड हैन त बहिनी?
1: हजुर, हो हो,
0: डब्लिन भने जस्तो लाग्छ मलाई,
1: डब्लिनबाट। हजुर हजुर, एकदमै राम्रो कलाकार हुनुहुँदो रहेछ, डान्स पनि एकदम राम्रो गर्नुहुँदो रहेछ,
0: फेसबुकमा देखेको।
1: हजुर, अनि हाम्रो राज दाइले पनि भन्नु भएको थियो एकचोटि चाहिँ उहाँको प्रोग्राम भएको थियो रे, है? सो दामिनी दिदीलाई पनि भेट्ने मौका मिलेको रहेछ, अनि एकदमै राम्रो स्टेज सो गर्नु भएको रहेछ।
0: अनुरोध गरौँ न
1: त, होइन?
0: भन्नुहुन्छ मनको खुलदिली यही कार्यक्रमबाट मिट्छ, र मेरो नेपालको ठेगाना भन्नुपर्दा धोबीघाट ललितपुर हो भनेर जुन चाहिँ हामीलाई कण्ठ छ
1: अघि भनिसक्यो, होइन?
0: आशा गरौँ अहिले त धोबीघाट नि बहिनी, पहिला त छैन, हामी त्यहाँ पहिला फुटबल खेल्थ्यौँ के, अहिले त्यहाँ त ओ हो धोबीघाट बनेपछि झमेल एरिया सबै जोडिएको छ, यति धेरै रेस्टुरेन्टहरू छन् भनेर साथीसँग पार्टी प्यालेस खुट्टा टेक्ने ठाउँ हुँदैन, डिएबी स्कुल पनि त्यही छ, अनेक अनेक स्कुलहरू छन्, होइन? ट्राफिक जाम के बहिनी, होइन? धोबीघाटको त्यो बाटोको छेउमा खुला मैदान थियो कि बहिनी, राणाकालीन दरबारको अगाडिपट्टिको खुला मैदानमा हामी फुटबल खेल्थ्यौँ, अहिले त त्यहाँ बहिनी अर्को एउटा रेस्टुरेन्ट खोलेछ भनिदिऊ, गार्डन प्रोजेक्ट भनेर, मेरो साथीको घरमा अजित राणाको घरमा खोलेको रहेछ, त्यहाँ चाहिँ भित्र जानुहुन्छ भने धोबीघाटको कुरा गर्दैछु, यति धेरै रेस्टुरेन्ट छ, मेकडोनल्ड्सहरूदेखि लिएर, होइन, कुन चाहिँ पाइन्न त्यहाँ, गजब छ, जानु होला है त। एनिवे, यस्तो राम्रो ठाउँ बस्नुहुन्छ हाम्रो मित्र भन्दै उहाँले अब सम्झनातर्फ लाग्नु भएको रहेछ। सर्वप्रथम पूजनीय मुवा सुभद्रा थापाजीमा मेरो ढोक छ, बहिनीमा शुभ आशीर्वाद, बालकुमारीमा रहनुहुने मेरा आदरणीय सासुआमा ससुरामा मेरो दर्शन र साली पूजामा आशीर्वाद, कोटेश्वरमा रहने साली मिना र छोरी लुना, छोरा राहुलमा आशीर्वाद, स्वयम्भूमा रहनुहुने मेरा मामा माइजूमा नमस्कार छ, र हजुरको आशीर्वाद र दयालु भगवान्को कृपाले हामी सपरिवार यहाँ एकदमै आराम छौँ, कुशल छौँ, हजुरहरू सबैमा कुशलताको कामना पनि गर्दछु भन्नुभएको छ बहिनी। एक अरबमा सबैलाई छोइदिनु भयो उहाँले।
1: हजुर हजुर, सबैजनालाई उहाँले सम्झनु भएको छ दाजु, होइन? अब झन् यो भदौ एक गतिबाट त झन् हाम्रा चाड पर्वहरू लड्को लागेर आइसकेका छन्, र यो अवसरमा त झन् उहाँले सबैलाई सम्झनु भएको छ। अब उहाँले चाहिँ चाड पर्वको बारेमा मेन्सन नगर्नु भए पनि अब चाड पर्वकै शुभकामना
0: यसपालिको तिजको फोटो हेर्न पाइयोस्, होइन त? अनि अन्तमा लेख्नुहुन्छ, सम्पूर्ण आफन्तजन इष्टमित्र साथी सङ्गीहरूमा मिठो मिठो सम्झना छ, हजुरहरू लगायत सम्पूर्ण श्रोताहरूमा हजुरहरूको दिन शुभ रहोस् भन्दै अर्को पत्रमा फेरि भेट्ने बाचा गर्दै तपाईँहरूको रोजमा कुनै पनि गीत सुनाइदिनु भए आभारी हुने थिए भन्नुभएको छ बहिनी।
1: फाइललाई नै काम दिनुभएको रहेछ राज दाजुले। त्यसैले अहिले चाहिँ अब यो खेत पनि भर्खरै भर्खरै खेतको काम पनि सकियो, आली खेतैको भन्ने एउटा गीत छ, अनु चौधरी र कृष छेत्रीले गाउनु भएको छ दाजु। अब यो खेतको कामहरू सकेर धान रोपिसकेर अहिले किसानहरू चाहिँ अलिकति आराम गर्ने समय भनौँ होइन
0: अहिले त झार उखाल्ने बेला हो बहिनी
1: हजुर हजुर
0: एउटा कुरा भनिदिउ आजकल चाहिँ पहिला जस्तो हातले उखाल्नु पर्दो रहेछ के त्यो हाम्रो कृषि औजार कारखाना छ नि बिरगंजमा
1: हजुर हजुर
0: त्यहाँ उत्पादित एउटा यसो एउटा झार उखाल्ने एउटा सामग्री बनाएर छ क्या बहिनी स्टेनलेस स्टिल कहिले पनि ख्याल नलाग्ने हाम्रा साइन्टिस्ट होइन वैज्ञानिक मन्त्रीज्यू होइन महावीर पुन सरको नेतृत्वमा बनेको उहाँको टिमले बनाउनु भएको झार रहेछ क्या बहिनी त्यो झार उखाल्ने एउटा चाहिँ सानो एउटा चाहिँ झाडु जस्तो भन्नुपर्छ होइन त्यसले गरेपछि हात चोल्ने नपर्ने मजाले जति पनि के भन्छ यो झार पात पतिङ्गरहरू निस्किने धेरै मेहनत नगर्ने र अर्को चाहिँ के गरेर गर्दछ भने धानलाई चाहिने जुन चाहिँ एउटा एरिएटेड भन्छ नि यसो हावा खेल्ने जरामा त्यो पनि भङ्ग गरिदिनु रहेछ धान एकदम सप्रेर आउने के बहिनी हाम्रो वैज्ञानिकले राम्रो राम्रो काम गर्नुभएको छ तपाईँले यो कुरा गर्दाखेरि मैले थपथाप दिएँ है तपाईँले महावीर पुन सर अनि उहाँको टिम मन्त्रीज्यूलाई धेरै धेरै हाम्रो त धन्यवाद छँदैछ अब त गीत सुनाउने त
1: हजुर

0: हजुर, बडो रमाइलो गीत रहेछ। आली खेतैको खेतमा त हुन्छ नि, आली कहाँ हुन्छ त, होइन? ओके, पहिला पहिला खेतमा हिँड्ने आली चाहिँ अहिले गोरेटो हुँदा हुँदै बाटो बन्न पुगेका धेरै कथाहरू छन् नि, होइन त? ओके, जे होस्, रमाइलो गीत रहेछ भन्दै अगाडि बढौँ। तपाईँले राखिदिएको गीत हाम्रो लिम्बिक हाइल्यान्डमा हुनुहुने मित्रलाई मनपर्छ कि पर्दैन, अर्को पत्रमा लेख्नुहोला भन्दै, अनि उहाँले देखेको धोबीघाट चाहिँ कस्तो थियो? मैले देखेको खेलेको धोबीघाटको कुरा गरेँ, होइन त?
1: हजुर हजुर, एकदमै हजुर। त्यो बेला कस्तो थियो धोबीघाट, होइन, हामीलाई शेयर गर्नु होला राज भाइ।
0: अनि लिम्बिक आइल्यान्डमा यसपालि मनाइने यो चाड, यानि कि महिला दिदी नारीहरूको महान चाड भनेर भनिन्छ, हरितालिका तीजको फोटोहरू र यसो अपडेटहरू पाऊँ, होइन त? अरू अब कसको पालो?
1: हजुर, अब पनि हामी दोस्रो पत्रतर्फ लाग्छौँ। अरुण रवि खत्रीजीले पत्र लेख्नु भएको छ। हजुर, पासीकोट नारायण थानबाट हामीलाई जहिले पनि पत्र लेख्नुहुन्छ र कार्यक्रम पनि सुन्नुहुन्छ। उहाँको पत्रभन्दा अगाडि हामी एउटा छोटो सन्देश भन्छौँ दाजु। श्रावण महिनाको 20 गते प्रभा महत दिदी गङ्गबु निवासी, उहाँको दिदीको छोरा सनिल पुरीको जन्मदिन परेको रहेछ र उहाँको छोराको 20 गते, बुहारीको भने श्रावण 17 गते जन्मदिन परेको रहेछ, है, एकै महिना। हजुर, र छोरा बुहारीलाई ढिलै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना सुनाइदिनु होला है भनेर प्रभा महत दिदीले हामीलाई फोन गर्नुभएको थियो दाजु।
0: ओके, अब उहाँको डिटेल त मलाई थाहा छैन, तर अब छोरा बुहारीको साथमा नाति नातिना पनि उहाँले खेलाउन पाएको स्याहार्न पाएको सुनौ, होइन त? यदि भएको छैन भने हाम्रो शुभकामना
1: छ।
0: हजुर,
1: अरुण नदीजी लेख्नुहुन्छ, बिएफएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशको म नियमित श्रोता हुँ। यस कार्यक्रम मार्फत निशा गुरुङ, सुसन बालाजी, विनोदोष खड्काज्यू, आरती लम्साल, निरा राणा भाट, मीना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ भन्नुभएको छ।
0: यहाँलाई सबभन्दा पहिला नमस्कार फेरि पनि, र कार्यक्रममा हार्दिक हार्दिक स्वागत सबैको तर्फबाट। यो उहाँलाई थ्याङ्क यू भन्दै नमस्कार सुनाउँछु, है त?
1: श्रावण 16 गते शनिबारको दिन म र मेरी श्रीमती काभ्रे जिल्लाको 28 किलो भन्ने ठाउँमा पुगेर शब्द यात्रा सूर्य प्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार ग्रहण गर्यौं। काभ्रेको काठमाडौँ युनिभर्सिटीको बाटो हुँदै खड्पुदेखि हिँडेर आधा घण्टामा हामी त्यहाँ पुगेका थियौं।
0: यात्राको नि यात्राको कतै फेरि डिटेलमा पढ्न पाइए, मजा आउँथ्यो।
1: उहाँले विभिन्न व्यक्तित्वहरू बायोग्राफी पनि लेख्नु भएको छ है दाजु, सायद हामीलाई पनि उहाँले एक एक कपी ल्याइदिनु हुन्छ कि, होइन? श्रावण 31 गते आइतबारको दिन दिउँसो 1 बजे टोखा नगरपालिकाको भवनमा अक्षय लोकले सम्मान कार्यक्रम राखेको छ। विक्रम सम्बत 2083 सालमा मैले 32 जनाको जीवनी लेखेर सकाएको छु, होइन? 32 जना
0: हो, कति राम्रो कुरा। उहाँले सबै चिज सबै भनौँ साहित्यमा उहाँको ठुलो योगदान छ भन्नु पर्यो, होइन?
1: अवश्य पनि दाजु।
0: ओके, अरू के लेख्नु भएको छ?
1: कामना यहाँलाई र बधाई पनि छ। अब उहाँले साथीहरूलाई सम्झनु भएको छ, स्याङ्जाका नरेन्द्र रिमाल, बिरगन्ज गहमा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ, महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवरा शाही, इलाम बस्ने स्टार अमृत लिम्बू, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्र मित्र साथी किरण भट्टराई सानुकाजी र ठालुमान मावो, बर्दिया बस्नुहुने पुरानो पत्रमित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, राम बहादुर खड्का, ओममणि सापकोटा, सिमला चिम्सी राई, बिमला याम्फु, पञ्चा खजुम पारघरी, सुनिल निर्दोषी पारघरी, नानु करुणा, सामना तामाङ, दर्पण देवीका रोदुङ, रौथट बस्नुहुने राम पुकार राई, बेलायत बस्नुहुने राजेन्द्र बान्धव राई, छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ। त्यस्तै गरी धरानको शेखर प्रसाद श्रेष्ठ, पर्साको अमर निर्दोषमा स्वास्थ्य लाभको कामना गर्दछु भनेर भन्नुभएको छ। र अन्तमा जाँदा जाँदै मीरा राणाले गाउनु भएको तिमीलाई रुवाउने मेरो धोको होइन यस्तै पर्यो जिन्दगीमा भुलको गीत सुनाइदिनु होला अवस्थ नमस्कार भन्नुभएको छ। अरुण नदीजीले हामीलाई यो पत्र पासीकोट नाराथानबाट लेख्नु भएको थियो।
0: उहाँले सम्झना गर्नुभएका सबैलाई सन्देश पुग्यो होला, रेडियो नेपाल सुन्नुहुन्छ होला, होइन? र कहिले कहिले त हाम्रो पनि सुन्नुभयो भने हाम्रो कार्यक्रमहरू युकेको समय बच्चन होइन यो भन्दै अब हाम्रो मित्रको पत्र सकियो जस्तो लाग्यो. सामग्री उहाँले गरेर यसो कोसेली पठाउनुहुन्छ नि के छ त
1: हजुर आज चाहिँ कुनै पनि सामग्री पठाउनु भएको छैन
0: यो गीत हामी राखिहालौँ है त

0: 라디오.
1: 하죠, 여기 पुरानो गीत सुन्नुभयो र यो गीत मीरा राणाको आवाजमा हैन र यो गीतबाट नै हामी ब्रेकमा लागेका थियौँ ब्रेक एकछिन मान्यौँ त्यसपछि हामी फेरि फर्केका छौँ ब्रेकको बिचमा के भयो बहिनी भनिदिनुहोस् त
2: हजुर छोटो विश्राममा चाहिँ हामीले यो हप्ताको लागि प्रश्नको विषयमा छलफल गरेका थियौँ
1: छलफल पो ओके ल त अब यसपालि त प्रश्न राख्नै पर्ने भनेर तपाईँको एउटा अडान छ होइन बहिनी कहिले अडानले काम गर्छ नि होइन किनभने योभन्दा अगाडिको हप्ता हामीले प्रश्न राखेन भन्नुभयो र तपाईँले भनिदिनुहोस् कस्तो खाले प्रश्न राख्दा ठिक होला
2: हजुर सुरुमा हामीले एउटा कथा सुनेका थियौँ
1: होइन
2: हाम्रा श्रोताले सुरुबाट नै हामीलाई सुन्दै हुनुहुन्छ भने अवश्य पनि उहाँलाई सम्झना छ र त्यो कथा हामीले कसको राखेका थियौँ त
1: माइकल जोर्डन होइन माइकल जोर्डन विश्व प्रसिद्ध बास्केटबल खेलाडी होइन बिलियनेयर हुनुहुन्छ उहाँको कथा मैले उहाँले आफ्नो साथी आफूभन्दा अलिक सिनियर जसले उहाँलाई बच्चामा अथवा बाल्यकालमा साथ सहयोग र चाहिँ सपोर्ट गरेको भनेर कथा सुनेको थियौँ त कति कथाहरू नि बहिनी यो अनलाइनमा आउँछ नि कति सही हुन्छ कति गलत भन्न सकिँदैन के बहिनी तर जहाँसम्म लाग्छ त्यसमा धेरै सत्यता छ भनेर पनि भनिन्छ होइन र उहाँले चाहिँ आफ्नो पुरानो मित्रलाई चाहिँ एउटा कम्युनिटी स्पोर्ट्स सेन्टर बनाइदिएर त्यहाँ चाहिँ एउटा चाहिँ इक्वल पार्टनरसिप मा कम्युनिटीको लागि आफू जन्मे हुर्केको कम्युनिटीलाई चाहिँ मद्दत गरेको भन्ने कथा सुनेको थिएँ बहिनी उसमै माइकल जोर्डन सम्बन्धी प्रश्न राखौँ त माइकल जोर्डनलाई कतिले चिन्नुहुन्छ नेपालमा कतिले चिन्नु अर्कै कुरा हो तर बास्केटबलको यानि कि यो खेलको अहिले इतिहासमा चर्चित नामहरू मध्येमा अल टाइम ग्रेट प्लेयरमा उहाँको आउँछ कि बहिनी माइकल जोर्डनको होइन माइकल जोर्डनले धेरै जस्तो ठाउँमा सधैँ होइन कुनै कुनै ठाउँमा उहाँलाई फोर्स गरेर अर्कै जर्सी नम्बर लगाउन लगाइ रहेछ होइन विभिन्न कारणले तर उहाँले जहिले पनि खेल्दाखेरि उहाँको धेरै जस्तो चाहिँ एउटा नम्बर जर्सी नम्बर हुन्थ्यो म अप्सन दिन्छु है त अप्सन दिन पाइयो नि होइन 32, 23, 45, 33 मध्येबाट छान्नु पर्यो उहाँले धेरै जस्तो आफ्नो खेल जीवनमा प्रोफेसनल करियरमा चाहिँ उहाँले कुन चाहिँ नम्बरको जर्सी लाउनु भयो 32, 23, 45, 33 एउटा प्रश्न है त बहिनी ओके जसले मिलाउनुहुन्छ होइन उहाँले पुरस्कार पाउनुहुन्छ होइन अर्को पनि प्रश्न राखौँ त बहिनी ओके यस्तो प्रश्नहरू थुप्रै आउँछन् होइन ल अब फेरि हाम्रो श्रोताले भन्नु पर्यो उहाँको खेल जीवनमा धेरै जस्तो कुन चाहिँ टिमको लागि उहाँले खेल्नुभयो है दोस्रो प्रश्न है त धेरै म प्रश्न दिन दुइटा मात्र दिन्छु जर्सी नम्बर कुन हो होइन र माइकल जोर्डनले एनबिए करियर खेल्दाखेरि उहाँले लस एन्जलस लेकर्ससँग खेल्नुभयो कि वासिङटन विजार्डसँग खेल्नुभयो कि न्युयोर्क निक्ससँग खेल्नुभयो कि सिकागो बुल्सबाट खेल्नुभयो भन्नु पर्यो होइन मेजोरिटी अफ करियर त्यति मात्रै है त बहिनी ल आजको लागि लस एन्जलस लेकर्स वासिङटन विजार्ड्स न्युयोर्क निक्स र चाहिँ सिकागो बुल्सबाट खेल्नुभयो आजको प्रश्न दुईटा माइकल जोर्डन सम्बन्धी यति भन्दै अब हामी पत्रमा जानु कि कता जाने बहिनी
2: हजुर छोटकैमा हामी ठेगाना भन्छौँ दाजु त्यसपछि हामी पत्रतर्फ लाग्छौँ कार्यक्रममा ठेगाना यस प्रकार छ कार्यक्रम पर्सीको सन्देश बिएफएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930
1: ओके ठेगाना पाउनुभयो भने अब प्रश्न यसपालिको त पाइहाल्नु भएको छ होइन अर्को त अर्को पटक दुईटा प्रश्नको जवाफ लिएर आउनुहुन्छ होला भन्दै बहिनी अब पत्रमा स्थान दिने पालो त मेरै आए जस्तो लाग्यो मलाई होइन छोटो पत्र एलएन ठुले धेरै दिन पछि पो आउनुभयो त उहाँ
2: हजुर उहाँ चाहिँ अहिले घर बनाउने कार्यमा व्यस्त हुनुहुन्छ दाजु उहाँले पनि सुनाकोठी एरियातिर नै घर बनाउँदै हुनुहुन्छ
1: तपाईँको छिमेकी छिमेकी आउनुभएछ त
2: हजुर हजुर र सिङ्गापुरी यता टिम हुनुहुन्छ होइन हजुर हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ नि नक्कीपोटतिर नक्कीपोटमा एउटा सिङ्गापुरको रेस्टुरमा पनि छ
1: मैले सुनेको छु सिङ्गपोली भने चाहिँ हस्पिटल थाहा छ मलाई होइन सिङ्गापुरका दाजुभाइहरूले सबैले मिलाएर खोलेको त्यसमा चाहिँ हामी ब्रिटिस आर्मीको पनि भनौँ न अब रिटायरहरू जान पाउँछ परिवार जान पाउँछ बडो राम्रो छ बहिनी उहाँको ठुलो एकदमै सामुदायिक हस्पिटल एकदम राम्रो पनि गर्नुभएको छ र हाम्रो ब्रिटिस आर्मीका दाजुभाइहरू पनि मैले गएको पाउँछु र उहाँलाई त्यो प्रावधान छ भन्नु पर्यो होइन त्यो सिङ्गापुर रेस्टुरेन्टको बारेमा धेरै सुनेको छु बहिनी गजब छ रे पुरा सिङ्गापुर स्टाइलकै स्वाद आउँछ भनेर सुन्छु म
2: हजुर दाजु म पनि मेरो साथीहरूसँग गएको थिएँ त्यही मैले जम्का भेट कसलाई गरेँ भन्दाखेरि एलन ठुले दाईलाई
1: एलन ठुले जी
2: पनि दाईहरूसँग बसिराख्नु भएको रहेछ है उहाँहरूको सायद त्यहाँ सेयर पनि हो कि जस्तो लाग्छ मलाई हजुर र हामीले चाउमिन मगायौँ दाजु चाउमिन पनि यति मिठो कि त्यो पहिला पहिला सेफ चाहिँ सिङ्गापुरबाट नै उहाँहरूले मगाउनु भएको रहेछ होइन अनि उहाँले सिकाएर चाहिँ जानु भएको रहेछ कि अनि नेपालीहरूले पनि अलिक
1: सिङ्गापुर खानपानको कुरा धेरै नगरौँ तर पनि त्यो चाहिँ हाम्रो मिटिङ प्लेस पनि हो होइन हाम्रो रिटायर्डहरू त्यहाँ गए पनि कोही न कोही त चिनजानको भेटले भेटिहाल्छौँ गर्दाखेरि एलएन ठुलेजीलाई तपाईँले त्यहाँ भेट्नु भएछ अनि पत्र लेख्नुहोस् दाजु भन्नुभयो कि म पत्र पठाउँछु भन्नुभयो उहाँले
2: हजुर मैले त पत्र भन्दा पनि स्टुडेन्ट नै आउनुहोस् दाजु भनेर भनेको उहाँ चाहिँ अहिले म घर बनाउँदैछु बहिनी अलिक व्यस्त छु भन्नुभयो ल त्यसो भए पत्र भए पनि पठाउनुहोस् इमेलबाट भनेर चाहिँ भनेको थिएँ अनि पठाउनु भएछ
1: ठिक गर्नुभयो उहाँहरू आफ्नो काममा व्यस्त हुन्छ तर पनि त्यति इन्करेज गर्नु नराम्रो होइन किनभने उहाँले आफ्नो साथीभाइलाई सबैलाई सम्मान गर्नु पर्यो उहाँ नै होइन त सिङ्गापुरबाट जिआरयु जानुभएको
2: होइन
1: त अहिले जिआरयुको नाम परिवर्तन भएको छ खैर होइन गोर्खा रिजर्भ युनिटबाट गोर्खा सर्भिस युनिट भनेर जस्तो लाग्छ जे होस् आफ्नो साथीभाइलाई सम्मान गर्नु भएको छ म पत्रतर्फ लागेँ है त लेख्नुहुन्छ लीलानाथ राई पाङमेली राई होइन त उहाँ
2: हजुर गैरी पाङमा
1: गैरी पाङमा उहाँ लेख्नुहुन्छ संसारभर रहनुभएका परदेशको सन्देश कार्यक्रमका प्रेमी श्रोताहरू मा श्यामु सिङ्यो नमस्ते भन्नुभएको छ बहिनी
2: हजुर लोहराङ भाषामा श्यामु सिङ्यो भनेको चाहिँ
1: नमस्ते अनि लेख्नुहुन्छ कार्यक्रम सञ्चालन मण्डलमा रहनुभएका सम्पूर्ण सदस्यहरूलाई छड्के सलाम टक्राउँदछु नेपालमा बसी बसी भन्नुभएको छ
2: हजुर अहिले नेपालमा हुनुहुन्छ नेपालको यो आनन्द लिनु भएको छ मौसमको आनन्द लिनु भएको छ अहिले वर्षायाम छ होइन र हाम्रो लीलानाथ दाईलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ
1: यो मौसमको आनन्द लिने क्रममा नि बहिनी हामीलाई चाहिँ हामी सो लक्की विथ सिक्स सिजन्स होइन छवटा हाम्रो मौसमहरू आउँछ जाडो गर्मी यताउति सबै आउँछ होइन शरद ऋतु वसन्त ऋतु भनेर भन्छौँ नि हामी तर यो वर्षामा नि बहिनी यदि तपाईँ गहिरी खेतमा बस्नु भएको छ भने चाहिँ गहिरो ठाउँमा बस्नु भएको छ भने नै यो घरमा भेल आउँदाखेरि बाढी पस्दा चाहिँ त्यो जति नरमाइलो के हुँदो रहेछ होइन तपाईँको अब बसेको ठाउँ नै पुरा भिज्ने खानेकुरा भिज्ने होइन यो चाहिँ असाध्यै नराम्रो त्यसले गर्दाखेरि ढलको व्यवस्था भए राम्रो भनेर सबैको चाहना छ क्या बहिनी किनभने आजकल पहिले पहिला जस्तो होइन सर पानी परेर जाने होइन खण्ड बृष्टि के बहिनी एक ठाउँमा जोडले पर्यो त्यहाँ तहस नहस गरिदिने अरू ठाउँमा सुक्खा त्यस्तो भएको कारणले गर्दाखेरि मौसम नै के तलमाथि भइरहेको छ गर्दाखेरि कसैको घरमा चाहिँ यसो भेलबाडी नपरोस् नपसोस् हाम्रो शुभकामना त्यही छ अब पत्रतर्फ लागौँ उहाँ भन्नुहुन्छ देश प्रदेशमा रहेका सबै नाता गोतामा भुइँसोरी नमस्ते भन्नुभएको छ बहिनी
2: अब अहिले त बर्खायाम चाहिँ हिलो छ दाजु हिलो हिलो होला फेरि होइन
1: ओके तर पनि त्यो तरिका हो हाम्रो होइन एकदमै आदर गरेको हो नि त होइन मनैबाट तहे दिलबाट फ्रम द बटम अफ माई हार्ट भन्छ नि होइन त्यस्तै प्रकारको एकदमै 100% नमस्कार भनेको र प्राय सबै प्रदेशको सन्देश प्राय सबै कार्यक्रमहरू प्रदेशको सन्देश सुन्ने गर्दछु र लेख्न पो भुलि हाल्छु भन्नुभएको छ
2: हजुर अब भुल्नु भएन है लीलानाथ दाई
1: र अब तपाईँले इन्करेज गरिदिनु भयो बेला बेलामा आउनुहुन्छ होला नयाँ नयाँ कार्यक्रमको कार्यक्रम प्रेमी श्रोताको सन्देश सुनेर रमाइरहेको छु मित्रहरू लेखिरहनु होला म सुनेर रमाइलो गरिरहनेछु भनेर उहाँले अरूलाई इन्करेज गर्नु भएको छ बहिनी
2: हजुर हजुर अब तपाईँ पनि लेख्नुहोस् हाम्रा अन्य श्रोताले पनि लेख्नुहुनेछ अब लीला दाईको घर बनिसकेपछि हामी अब यहाँ बिएबिएस टिमै जानु पर्ला जस्तो छ दाजु
1: हाउस वार्मिङ
2: हजुर हजुर
1: ओके यो पनि राम्रो कुरा हो जे होस् तपाईँले त्यो इन्फर्मेसन दिनुभयो, उहाँका सबैले घर बनाउनु राम्रो कुरा हो नि त बहिनी, होइन? घर बनाउनु, छोराछोरी हुनु, अनि फेरि बिहा हुनु जीवनको रित्न हो, साइकल हो, यहाँले त्यो गर्नुभएछ भने कार्यक्रम सुन्ने दिन भने आइतबार पर्ने भएकोले फोनको अलार्मद्वारा ठ्याक्कै सङ्केत पाइहाल्छु अनि सुनिहाल्छु भन्नुभएको छ बहिनी। बाह्र बजेको होइन, दिउँसोको 12 बजे, यो लन्च खाएवरि निन्द्रा लाग्ने बेला हो कि बहिनी, होइन? अब रिटायर लाइफमा त्यसले गर्दाखेरि अलार्म लाउनु भएको होला भनेर मेरो अन्दाज हो भन्दै उहाँ भन्नुहुन्छ, जे जसो भए पनि परदेशीको सन्देश कार्यक्रम परिवारमा आराम रही आरामताको कामना छ र शुभकामना पनि छ र म लगायत सम्पूर्ण परिवारको तर्फबाट हामी यहाँ सञ्चय कुशली रहेको अवगत गराउँदै आफन्तजनमा सोहीको कामना गर्न चाहन्छु, फुर्सदको समयमा अवश्य बिएबिएसमा झुल्किनेछु भन्नुभएको छ बहिनी।
2: पछि चाहिँ अलिक फुर्सद हुन्छ बहिनी भन्दै हुनुहुन्थ्यो, अब आउनुहुन्छ उहाँ, एकदम स्वागत छ दाजु तपाईँलाई।
1: ओके, अन्तमा तपाईँहरूकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिएँ। सिआई यानि कि चिफ इन्सपेक्टर रिटायर्ड धीरनाथ लोहरुङ राई उर्फ एलएन ठुले गैरी पाङमा सङ्कुवा सभा भन्नुभएको छ बहिनी।
2: उफ भन्दाखेरि चाहिँ अलिक कस्तो कस्तो लाग्यो है, तर लिया दाईले हामीलाई बेला बेलामा व्यस्त भए पनि पत्र लेख्नुहुन्छ दाजु, एकदम खुसी लाग्छ। र आज हामीले अत्तर लन्डनैको गीत राखिदिएका छौँ,
1: ल उहाँलाई यो गीत सुनाऊ। अब जे होस् उहाँको ठुलो धेरै नाम छ, उहाँ ताइक्वान्डो मास्टर पनि जस्तो लाग्छ मलाई, होइन? गुरुजी हो नि त, गुरु भनेको हिसाबले होस् गर्नुहुन्छ होला भन्ने आशा गरौँ, होइन? ओके, ल तपाईँलाई गुरुलाई यो गीत सुनाऊ, यानि कि ताइक्वान्डो मास्टर कति डान हुन्छ मलाई थाहा छैन, आइएम स्योर उहाँले धेरै यसमा आफ्नो प्रभुत्व जमाउनु भयो, अरूलाई सिकाउनु भयो, सिक्नु भयो, डिसिप्लिनमा रहनु भयो र अरूलाई पनि डिसिप्लिनमा राख्नु भएको छ, किनभने यो ताइक्वान्डो खेल भनेको खेल मात्र होइन जीवन शैली हो बहिनी, होइन? धेरैले यसमा उन्नति प्रगति गर्नुभएको छ, आफ्नो व्यक्तित्व विकास गर्नु पनि भएको छ। अब तपाईँले छान्दिएको गीततर्फ लागे है त।

0: गीत अत्तर लन्डनैको गीत चाहिँ लीला जीको लागि तपाईँले राखिदिनु भयो. अत्तर त फ्रान्सको पो फेमस हो तपाईँ नि
1: होइन? एकदमै लीला दाई सिङ्गापुरे भएको कारणले गर्दा, सिङ्गापुर आर्मी पुलिस भएको कारणले गर्दाखेरि अत्तर सिङ्गापुरको भन्नुपर्छ.
0: सिङ्गापुरको हो ओके, तर अहिले फेरि नयाँ अत्तरको कुरा छ. झ्यामझ्याम ब्रदर्सको कुरा सुन्नु भएको छ बहिनी? झ्यामझ्यामको निकै आइरहेको छ.
1: हजुर हजुर,
0: मध्यपुरबाट नेपालतिर आउँदै हुनुहुन्छ भनेर कुरा कता कता सुनेको थिएँ होइन, निकै फेमस हुँदो रहेछ. खैर छोडिदिउँ, अब हामी कसो कुराकानी गर्ने बहिनी?
1: हजुर, अब हामी प्युठान तर्फ लाग्दैछौँ दाजु.
0: ल त पहिला तपाईँ जानुहोस्, त्यसपछि म आउँछु.
1: हुन्छ हुन्छ,
0: ल बोलिहाल्नुहोस्.
1: प्युठानमा हाम्री दिदी हुनुहुन्छ गोमा जीसी. गोमा दिदी नमस्ते.
2: नमस्ते.
1: सन्चै हुनुहुन्छ गोमा दिदी?
2: हजुर सन्चै छु. हजुर
1: सन्चै, हजुर हामी सबैजना सन्चै छौँ. र यहाँ हामीसँग विनोद सर पनि हुनुहुन्छ है?
0: हजुर हजुर. गोमाजी नमस्ते, स्वागत छ हजुरलाई हाम्रो यो कार्यक्रम. तपाईँसँग त झन्डै एक वर्ष अगाडि बोलेको जस्तो कुराकानी गरे जस्तो लाग्यो मलाई. आरामै हुनुहुन्छ? अनि अहिले प्युठानमै? अघि हामीले कुरा गरेका थियौँ, अब धान रोपाइ सकियो, अब गोडमेल गर्ने बेला भयो, त्यहाँको झार सफा गर्ने बेला भयो भनेर हामीले कुरा गरेका थियौँ. प्युठानमा चाहिँ के भइरहेको छ? सबभन्दा पहिला रोपाई कस्तो भयो? सुरु सुरुमा पानी त्यति परेन क्यारे होइन? पछिबाट पर्यो. जे होस् रोपाई चाहिँ सबै ठाउँमा भयो. अनि अहिले कति कति ठुलो भएको छ त? अब गोल्ड मेल गर्ने बेला भयो त धान? सकिसक्यो. ओके, उसमै त अब तिजको लागि तयारी होला नि होइन र?
1: अनि यो मकैको कुरा गरेको थिएँ कि दाजु मैले अफ एयरमा है गोमा दिदीसँग कुरा गर्दाखेरि, यता त भर्खरै हरियो भएको छ, अब हरियो मकै पोलेर र उसनेर खाने बेला भएको छ भन्दै हुनुहुन्थ्यो. कति अलिकति ढिलो रहेछ होइन गोमा दिदी?
2: हजुर हाम्रो अलिक ढिलो पनि भयो, अहिले पानी नपरेको कारणले पनि अलिक ढिलो भयो.
1: लेकमा चाहिँ अब अलि मकै सुकिसकेको अवस्था छ है?
0: काठमाडौँमा चाहिँ हरियो मकै दुधे मकै खाइसक्यो है? छैन, अहिले पोलेर खाने मात्रै छ.
2: हो र
0: गयो. ओके, ल त अब आज तपाईँ यहाँलाई चाहिँ कन्ट्याक्ट गर्नुको मुख्य उद्देश्य हजुरको छोरा होइन मौसम जीसी होइन, कहाँ हुनुहुन्छ अहिले? उहाँको ट्रेनिङ सकेर पल्टनमा गइसक्नु भएको छ, कहाँ जानु भएको छ? बेलायतमै हो, युकेमै.
1: गोमा दिदीले पोहोर पनि हामीसँग कुराकानी गर्नु भएको थियो है दाजु. र हाम्रो मौसम भाइको जन्मदिन भने आइतबार परेको छ है, 16 अगस्तको दिनमा परेको छ, जुन चाहिँ आइतबार पर्छ. अब उहाँलाई हाम्रो भाइलाई हाम्रो गोमा दिदीले आशीर्वाद र शुभकामना दिन्छु भनेर भन्नुभएको छ. गोमा दिदी छोरालाई के भन्नुहुन्छ?
2: मेरो छोरालाई जन्मदिनको लाख लाख शुभकामना छ. जहाँ जे गए पनि केही नहोस्,
0: उन्नति प्रगति होस्, ट्रेनिंग राम्रो होस्, पढाइ राम्रो होस्, किनभने हामीले हो नि हामीले के भन्न चाहन्छौँ भने पल्टनमा गएपछि त पढ्नै पर्दैन भन्छौँ, झन् बढी पढ्नु पर्छ. हो नि, आज हाम्रो पाला त हामी त बिहान 4 बजे उठ्नु पर्थ्यो हगि. ल त अब हामी पहिला पहिला भनौँ न, हामी आउँदाखेरि लाउरेले कति तोला सुन ल्यायो भनेर सोध्थे के होइन? त्यो जमाना गयो. आफ्नो जिन्दगी कसरी बनाएको छ, कति के गर्यो, आफ्नो उन्नति प्रगति के गर्यो भनेर सोध्छौ के बहिनी होइन? त्यसले गर्दाखेरि हाम्रो तर्फबाट पनि बाबु र बाबुको सम्पूर्ण साथीहरू मौसम र उसको ब्याची सबैलाई चाहिँ हाम्रो तर्फबाट शुभकामना है. गीत चाहिँ बहिनीले तपाईँको निम्ति राखिदिनुहुन्छ, दसैँ छेक तपाईँलाई कन्ट्याक्ट गर्छौ हगि. अनि दसैँमा मिठो गरेर शुभकामना दिनुहोस् है. हस् नमस्कार.
1: नमस्कार, बाइ बाइ दिदी.
3: बीएफपीएस गोर्खा रेडियो.
1: हजुर, आजको प्रश्न हामी दोहोऱ्याउँछौँ, त्यसपछि बिदा पनि माग्छौँ. र गुमा दिदी लगायत हाम्रो भाइ

0: अद्दी बोई भन्नुपर्छ मौसम जीसी भाइ है उहाँको लागि हामी मिठो गीत सुनाउँछौँ दाजु
1: हस् दादु श्रोताहरू पल्टनको कुरा यस्तै हुन्छ पल्टनको ट्रेनिङ लवाई खवाई उठबास होइन हाम्रो आफ्नै प्रकारको हुन्छ कतिले बुझ्नुहुन्छ कतिले बुझ्नुहुन्न रेडियो सुन्नेले चाहिँ हाम्रो यस्तै तरिका हो भनेर बुझ्नुहुन्छ होइन र यो हाम्रो जीवनशैली हो भन्नुपर्छ हस् त आजको यो बसाइबाट सञ्चालक विनोद फेरि अर्को हप्ता आउने बाचा गर्दै बिदाको अनुमति चाहन्छ मलाई बिदा दिनुहोस् नमस्ते
0: प्रश्न एकचोटि दोहोऱ्याउन चाहन्छु संसारको नम्बर एक बास्केटबल खेलाडी माइकल जोर्डनले धेरै जसो आफ्नो खेल जीवनमा कति नम्बरको जर्सी लगाउनु भयो अप्सन्सहरू छन् 32, 23, 45 र 33 माइकल जोर्डनले धेरै जसो कुन टिमको लागि खेल खेल्नुभयो यो पनि अर्को प्रश्न छ यी दुई प्रश्नको उत्तर हामीलाई फोन गरेर भन्नुहोला सोमबार बिहान 11 बजेबाट मङ्गलबार बेलुकी 5 बजेसम्म यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते शुभ दिन बाई

0: पे लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोठा रेडियो हो
1: गोठा रेडियो हो
3: यसको संस्थापन पक्षहित राष्ट्रिय भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल भएको छ। तीन दिने भेलाको दोस्रो दिन शीर्ष नेताहरू विमानेन्द्र निधिले राजनीतिक, डाक्टर प्रकाश शरण महतले आर्थिक, एनपी साउतले समसामयिक, रमेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले सांगठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ। कंग्रेसले गएको पुष 27 तीस गतेसम्म भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगन कुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्य समिति चयन गरेको थियो। सर्वोच्च अदालतको पूर्ण इजलासले कंग्रेसको आधिकारिकता विवादबारे फेरि सुनवाई गर्दैछ। यता कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विधान अनुसार नचले कार्यवाही हुने बताउनु भएको छ। झापा एक काठमाडौँ कप फुटबल प्रतियोगिता स्थलमा सञ्चारकर्मीसँग उपसभापति शर्मा
4: खेलमा एउटा विधि हुन्छ नि बस नेपाली काङ्ग्रेस पार्टीको एउटा विधि बमोजिम नेपाली काङ्ग्रेस पार्टीको विशेष महाधिवेशन भयो। विशेष महाधिवेशन सकिसकेपछि त्यो विधिलाई पालना गरेर हामी सबै जाउँ। त्यसमा फरक मत राख्दै गर्दाखेरि सम्मानित सर्वोच्च अदालतले एउटा फैसला गरिसकेको छ। अदालतले फैसला गरिसके बमोजिम एउटा जे निर्णय आएको सबैलाई मानेर जाने हो। अदालतले नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बदर गरेको छैन, सभापति गगन थापा होइन भनेर उल्ट्याएको अवस्था बिल्कुलै होइन।
3: मिथिलाञ्चलमा चुरनोत्सव चुला पर्व सुरु भएको छ। साउन शुक्ल तृतीयदेखि सुरु भई चुरणात्मक चुरणोत्सव पूर्णिमासम्म जारी रहन्छ। चुरणोत्सवमा मठ मन्दिरमा सिंहासन निर्माण गरी सदैवको गद्दीमा रामसीतासहित देवी देवताका मूर्ति राखी चुलाउने परम्परा रहिआएको छ। जानकी मन्दिरका छोटे महन्त राम सरोषदास वैष्णवले सन्तहरू खुला चौरुवा रुखको छारीमा बाँसपछि चोलामा लागेको शालिग्रामलाई आसनमा राखी चुलाएको जनविश्वासका आधारमा पर्व मनाइएको बताउनु भएको छ। चुलनोत्सवमा विशेष गरी भगवान सीताराम र राधाकृष्णलाई चुलामा चुलाइने परम्परा रहँदै आएको दासको भनाइ छ। स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ।
5: बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अदावती गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बिमामा आबद्ध हुने गरेकोमा शुक्रबारदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभएको छ। उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। सो प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बिमामा आबद्ध तथा बिमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बिमामा 59,70,403 आबद्ध भएको प्रवक्ता शाहले बताउनु भएको छ। उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत 5 परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा 1,00,000 स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। थप प्रति सदस्य 700 दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 बराबरको सेवा सुविधा थपिने प्रावधान छ।
3: म्याग्दी जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेर्न थालेको छ।
6: पारिवारिक बेमेल भन्दा पनि डिपेन्डेन्ट भिजामा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो। अदालतमा गएको आर्थिक वर्षमा दर्ता भएका 591 मध्ये 345 मुद्दा सम्बन्ध विच्छेदका छन्। जिल्ला अदालतका श्रेष्ठदार जगत बहादुर भण्डारीका अनुसार गएको आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा मध्ये 285 मुद्दा फर्स्योट र 60 चालू आर्थिक वर्षमा जिम्मेवारी सारिएको छ। अधिकांश महिला सम्पत्ति वा अंश नलिई छोराछोरीको संरक्षण आफूले गर्ने शर्तमा मात्रै सम्बन्ध विच्छेद गर्न तयार भएको देखिएको उहाँको भनाइ छ। गएको आर्थिक वर्षमा दर्ता भएका 298 नयाँ मुद्दा मध्ये महिलाबाट 259 र पुरुषबाट 39 मुद्दा परेका थिए। म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले वैदेशिक रोजगारका लागि कागजात बनाउने उद्देश्यले अदालतमा विवाह र सम्बन्ध विच्छेद गर्ने धेरै हुने गरेका बताउनु भएको छ। युवा र वयस्कहरू, विद्यालय र क्याम्पस पढ्ने उमेर समूहका बाल बालिका तथा किशोर किशोरीलाई घर तथा माइतीका वृद्ध बुबा आमाको जिम्मा लगाएर डिपेन्डेन्ट भिजामा विदेश जाने चलनले सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रभाव देखिन थालेको उहाँको भनाइ छ।
3: भोलि काठमाडौँ उपत्यकामा 7 ठाउँमा खाना पकाउने ग्यास बिक्री हुने भएको छ। नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगहरूले ग्यास बिक्री गर्ने भएका छन्। आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार निगमको कार्यालय टेकु परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, ताराकेश्वर नगरपालिका परिसर, नयाँ बजार जुडुहल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय सेवा केन्द्र ठिमीमा ग्यास बिक्री हुनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: Radio.

बीएफबीएस गोर्खा रेडियो सुनेर संगीत सागरको पर्खाइमा बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र श्रोताहरू प्रत्येक साता यसै समय आजको दिनमा संगीत सागर आउने गर्दछ। तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा मिठा मिठा गीत संगीतको कोसेली लिएर र आज पनि संगीत सागर आइपुगेको छ। आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा र संगीत सागरको इछालहरूमा हामी आज पनि रमाऊ होइन त श्रोताहरू। र कार्यक्रमको थालनीमा हामीले सुन्यौं श्रोताहरू गायिका सितु खरेलको आवाजमा रहेको गीत थियो बैरी बनेछ यो कर्म मेरो न दुखाई मन कसैको न बिराई बाटो कतैको भनेर उहाँ भन्दै हुनुहुन्थ्यो श्रोताहरू। र शब्दहरू गीतकार सुमन खरेलले लेख्नु भएको थियो भने संगीत प्रभुराज ढकालले दिनुभएको थियो। हजुर श्रोताहरू यस्तै मिठा मिठा सुमधुर गीतहरू भन्नाले आज हिन्दी गीतहरू पनि छन् भनौ नेपाली तथा हिन्दी गीतहरू छ आजको संगीत सागरमा। हामी पक्कै पनि तपाईँ हामी सबैजना हामी रमाउनेछौँ होइन त।

हजुर श्रोताहरू, हम दिल दे चुके सनमको गीत सुन्नुभयो भर्खरै। र संगीत सागरको इछालहरूमा, संगीत सागरको यी लहरहरूमा अब भने यहाँ गायक स्वरूप राज आचार्यलाई मैले निम्त्याएकी छु। उहाँ भन्नुहुन्छ, कहिले जिउँछु धुवाभित्र, कहिले गिलास भरि, कहिले जिउँछु धुवाभित्र, कहिले गिलास भरि, आज किन नसा छैन बोतल रित्तिन्दानी, भनेर उहाँ भन्दै हुनुहुन्छ। श्रोताहरू, धेरै गहिरो पीडामा हुनुहुन्छ जस्तो छ हाम्रो स्वरूप राज आचार्य जी। जे होस्, उहाँको गीत सुनौ, उहाँको दुखाइलाई महसुस गरौं, उहाँको पीडाहरूलाई महसुस गरौं हामी अबको प्रस्तुतिमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो छोटो विश्राम पश्चात यहाँहरू सबैलाई म स्वागत गर्न चाहन्छु। श्रोताहरू, आजको हामी संगीत सागरमा छौँ, यो साताको भन्नु होइन, संगीत सागरमा छौँ। संगीत सागरको इछालहरूमा, संगीत सागरको लहरहरूमा तपाईँ हामी रमाउँदैछौँ। र यो छोटो विश्राम पश्चात यहाँ गायिका जुना प्रसाई आइपुग्नु भएको छ। नूतन भूषालजीले लेख्नु भएको शब्दहरू बोकेर र संगीत यसमा दीपक शर्माको रहेको छ। श्रोताहरू, गीतको बोल छ, ऋतुहरू भोगेको छु तिमीले जस्तै मैले पनि, ऋतुहरू भोगेको छु तिमीले जस्तै मैले पनि, घाम पानी सहेको छु तिमीले जस्तै मैले पनि। श्रोताहरू, मिठो गीत भनौँ, गीतहरूमा यस्तै हुन्छन्, दुखाइहरू हुन्छन्, पीडाहरू हुन्छन्, आँसुहरू हुन्छन्, खुसीहरू हुन्छन्, होइन त श्रोताहरू? नूतन भूषालजीले लेख्नु भएको शब्दहरू छन् र गायिका जुना प्रसाईलाई अब हामी स्वागत गरिहालौँ।

ऋतुहरू बोकेको छु तिमीले जस्तै मैले पनि. जुना प्रसाईले गाउँदै हुनुहुन्थ्यो गीत, नूतन भूषालले लेख्नु भएको थियो संगीत, यसमा दीपक शर्माको थियो भने. अब अर्को गीत मैले प्रस्तुत गर्न लागि कर्म गाल्छिन् बमजनको आवाजमा रहेको छ श्रोताहरू. कुमार मिश्रले लेख्नु भएको शब्दहरू छन् भने संगीत यसमा कर्म गाल्छिन् कै छ श्रोताहरू.

गोर्खा रेडियो, गोर्खा रेडियो। हजुर श्रोतालीय छोटो विश्राम पश्चात यहाँहरू सबै सबैलाई म हृदयदेखि नै स्वागत गर्न चाहन्छु र यहाँहरू सबै सबैलाई स्वागत पनि गर्दै श्रोताहरू अब एउटा हिन्दी गीत मैले प्रस्तुत गर्न लागे अनुराधा पौडवालको आवाजमा रहेको छ। यो पनि टाइटल ट्र्याक छ श्रोताहरू, चलचित्र दिल है कि मान त नहीं बाट गीतको बोल छ। दिल है कि मान त नहीं अबको प्रस्तुतिमा शब्दहरू समीरले लेख्नु भएको छ भने सङ्गीत यसमा नदिम श्रवणको रहेको छ।

चलचित्र दिल है कि मान्त नहीं को गीत सुन्नुभयो श्रोताहरू अनुराधा पौडवालको आवाजमा गीतको बोल थियो दिल है कि मान्त नहीं हजुर यो गीत पश्चात अब अर्को गीत छ नारायण गोपालको आवाजमा रहेको गीतको बोल छ म कसरी भनौँ यो माया हो न तिमी मेरी न म तिम्रो हजुर श्रोताहरू स्वर सम्राट नारायण गोपाललाई अब भने हामी स्वागत गरिहालौँ

0: TBS Gorkha Radio. Gorkha Radio.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
2: छोटो विश्राम पश्चात यहाँहरू सबै सबैलाई फेरि पनि स्वागत छ। श्रोताहरू यहाँहरू सबै सबैलाई स्वागत पनि गर्दै एउटा गीत पनि राख्छु। अनुपमा प्रधानले गाउनु भएको तिम्रो मायाले मलाई बाँच्न सिकायो। हजुर श्रोताहरू, यो गीत स्वीकार्नुहोस् अनुपमा प्रधानको आवाजमा।

हजुर श्रोताहरू, मिठा मिठा गीत सङ्गीतमा रमाउँदा रमाउँदै आजको निम्ति सङ्गीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि अर्को कार्यक्रम भनौँ सङ्गीत सागरमा मिठा मिठा गीत सङ्गीतमा हामी रमाउने नै छौँ। आजलाई भने म सुसन बालालाई आके दिनुहोस्। नमस्ते, बाई।

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: हाल पोखरा 14 छिनी डाँडा बस्ने चन्द्रबहादुर गुरुङका छोरा 14 वर्षीय निकसन र खोटाङ स्थायी घर भएका पोखरा 14 चौथे बस्ने सुभाष राईको 15 वर्षीय छोरा ओमन बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत परालले जानकारी दिनुभएको छ। उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन। पोखरा 14 विजय बस्तीबाट विजयपुर खोला तरेर सक्नेतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिक उनीहरूलाई खोलाले बगाएको थियो। विक्रम सम्बत 2060 सालदेखि उत्पादन बन्द भएको बुटवल ताको कारखाना पुनः सञ्चालनका लागि सरकारले प्रक्रिया अघि बढाएसँगै उद्योगिक व्यवसायका साथै 34 वर्ष बढी समय बिताएका श्रमिक समेत खुसी भएका छन्। बुटवलबाट छवि पाण्डे।
4: बुटवल धागो कारखानामा 34 वर्ष बिताउनु भएका सुदर्शन यादव सरकारले पुनः कारखाना सञ्चालन गर्ने खबरले खुसी बन्नु भएको छ। हाम्रै नेपाली युवाहरूले काम पाउने भएपछि खुसी लागेको भन्दै उहाँले यो उद्योग पूर्ण क्षमतामा चलाउन सकिने बताउनुभयो। उद्योग चलाउनु पर्छ भन्ने कसैको भिजन नभएकै कारण बन्द भएको यादवको गुनासो छ।
5: 34 वर्ष भयो त बहुत खुसी हजुर। सुरुदेखि देखेछु नि नयाँ जेनेरेसन हाम्रो नेपाली काम गर्छ भने चाहिँ बहुत खुसी लाग्छ। धागो उत्पादन हुने धागोलाई कलर गर्नुपर्ने बोयलर छ, ड्राइङ छ, कसैको हजुर भिजनै थिएन यो चलोस् भनेर। नयाँ नयाँ काम पायो भने खुसी नि हो।
4: उद्योगको प्रशासन र मेन्टेनेन्स विभागको प्रमुख रूपमा कार्यरत रहनुभएका यादव कारखानाको मेसिन सबै खिया लागेको अवस्थामा भए पनि यसको सामान सबै पाइने भएकोले मेसिनको मर्मतसँगै क्षमता बढाउने हो भने सञ्चालन गर्न सकिने दावी गर्नुभयो।
5: मसिन त किन काम लाग्दैन, काम लाग्छ तर मेन्टेनेन्स गरेर आयो छ कि यसको क्षमता अलिक कम छ नि, क्षमता बढाइदिनु पर्यो, अलिकति संरचना गरिदिनु, नयाँ टेक्नोलोजी सेट गर्यो भने त चल्छ, किन चल्दैन? लोहा लकड त हो हजुर, यसको पार्टहरू सबै पाउँछ।
4: कारखानाका निमित्त प्रमुख दोलराज शर्माले सरकारले गठन गरेको सम्पत्ति मूल्याङ्कन तथा अध्ययन टोलीले गरेको सिफारिसको आधारमा कारखाना सञ्चालन हुने बताउनुभयो। उहाँका अनुसार विज्ञ टोलीले कारखाना सञ्चालन गर्न सकिने ठहर गरेको छ। दशैं अगाडि नै यो विषयमा टुङ्गो लाग्ने उहाँको भनाइ छ।
6: अहिले अब हाम्रो सम्पत्ति दायित्व मूल्याङ्कन गर्न र कारखानाको सञ्चालन सम्बन्धमा अब कसरी कुन मोडले दिन जान सकिन्छ ती विषयहरू रिपोर्ट दिने गरी नै सम्पत्ति दायित्व मूल्याङ्कन गर्न टोली खटाइयो। अध्ययन टोलीले के भन्छ त्यसको आधारमा मात्रै त्यो मेसिनहरू नयाँ थप गरेर सञ्चालनको सम्भाव्यता अब हुन सक्छ। त्यस्तै यही मेसिनहरूले भन्दा पनि नयाँ मेसिन थपेर भदौ अन्तिम अथवा दशैँसम्म होला।
4: बुटवलका उद्योगी हरिप्रसाद अर्यालले यो उद्योग सञ्चालन हुने खबरले बुटवलका उद्योगी व्यवसायी उत्साहित भएको बताउनुभयो। 2039 सालमा निर्माण सुरु भएको कारखानाले 2048 सालदेखि व्यावसायिक उत्पादन थालेको थियो।
3: म्याग्देको र गुगङ्गा गाउँपालिका दुई सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी जोमसोम कोरला सडकको मुख्य चुनौती बनेको छ। 33 किलोमिटर दूरीको सडकमा पहिरो नियन्त्रण र यातायात व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना ल्याइने बेनी जोमसोम कोरला सडक योजनाले जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्मा।
7: इक्विपमेन्टहरू डिप्लोय गरेर हामीले काम गरिरहेका छौँ यो सर्ट टर्म अन्तर्गत। अब लङ टर्म अन्तर्गत चाहिँ हामीले यो विभिन्न ठाउँको पहिरोको स्टडी भइसकेर चाहिँ हामी अब यो ठेका लगाउने प्रोसेसमा छौँ। हामीले सहमति मागेर त्यही अन्तर्गत हामीले ठेका लगाउने प्रोसेसमा छौँ। यसमा चाहिँ हामीले दुईवटा तरिकाबाट एउटा चाहिँ तत्काल हामीले त्यहाँको पहिरोलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने हिसाबले स्थायी समाधान गर्ने र अर्को चाहिँ अल्टरनेटिभ अलाइनमेन्ट। तत्काल चाहिँ हामीले यता बेली ब्रिज दिएर अर्को बाटो दिएर बेली ब्रिज गरेर पनि तत्काल केही हामीले समाधान निकाल्न सकिन्छ कि भनेर अल्टरनेटिभ सल्युसन, त्यही हिसाबमा चाहिँ हामीले लङ टर्म मेजरमा चाहिँ हामीले काम गरिरहेको अवस्था छ।
3: सडक मुनि कालीगण्डकी नदी छ भने करिब 800 माथि र 200 मिटर चौडाइको पहिरो छ। पाखो पहिरोमा परिणत भएको छ। बर्खायाम सुरु भए त यस वर्ष बेनी जोमसोम सडक सबभन्दा धेरै सिरुबारीमा अवरुद्ध भएको छ। अफगानिस्तानमा तालिबानले मुलुकबाट पश्चिममा फौज फर्केको 5 वर्षगाँठ मनाएको छ। तत्कालीन अमेरिकी राष्ट्रदूतावास बाहिर बख्तरबन्द गाडी र जिहादी तालिबानका झण्डा देखाएर वर्षगाँठ मनाइएको हो। थप जानकारी बीबीसी संवाददाता इयान म्याकविलियमबाट।
8: The Interior Minister, Sirajuddin Haqqani, said in a video address that the Taliban's return was the result of courage and divine assistance. While the bombings and terror attacks of the past have largely ended, the Taliban are accused of multiple human rights abuses, particularly the severe repression of women and girls, who are now virtually excluded from all public life.
3: अहिलेसम्मका खबर यति नै।
2: यो BFBS गोर्खा रेडियो हो।

असार साउनको यो जुन झरी छ त्यो समय त अलिकति पार गर्यौँ हामीले, अब भदौरे झरीको आनन्द लिनु छ है। हरेक समय केही न केही आइरहन्छ हाम्रो जीवनमा र कहिलेकाहीँ त्यसले दुःख दिन्छ, कहिलेकाहीँ त्यसले खुसी दिन्छ। अब दुःख त छँदैछ, दुःखलाई टिप्नुको सट्टा खुसीलाई टिपौँ। अब भदौरे झरीको आनन्द लिनुपर्छ भनेर सकारात्मक सोच्यौँ भने त्यो आउने दुःख, त्यो हिलो सिमसिम परेको पानीले भिजायो भन्ने मनमा नेगेटिभ थट पनि आउँदैन। आहा, भदौरे झरी कति रमाइलो भन्ने सोच आयो भने रमाइलो पनि त हुन्छ नि, होइन? ल हजुर, त्यही रमाइलो भदौको झरी तपाईँको लागि सुखद सुखद रहोस्। असार साउनको झरीले पनि तपाईँको जीवनमा केही खुसी दियो होला, तपाईँको मनभित्र प्रेमको झरी बर्सियोस्, स्नेहको झरी बर्सियोस्, अनि सदैव खुसी सुख शान्तिको झरी बर्सियोस्। यिनी शुभकामनाका साथ तपाईँलाई स्वागत छ मनको आवाजमा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिर आइसकेको छु। तपाईँलाई थुप्रै थुप्रै मायाका साथ न्यानो न्यानो अभिवादन गर्दछु र यो गीत तपाईँको नाममा समर्पण।

असाल साउन भदौको झरी जस्तै जीवनमा पनि कहिले काहीँ निरन्तर झरी पर्छ, वर्षा भइरहन्छ। कहिले खुसीका थोपाहरू झर्छन्, कहिले सम्झनाका लहरहरू बर्सिन्छन्, कहिले चुनौतीका त कहिले समस्याहरूका। झरी त आइरहन्छन् होइन, खुसीका आँसु पनि झर्छन्, दुःखका आँसु पनि झर्छन्, झर्न त झरिरहन्छन् नि। मानिसको जीवनमा पनि कहिले काहीँ यस्तै समस्याका झरी पर्छन्, बाधा व्यवधानका झरी पर्छन्, खुसीका झरी हुन्छन्, मुस्कानका झरी हुन्छन्, आँसुका झरी हुन्छन्। झरी विभिन्न किसिमका हुन्छन्, तर त्यो झरीले हामीलाई अझ परिपक्व बनाइदिन्छ। अनि यस्ता झरीहरूको महत्व पनि हामीलाई हाम्रो जीवनमा हुने गर्दछ। अब आज यति बेला तपाईँकोतिर पानी परिरहेको छ कि छैन, झरी परेको छ कि छैन मलाई थाहा छैन, तर काठमाडौँको कुरा गर्नुहुन्छ भने कहिले झरी कहिले घाम, यस्तै छ आज भोलिका दिनहरू। प्रकृतिले वर्षा गराएपछि हरियाली ल्याउँछ, सायद हाम्रो जीवनमा पनि सङ्घर्षका बाढीहरू पछि हरियाली आउँछ होला। भोलिको एउटा नयाँ उज्यालोले हामीलाई पर्खिरहेको हुन सक्छ। आजको कार्यक्रममा पनि यस्तै केही सकारात्मक सोचहरू, रोचक कुराकानी, केही जानकारी, केही जीवनसँग जोडिएका कुराहरू लिएर तपाईँलाई भेट्न मान्दिएर हाजिर छु र राम्रा राम्रा गीतहरू पनि छानी छानी लिएर आएको छु, जुन तपाईँको मनले पक्कै पनि मन पराउनेछ। साथै बस्नुहोला मनको आवाजमा।

हामी प्राय भन्छौँ नि आज मन छैन, तर कहिलेकाहीँ मनको अवस्थासँग हाम्रो खानपिनको पनि सम्बन्ध हुन्छ। यो कुरालाई चाहिँ हामी बिर्सिन्छौँ। अब तपाईँ छक्क पर्नुहुन्छ होला, आज मन छैन, आज कस्तो दिन, कस्तो कस्तो छ मेरो मनको अवस्था, ठिक छैन भन्छौँ। तर त्यो मनको अवस्था ठिक नहुनुको पछाडि हामीले खाएको खानेकुरा हो कि भनेर चाहिँ सोच्दा पनि सोच्दैनौँ कि हामी। दिनभरि हामीले पर्याप्त पानी पिएका छैनौँ कि, खाना राम्रोसँग खाएका छैनौँ कि, हतारमा खाना खायौँ कि, यस्ता साना साना कुराहरूले पनि हाम्रो मनलाई खुसी राख्ने र बेचैन राख्नेमा पनि फरक पर्दछ। त्यसैले हाम्रा यी साना साना बानी बिहोराहरू छन् नि, यी चिजले शरीरलाई मात्र होइन मनलाई पनि असर गर्छन्। त्यसैले समयमा खाना खानु, फलफुल खानु, सागसब्जी खानु, सन्तुलित आहार खानु, शान्त मनलाई राख्नको लागि अलिकति योग साधना, व्यायाम गर्नु, राम्रा राम्रा पुस्तकहरू पढ्नु होइन, मनप्रतिको सम्मान हो, आफ्नो जीवनलाई आफैले सम्मान, माया गर्नु, म केही होइन भनेर आफूले आफैलाई अपहेलना नगर्नु, यस्ता साना साना कुराले धेरै नै फरक पार्छ के जिन्दगीमा। त्यही भएर भन्दैछु, यो त एउटा अनुभव पनि हो र धेरैले भनेका कुराहरू पनि हो। हाम्रो शरीर स्वस्थ छ भने मन शान्त रहन्छ, अनि मन शान्त छ भने यो मनले गरेको निर्णय पनि असल हुन्छ, राम्रो हुन्छ, अनि जीवनमा सफलता हात पार्न सजिलो हुन्छ, र जीवन एक किसिमले भन्ने हो भने सहज पनि बन्छ। तपाईँको जीवन त्यस्तै सहज होस्, सरल होस्, अनि त्यसमा धेरै खुसी होस्।

0: गोरखा रेडियो, गोरखा रेडियो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

मुस्कुराउँदै उनले भने, बाटो एउटै, यात्री पनि एक्लै, गन्तव्य पनि उही हो एउटै, सँगै हिँडौ न। युवकले मुस्कुराउँदै सोधे। प्रति उत्तरमा युवती मौन भइन्। न मुस्कुराउन सकिन्, न साथ हिँड्न नै, न उनको अनुरोधलाई स्वीकार गर्न सकिन्, न उनी सँगसँगै पाइला चाल्न सकिन्। बस उनी आफ्नै गतिमा, आफ्नै सुरमा, आफ्नै पाइला चाल्दै अगाडि गइन्। उनले चालेका ती पाइलाहरू सायद ती युवकले पछ्याउँदै थिए कि, गन्दै थिए कि, नाप्दै थिए कि, वा उनी त्यही स्थानमा उभिएर उनलाई हेर्दै थिए युवतीलाई थाहा छैन, किनकि उनले पछाडि फर्केर हेर्नै चाहिनन्। उनले आफ्नो मनलाई सम्झाइन्, दुई थोपा आँसु झारिन्, अनि आफ्नो गन्तव्य नाप्न एक्लो यात्री अगाडि बढिन्। युवकले के सोचे, युवतीले के सोचिन्, उनीहरूको परिस्थिति के थियो, उनीहरूको विगतमा के भएको थियो, उनीहरूको भविष्यमा के होला थाहा छैन। तर एउटा सानो घटना, जुन घटनाले मन छोयो।

सबैजना सफल हुन चाहन्छन्, सबैको एउटा एउटा सपना छ, मेरो यो सपना पुरा भइदिएदेखि त भन्ने सपना पनि छ होइन। तर धेरै मान्छेको सपना चाहिँ के छ भन्दाखेरि, धेरै पैसा कमाउन पाइए हुन्थ्यो धेरै पैसा कमाउन पाए त हुन्थ्यो नि त, पैसा कमाउन पनि गाह्रो छ र पैसा धेरै आयो भने आफूले भनेको सुख सुविधा पाइन्छ भन्ने पनि छ। तर यसो हेर्नुहोस् न, सुख सुविधाका लागि मानिसहरूले के मात्रै गर्दैनन्, पैसा हुने मानिसहरू पनि सुख सुविधाकै पछाडि दौडिरहेका छन्, तर पनि खुसी घाम छाया जस्तै हो। अनि नहुने मानिसहरू पनि त्यही पैसा कमाउनको होडबाजीमा अगाडि बढेकै छ र त्यो पैसा कमाएर खुसी पाउँछु भन्ने उसको धोको पनि छ। उसको जीवनमा पनि खुसी सुख दुःख त्यही घाम छाया हो। सपना बुन्नु नराम्रो होइन, तर त्यो सपनालाई पुरा गर्नलाई चाहिँ अब समय कहाँ खर्च गरिरहेका छौँ। हामी सफल हुनका लागि चाहिने कुराहरूको लागि सही ठाउँमा सही समय खर्च गरिरहेका छौँ, वा आज हाम्रो हातमा भएको जुन मोबाइल छ, इन्टरनेट छ, जुन हामीले अवसर पाएका छौँ, त्यो अवसर सामाजिक सञ्जालमा यताउता गरेर अल्मलेर बितिरहेको छ। त्यो समय कहाँ बितेको छ, घन्टौँ घन्टा बितेको पनि हामी पत्तो पाउँदैनौँ स्क्रोल गर्दा गर्दै। अब त्यो समय सही ठाउँमा बितेको छ कि गलत ठाउँमा बितेको छ, के हाम्रा सपनाहरू पुरा हुनका लागि हामीले गरेको परिश्रममा मेहनतमा सही समयमा सही ठाउँमा समय खर्च गरिरहेका छौँ त भन्ने प्रश्न पनि उठ्छ। ल हजुर, अब मैले यो भन्न सक्दिनँ होइन, कहिलेकाहीँ मेरो पनि स्क्रोल गर्दा गर्दै बित्छ अनि झ्याङ्ग हुन्छु, ए हुन्न यो समय त खेर गयो भनेर आफैलाई सम्झाएर फेरि काम गर्न थाल्छु। अब खेलौना भएपछि खेल्न मन लाग्छ, तर कति खेल्ने भन्ने कुरो पनि हो। ल हजुर, अब के गर्ने हो, कसो कसो गर्ने हो, तनाव घटाउने हो कि निराशासँग जुझ्ने हो कि खुसी भएर बाँच्ने हो कि अथवा अरूलाई पनि दुःख दिने आफू पनि दुःखी हुने हो कि अथवा आफू पनि सुखी हुने अरूलाई पनि सुख दिने हो कि, अब निर्णय तपाईँको हातमा छ। आफ्नो परिवारलाई खुसी राख्ने हो कि जे छन् तपाईँको मनको कुरा मसँग आइपुगोस् न हजुर। mandira.dhungel3@gmail.com यो मलाई इमेल पठाउने ठेगाना हो भने मेसेन्जरमा तपाईँले मन्दिरा ढुङ्गेल सर्च गर्न सक्नुहुन्छ, आफ्ना कुराहरू लेखि पठाउन सक्नुहुन्छ। अवसर पाएका छौँ।

कहिले काहीँ मलाई के लाग्छ थाहा छ तपाईँलाई, हरेक हप्ता म तपाईँसँग भेट्न आउँछु मनको आवाज लिएर, अनि त्यहाँ केही शब्दहरू, केही कथाहरू, केही अनुभवहरू, आफूले भोगेका, अरूले भोगेका, देखेका, सुनेका यति धेरै कुराहरू म तपाईँसँग साट्छु, बाँड्छु, किनकि मनको आवाज हो यो। र मेरो उद्देश्य चाहिँ तपाईँलाई उपदेश दिनु, तपाईँलाई ज्ञान दिनु, तपाईँलाई पढाउनु होइन। मलाई चाहिँ के लाग्छ भन्दा, तपाईँ हाम्रो यात्रामा सकारात्मक सोचका साथ अगाडि बढ्यौँ भने यसले हामीलाई सहयोग गर्दछ। कुनै कुनै कुरा चाहिँ यस्ता हुन्छन् जुन भन्नाले चाहिँ मनलाई हल्का बनाउँदछ, त्यस्तो पनि हुनसक्छ कि भनेर त्यस्ता कुराहरू पनि सुनाउँछु। कति कुरा हामीले सुनेका हुन्छौँ, देखेका हुन्छौँ, भनेका हुन्छौँ, गरेका पनि हुन्छौँ, तर बिर्सिन्छौँ। अनि बेला बेलामा त्यस्तो कुरा सम्झाएँ भने चाहिँ ए अँ है भन्ने जस्तो आउँछ नि त मनमा। त्यही भएर मैले अलिकति तपाईँलाई आफ्नो परिवार भनेर चाहिँ केही कुराहरू बढी भन्ने पनि गरेको छु। यसमा चाहिँ के हो भन्दा, एक अर्कासँग आफ्नो मनको कुराहरू साट्ने, बाँड्ने गरेको मात्रै हो यो। कुनै म जान्ने भएर, मास्टर नै भएर तपाईँलाई सिकाएको चाहिँ होइन, होइन। यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा।

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio.
3: BFBS Gorkha Radio ma Man ko aawaz.

हामी भाग्य भाग्य भाग्य भन्छौँ है, कतिले कर्म भन्छन्, कतिले भाग्य भन्छन्। तर मलाई के लाग्छ भने नि भाग्य पनि चाहिन्छ र कर्म पनि चाहिन्छ। किन भन्दाखेरि चाहिँ दैनिक जुन हाम्रो बानी बेहोरा छ, जुन हामीले समयको सही प्रयोग गर्ने बानी छ, समयको सही प्रयोग गरेर नियमित परिश्रम गर्ने बानीले चाहिँ हाम्रो भविष्य बनाउँछ। अनि हामीमध्ये धेरैले भन्छौँ नि, यदि भाग्यले साथ दियो भने मेरो मनोकामना पूर्ण हुन्छ भन्छौँ नि होइन। तर एकछिन सोचौँ न, यदि किसानले खेतमा हलो नचलाइकन नखनिकन त्यत्तिकै बिउ नरोपिकन पानी मात्रै परेर राम्रो बाली फल्छ त? अनि विद्यार्थीहरूले किताबै नकिनिकन, किताब खोल्दै नखोलिकन, पढ्दै नपढिकन परीक्षा दिएर भाग्यकै भरमा अनि जाँच दिएर आउँदा पास हुन्छन् त? किताबै पल्टाउँदै नपल्टाइकन उसले जाँच दिएर पास हुन्छ त? अनि त्यस्तै हामीले चाहिँ सपनाहरू ठुल्ठुलो देख्ने, सपनाहरू सजाउने, अनि त्यो सपना पुरा गर्नको लागि चाहिँ एउटा पनि प्रयासै नगर्ने, सानो मेहनत पनि नगर्ने हो भने अनि कसरी चाहिँ हाम्रो भाग्य बन्छ, कसरी चाहिँ हामी अगाडि बढ्न सक्छौँ? त्यही भन्छन् नि, एउटा उखान पनि छ नि त, भाग्यमा छ भन्दैमा डोकोमा दुध दुहेर अड्दैन भनेको त्यही हो। टिक्दै टिक्दैन नि, डोकोमा दुध राखेर अडिन्छ त? त्यस्तै हो, भाग्य त छँदैछ, भाग्य छ भने कर्म पनि गर्नु पर्यो। अनि जब कर्म गर्छौँ त्यो कर्मबाट चाहिँ त्यसको फल चाहिँ भाग्य बनेर आउँछ। त्यसै कारणले जीवनमा ठुलो परिवर्तन गर्नको लागि धेरै कुरामा प्रतीक्षा गरेर मात्र पनि हुँदैन, सही समयमा सही काम गर्नु पर्यो, सबैसँग मिठो बोल्नु पर्यो, इमान्दारीका साथ काम गर्नु पर्यो, नयाँ सिक्नु पर्यो। सबै यस्ता साना साना बानीहरूले चाहिँ हाम्रो बिस्तारै भविष्यको आकार निर्माण गर्दछ। अरूलाई दोष दिनुभन्दा, आफूलाई कोस्नुभन्दा, आफ्नो भाग्यलाई दोष दिनुभन्दा हरेक दिन सही समयमा सही चिज गर्नाले चाहिँ सायद हाम्रो कर्मले हाम्रो भाग्यलाई बदल्छ होला। त्यो भाग्यका कारण हाम्रो जीवनको दिशा पनि परिवर्तन भएर हामीलाई सफलताको बाटोमा डोर्याउँछ होला जस्तो लाग्छ के मलाई। यस्तै यस्तै कुराहरू अरू पनि छन्, म गर्दै गरौँला। भाग्य र कर्मको बारेमा मेरो राय पनि तपाईँलाई अझ यो गीतपछि बताउने नै छु। साथै बस्नुहोला।

हजुर, कोही भाग्य भन्छन्, कोही कर्म भन्छन्, कोही न भाग्य न कर्म, जे हुन्छ आफै हुन्छ भन्छन्, होइन? सबैको सोच फरक फरक छ। तर मेरो कुरा गर्नु पर्दाखेरि चाहिँ, अब तपाईँ मेरो कुरामा सहमत हुन पनि सक्नुहुन्छ, नहुन पनि सक्नुहुन्छ। हरेक व्यक्तिको विचार बेग्लै, हरेक व्यक्तिको सोच बेग्लै, तर मलाई चाहिँ कर्म पनि गर्नुपर्छ। कर्म गरेपछि कर्मको फल भाग्य बनेर आउँछ कि जस्तो पनि लाग्छ। तर कैयौँ मानिसहरूको चाहिँ भाग्य बलियो हुन्छ, जे काम गरे पनि त्यो कामबाट उनीहरूलाई सफलता मिल्छ, तर पनि त्यसमा कर्मै प्रधान भयो। अब कैयौँ व्यक्तिले यति मेहनत गर्छन्, सफलतै हात लाग्दैन। अब त्यस्तो व्यक्तिको हकमा भने अब भाग्य बलियो भएर आउनै पर्यो, भाग्य नै ठुलो भन्ने जस्तो पनि लाग्छ। तर पनि अब समष्टि रूपमा हेर्दाखेरि चाहिँ कर्म गरेपछि भाग्य पछि पछि लागेर आउँछ भन्ने कुरा चाहिँ होइन भन्न चाहिँ सकिँदैन, होइन त? मनका आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, र यति बेला तपाईँको लागि अत्यन्तै सुन्दर गीत म राख्दछु, सुन्नुहोस्।

तपाईँलाई थाहा छ एउटा इतिहाससँग जोडिएको रोचक तथ्य थाहा त होला होइन तर पनि एकचोटि भनिहाल्छु प्राचीन कालमा जुन अलेक्जेन्ड्रियाको पुस्तकालय थियो नि लाइब्रेरी त्यो चाहिँ संसारकै महान ज्ञानको केन्द्र मानिन्थ्यो अरे के त्यति बेला त्यहाँ हजारौँ हस्तलिखित किताबहरू हातले लेखेका किताबहरू ज्ञानका अभिलेखहरू सुरक्षित थिए अरे टाढा टाढा दूर दराजका विद्वानहरू पनि त्यहाँ आएर अध्ययन गर्ने गर्थे अरे के त्यहाँ आइपुग्थे अरे अध्ययन गर्नको लागि यसले एउटा के सन्देश दिन्छ भन्दाखेरि सभ्यता बलियो बन्नको लागि हतियार भन्दा पनि ज्ञानको आवश्यकता हुन्छ अब हेर्नुहोस् न आज हाम्रो हातमा मोबाइल छ इन्टरनेट छ असङ्ख्य पुस्तक छ कति असङ्ख्य जानकारी छ होइन तर प्रश्न के उठ्छ भन्दाखेरि चाहिँ यी जति पनि जानकारी ज्ञानहरू उपलब्ध छ नि हाम्रा लागि त्यसबाट हामीले के सिकिरहेका छौँ केही सिकिरहेका छौँ यो प्रश्न सदैव उठ्छ सबैका लागि के भनिन्छ भने ज्ञान चाहिँ सधैँ समय लगानी गर्ने मानिसको साथी बन्छ अरे अब धेरै बुद्धिमान तपाईँ हुनुहुन्छ सोच्नुहोला विचार गर्नुहोला आफ्नो जीवनलाई कसरी एउटा लक्ष्य दिन सकिन्छ यो जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ रमाइलो गर्नु आफ्नो ठाउँमा छ मिठो खानु राम्रो लाउनु आफ्नो परिवारलाई हेर्नु यो सबै आफ्नो ठाउँमा छ तर जीवन सार्थक बनाउने कुरा बेग्लै हो त्यो कसरी हुन सक्छ भन्ने कुरा चाहिँ सोचौँ नबिर्सिउँ आजलाई अब तपाईँसँग मैले बिदा लिने समय पनि भइसकेको छ अर्को साता फेरि आउँला तपाईँका लागि अति उत्तम राम्रा राम्रा कोसिदीहरू अवश्य ल्याउँला स्वर्ग उपर कतै होइन स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ यो स्वर्गमा खुसी भएर बाँचौँ हवस् त आजलाई बिदा पाऊ नमस्कार

0: Pilain Pari.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma Bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: चौरी सडकमा रोकिराखेको बस गुडेर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। घाइते भएका तीनजनाको काठमाडौँमा उपचार भइरहेको छ। नुवाकोटको दुप्सेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेकी कृष्णमाया प्रजापति डङ्गोल र रामेसापकी उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। एसपी विपिन रेग्मिङका अनुसार घाइतेलाई उद्धार गरेर उपचारको लागि काठमाडौँ पठाएकोमा दुईजनाको अस्पताल पुर्याए लगत्तै निधन भएको जानकारी चिकित्सकले दिएका हुन्। गुल्मीको रेसुङ्गा नगरपालिकाले मकैको डाँडबाट रस निकालेर खुदो बनाउने प्रविधिको परीक्षण गरेको छ।
4: रेसुङ्गा तीन भाँडा गाउँमा स्थानीय जातको मकै र सिपी मकैको डाँठ प्रयोग गरी रस निकालेर गुड़ तथा खुदो उत्पादनको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। इन्टरनेशनल एसोसिएसन अफ एग्रिकल्चरल स्टुडेन्ट्स आईएएएस को सहयोगमा खुदो उत्पादन प्रविधिको परीक्षण गरिएको हो। मकैको डाँठबाट निकालिएको रसबाट तयार पारिएको खुदो उखुबाट बनेको खुदो जस्तै देखिने र खाँदा पनि स्वादिष्ट रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनु भएको छ। उत्पादित खुदोको गुणस्तर तथा खाद्य सुरक्षा सम्बन्धी परीक्षणका लागि खाद्य विभाग अन्तर्गत प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी गरिएको छ। परीक्षणबाट सकारात्मक नतिजा आए मकैको डाँठबाट खुदो र गुड उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाइने नगर प्रमुख पन्थीले बताउनु भयो। मकैको डाँठबाट पनि खुदो र गुड उत्पादन भएको देखेपछि स्थानीय उत्साहित भएका उहाँको भनाइ छ।
3: अब खबर फटाफट।
5: नेपाल टेलिकमको नाफा एक वर्षमा 6.95 अर्ब बढ्यो। अघिल्लो आर्थिक वर्षमा 6.67 अर्ब नाफा कमाएको टेलिकमले गएको वर्ष दिनमा 8.86 अर्ब कमायो। ग्यास वितरण प्रणालीको निरीक्षणका लागि तनहुँमा सहायक सिडिएको नेतृत्वमा द्रुत प्रतिकार्य टोली गठन। प्रहरी, उद्योगी र स्थानीय प्रतिनिधि सहितको टोलीले छड्के अनुगमन र गुनासोको आधारमा निरीक्षण गर्ने, लापरवाही र कानून उल्लङ्घन गरेको भेटिए ग्यास भण्डार सिल गर्ने, बढी मौजदात फिर्ता र जरिवाना समेत तिराइने। वन्यजन्तुले गरेको पशु र अन्नबालीको क्षति बापत गुल्मीका किसानले 3 वर्षपछि राहत पाए। क्षति बेहोरेका 74 किसानले वन कार्यालयबाट 9,64,000 बुझे। कास्कीका दुग्ध उत्पादक किसानलाई वर्ष दिनमा 2,20,00,000 प्रोत्साहन अनुदान वितरण। 44,00,000 लिटर दुधका लागि प्रति लिटर 5 रुपियाँका दरले सहकारी मार्फत रकम बाँडियो। मिथिलाञ्चलमा झुला पर्व सुरु। साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने यो पर्वको बेला राम सीता र राधा कृष्णलाई झुलामा राखेर झुलाउने परम्परा। र भरतपुर 10 को विशाल चोक प्रतीक्षालयमा बस्ने वृद्ध वृद्धा बटुवा र आउजाउ गर्ने सर्वसाधारणलाई शुद्ध पानी खुवाउन सार्वजनिक ट्याङ्की र धारा निर्माण। लायन्स क्लब चितवन राइजले बनाइदिएको धारा र ट्याङ्की अब भरतपुर वडा 10 ले संरक्षण गर्ने।
3: स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको छ।
6: बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अदावती गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बिमामा आबद्ध हुने गरेकोमा शुक्रबारदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभएको छ। उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। सो प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बिमामा आबद्ध तथा बिमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बिमामा 59,70,403 जना आबद्ध भएको प्रवक्ता शाहले बताउनु भएको छ। उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत 5 जना परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा 1,00,000 सम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। थप प्रति सदस्य 700 का दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 बराबरको सेवा सुविधा थपिने प्रावधान छ। यस्तै 8 प्रकारका कडा रोगमा 1,00,000 बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बिमा बोर्डले जनाएको छ।
3: इङ्ल्यान्ड र वेल्सका विभिन्न भागमा डढेलो निभाउन 200 सैनिक सहित अग्नि नियन्त्रक खटिएका छन्। वेस्ट मिडल्यान्ड्सबाट विस्थापित डढेलो पीडितले आफ्नो निवास फर्किन अनुमतिका लागि माग गरेका छन्। तीमध्ये 19 जना घर जलेर पूर्णतः नष्ट भएका पीडित छन्। डाक्टर विन्डन वालले डढेलोका कारण आफूलाई घर छाड्न भनिएको बताउनु भएको छ।
7: Someone knocked at the door and said you have to evacuate immediately because of wildfire risk. And so my wife and I sort of just picked up the dog and got out.
3: अहिले सम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.
0: यो BFBS गोर्खा रेडियो हो.

चलचित्र लाउरेको यो साङ्गीतिक कोसेलीमा आवाज भने स्वर्गीय सुर सम्राट र स्वर्गीय आशा भोसलेको रहेको थियो भने यसमा संगीत रञ्जित गजमेरको र शब्द कुसुम गजमेर र तुलसी घिमिरेको रहेको छ। र यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियोको रेडियो नेटवर्कबाट विभिन्न गीत संगीत र कार्यक्रम सुन्दै हुनुहुन्छ भने अब भने लागौ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रमतर्फ।

हेलो, अ वेरी गुड आफ्टरनून एन्ड नमस्ते श्रोता, यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रम चिल्ड्रन्स क्लबमा। वेल, कार्यक्रम चिल्ड्रन्स क्लबमा यहाँहरूले बालबालिकाको सर्वाङ्गीण विकासलाई लिएर विभिन्न खालका विषयहरूमा कुराकानी गरेको सुन्न सक्नुहुन्छ। हामीले यस कार्यक्रममा बालबालिकाको हुर्काई बढाइको क्रममा मानसिक रूपमा, शारीरिक रूपमा, त्यसै गरी भावनात्मक रूपमा उनीहरूलाई बलियो बनाउँदै लानुपर्छ भन्ने विश्वासका साथ विभिन्न टिप्स एन्ड ट्रिक्सहरू अथवा पेरेन्टिङसँग रिलेटेड अथवा भनौँ हामीले विद्यालयसँग सम्बन्धित, बालबालिका स्वयंसँग सम्बन्धित कुराहरू चाहिँ यस कार्यक्रममा राख्दै आइरहेका छौँ। सोही क्रममा श्रोता, आजको कार्यक्रममा हामीले एउटा यस्तै खालको टपिक लिएर आएका छौँ। धेरै अभिभावकले भनेको सुन्ने गर्छ होइन, तर कति अभिभावकले अब त्यो भन्ने क्रममा भनिदिनुहुन्छ होइन, कति अभिभावकले चाहिँ होइन अब बालबालिकाहरू यस्तै हुन् है भन्ने तरिकाले पनि यो कुरालाई चाहिँ भनेको हामीले सुनिरहेका छौँ। अब के कुरा चाहिँ हो त भनेर सोच्दै हुनुहुन्छ भने आइम टकिङ अबाउट, धेरै अभिभावकले भनेको सुन्ने गर्छौँ, ओहो कस्तो जिद्दी नानी भएको छ भने नि, कस्तो भनेको मान्दैन क्या, कस्तो जिद्दी बच्चा छ भनेर यसरी हामीले यी शब्द प्रयोग गरिरहेको सुन्छौँ। अब बालबालिका एक नेचरले उनीहरूले धेरै कुरा एक्सप्लोर गर्न, धेरै कुरा सिक्न, धेरै कुरा बुझ्न खोजिरहेका हुन्छन् होइन। त्यो हिसाबले हेर्ने भने हामीले उनीहरूलाई राम्रोसँग प्यारेन्टिङ गर्दै गयौँ र राम्रो खालको एउटा वातावरण दिँदै गयौँ भने उनीहरूले धेरै कुराहरू समयअनुसार सिक्दै जान पनि सक्छन् र आफ्नो अभिभावकले के कस्तो खालको वातावरण दिएको छ त्यसबाट उनीहरू जिद्दी हुने या नहुने भन्ने खालको कुरा पनि धेरै फरक पर्छ। सो आजको कार्यक्रममा कसरी हामीले अलिकति ट्यान्ट्रम्स देखाउने अथवा जिद्दी बच्चालाई शान्त पार्न सकिन्छ भन्ने कुरा चाहिँ सेयर गर्नेछौँ।

वेल आज कार्यक्रममा हामीले जिद्दी बालबालिकाहरूलाई कसरी शान्त पार्न सकिन्छ भन्ने कुरा गर्दैछौँ र सुरुमा त श्रोता के हो भन्दाखेरि यदि कुनै बालबालिकाको ट्यान्ट्रम्स देखाउने बानी छ भने हामीले सानो बेलामा चाहिँ उनीहरूलाई एकदमै पुलपुलाउने क्या त्यो पुलपुलाउनु बालबालिकालाई पुलपुलाएर मायाले नै हुर्काउनु बढाउनु पर्छ तर मत्ताउनु हुँदैन भन्ने कुरा चाहिँ हामीले हेक्का राख्नुपर्छ होइन जब उनीहरूलाई हामीले सानो बेलामा अति धेरै मत्ताएर राख्छौँ अथवा भनौँ धेरैभन्दा धेरै प्रिभिलेजहरू उनीहरूको एजभन्दा बढीको उनीहरूको एक्सपेक्टेसनहरू पुरा गर्दै र हरेक कुरा चाहिँ उनीहरूले अ भन्ने बित्तिकै हामीले अलङ्कार बुझेर चाहिँ पुरा गरिदिने गर्छौँ अथवा भनौँ उनीहरूलाई हामीले बेलैदेखि चाहिँ एउटा मायाको साथसाथै डिसिप्लिनमा राखेर अगाडि बढाउन सिकाएनौँ भने चाहिँ उमेर बढ्दै गइसकेपछि जिद्दीपना बढ्दै जान्छ र यो जिद्दीपना कस्तो हुने या नहुने भन्ने त एउटा बाई नेचरै बालबालिकाको आएको हुन्छ त्यसमाथि थप घट प्लस माइनस गर्ने काम चाहिँ पेरेन्टिङ अथवा टिचर्सको कस्तो हुन्छ वातावरण कस्तो छ घरमा समाजमा कस्तो छ यसले पनि फरक पर्छ होइन सो सुरुमा यदि कुनै पनि बालबालिकाले एकदमै ट्यान्ट्रम्स देखाउँदैछन् भने के गर्न सकिन्छ भने ट्विस्ट एन्ड टर्न्स अर्थात् उनीहरूको कन्सन्ट्रेसन चाहिँ अर्कैतिर मोडिदिने ध्यान अर्कैतिर मोडिदिने क्या सानो उमेरका बालबालिकाहरूको चाहिँ ध्यान अन्त मोड्न एकदमै सजिलो हुन्छ अथवा प्रभावकारी हुन्छ कहिलेकाहीँ उनीहरूको एकदमै सानो सानो कुरा पनि उनीहरू त्यति याद गरिरहेको हुँदैन बिर्सिरहेको हुन्छ होइन र इनकेस अहिले केही बच्चाले चाहिँ जिद्दी गरिरहेको छ भने त्यो कुरालाई हामीले चेन्ज गरिदिने उदाहरणका लागि जस्तै यदि पसलमा गएको बेलामा बजारमा गएको बेलामा यो चाहिँ धेरै पेरेन्ट्सलाई हुने हो होइन यो केही वस्तु मन पऱ्यो केही सामान मन पऱ्यो टोइज मन पऱ्यो भने रुने कराउने लसार पसार गरेर रुने भुइँमै लडीबुडी गर्ने हो त्यस्तो गर्न थाल्यो भने उनीहरूलाई कुनै कुरामा मोड्न सकिन्छ क्या उनीहरूसँग गफ गर्दै जाँदाखेरि हुन्छ यो किन्ने अथवा यो यस्तो हो भनेर भन्दै गएर ओरेर उनीहरूको त्यो ध्यानलाई अर्कोतिर भनौँ डाइभर्ट गर्न सकिन्छ अरू गतिविधिहरू देखाउन सकिन्छ अरू कुराहरू रोचक कुराहरू देखाउन सकिन्छ होइन र कतिपय अवस्थामा वातावरण र ध्यान परिवर्तन गरेपछि बच्चाहरूको रिस जिद्दी पनि आफै शान्त हुन्छ तर जब बालबालिकाले रोएर कराएर पुरा भुइँमा सुतेर लडीबुडी गर्न थाल्छन् त्यो बेलामा पेरेन्ट्स पनि अभिभावक पनि झन् एग्रेसिभ भइदियो भने चाहिँ समस्या त्यहाँ हो समस्या त्यहाँ के हो भन्दाखेरि एकजना आगो भएको बेला एकजना पानी हुनुपर्छ भने जस्तै बालबालिका हकमा पनि उनीहरू जिद्दी भएको बेला आफू शान्त भएर उनीहरूलाई बुझाउन सिकाउन सम्झाउन खोज्नुपर्छ

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: BFBS, गोर्खा रेडियो। गोर्खा रेडियो।

कुरा बालबालिकाको ट्यान्ट्रम्स अथवा बालबालिकाको रिस अथवा जिद्दीपना बढ्नु भनेको उनीहरूको डेली एक्टिभिटिज के छ त्यसले धेरै फरक पर्छ क्या. जस्तै चिडचिडापन गर्नु, अलिकति झिझट मानिरहनु, अनियमित, उनीहरूको डेली रुटिन एकदमै नियमित छैन भन्ने हुनसक्छ. जस्तै खाना खाने बेला, खेल्ने बेला, पढ्ने बेला, सुत्ने बेलामा सकेसम्म निश्चित राख्दा, यो यो रुटिन हुन्छ नि, यो मैले पहिलेको कार्यक्रममा पनि भन्दै आएको छु, यो कुराहरू निश्चित रूपमा एउटा टाइममा राख्दाखेरि चाहिँ राम्रो. त्यसले गर्दा उनीहरूले ए मेरो यो पढ्ने टाइम भयो, मेरो यो खेल्ने टाइम भयो भनेर महसुस गर्छन् क्या. अनि बालबालिकाले त्यही अनुसार नै आफ्नो गतिविधिहरू गर्ने गर्छन्. तर उनीहरूको रेगुलर रुटिनको अपोजिटमा गएर हामीहरूले त्यस्ता खालका गतिविधि गऱ्यौँ भने चाहिँ के हुन्छ भन्दाखेरि उनीहरूलाई उनीहरूको डेली एक्टिभिटिजमा, उनीहरूको डेली रुटिनमा हामीले बाधा पुऱ्याए जस्तो हुन्छन्. केही रोक्न खोज्दाखेरि बालबालिकालाई के हुन्छ नि, म आफै गर्न सक्छु. हरेक ह्युमनमा नेचर के हुन्छ नि, दिस आई क्यान डु अर म आफै गर्न सक्छु, मलाई सिकाउनु पर्छ भन्ने खालको त्यो नेचर चाहिँ बालबालिकामा नै हुन्छ होइन. सो टाइम एन्ड अगेन धेरै अचानक तरिकाले गतिविधिहरू अथवा भने एक्टिभिटिजहरू परिवर्तन गर्नु पर्दाखेरि चाहिँ उनीहरूलाई उनीहरूको काममा विरोध गरेको भन्ने खालको लाग्छ. त्यो अनुसार उनीहरूले त्यस्तै ट्यान्ट्रम्सहरू देखाउन सक्छन्. सो निश्चित रुटिन चाहिँ फलो गरौँ.

तम प्रियंका तपाईलाई साथ दिइरहेकी छु कार्यक्रम चिल्ड्रन्स क्लब अहिले अन एयर भइरहेको छ वेल आज हामीले टेन्ट्रम्स देखाउने अथवा एकदमै जिद्दी ढिप्पी गर्ने बालबालिका हुनुहुन्छ नि कसरी त्यस्तो खालको बानीलाई शान्त पार्न सकिन्छ भन्ने कुरा हामी गर्दैछौँ सो एउटा कुरा के हो भन्दाखेरि हामीले नो भन्ने शब्द छ नि आफूले भन्न पनि सक्नुपर्छ आवश्यक परेको खण्डमा र अरूले भनेको बेलामा सुन्न पनि सक्नुहुन्छ यो बोध सक्नुपर्छ होइन यो बोध वे नै इम्पोर्टेन्ट हुन्छ सो बालबालिकाले मागेको हरेक कुरा पुरा गरिदिनु अनि अभिभावकको त्यो निर्वाह गरेको तपाईँलाई फिल हुन्छ अथवा गुड पेरेन्टिङ गरेको भन्ने फिल हुन्छ नि नो अभावमा पनि बालबालिकालाई जिउन सिकाउनुपर्छ होइन कतिपय अभिभावकको अवस्थामा चाहिँ हुँदैन भन्नै नसक्ने मैले त अहिलेसम्म केही उसले भनेको कुरा नाइ भनेको कुरा मागेको कुरा मैले नाइ भनेकै छैन भन्ने हो त्यो समयमा हामीले हुँदैन भन्यौँ भने पछि उनीहरूले अनावश्यक डिमान्ड गर्न थाल्यो भने पनि हामीले हुँदैन भनेपछि उनीहरूले जिद्दीपना देखाउने हुन्छ रिसाएर कराउनु वा बच्चालाई अपमानित गर्नुभन्दा त्यसको कारण पनि उनीहरूलाई बुझाउनु पर्छ के जस्तो यो गर्नु हुँदैन यो खानु हुँदैन अथवा यहाँ जानु हुँदैन भनिसकिसकेपछि किन त भन्ने कुरा पनि कारणसहित बुझाउन जरुरी छ यसले गर्दाखेरि उनीहरूलाई एउटा नियममा पनि बाँध्न सजिलो हुन्छ सिकाउन पनि सजिलो हुन्छ नियममा हामीले बाँध्नु पर्दैन कि उनीहरू आफैले थाहा पाउन सक्छन् र आफ्नो सीमालाई चाहिँ बुझ्न सक्छन् होइन यो पनि एकदमै गुड वे तपाईँले यदि टेन्ट्रम्स बच्चाको बालबालिकाको कम गर्नु छ भने

वान अफ द बेस्ट ट्रिक मोस्ट अफ द पेरेन्ट्सले युज गर्न सक्ने भनेको के हो भने जब बालबालिकाले कुनै सामानको लागि जिद्दी गर्नुहुन्छ कुनै ठाउँ कुनै चिज कुनै वस्तु कुनै अथवा व्यक्तिकै लागि जिद्दी गर्नुहुन्छ भने चाहिँ त्यो बेलामा अल्टरनेटिभ कुराहरू चाहिँ उहाँ तपाईँले राख्न सक्नुहुन्छ क्या उमेर अनुसार बालबालिकाहरूलाई चाहिँ कि यो ल उसले उनीहरूले के ए भन्ने चिज भनेको छ भने एको साटोमा बी पनि अप्सन छ है भनेर यसरी दिनुहोस् उनीहरूलाई कस्तो हुन्छ भने हामीले जे गर भन्छौँ त्यो उनीहरूले भरसक गर्न खोज्दैनन् क्या तर अप्सन दिइसकेपछि तपाईँले दुइटा मिल्दो खालको अप्सन दिइसकेपछि दुइटामा एउटा चुज गर्छन् त्यसमा तपाईँले भनेकै कुरा नै हुन्छ विन विन सिचुएसन हुन्छ बालबालिकालाई पनि मैले बुवा आमाले भनेको होइन मैले आफैले भनेको कुरा चाहिँ डिसाइड गरेको हो भन्ने आफैले डिसिजन लिएको भन्ने खालको फिल हुन्छ सो बालबालिकालाई विकल्प दिने गर्नुहोस् अल्टरनेट होइन कपडा रोज्ने कुरामा होस् पढ्ने कुरामा होस् अब बुक इज आज यो बुक पढ है भनेर भन्दाखेरि उनीहरूले नो भन्न सक्छन् क्या तर तपाईँले यो अथवा योमा पढ भन्दाखेरि आखिरमा बुक त पढेँ नि त हो यो कुरा चाहिँ तपाईँले एकदमै ख्याल गर्नुहोस् एन्ड इट वर्क्स यो काम पनि गर्छ

मानिसको एउटा नेचर हुन्छ प्रशंसा, जसले पनि एकअर्काको प्रशंसा गरिदिँदाखेरि अथवा अरूले आफ्नो प्रशंसा गर्दाखेरि मान्छेहरू खुसी हुन्छन्। यो कुरा बालबालिकामा पनि लागू हुन्छ है। बालबालिकाहरूको राम्रो व्यवहारको प्रशंसा गर्नुहोस्। उनीहरूले प्रशंसा खोजिरहेका हुन्छन्, प्रशंसा भन्नु मताउने होइन। उनीहरूले कुनै पनि काम, अब जस्तै भनौँ फर्स्ट, ल क्लासमा ए प्लस ल्यायो अथवा फर्स्ट भयो, ए प्लस ल्यायो राम्रो भयो भन्ने तरिकाले नजानुहोस् होइन। किनभने उनीहरूले पछिको समयमा बी पनि त ल्याउन सक्छ नि, त्यसले गर्दा उनीहरूलाई ओहो म त नराम्रो भएछु भन्ने फिल हुनुभन्दा तिमीले ए प्लस ल्याउनको लागि गरेको मेहनत जुन छ प्रोसेस होइन, हो त्यो राम्रो लाग्यो भन्नुहोस्। त्यो भनेपछि पछि उनीहरूले बी लिएर आयो भने पनि ए मैले मेरो प्रोसेसमा अलिकति इम्प्रुभ गर्नुपर्ने रहेछ भन्ने उनीहरूलाई फिल हुन्छ क्या। सो विन विन अथवा विनरकै रूपमा उनीहरूलाई प्रशंसा गर्नुभन्दा पनि उनीहरूले गरेको राम्रो व्यवहार, राम्रो तौर तरिकाको चाहिँ प्रशंसा गर्नुहोस्। यसले गर्दाखेरि एकदमै मोटिभेट हुन थाल्छन्। उनीहरूलाई स्टार चार्ट अथवा भनौँ स्टिकर दिन सक्नुहुन्छ, मन परेको गतिविधिहरूमा सामान्य प्रोत्साहन गर्न सक्नुहुन्छ, सानो पुरस्कारलाई माया गरेर पेनले स्टारै कोरिदियो भने नि दे विल बी वे मोर ह्याप्पी। उनीहरू जस्तो खुसी मनका व्यक्ति त को हुन्छन्, मात्र पेरेन्ट्सले अलिकति मात्र एफोर्ट पनि धेरै पर्दैन। कुनै राम्रो काम गर्दाखेरि एउटा स्माइल तपाईँले बनाइदिनु भने सानसानो बच्चाहरूको लागि त्यही खुसी हुन्छ। अब एज बढ्दै जाँदाखेरि खुस मोटिभेसनको वेजहरू डिफ्रेन्ट पनि हुनसक्छ होइन। सो उमेर अनुसार तपाईँले उहाँहरूको कामको कदर गर्नुहोस्, प्रशंसा गर्नुहोस्।

0: TBS Gorkha Radio. Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।

आफ्टर अल हामीले बालबालिकालाई हुर्काउने बढाउने क्रममा सबैभन्दा ठुलो हात भनेको पेरेन्ट्सको हुन्छ. यदि पेरेन्ट्स आफै अलिकति जिद्दी गर्ने खालको हुनुहुन्छ भने तपाईँको बालबालिकाले त्यही सिक्छन्. त्यही भएर कतिपय अवस्थामा अरू बेला जस्तो भए पनि बालबालिका आफ्नो छोरा या छोरी जन्मिसकेपछि पिपल चेन्ज होइन हो, किनभने तपाईँबाट जे देखिरहेको हुन्छ उनीहरूले त्यही सिक्ने गर्छन्. सो उनीहरूलाई शान्त राख्नु छ, धैर्य राख्नु छ भने आफूले पनि शान्त र धैर्य भएको आइडियल पर्सनको रूपमा चाहिँ प्रस्तुत हुन पनि जरुरी छ. ध्यान दिनुपर्ने कुरा के हो भन्दाखेरि बालबालिका जिद्दी हरेक पटक हुन सक्छन् तर उनीहरूको बदमासी जानी जानी गरेको दुःख दिने प्रयास गरेको कुरालाई चाहिँ भनौँ न बुझ्नुपर्छ हामीले र कुन बेला कस्तो खालको व्यवहार गर्ने. कहिलेकाहीँ सानसानो जिद्दी गर्दा उनीहरूलाई छोडिदिनु पनि पर्छ होइन, पछि उनीहरूले आफै त्यो ट्याकल गर्न सक्छन् क्या. द मोर यु केयर अथवा भनौँ न उनीहरूले जिद्दी गरेकोलाई जति तपाईँले उनीहरूलाई चाहिँ भाव दिनुहुन्छ त्यति नै जिद्दी गर्ने पनि हुनसक्छ. सो सिचुएसन अनुसार यी माथि भनेका कुराहरूलाई तपाईँले फलो गर्नुभयो भने धेरै नै सहज पनि हुन्छ. सो श्रोता विथ दिस आजको कार्यक्रम चिल्ड्रेन्स क्लबबाट म प्रियङ्काले बिदा माग्ने बेला भइसकेको छ. थ्याङ्क यू सो मच फर लिसनिङ एन्ड ट्युनिङ टु अस. वी गट टु गो. बाई बाई.

luz.

0: नेपालमा सोहिवडाको फारुलाका उमा सिंह खत्री र चिसापानीका भीमबहादुर कार्की रहेका प्रहरी इन्सपेक्टर सुधीर कुमार खड्काले जानकारी दिनुभएको छ। पहिरोबाट 7 जना घाइते भएका छन्, 1 जनाको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल दाजुकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। कंग्रेसको संस्थापन पक्षयुक्त राष्ट्रिय भेलामा विभिन्न 5 प्रतिवेदनमाथि छलफल भएको छ। 3 दिने भेलाको 2 दिन नेताहरू विमलेन्द्र निधेले राजनीतिक, डाक्टर प्रकाश शरण महतले आर्थिक, एनपी साउतले समसामयिक, रामेश्वर लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले सांगठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रचार प्रसार समितिका संयोजक मेन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ। कंग्रेसको इतर पक्षले पूर्व सभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशन गर्नुपर्ने भन्दै राष्ट्रिय भेला जारी राख्दा संस्थापन पक्ष पनि केन्द्रीय समिति बैठक मार्फत 15 महाधिवेशनको तयारीमा जुटेको छ। यही बेला आधिकारिकताको विषयले कंग्रेस थप पेसिलो अवस्थामा पुगेको छ। सहमहामन्त्री डाक्टर डिला संग्रौला,
1: नेपाली काङ्ग्रेसको आधिकारिकताको छिनो फानो र 15 महाधिवेशनको टुङ्गो, यो अब सर्वोच्च अदालत बाहेक दुई पक्षका दाजुभाइ दिदीबहिनी मिलेर मिलाउने सम्भावना बाँकी छ कि छैन?
2: म सबै काङ्ग्रेस हौ, सबै योगदान दिएकै छौ। यो मिलाउने पक्षमै गएर 7 बुधा 5 बुधा छलफल भइरहेको थियो। दुवै तर्फबाट 2-2 जना प्रतिनिधि एउटा टेबुलमा बसेर छलफल गर्ने, के कुरा हटाउनु पर्छ, के कुरा मिलाउनु पर्छ भनेर छलफल जारी रहेर त्यो बिन्दुसम्म पुगेको अवस्था हो।
1: टेबल टक पनि गरिराखेका छौँ भनेर पनि कुरा गरिरहनु भएको छ। एउटा पक्ष राष्ट्रिय भेला गरेर बसिराखेका छ, अनि कहाँबाट मिल्छ कुरा?
2: हिजोको अधिकांश बोलेको वक्ताहरूको पनि मैले सुने, धेरै गाली गर्ने आरोप लाउने पनि भयो। राष्ट्रिय भेला हुनुभन्दा अगाडि नै दुवै पक्षबाट 7 बुधा 5 बुधा मात्रै होइन कि, 2 जना प्रतिनिधिहरू यताबाट दिने, 2 जना प्रतिनिधि यताबाट दिने भनेर सबको तहसम्म छलफल भएको हो। राष्ट्रिय भेलामा जानुभन्दा अगाडि 1-2 घन्टा सभापतिजी आफै डाक्टर साहबसँग, शेखर कोरालासँग कुराकानी भएको, पूर्णबहादुर खड्कासँग कुराकानी भएको, हाम्रो आदरणीय सभापति गगन थापा, निवर्तमान सभापतिसँग पनि संवादमा छु भन्नुभएको थियो। त्यसै कारणले सबैले चाहिँ भने नेपाली काङ्ग्रेसभित्रको आजको आवश्यकता भनेको यो विरेट एकता हो, होइन? एक अर्कालाई होच्याउने, एक अर्कालाई गाली गर्ने त्यो अवस्था चाहिँ होइन भन्ने लाग्छ हामीलाई।
1: अनि यो राष्ट्रिय भेलाको गतिविधि हेर्दाखेरि, उनीहरूको भनाइहरू हेर्दाखेरि मिल्नेतिर गइरहेको जस्तो लाग्छ?
2: अब कहाँमा त्यो हुन्छ कि, अब हिजोसम्मको ओपनिङ हेर्दा त त्यस्तो लागेन मलाई।
1: अब अदालतले यदि निर्णय दिन ढिला गर्यो भने नि डाक्टर साहब, असोज 16-19 महाधिवेशन गर्ने कि नगर्ने संस्थापनले?
2: हामी महाधिवेशनको तयारीमै छौँ। भोलि करिब करिब नेपाली काङ्ग्रेसको केन्द्र समितिको बैठक सकिन्छ। क्रियाशील छानबिन समितिले छानबिन गर्न 1-2 दिन लागे हुनाले ढिलो भएको छ। सबैले खोजेको भनेको 15 महाधिवेशन नियमित महाधिवेशन हो, त्यो सम्मुखमा भावनाले एकताको मूल आधार भनेको यही हो, सबैलाई समेटेरै हिँड्नुपर्छ भनेर आह्वान पनि गरेको छ।
1: अनि त्यसपछि अदालतले फेरि अर्कै पक्षलाई आधिकारिकता दियो भनेदेखि त
2: अब त्यो यो निष्ठा दिया हो, पुनरावलोकन भनेको आधिकारिकता दिया होइन। अहिले पनि नेपाली काङ्ग्रेसको सभापति गगन थापा नै हुनुहुन्छ, निर्वाचन आयोग र सर्वोच्च अदालतले दिइसक्यो। सभापति गगन थापाको हस्ताक्षर भएको टिकटबाट चुनाव लडेर अहिले प्रतिनिधि सभामा मान्यज्यूहरू सदनभित्र हुनुहुन्छ। धेरै लामो प्रोसेस यो कटिसकेका छ, अगाडि आइसकेका छ, त्यसै कारणले गर्दा यो सबै कुरा चाहिँ संवादबाट टुङ्गाउनु पर्छ।
0: ललितपुर लगनखेलको ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणपछि औपचारिक उद्घाटन गरिएको छ। महानगरपालिकाले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाएर पोखरी पुनर्निर्माण गरेको हो। 2061 सालमा सुरु भएको कानूनी लडाईपछि सर्वोच्च अदालतले 2076मा अतिक्रमित 14 रोपनी जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दिएको थियो। पछि थप 32 रोपनी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको थियो। लिच्छवीकालीन इतिहाससँग जोडिएको यो पोखरी लामो समयसम्म अतिक्रमण र जीर्ण अवस्थामा थियो। महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ,
3: त्यो बेलामा पाटनवासीलाई सिँचाइ अनि खाने पानीको व्यवस्थापनमा सप्तपाताल पोखरीले निकै नै महत्त्वपूर्ण योगदान पुर्याएको ऐतिहासिक तथ्यहरू भेटिन्छ। हाम्रो यो पाटनको गार्जियन गडको रूपमा रहनुहुने रातो मच्छिन्द्रनाथको जात्रासँग पनि यो पोखरीको सम्बन्ध रहेको छ। र यस्तो ऐतिहासिक पोखरी त्यो बेलामा जुन पाटनको परम्परागत राजकुलो अनि जल व्यवस्थापनको पनि महत्त्वपूर्ण हिस्साको रूपमा रहेको थियो भन्ने ऐतिहासिक प्रमाणहरू भेटिन्छ।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खा आजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छोडामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको संगीतमय अभिवादन।

गाधन सुतारु गीत संगीत मस्तिष्क कै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम पनि हो जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग अनि यो हाम्रो समाज परिवेशसँग कतिको नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ निहालिरहेका हुन्छौँ सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत अनि दुःखमा सङ्गीत र यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाइमा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ यो प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै श्रोताहरू कार्यक्रम सङ्गीत गङ्गाको यो बसाई सङ्गीतमय बसाईको उठान सधैँ जस्तै एउटा देश बलेको गीतबाट देशभक्ति गीतबाट गर्न गइरहेछु र आजको यो बसाईको उठानमा भने म अरुण थापा मगर र बाबा राणाको स्वरमा रहेको एउटा सुमधुर गीत राख्न चाहन्छु, करोडौँ मुटुहरूको ढुकढुकी नेपाल। वास्तवमा यो सिङ्गो नेपाल, यो भूगोल हामी देशभित्र बसेका र देश बाहिर जहाँ जहाँ रहेका सम्पूर्ण नेपालीहरूको वास्तवमै ढुकढुकी समेत हो र कार्यक्रम सङ्गीत गङ्गाको उठान यही देशभक्ति गीतबाट गर्न गइरहेको छु।

हजुर, करोडौँ मुटुहरूको ढुकढुकी नेपाल। आदरणीय श्रोता, नेपाल यो देश मात्र होइन, यो त करोडौँ नेपालीहरूको ढुकढुकी समेत हो। भूगोलले सानो भए तापनि देशभक्तिको त्यो विशाल छाती बोक्ने वीर नेपालीहरूको ढुकढुकी हो यो सिङ्गो देश नेपाल। आज नेपाल छ र नै त संसारमा नेपालीहरू छन्। यो देश नभएको भए न त म नै हुने थिए, न त तपाईँहरू नै कोही पनि नेपाली हुँ भनेर भन्न सक्ने अवस्था नै हुने थियो यो ब्रह्माण्डमा। यहाँको चौतारी मेला रोधी र भैलोको सुरिलो भाका नेपाली कण्ठले सुसेल्दै यो सुन्दर देश, यो फुलबारी सिङ्गार्ने समेत हामी सबै सबै नेपालीहरू नै त हौँ। त्यसैले त मेचीको लहर उर्लदो माया हामीले कालीसम्म पुर्याउनु छ, अनि कालीको छाल सन्देश खेलेर बग्नु छ र बगाउनु छ। कोटी कोटी नजरहरूको एउटै नानी यो नेपाल भएर नै हामीले नेपाली भन्न पाएका छौँ। सगरमाथा धौलागिरी मेरो हो भन्न पाएका छौँ। यहाँका प्रकृतिका अपार सुन्दरता छरपष्ट छरिएकै कारण यहाँको लेकमाथि गुराँस फुल्दा हामी देउराली बन्दछौँ, देउराली बन्दछ। अनि नेपाली श्रम र सिप बेसीमा फल्दछ, त्यसैले नै त यो देश धरतीमा एउटा नेपाली छौन्जेल बाँचुन्जेल रहनेछ, हुनेछ, र यो जाति समेत बाँचिरहनेछ। चन्द्र सूर्य संसार रहुन्जेल भन्ने भावको देशभक्ति गीत राखे मैले कार्यक्रम संगीत गंगाको उठानमा अरुण थापा मगर बाबा राणाको स्वरमा। गीत रचना नवराज कार्कीको रहेको थियो भने संगीत थियो सरोज गोपालको। र वास्तवमा श्रोताहरू, नेपाल छ र नै त हामी नेपाल भन्दा पर बसे पनि नेपालको सम्झना गर्छौँ, अनि छुट्टी मिलाएरै भए पनि परदेशबाट नेपाल आउने कुरा र बाचा कसमहरू गर्ने गर्दछौँ।

कुरा मिल्यो मन मिल्यो घरजम गर्ने हो आदरणीय श्रोताहरू सुन्दर देश आफू जन्मी हुर्किएको थलोको सम्झना तरेलीमा उनेर बस्दै गर्दा एकाएक परदेशबाट घर देश जाने तारतम्य मिलाउँदै गर्दा आफ्नो प्रिय प्यारो मान्छेसँगको भेटघाट घुमघामको निकै लामो तालिका तयार पारेर एकैचोटि दित मरुन्जेल घुम्ने घुमाउने र अनि एक अर्को बीच हराउने र रमाउने त्यो मिठो सपना बुनेर योजनाको तयारी र स्वागतको तारतम्य मिलाउँदै गरेका दुई प्रेमी मनको गीत थियो प्रस्तुत गीत गीतकार एनपी परदेशीको गीत रचना निशान भट्टराई र कविता श्रेष्ठको स्वरमा कविता श्रेष्ठकै सङ्गीत रहेको थियो प्रस्तुत गीतमा वास्तवमा आदरणीय श्रोता यति धेरै चाहना र रहर बीच झाङ्गिएको त्यो मायाको डोरी यति धेरै कसिलो हुन्छ नि त्यसको मेसो पाउन गाह्रो भइदिन्छ जहाँ मायाको कुनै सीमा हुँदैन खुसीको कुनै कमी हुँदैन र नै त प्रेमीहरू त्यो क्षण त्यो बेला भन्ने गर्छ चाहिँदैन हिरा मोती सुन चाँदी केही पनि तर त्यसको बदला केवल माया भए पुग्छ भनेर विश्वास लागेन भने एकैछिन म यहाँ गीतकार घनबहादुर थापा मगरलाई राख्छु गायक आनन्द कार्की अनि गायिका सबिना कार्की र सङ्गीतकार ताराप्रकाश लिम्बुको साथमा

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ
2: 3066 7070 7069 सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन। हजुर, आदरणीय श्रोताहरू बेबेस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेश सम्मको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सांगीतमय प्रस्तुतिकार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक बसाइमा हुनुहुन्छ। साङ्गीतिक उडानमा हुनुहुन्छ तपाईँ। यो क्षण यो बेला र यसै क्रममा भर्खरै मैले यहाँहरू माझमा गीतकार घनबहादुर थापा मगरले लेख्नुभएको एउटा सुमधुर गीत राखेको थिएँ। युगल गीत राखेको आनन्द कार्की अनि सबिना कार्कीको स्वरमा गीत रचना घनबहादुर थापा मगरको अनि सङ्गीत थियो तारप्रकाश लिम्बुको। र श्रोताहरू, जुन गीतभित्र एउटा चोखो मायाको अपेक्षा राख्दै झाँगिँदै गरेको मायाको दरिलो आशा भरोसा अनि चाहना थियो, जहाँ हिरा मोती सम्पत्ति सबै सबै मायाको अगाडि कौडी बन्ने भएपछि त्यही चोखो मायाको आड भरोसा र टेको भए पुगिदिने संकल्प समेत थियो, र त्यही मखमली मायाको संसार नै सबैभन्दा ठुलो खुसी र सम्पत्ति भएको भाव थियो। वास्तवमा आदरणीय श्रोता, जहाँ मायाको गहिराई गहिरिँदै जान्छ नि, हो त्यहाँ थोरै थोरै शङ्का र त्रास भने भइदिन सक्दछ, अनि त्यस्ता शङ्का र त्रासले मनलाई, प्रेमी मनहरूलाई थोरै थोरै विचलित बनाइदिन सक्छन्। एउटा भनाइ पनि छ नि श्रोताहरू, जहाँ माया धेरै हुन्छ त्यहाँ धेरै चासो चियो चर्चा हुने गर्दछ, अनि कतै त्यो प्रिय मान्छे रिसाएर अन्तै माया जोडे कि भन्ने त्यो शङ्काले पनि बास गरिरहेकै हुन्छ।

आदर्शहरू एउटा गाढा मायाभित्र अलि अलि बिसन्चो बढ्न थाल्दा भौगोलिक दूरीले टाढा भएर छुटिएर दुई मन बसेको त्यो क्षण त्यो बेला त्यो मन नै बेचैन पारिदिँदा कतै सानो सानो कुराले नै बिराएर मन त भाँचिएन भन्ने डर बीच मायाको त्यो सङ्लो मनमा कोही कसैले आएर त धमिलो पार्न खोजेको पो हो कि भन्ने त्यो त्रास शङ्का अनि फुल जस्तो मायाले पनि विजय जस्तो भान भएपछि त्यो बाटो बदल्यो कि भन्ने भान बीचको मायाकी भाव टिपेको प्रस्तुत गीत थियो राजेशपाल राई र सञ्जीवनीको स्वरमा सीता थापाको गीत रचना अनि सुरेश अधिकारीको सङ्गीत रहेको थियो। हुन पनि आदरणीय श्रोता जहाँ माया गहिरो त्यहीँ पहिरोको डर भइदिन्छ भन्ने एउटा भनाइ पनि त छ नि।

गहिरोको घरलाई नै भन्छन् पहिरोको डर हुन्छ भन्ने यो यथार्थ जस्तै श्रोताहरू, गहिरो र पवित्र मायामा पनि त्यस्तै त्यस्तै डर त्रास भइदिन्छ। फेरि यो समाजभित्र लुकेका कुरामा चासो पटक्कै हुँदैन, तर देखिएको पवित्रता र पुण्यमा भने सबैको चासो र शङ्का भइदिन्छ। त्यसैमाथि सुन्दर रूपमा त झनै सबैको चासो बढी नै हाल्दछ। यो साँगुरो विचार राख्नेहरू बीचमा मायाको पवित्रता जोगाउन वास्तवमै ठुलो कठिन अनि डर त्रास भने भइ नै हाल्दछ, र तिनै डर त्रासले सताइरहेको भाव थियो प्रस्तुत गीत। गीतकार राजेन्द्र थापाको गीत रचना, नारायण ओलीको सङ्गीत अनि एम बरालको स्वरमा। हुन पनि आदरणीय श्रोताहरू, यति धेरै चासो अनि त्यो चर्चा गर्नेहरूले चन्द्रमामा दाग देखे जस्तै मुस्कुराउँदै हिँड्नेको मनभित्रको चोट समेत देख्न चाहिँ सक्नु पर्दछ है।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। प्रेसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि पनि बेबेस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सङ्गीतको झन्कार अनि गीतको भाव र स्वरको लय राख्ने क्रममा भर्खरै मैले यहाँहरू माझमा गोविन्द कुइकेलले लेख्नुभएको एउटा गीत राखे, कृति न्यौपानेको सङ्गीत अनि गायिका सुजाता वर्माको स्वरमा, जुन गीतले श्रोताहरू मुस्कुराउँदै हिँड्नेहरूको मुहारभित्र पनि अनगिन्ती चोटहरूको बास हुने गर्दछ। चोटहरूले बास बसेको हुन्छ जसलाई देख्ने आँखाहरू भने यही समाजभित्र हुनुपर्दछ। जसरी चन्द्रमाको सुन्दरतामा दाग देख्नेहरूले लुकाएको त्यो आँसु पनि देख्नु सक्नुपर्दछ, जुन आँसु कति कति चोटि एकान्तमा बगेको पनि हुन सक्दछ भन्ने भाव थियो। हुन पनि आदरणीय श्रोताहरू, समयले साथ दिएन भने, समय प्रतिकूल भइदियो भने जति सोचे पनि केही हुँदैन।

मेरी माया सन्चै छौ कि पिरै पिरमा किन माया बिर्सन सकिन्न किन माया सोचेको पुग्दैन। आदरणीय श्रोताहरू, मायाले कसिलो गरी बाँधेको मन सिद्धि मिति बिर्सन यथार्थमा समेत साँच्चै गाह्रो नै भइदिन्छ। त्यसैमाथि श्रोता, मनले सोचेको नपुग्दा त मन झनै बिटुलो भई दिदा, अनि त्यही बेला त्यही क्षण समाजले पनि दुई माया गर्ने मनलाई आदि आदि पारिदिँदा झनै जिन्दगीलाई सहज रूपमा डोर्याउन गाह्रो भइदिन्छ भन्ने एउटा बिम्ब टिपेको गीत थियो। रमझम र क्षणिक सुखले भुल्ने तिनै निठुरी प्रतिको गुनासो थियो प्रस्तुत गीत रोशन गुरुङको स्वरमा। र यस गीतमा शब्द लेख्नु भएको थियो निर्माण गुरुङले, भने सङ्गीत पनि सङ्गीतकार निर्माण गुरुङकै रहेको थियो। र आदरणीय श्रोताहरू, अब भने म यो गीत सँगसँगै आजको यो सङ्गीतमय बसाई कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक बसाईबाट पनि बिदा माग्ने बेला भइसकेको छ, ओझेल पर्ने बेला भइसकेको छ। र जाँदा जाँदै कार्यक्रमको पुच्छारमा भने यहाँहरू माझमा गायिका समीक्षा अधिकारीको स्वरमा रहेको एउटा गीत छाड्दै बिदा हुन चाहन्छु। जति पनि श्रोताहरूले कार्यक्रम सुनिदिनु भयो यहाँहरूलाई धन्यवाद सुनेर साथ दिनुभएकोमा। र अर्को हप्ता फेरि पनि सुमधुर गीत सङ्गीतको साथमा तपाईँ हाम्रो भेट भइहाल्नेछ। तबसम्मको लागि म यो बसाईबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: दुईजनाको मृत्यु भएको छ। घाइते भएका तीनजनाको काठमाडौँमा उपचार भइरहेको छ। नुवाकोटको दुपचेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेकी कृष्णमाया प्रजापति डङ्गोल र रामेसापकी उदयमाया खत्रीको मृत्यु भएको प्रहरले जनाएको छ। एसपी विपिन जोशीका अनुसार विपिन रेग्मीका अनुसार घाइतेलाई उद्धार गरेर काठमाडौँमा उपचारका लागि पठाइएकोमा दुईजनाको अस्पताल पुरा लगत्तै निधन भएको जानकारी चिकित्सकले दिएका हुन्। म्याग्दीको रघु गङ्गा गाउँपालिका दुई सिरुबारीको पहिरो अब भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोरको बेनीजमसम्म कोरोला सडकको मुख्य चुनौती बनेको छ। 33 किलोमिटर दूरीको सडकमा पहिरो नियन्त्रण र यातायात व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना ल्याइने बेनीजमसम्म कोरोला सडक योजनाले जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्मा
4: इक्विपमेन्टहरू डिप्लोय गरेर हामीले काम गरिरहेका छौँ यो सर्ट टर्म अन्तर्गत। अब लङ टर्म अन्तर्गत चाहिँ हामीले यो विभिन्न ठाउँको पहिरोको स्टडी भइसकेर चाहिँ हामी अब यो ठेका लगाउने प्रोसेसमा छौँ। हामीले सहमति मागेर त्यही अन्तर्गत हामीले ठेका लगाउने प्रोसेसमा छौँ। यसमा चाहिँ हामीले दुईवटा तरिकाबाट एउटा चाहिँ तत्काल हामीले त्यहाँको पहिरोलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने हिसाबले स्थायी समाधान गर्ने र अर्को चाहिँ अल्टरनेटिभ अलाइनमेन्ट तत्काल चाहिँ हामीले यता बेली ब्रिज दिएर अर्को बाटो दिएर बेली ब्रिज गरेर पनि तत्काल केही हामीले समाधान निकाल्न सकिन्छ कि भनेर अल्टरनेटिभ सल्युसन त्यही हिसाबमा चाहिँ हामीले लङ टर्म मेजरमा चाहिँ हामीले काम गरिरहेको अवस्था छ।
3: सडक मुनि कालीगण्डकी नदी छ भने 800 माथि र 200 मिटर चौडाइको पहिरो छ। पाखो पहिरोमा परिणत भएको छ। बर्खायाम सुरु भए त यस वर्ष बेनीजमसम सडक सबभन्दा धेरै सिरुबारीमा अवरुद्ध भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिकाले मकैको डाँडबाट रस निकालेर खुदो बनाउने प्रविधिको परीक्षण गरेको छ।
5: रेसुङ्गा तीन भाँडा गाउँमा स्थानीय जातको मकै र सिपी मकैको डाँठ प्रयोग गरी रस निकालेर गुड तथा खुदो उत्पादनको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। इन्टरनेसनल एसोसिएसन अफ एग्रिकल्चरल स्टुडेन्ट्स आईएएएस को सहयोगमा खुदो उत्पादन प्रविधिको परीक्षण गरिएको हो। मकैको डाँठबाट निकालिएको रसबाट तयार पारिएको खुदो उखुबाट बनेको खुदो जस्तै देखिने र खाँदा पनि स्वादिष्ट रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलधोज पन्थीले बताउनु भएको छ। उत्पादित खुदोको गुणस्तर तथा खाद्य सुरक्षा सम्बन्धी परीक्षणका लागि खाद्य विभाग अन्तर्गत प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी गरिएको छ। परीक्षणबाट सकारात्मक नतिजा आए मकैको डाँठबाट खुदो र गुड उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाइने नगर प्रमुख पन्थीले बताउनु भयो। मकैको डाँठबाट पनि खुदो र गुड उत्पादन भएको देखेपछि स्थानीय उत्साहित भएका उहाँको भनाइ छ।
3: स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ।
6: बिमा कार्यक्रममा नयाँ आबद्धता बिमा लेख नवीकरण सेवाग्राहीको व्यक्तिगत विवरण अदावती गर्ने केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बिमामा आबद्ध हुने गरेकोमा शुक्रबारदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभएको छ। उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। सो प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बिमामा आबद्ध तथा बिमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बिमामा 59,70,403 आबद्ध भएको प्रवक्ता शाहले बताउनु भएको छ। उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत 5 जना परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा 1,00,000 स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। थप प्रति सदस्य 700 का दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 बराबरको सेवा सुविधा थपिने प्रावधान छ। यस्तै 8 प्रकारका कडा रोगमा 1,00,000 बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बिमा बोर्डले जनाएको छ।
3: अफगानिस्तानमा तालिबानले मुलुकबाट पश्चिममा फौज फर्केको 5 औं वर्षगाँठ मनाएको छ। तत्कालीन अमेरिकी राष्ट्रदूतावास बाहिर बख्तरबन्त गाडी र जिहादी तालिबान झण्डा देखाएर वर्षगाँठ मनाइएको हो। थप जानकारी बीबीसी संवाददाता यान म्याकविलियमबाट।
7: The Interior Minister, Sirajuddin Haqqani, said in a video address that the Taliban's return was the result of courage and divine assistance. While the bombings and terror attacks of the past have largely ended, the Taliban are accused of multiple human rights abuses, particularly the severe repression of women and girls, who are now virtually excluded from all public life. They have carried out some new construction projects, but unemployment and extreme poverty are widespread, as a result of international isolation.
3: BFPS Gorkha Radio ma aile samma ka khabar eti nai. Namaskar, ma Mahendra.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: बागमती प्रदेश सरकार अन्तर्गतको चितवन जनस्वास्थ्य प्रयोगशालामा सबैजसो सेवा बन्द भएका छन्। भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी एचसिभी र भाइरल लोड परीक्षण बाहेकका सम्पूर्ण सेवा बन्द भएका हुन्। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आर्थिक वर्षका लागि आवश्यक सामग्री आइ नसकेकाले गएको साउन 26 गतेदेखि सेवा बन्द भएको हो। प्रयोगशालाका सूचना अधिकारी रमेश सिंह डोवालले प्रयोगशाला बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनु भएको छ। प्रयोगशालाबाट विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको थियो। प्रयोगशालामा दैनिक 100 भन्दा बढी व्यक्तिको विभिन्न स्वास्थ्य परीक्षण हुने गरेको थियो। बागमती प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले 2080 साल असार 16 गतेदेखि चितवनमा जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई सञ्चालनमा ल्याउनु भएको थियो। विक्रमसम्म 2060 सालदेखि उत्पादन बन्द भएको बुटवल तागो कारखाना पुनः सञ्चालनका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। बुटवलबाट छवि पाण्डे।
4: बुटवल धागो कारखानामा 34 वर्ष बिताउनु भएका सुदर्शन यादव सरकारले पुनः कारखाना सञ्चालन गर्ने खबरले खुसी बन्नु भएको छ। हाम्रै नेपाली युवाहरूले काम पाउने भएपछि खुसी लागेको भन्दै उहाँले यो उद्योग पूर्ण क्षमतामा चलाउन सकिने बताउनुभयो। उद्योग चलाउनु पर्छ भन्ने कसैको भिजन नभएको कारण बन्द भएको यादवको गुनासो छ।
5: 34 वर्ष भयो त, बहुत खुसी हजुर। सुरुदेखि देखेछु नि, नयाँ जेनेरेसन हाम्रो नेपाली काम गर्छ भने त बहुत खुसी लाग्छ। धागो उत्पादन हुने धागोलाई कलर गर्नुपर्ने बोयलर छ, ड्याङ छ, कसैको हजुर भिजनै थिएन यो चलोस् भनेर। नयाँ नयाँ काम पायो भने खुसी नि।
4: उद्योगको प्रशासन र मेन्टेनेन्स विभागको प्रमुख रूपमा कार्यरत रहनुभएका यादव कारखानाको मेसिन सबै खिया लागेको अवस्थामा भए पनि यसको सामान सबै पाइने भएकोले मेसिनको मर्मतसँगै क्षमता बढाउने हो भने सञ्चालन गर्न सकिने दावी गर्नुभयो।
5: मसिन त किन काम लाग्दैन, काम लाग्छ तर मेन्टेनेन्स गरेर आयो छ कि यसको क्षमता अलिक कम छ नि। क्षमता बढाइदिनु पर्यो, अलिकति संरचना गरिदिनु, नयाँ टेक्नोलोजी सेट गर्यो भने त चल्छ। किन चल्दैन, लोहाल लकड त हो हजुर, यसको पार्टहरू सबै पाउँछ।
4: कारखानाका निमित्त प्रमुख दोलराज शर्माले सरकारले गठन गरेको सम्पत्ति मूल्याङ्कन तथा अध्ययन टोलीले गरेको सिफारिसको आधारमा कारखाना सञ्चालन हुने बताउनुभयो। उहाँका अनुसार विज्ञ टोलीले कारखाना सञ्चालन गर्न सकिने ठहर गरेको छ। दशैं अगाडि नै यो विषयमा टुङ्गो लाग्ने उहाँको भनाइ छ।
6: अहिले हामीले सम्पत्ति दायित्व मूल्याङ्कन गर्न र कारखानाको सञ्चालन सम्बन्धमा अब कसरी कुन मोडले दिन जान सकिन्छ ती विषयहरू रिपोर्ट दिने गरी नै सम्पत्ति दायित्व मूल्याङ्कन गर्न टोली खटाइयो। अध्ययन टोलीले के भन्छ त्यसको आधारमा मात्रै त्यो मेसिनहरू नयाँ थप गरेर सञ्चालनको सम्भाव्यता अब हुन सक्छ। यही मेसिनहरूले भन्दा पनि नयाँ मेसिन थपेर भदौ अन्तिम अथवा दशैंसम्म होला।
4: बुटवलका उद्योगी हरिप्रसाद अर्यालले यो उद्योग सञ्चालन हुने खबरले बुटवलका उद्योगी व्यवसायी उत्साहित भएको बताउनुभयो। 2039 सालमा निर्माण सुरु भएको कारखानाले 2048 सालदेखि व्यावसायिक उत्पादन थालेको थियो।
3: अब खबर फटाफट।
7: नेपाल टेलिकमको नाफा 1 वर्षमा 6.95 अर्ब बढ्यो। अघिल्लो आर्थिक वर्षमा 6.67 अर्ब नाफा कमाएको टेलिकमले गएको वर्ष दिनमा 8.86 अर्ब कमायो। ग्यास वितरण प्रणालीको निरीक्षणका लागि तनहुँमा सहायक सिडिएको नेतृत्वमा द्रुत प्रतिकार्य टोली गठन। प्रहरी, उद्योगी र स्थानीय प्रतिनिधि सहितको टोलीले छड्के अनुगमन र गुनासोको आधारमा निरीक्षण गर्ने, लापरवाही र कानून उल्लङ्घन गरेको भेटिए ग्यास भण्डार सिल गर्ने, बढी मौजदात फिर्ता र जरिवाना समेत तिराइने। वन्यजन्तुले गरेको पशु र अन्नबालीको क्षति बापत गुल्मीका किसानले 3 वर्षपछि राहत पाए। क्षति बेहोरेका 74 किसानले वन कार्यालयबाट 9,64,000 बुझे। कास्कीका दुग्ध उत्पादक किसानलाई वर्ष दिनमा 2,20,00,000 प्रोत्साहन अनुदान वितरण। 44,00,000 लिटर दुधका लागि प्रति लिटर 5 रुपियाँका दरले सहकारी मार्फत रकम बाँडियो। मिथिलाञ्चलमा झुला पर्व सुरु। साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने यो पर्वको बेला राम सीता र राधा कृष्णलाई झुलामा राखेर झुलाउने परम्परा। र भरतपुर १० को विशाल चोक प्रतीक्षालयमा बस्ने वृद्ध वृद्धा बटुवा र आउजाउ गर्ने सर्वसाधारणलाई शुद्ध पानी खुवाउन सार्वजनिक ट्याङ्की र धारा निर्माण लायन्स क्लब चितवन राइजले बनाइदिएको धारा र ट्याङ्की अब भरतपुर वडा १० संरक्षण गर्ने।
3: र इङ्ल्यान्ड र वेल्सका विभिन्न भागमा टलिल निभाउन 200 सैनिक सहित अग्नि नियन्त्रक खटिएका छन्।
2: नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गएको रातभर पृथ्वी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु बाटोमा रोकिनु परेको छ। जिल्ला प्रहरी कार्यालय चितवन इच्छाका मना गाउँपालिका 5 सिमलधारामा सड़क माथिबाट रुखसहितको सुक्खा पहिरो खसी बाटो दुईतर्फी अवरोध भएको जनाएको छ। बाटो खुलाउन कम्तीमा 7 घण्टा समय लाग्ने भएकोले नारायणघाटबाट काठमाडौँ आवत जावत रोकिएको प्रहरीको भनाइ छ। भारी पूर्वानुमान महाशाखाले गैरातीका लागि देशका विभिन्न भागमा सतर्कता सूचना जारी गरेको छ। कञ्चनपुरको कृष्णपुर, दैलेखको डाँडागाउँ, गुवाहाटी, बर्दियाको रम्भापुर, सानोश्री चेपाङ लगायत ठाउँका साना खोलामा बाढी आउन सक्ने भन्दै सूचना जारी गरिएको छ। यस्तै लमजुङ, चेपेखोला, गरमबेसी, प्युठानको लुङ्गरी नदी खुङ्गरी, जाजरगढको ठुलो फेरी, तनहुँ र साङ्जामा पनि बाढी ल्याउन सक्ने वर्षा भएको महाशाखाले उल्लेख गरेको छ। कंग्रेसको इतर पक्षले पूर्व सभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशन गर्नुपर्ने भन्दै राष्ट्रिय भेला जारी राख्दा संस्थापन पक्ष पनि केन्द्रीय समिति बैठक मार्फत 15 महाधिवेशनको तयारीमा जुटेको छ। यही बेला आधिकारिकताको विषयले नेपाली कंग्रेस थप पेसिलो अवस्थामा पुगेको छ। सहमहामन्त्री डाक्टर डिला संग्रौला,
4: नेपाली काङ्ग्रेसको आधिकारिकताको छिनो फानो र 15 महाधिवेशनको टुङ्गो, यो अब सर्वोच्च अदालत बाहेक दुई पक्षका दाजुभाइ दिदीबहिनी मिलेर मिलाउने सम्भावना बाँकी छ कि छैन?
5: म सबै काङ्ग्रेस हौ, सबै योगदान दिएकै छौँ। यो मिलाउने पक्षमै गएर 7 बुधा 5 बुधा छलफल भइरहेको थियो। दुवै तर्फबाट 2-2 जना प्रतिनिधि एउटा टेबुलमा बसेर छलफल गर्ने, के कुरा हटाउनु पर्छ, के कुरा मिलाउनु पर्छ भनेर छलफल जारी रहेर त्यो बिन्दुसम्म पुगेको अवस्था हो।
4: टेबल टक पनि गरिराखेका छौँ भनेर पनि कुरा गरिरहनु भएको छ। एउटा पक्ष राष्ट्रिय भेला गरेर बसिराखेका छ, अनि कहाँबाट मिल्छ कुरा?
5: हिजोको अधिकांश बोलेको वक्ताहरूको पनि मैले सुने, धेरै गाली गर्ने आरोप लाउने पनि भयो। राष्ट्रिय भेला हुनुभन्दा अगाडि नै दुवै पक्षबाट 7 बुधा 5 बुधा मात्रै होइन कि, 2 जना प्रतिनिधिहरू यताबाट दिने, 2 जना प्रतिनिधि यताबाट दिने भनेर त्यो तहसम्म छलफल भएको। राष्ट्रिय भेलामा जानुभन्दा अगाडि 1-2 घण्टा सभापतिजी आफै डाक्टर साहबसँग, शेखर कोरालासँग कुराकानी भएको, पूर्णबहादुर खड्कासँग कुराकानी भएको, हाम्रो आदरणीय सभापति गगन थापा, निवर्तमान सभापतिसँग पनि संवादमा छु भन्नुभएको थियो। त्यसै कारणले सबैले चाहिँ भने नेपाली काङ्ग्रेसभित्रको आजको आवश्यकता भनेको यो विरेटी एकता हो, होइन, एक अर्कालाई होच्याउने, एक अर्कालाई गाली गर्ने त्यो अवस्था चाहिँ होइन भन्ने लाग्छ अहिले त।
4: अनि यो राष्ट्रिय भेलाको गतिविधि हेर्दाखेरि, उनीहरूको भनाइहरू हेर्दाखेरि मिल्नेतिर गइरहे जस्तो लाग्छ?
5: अब चाहेमा त्यो हुन्छ कि, अब हिजोसम्मको ओपनिङ हेर्दा त्यस्तो लागेन मलाई।
4: अब अदालतले यदि निर्णय दिन ढिला गर्यो भने नि डाक्टर साहब, असोज 16-19 महाधिवेशन गर्ने कि नगर्ने संस्थापनले?
5: हामी महाधिवेशनको तयारीमै छौँ। भोलि करिब करिब नेपाली काङ्ग्रेसको केन्द्र समितिको बैठक सकिन्छ। क्रियाशील छानबिन समितिले छानबिन गर्न 1-2 दिन लाग्यो, उनीहरूले ढिलो भएको सबै।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाले नुवाकोटका विभिन्न स्थानमा पहिरो नियन्त्रण र सुरक्षाका लागि माथहतका निकायलाई निर्देशन दिनुभएको छ। उहाँले सूर्यगढी गाउँपालिका 1 सेम्ब्राङ भीर पहिरो, फटपुर र पहरे थोकमा गएको पहिरो, सड़क आवागमन, विद्युत सेवा, ड्वाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको निरीक्षण गर्नुभएको छ। वडा नम्बर 2 रातमाटे, राम्चे र देवीथानका सड़क, धुप्चेश्वर, तादी, पञ्चकन्या, शिवपुरी लगायतका पालिकामा गएको पहिरो पनि उहाँले हेर्नु भएको छ।
6: अब देश चाहिँ एक किसिमले तपाईँको सङ्घीयतामा गएको कारणले गर्दाखेरि चाहिँ स्थानीय निकायको पनि एकदमै ठुलो भूमिका हुन्छ। केन्द्र सरकारले चाहेर मात्रै काम गर्न सक्दैन, त्यही भएर स्थानीय तहका साथीहरूले चाहिँ यहाँ पहिरो गएका ठाउँहरूको चाहिँ स्थलगत निरीक्षण मात्रै होइन कि प्राविधिक अध्ययन नै गरेर जिल्लासँग सम्बन्धित विपदको त्यो संरचनामा पठाएर अनि केन्द्रसम्म त्यो कुरा गइसकेपछि चाहिँ अब उहाँबाट फेरि मूल्याङ्कन गरेर के गर्दाखेरि चाहिँ दिगो समाधान निकाल्न सकिन्छ भनेर पत्ता लगाउने विधि रहेछ।
3: क्षति न्यूनीकरणका लागि तिनै तहका सरकार मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ। स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ।
2: बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अदावती गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बीमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बीमामा आबद्ध हुने गरेकोमा शुक्रबारदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभएको छ। उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
3: खबर यति नै, नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोमा परि दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोहीवडाको फारुवालाका उमासिंह खत्री र चिसापानीका भीमबहादुर कार्की रहेका प्रहरी इन्सपेक्टर सुधीर कुमार खड्काले जानकारी दिनुभएको छ। पहिरोबाट 7 घाइते भएका छन्। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि 1 थप उपचारका लागि नेपालगञ्ज फर्करिएको छ। ललितपुर लगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी पुनर्निर्माणपछि औपचारिक उद्घाटन गरिएको छ। महानगरपालिकाले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाएर पोखरी पुनर्निर्माण गरेको हो। 2061 सालमा सुरु भएको कानुनी लडाईँपछि सर्वोच्च अदालतले 2076 अतिक्रमित 14 रोपनी जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दिएको थियो। पछि थप 32 रोपनी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको थियो। लिच्छवीकालीन इतिहाससँग जोडिएको यो पोखरी लामो समयसम्म अतिक्रमण र जीर्ण अवस्थामा थियो। महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ:
1: त्यो बेलामा पाटनवासीलाई सिँचाइ अनि खाने पानीको व्यवस्थापनमा सप्त पाताल पोखरीले निकै नै महत्त्वपूर्ण योगदान पुर्याएको ऐतिहासिक तथ्यहरू भेटिन्छ। हाम्रो यो पाटनको गार्जियन गडको रूपमा रहनुहुने रातो मच्छिन्द्रनाथको जात्रासँग पनि यो पोखरीको सम्बन्ध रहेको छ। र यस्तो ऐतिहासिक पोखरी त्यो बेलामा जुन पाटनको परम्परागत राजकुलो अनि जल व्यवस्थापनको पनि महत्त्वपूर्ण हिस्साको रूपमा रहेको थियो भन्ने ऐतिहासिक प्रमाणहरू भेटिन्छ।
0: तनहुँको कृषि सामग्री कम्पनी दमौलीले 1 वर्षको अवधिमा 2700 मेट्रिक टनभन्दा बढी मल बिक्री गरेको छ। कार्यालयले आर्थिक वर्ष 82-83 2766.67 मेट्रिक टन मल बिक्री गरेको हो। कार्यालयका सूचना अधिकारी मदन थपलियाका अनुसार यो अवधिमा युरिया, डिएपी, पोटास र चुन मल बिक्री भएको छ।
2: बिक्री चाहिँ अब मन्त्रालय अन्तर्गत अब कोटा आउँछ, त्यसपछि स्थानीय तहमा गएको कोटाको स्थानीय मल व्यवस्थापन समितिले कोटा छुट्याएर हामीलाई हाम्रो डिलर मातहरूलाई कोटा छुट्याइदिनुहुन्छ। त्यो कोटा लिएर उहाँहरू यहाँ हाम्रो कार्यालयमा आउनुहुन्छ अनि हाम्रो डिलर लिनुभएको विक्रेतालाई कोटा बमोजिमको मल चाहिँ हामी त्यो अनुसारले चाहिँ उपलब्ध गर्छौँ।
0: म्याग्दीको रघुगङ्गा गाउँपालिका 2 सिरुबारीको पहिरो भारत र चिनलाई जोड्ने कालीगण्डकी करिडोरको बेनी चुम्सम कोरला सडकको मुख्य चुनौती बनेको छ। 33 किलोमिटर दूरीको सडकमा पहिरो नियन्त्रण र यातायात व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना ल्याइने बेनी चुम्सम कोरला सडक योजनाले जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्मा:
3: इक्विपमेन्टहरू डिप्लोय गरेर हामीले काम गरिरहेका छौँ यो सर्ट टर्म अन्तर्गत। अब लङ टर्म अन्तर्गत चाहिँ हामीले यो विभिन्न ठाउँको पहिरोको स्टडी भइसकेर चाहिँ हामी अब यो ठेका लगाउने प्रोसेसमा छौँ। हामीले सहमति मागेर त्यही अन्तर्गत हामीले ठेका लगाउने प्रोसेसमा छौँ। यसमा चाहिँ हामीले दुईवटा तरिकाबाट, एउटा चाहिँ तत्काल हामीले त्यहाँको पहिरोलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने हिसाबले स्थायी समाधान गर्ने, र अर्को चाहिँ अल्टरनेटिभ अलाइनमेन्ट, तत्काल चाहिँ हामीले यता बेरी ब्रिज दिएर अर्को बाटो दिएर बेरी ब्रिज गरेर पनि तत्काल केही हामीले समाधान निकाल्न सकिन्छ कि भनेर अल्टरनेटिभ सल्युसन, त्यही हिसाबमा चाहिँ हामीले लङ टर्म मेजरमा चाहिँ हामीले काम गरिरहेको अवस्था छ।
0: सडक मुनि कालीगण्डकी नदी